0: राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको कक्षा 12 को नतिजा त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन्। शिक्षा मन्त्रालयको निर्देशनमा 45 दिन भित्रै हतारमा नतिजा प्रकाशन गर्दा मूल्याङ्कन प्रक्रियामा गम्भीर लापरवाही भएको उनीहरूको गुनासो छ। यसै विषयलाई लिएर असन्तुष्ट विद्यार्थीहरूले बिहिबार राजधानी काठमाडौँको माइती घर मण्डलामा प्रदर्शन गरेका छन्। यता शिक्षा मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियागत मन्त्रालय र स्पष्ट र विश्वस्त रहेको बताउनु भएको छ। नतिजा समयमै सार्वजनिक गर्न कुनै अनुचित हतार नगरिएको दावी गर्दै उहाँले आवश्यक जनशक्ति थपेर र प्रशासनिक झन्झटहरू छुट्याएर मात्र तोकिएकै समयमा नतिजा ल्याइएको स्पष्ट पार्नु भएको छ।
1: सरकारले सरकारी सामुदायिक र निजी अस्पतालले अनिवार्य रूपमा विपन्न तथा असहाय बिरामीका लागि 10% सैया सहित सम्पूर्ण सेवा निशुल्क प्रदान गर्नुपर्ने अनलाइन पोर्टल जारी गरेपछि निजी अस्पतालहरूको संगठन अफिन एसोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालले त्यसलाई अस्वीकार गर्दै आएको छ। सरकारले जारी गरेका शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा यो पनि समावेश छ। शासकीय सुधार सम्बन्धी कार्यसूची अनुसार स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले लक्षित वर्ग निशुल्क उपचार कार्यविधि सहित उपचार पोर्टल जारी गरेको छ। पोर्टललाई मन्त्रालयको वेबसाइटमा राखिएको छ। यसबाट कुन अस्पतालमा कति निशुल्क सैया खाली छ वा छैन भन्ने जोसुकैले पनि हेर्न मिल्छ। सेवा दिने र लिने दुवै पक्षलाई पारदर्शी बनाउन यो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
0: सुकुम्बासीको चेतावनी, बस्ने ठाउँ देखाउ नत्र पुरानै बस्ती फर्किन्छौ, शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। किर्तिपुर स्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा आश्रम लिइरहेका सुकुम्बासी तथा विस्थापित परिवारले स्थायी बसोबासको व्यवस्था नगरी आफूहरूलाई जबरजस्ती हटाइए पुरानै बस्तीमा फर्केर छाप्रो हाल्न बाध्य हुने चेतावनी दिएका छन्। बागमती सभ्यता एकीकृत विकास समितिले होल्डिङ सेन्टरमा बसिरहेका परिवारलाई असार 12 गते भित्र स्थान खाली गर्न सूचना जारी गरेपछि उनीहरू थप चिन्तित बनेका हुन् र आक्रोशित बनेका हुन्। पीड़ित परिवारले सरकारको निर्णयप्रति गम्भीर असन्तुष्टि जनाउँदै स्थायी व्यवस्थापनको स्पष्ट योजना नआएसम्म आफूहरूलाई हटाउन नहुने बताएका छन्।
1: मलेसियामा शून्य लागत अर्थात् इम्प्लोइ पे मोडलमा कामदार पठाउने म्यान पावर कम्पनीको प्रयासलाई ठगहरूको गिरोहले कसरी गुजोल्छ र उनीहरूको नियन्त्रणमा लिन प्रहरीको व्यवहार कति असहयोगी छ भन्ने उदाहरण बिहिबार नयाँ बानेश्वरमा देखिएको एक घटनाले खुलासा गरिदिएको छ। मलेसियाको प्रिमियम साउन्ड सोल्युसन्स एसडीएन बीएसटीले फ्युजन इन्टरनेशनल प्राइभेट लिमिटेडमा 15 पुरुष कामदारको डिमाण्ड दिई इम्प्लोइ पे मोडलका आधारमा छनौट गरी पठाउन सम्झौता गरेको थियो। सही डिमाण्ड देखाएर ठगहरूको गिरोहले 2,50,000 रुपियाँसम्म उठाउन खोजेपछि फ्युजन इन्टरनेसनल प्राइभेट लिमिटेडले आफै स्ट्रिङ अपरेसन चलाएर ठगरलाई प्रहरी नियन्त्रणमा पुर्याउन खोज्दा प्रहरीले वैदेशिक रोजगार विभागको कार्यक्षेत्र भन्दै पन्छिएपछि चोरलाई चौतारो साधुलाई सुली भन्ने पुरानो नेपाली उखान चरितार्थ भएको उक्त म्यान पावर कम्पनीका सञ्चालकहरूले बताएका छनृ।

कप 2026 को अवसरमा सीजीटीभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सीजीटीभी खेल सँगै भरोसा सँगै

0: नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बजेट विनियोजनमा विवाद भएपछि लुम्बिनी प्रदेश सरकारको बजेटमाथिको छलफल प्रभावित बनेको छ। असार एकमा प्रदेश सरकारले 37.38 करोडको बजेट सार्वजनिक गरेको थियो। प्रदेशसभामा आर्थिक मामिला मन्त्री गणेन्द्र कार्कीले पेश गरेको उक्त बजेट वक्तव्य उपर गत सोमबारबाट संसदमा छलफल गरी कार्यसूची तय गरिएको थियो, तर समानुपातिक तवरबाट बजेट नआएको भन्दै सांसदहरूले विरोध गरेपछि अहिलेसम्म पनि बजेटमाथिको छलफल प्रारम्भ हुन सकेको छैन।
2: केही दिनपछि 15 असारमा सरकारले 23 औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउँदैछ। कृषि मन्त्रालय, कृषि विभाग अन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले सबै पालिकालाई पत्र पठाउँदै भव्यताका साथ दिवस र महोत्सव मनाउन आग्रह गरेको छ।
1: देशभरिका सबै सरकारी कार्यालयहरूमा प्रयोग हुने सफ्टवेयर सरकारले नै बनाउने गरी मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालय मार्फतमा एउटा छुट्टै कार्यालय गठन गर्ने भएको छ। त्यसका लागि तयारी भइरहेको र सम्भवतः आगामी साउनदेखि सञ्चालनमा आउने प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले बताएका छन्।
2: अबदेखि अनुसन्धान गर्ने निकायको मौखिक निर्देशनमै पनि ब्याङ्क तथा वित्तीय संस्थाहरूले ब्याङ्क खाता रोक्का गर्न सक्ने भएका छन्। नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्क तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशनमा संशोधन गर्दै ब्याङ्क खाता रोक्का तथा फुकुवा अनुसन्धान गर्ने निकायको मौखिक निर्देशनमा गर्न सक्ने व्यवस्था गरेको हो।
1: नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं होटल व्यवसायी नरेश लाल श्रेष्ठले विदेशी पाहुनालाई वेलकम ड्रिंक्सका रूपमा मोहीको प्रयोग गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल डेरी एसोसिएशनको आयोजनामा दही चिउरा खाऊ, धान दिवस मनाऊ, स्वदेशी उत्पादन प्रयोग गरी किसान र उद्योगीको मनोबल बढाऊ नारासहित आयोजित दही चिउरा प्रवर्धन तथा उपभोग कार्यक्रम 2083 उपाध्यक्ष श्रेष्ठले दही चिउरा प्रवर्धन कार्यक्रमले नेपाली संस्कृति, मौलिकता र परम्पराको जगेर्ना गर्ने र स्वदेशी उत्पादनको खपतले स्वदेशी मुद्रा बाहिर नपाट बस्ने बताएका छन्।
2: सचेतनाका कारण पछिल्लो समय डेरीजन्य उत्पादन दही र मोहीको खपत बढ्दै गएको छ। विगत वर्षहरू जस्तै यस वर्षको असार 15 गते देशभर 75 लाख लिटर दही खपत हुने नेपाल डेरी एसोसिएशनले जनाएको छ।
1: नेपाल जीवन बीमा व्यवसाय विस्तार हुँदै गएको देखिएको छ। पछिल्ला वर्षहरूमा वित्तीय सचेतनाको वृद्धि, बीमा कम्पनीहरूको सेवा विस्तार, डिजिटल प्रविधिको प्रयोग तथा जीवन र स्वास्थ्य जोखिमप्रति नागरिकमा बढ्दो जागरणका कारण जीवन बीमा क्षेत्रमा विशेष सुधार देखिएको हो।
2: टाइम्स हायर एजुकेशन टीएचईद्वारा आयोजित ग्लोबल सस्टेनेबल डेभलपमेन्ट कंग्रेस जीएसडीसी 2026 क्रममा जकार्तामा ग्लोबल प्राली र टाइम्स हायर एजुकेशन बीच रणनीतिक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।
1: व्यवसायी अजय राज सुमार्गीमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विस्तृत अनुसन्धान शुरू गर्दै उनको राहदानी रोक्का गरिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको आग्रहमा अध्यागमन विभागले उनको राहदानी रोक्का राखेको हो।
2: अब शेयर बजार मापक नेप्से परिसूचक बिहिबार पनि घटेको छ। नेपाली स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक यस दिन 8.50 अङ्क 0.31% घटेर 2651.52 अङ्कमा बन्द भएको हो।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। भेनेजुएलामा 7.2 र 7.5 म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प जाँदा जनधनको ठूलो क्षति भएको छ। भूकम्पमा 188 जनाको मृत्यु भएको छ भने 1500 जना घाइते भएको कार्यवाहक राष्ट्रपति डेल्सी रेड्रिगेजले जानकारी दिनुभएको छ।
1: अब खेल खबर। विश्वकप फुटबल 2026 अन्तर्गत बिहिबारसम्म एबाट मेक्सिको र दक्षिण अफ्रिका, सम्म बीबाट स्विजरल्याण्ड र सह आयोजक क्यानाडा तथा सम्म सीबाट ब्राजिल र मोरक्को क्रमशः सम्म विजेता र उपविजेता बनेर अन्तिम 32 पुगेका छन्। त्यस्तै विश्वकप अन्तर्गत नै अहिले ट्युनिसिया र नेदरल्याण्ड्स बीचको खेल जारी छ। जारी खेलको पहिलो हाफ सकिँदा नेदरल्याण्ड्स 2-0 अग्रता कायम गरेको छ भने नेदरल्याण्ड्सले 7 मिनटभित्र 2 गोल प्रहार गरेको थियो। त्यस्तै डायलस रंगशालामा जापान र स्वीडेनको खेल पनि अहिले जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सक्छ।

0: बाट प्रत्यक्ष निर्वाचित कार्यकारी र गैर दलीय स्थानीय तह बनाउने राजनीतिक प्रतिवेदन र अर्थ राजनीतिक दस्तावेज पारित गरेर संविधान संशोधनको मुद्दालाई बहसको केन्द्रमा ल्याएको छ। अबको 10 महिना कार्यकाल रहेका पालिकाको चुनाव गराइसक्नु पर्ने संवैधानिक प्रावधान रहेकाले पनि सरकार बनेदेखि संविधान संशोधनको गृह कार्यमा लागेको रासोपाले महाधिवेशनबाट पनि उही मुद्दा पारित गरेर राजनीतिक बहसलाई केन्द्रमा ल्याउन खोजेको हो। आउँदो दशैं तिहारसम्म संवैधानिक बाध्यता र तयारीको सीमाका कारण पालिकाको चुनाव घोषणा भइसक्ने भएकाले पनि सरकारको नेतृत्वमा रहेको दल रासोपा सामु संविधान संशोधनको मुद्दालाई एउटा टुङ्गोमा पुर्याउनै पर्ने बाध्यता छ। प्रधानमन्त्री बालेन्द्र शाहले सरकार संविधान संशोधन लगायतका प्रमुख मुद्दालाई एउटा टुङ्गोमा पुर्याउने हतारोमा रहेको सन्देश दिनुभएको छ। तर मुद्दालाई साझा बहसको विषय बनाएर टुङ्गो लगाउनेतिर भन्दा पनि महाधिवेशनबाट सभापति रवि लामिछाने र उपसभापति डाक्टर सोडी मुआग्लेको फरक फरक दस्तावेज पारित गर्दै प्रदेशको मुद्दा सम्बन्धी बहसलाई गिजोलेर द्वन्द्व निम्त्याउन खोजेको टिप्पणी पनि शुरू हुन थालेको छ। लामिछानेले प्रदेशहरूको पुनर्संरचनाको प्रस्ताव गरे पनि वाग्लेले महाधिवेशनमा प्रतिनिधिहरूको बहस बिनै संसदमा संख्या पुर्याएर प्रदेशसभा खारेज गर्ने प्रस्ताव पारित गराएपछि रासोपाको मूल लाइनमाथि पनि प्रश्न खड़ा भएको छ। उसले दुई दस्तावेज मध्ये कसको दस्तावेजको लाइन सही हो भन्ने विषयमा कुनै प्रष्टीकरण दिएको छैन। संहिताविद डाक्टर खिमलाल देवकोटा संहितालाई सुधार गर्ने बाहेक प्रदेशसभा खारेज गर्ने कुनै सम्भावना नहुने बताउनुहुन्छ। प्रदेशसभा खारेजी गैर दलीय पालिका बनाउने सहितको रासोपाको संविधान संशोधन प्रस्ताव विपक्षी दलहरूले अस्वीकार गर्ने भएका छन्। संघीय लोकतान्त्रिक गणतन्त्र सहितको संविधानको आधारभूत प्रस्तावना माथि नै आँच पुर्याएर व्यवस्था विरूद्ध नियोजित रूपमा षड्यन्त्र गर्न खोजिएको भन्दै कांग्रेस एमाले नेकपा सहितका विपक्षी पार्टीहरूले रासोपाको पछिल्लो संशोधन प्रस्ताव अस्वीकार गर्ने प्रतिक्रिया दिएका खबर नयाँ पत्रिकाले लेखेको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशनमा 900 सदस्यीय केन्द्रीय सदस्यका लागि निर्वाचन भएको छ। देशभित्र भएको मतदानको नतिजा अनुसार केन्द्रीय राजनीतिमा सक्रिय रहेकादेखि सांसद र मन्त्रीसम्म बनेकाहरू मात्र होइन प्रदेश र जिल्ला कमिटिमा रहेर राजनीति गरेकाहरू पनि सूचीमा अगाडि छन्। घराती सार्वजनिक परिणाम अनुसार निवर्तमान उपसभापति डाक्टर स्वर्णिम वाग्ले सबैभन्दा धेरै 2656 मत पाउनु भएको छ। केन्द्रीय समिति सदस्य केन्द्रीय सदस्यको नतिजा आएसँगै पदाधिकारीका लागि दोस्रो चरणमा चुनाव हुने भएको छ। सभापतिमा रवि लामिछाने नै निर्विरोध भइसक्नु भएको छ भने अन्य 18 पदमा प्रतिस्पर्धा हुँदैछ। खुला र महिला गरी दुई उपसभापतिका लागि चुनाव हुँदैछ। खुलातर्फ स्वामी वाग्ले र विराज भक्त श्रेष्ठ तथा महिलातर्फ सोभिता गौतम, डाक्टर तोसिमा कार्की, लिमा अधिकारी, समीक्षा बास्कोटा र इन्दिरा राणाबीच प्रतिस्पर्धा हुँदैछ। अर्का एक उपसभापति भने सभापतिले मनोनित गर्नुहुनेछ। सबैभन्दा कड़ा टक्कर महामन्त्रीमा हुँदैछ, जसमा निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी सहित विपिन आचार्य, मनिष झा, त्यसै गरी प्रमोद न्यौपाने, गणेश पराजुली र गणेश कार्की आकांक्षी छन्। यस्तै सहमहामन्त्रीमा दुई खुला र एक महिला गरी तीन पदका लागि निर्वाचन हुँदैछ, जसमा हरि ढकाल, पुकार बम, सुलभ खरेल, ज्वाला संग्रौला, यज्ञमणि न्यौपाने, असीम शाह र रीमा विश्वकर्मा आकांक्षी छन्। बाँकी दुई सहमहामन्त्री भने सभापतिले मनोनित गर्नेछन्। त्यसै गरी रासोपा केन्द्रीय सदस्य चुनावमा उम्मेद्वारहरूले आफ्नो नामको क्रम संख्या तल पारिदिएकोमा नो भोटको व्यवस्था नभएसम्मका लागि असन्तुष्टि जनाएका छन्। सभापति रवि लामिछानेले पार्टी पदाधिकारीमा आकांक्षी धेरै भएकाले सहमतिको प्रयास गर्नु भए पनि सफल हुन सक्नु भएन।
0: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 3 महिना पूरा गरेको छ। रासोपाको एकल बहुमतको जगमा बनेको यो सरकार 100 बुँदे शासकीय सुधार कार्यसूचीलाई आधार बनाई परिणाममुखी शासनको नारासहित अघि बढ़िरहेको छ। यस अवधिमा सरकारले प्रशासनिक सुधार, डिजिटल शासन, भ्रष्टाचार नियन्त्रण, राजनीतिक नियुक्तिको अन्त्य र शिक्षा क्षेत्रमा केही महत्वपूर्ण कदम चाल्दै आफूलाई परम्परागत सरकारभन्दा फरक देखाउने प्रयास गरेको छ। तर महत्वाकांक्षी लक्ष्यहरू कार्यान्वयन गर्ने क्रममा कानूनी जटिलता, संस्थागत प्रतिरोध, अदालती हस्तक्षेप तथा केही राजनीतिक विवादहरूले सरकारको यात्रालाई चुनौतीपूर्ण बनाएका छन्। सरकारले ल्याएका कार्यसूचीका केही महत्वपूर्ण प्रतिबद्धता अझै अधूरै छन्। सरकारले मन्त्रालयको संख्या 25-17 झार्ने निर्णय गर्दै खर्च कटौती र प्रशासनिक पुनर्संरचनाको सन्देश दिएको थियो। मन्त्रालयका लागि कार्य सम्पादन सूचक तय गरियो। कर्मचारी आचार संहिता निर्माणको प्रक्रिया अघि बढ़ाइयो। सार्वजनिक सेवा प्रवाहलाई सरल बनाउने, विद्युतीय इलेक्ट्रोनिक सरकारी खरिद प्रणाली विस्तार गर्ने तथा सरकारी निकायमा डिजिटल निगरानी बढ़ाउने कामलाई सरकार आफ्नो उपलब्धिका रूपमा प्रस्तुत गरिरहेको

सबै नेता तथा उच्च सरकारी कर्मचारीको सम्पत्ति छानबिन गर्ने निर्णयले पनि सुशासनको आशा पलाएको छ। तर आर्थिक सुधारका एजेण्डाले पनि मूर्त रूप लिन सकेको छैन। सरकारले आर्थिक सुधार, कृषि, ऊर्जा लगानी, उद्योग, भूमि सुधार, पर्यटन र राजस्व प्रणालीमा व्यापक परिवर्तन ल्याउन शासकीय सुधारका लागि 100 दिनका महत्वाकांक्षी कार्यक्रम सार्वजनिक गरेको 3 महिना पुगेको छ। यो अवधिमा के वित्तीय अपराधका मुद्दा अनुसन्धानमा सफलता मिले पनि समग्र अर्थतन्त्र सुधारका लागि खासै प्रगति भएको देखिएको छैन। शासकीय सुधारमा केही काम भएका छन्, तर शासकीय सुधार सम्बन्धी सरकारले प्रतिबद्धता गरेका 100 वटा कार्यक्रम भने पूरा हुन बाँकी छ। आधा जसो कार्यक्रम कार्यान्वयनमा आउन बाँकी रहँदा सुशासनका केही राम्रा संकेत पनि देखिएका छन्। कुनै कार्यक्रमका कारण भने सरकारले विरोधको सामना समेत गर्नु परेको खबर नागरिक दैनिकले लेखेको छ। काया कैरनमा मनसुनी अवस्था र धान खेतीको विषयमा जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झैं बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
2: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
3: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
5: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
4: सम्पर्क 98 119 32 811 र 98 653 73 687।
6: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन भोक लागेको छैन तिमीहरूलाई?
7: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
8: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
5: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सुधारको लागि काममा सरकार सक्रिय लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। केही दिनपछि असार पन्ध्रमा सरकारले 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउँदैछ। कृषि मन्त्रालय कृषि विभाग अन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले सबै पालिकालाई पत्र पठाउँदै भव्यताका साथ दिवस र महोत्सव मनाउन आग्रह गरेको छ। एक हप्ता अघि मनसून सक्रिय भए पनि उल्लेखित रूपमा भने रोपाई भएको छैन। केन्द्रका अनुसार असार 8 देशभर 9.97% क्षेत्रमा रोपाई भएको छ। वर्खे सिजनमा देशभर 13,81,488 हेक्टरमा रोपाई हुन्छ। असार 8 गतेसम्म 1,37,798 हेक्टरमा मात्र रोपाई भएको छ। यस वर्षको मनसून भित्रिएको हप्ता दिन भइसकेको छ, तर देशभर अझै फैलिएको छैन। असार महिना पनि असार जस्तो छैन। उच्च गर्मी र चर्को घामको रापताप छ। खडेरीका कारण कतिपय ठाउँमा मुख्य बाली धानको ब्याट सुक्न थालेको छ। देशभर अहिलेसम्म झण्डै 10% मात्रै रोपाई भएको बताइन्छ। त्यो पनि सिंचाईको पहुँच पुगेका ठाउँमा मात्रै रोपाई भएको हो। धेरै किसान आकाशे पानी कुरेर बसेका छन्। अब ब्याड राख्ने र रोपाई गर्ने किसानलाई सकेसम्म छोटो अवधिका जात छनौट गर्न धान बाली विज्ञको सल्लाह छ। थप जानकारी सहित साथी मदन पौड्याल।
3: मनसुनको बेला पनि पानी पर्न सकेको छैन। किसानले यसअघि राखेको धानको ब्याड सुक्न थालेको छ। खेतमा रोपाई गर्न पहिला बिउ ब्याड जोगाउन आवश्यक छ। ब्याडमा रहेको धानको बिरुवा 20-22 दिनमा रोप्नु उपयुक्त हुन्छ। बेलैमा रोप्न नसके वा बुढो बिरुवा रोप्नु पर्ने अवस्थामा उत्पादन राम्रो लिन सकिँदैन। यस्तो बेला किसानले के गर्ने? धान बालीका विज्ञ एवं नार्कको राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहा।
4: बेर्ना उम्रिसकेपछि जब रोप्ने बेला हुन्छन्, रोप्ने बेला सक्दो सिँचाइको व्यवस्था गर्ने, सिँचाइ छैन वर्षातको भरमा छ भने हामीले समयमै 20-25 दिनमा रोप्ने हो। हामीले सुक्खा धान रोपेका छौँ, जातको राम्रो छनौट गरेका छौँ भने सामान्य वर्षाको भरमा पनि हाम्रो धानका जातहरू राम्रो भइरहन्छ। तर कुनै कारणवश हामीले सामान्य धानका जातहरू अथवा जुन लामो अवधिका धानका जातहरू छानेका छौँ भने त्यो बेला हामीलाई समस्या हुन्छ। हामीले सिँचाइको व्यवस्था गर्नै पर्छ। सिँचाइको व्यवस्था गर्न सकेनौँ, वर्षा पनि भएन भने त्यो बाली फेल हुने सम्भावना धेरै रहन्छ।
3: कुल खेतीयोग्य जमिन मध्ये अझै पनि आधा भन्दा धेरै सिंचाई सुविधाको पहुँच बाहिर छ। जहाँ पहुँच छ ती क्षेत्रमा अहिलेसम्म झण्डै 10% मात्रै रोपाई भएको तथ्याङ्क छ। प्रशान्त महासागरमा विकसित एलनिनो र पश्चिमी वायुको प्रभावका कारण मनसुनी वायु देशैभर सक्रिय हुन सकेको छैन, जसले मध्य असार भइसक्दा पनि रोपाई प्रभावित भएको हो। प्रमुख अन्न भण्डार मानिने मधेस प्रदेशमा झण्डै 5% मात्र रोपाई भएको छ। मधेसमा पोहोर सुक्खा खडेरी नै परेको थियो, तर यस वर्ष धेरै क्षेत्र प्रभावित हुने देखिन्छ।
4: पोहोर साल चाहिँ मधेस प्रदेशमा मात्र खडेरी परेको थियो। यसपालि देशभरिमै असार र श्रावणमा 50% भन्दा कम पानी पर्ने भएकोले धानको उत्पादन र उत्पादकतामा धेरै ठूलो असर पर्न सक्छन्।
3: यसअघि नै यस वर्षको मनसुनमा सुक्खाको प्रक्षेपण गरिएको छ। अर्कोतिर पर्याप्त सिंचाइ सुविधा छैन। धेरै किसान अझै खेत पस्न पाएका छैनन्। पोहोर अघिल्लो वर्षभन्दा धानको उत्पादन घटेको थियो। यस वर्ष पनि उत्पादन घट्न सक्ने सम्भावित अवस्था देखिएको छ। जो किसानले अब धान खेतीको तयारी गर्दै हुनुहुन्छ, उहाँहरूले उत्पादन घट्न नदिन के गर्नु पर्ला त? फेरि धान बालीका विज्ञ डाक्टर उज्जवल कुमार सिंह कुशवाहा।
4: छोटो अवधिका धानका जातहरू लगाउनुहुन्छ भने थोरै पानीमा पनि राम्रोसँग के हुन्छ भने उत्पादन र उत्पादकता लिन सकिन्छ। तर लामो अवधिका धानका जातहरू छन्, जस्तै ललका बासमती भयो, सुदोधन काला नमक छन्, स्वर्ण भयो, यिनीहरू 145 दिनभन्दा बढी लिन्छन्। यस्तो कन्डिसनमा के हुन्छ भने धानले आफ्नो वृद्धि विकास राम्रोसँग गर्न सक्दैन र चाहिएको बेला पानी भएन भने उत्पादनमा धेरै नराम्रो प्रभाव पर्न जान्छ।
3: असार 15 आउँदो सोमबार राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव समेत मनाइँदैछ। यस वर्ष जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि नारा तय गरिएको छ। दिवस मनाउँदै गर्दा जिम्मेवार निकायले किसानलाई धान खेतीका मुख्य समस्या सिंचाई र मलबिउको सही समाधान दिनुपर्ने खाँचो छ।
1: धान बालीका विज्ञ एवं नारका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहासँग मनसुनी अवस्था र धान खेतीको प्रभाव बारे गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। गैराती देशका केही ठाउँमा पानी परेको छ। पूर्वदेखि पश्चिमसम्मकै केही ठाउँमा पानी परेको मौसम पूर्वानुमान महासंघले जनाएको छ। अरू ठाउँको तुलनामा गण्डकी र लुम्बिनी प्रदेशमा धेरै पानी परेको छ। कोशी, बागमती, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा पनि पानी परेको छ। आज दिउँसो कोशी प्रदेशका तराई भूभाग तथा मधेस प्रदेशका थोरै ठाउँमा तथा बागमती र गण्डकी प्रदेशका तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल
6: त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो होइन के गरौँ बा अब
7: ल हेर इन्का बुद्धि जान्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो बिजे प्लेट दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
8: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
9: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855 63172 र 9452 12206
8: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 98455 18705 र 98456513।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: माडीवासीहरूका लागि खुसीको खबर।
4: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। सरकारले ट्राफिक नियम उल्लंघन गर्नेलाई 500 देखि 1,00,000 रुपियाँसम्म जरिमाना हुने गरी कानून निर्माण प्रक्रिया अघि बढ़ाएको छ। भौतिक विकास मन्त्रालयले अघि बढ़ाएको यो प्रक्रिया सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081 निरन्तरता हो। विगतका सरकारले ट्राफिक नियम उल्लंघन गर्ने विरूद्ध कसुर अनुसार जरिमाना हुने गरी सवारी तथा यातायात व्यवस्था ऐन विधेयक तयार पारेको थियो। मन्त्रालयले अहिले छलफल प्रक्रिया अघि बढ़ाएको त्यही विधेयकमाथि हो। यसमा ट्राफिक नियम उल्लंघन गर्ने विरूद्ध 500 देखि 1,00,000 रुपियाँसम्म जरिमाना हुने प्रावधान समेटिएको छ। मन्त्रालयका सूचना अधिकारी ज्ञानराज लम्सालले ट्राफिक नियम उल्लंघन गर्ने विरूद्ध जरिमाना हुने गरी कानून निर्माणको प्रक्रिया अघि बढ़ेको बताउनुभयो। ट्राफिक नियम उल्लंघन गर्ने विरूद्ध जरिमाना हुने गरी कानून निर्माणको प्रक्रिया अघि बढ़ेको छ। पहिले नै तयार विधेयकमा ट्राफिक नियम उल्लंघन गर्ने विरूद्ध कसुर अनुसार फरक फरक परिमाणमा जरिमाना लिने गरी व्यवस्था गरिएको छ। अहिले छलफल चलिरहेको त्यही विधेयकमाथि हो, उहाँले भन्नुभयो। आजको नयाँ पत्रिकाले खबर छापेको छ।
5: अब विदेशको खबर। भेनेजुएलामा 1 मिनटको अन्तरमा गएका 2 शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या कम्तीमा 188 पुगेको छ भने 1500 भन्दा धेरै मानिस घाइते भएका छन्। अस्ति बेलुकी गएका 7.2 र 7.5 म्याग्निट्युडका भूकम्पले राजधानी काराकास सहितका ला गुइरा राज्यमा ठूलो क्षति पुर्याएको हो। राष्ट्रसंघका अनुसार प्रभावित क्षेत्रमा अहिलेसम्म 100 भन्दा बढी भवन पूर्ण रूपमा भत्किएका छन्। उद्धार कर्मीहरू भग्नावशेषमा फसेकाहरूको खोजी तथा उद्धारमा निरन्तर खटिएका छन्। स्थानीय बासिन्दाले भूकम्प निकै लामो समयसम्म महसुस भएको बताएका छन्। कारकासका एक व्यक्तिले पूरै संसारले लामो समयसम्म हल्लिरहेको जस्तो महसुस भएको बताएका बीबीसीले जनाएको छ। घरमा क्षति पुगेपछि धेरै नागरिकले खुला ठाउँ र सड़कमा रात बिताउन बाध्य भएका छन्। प्रभावित क्षेत्रमा उद्धार राहत तथा क्षतिको मूल्याङ्कनको काम तीव्र पारिएको खबरमा उल्लेख छ।
6: अब खेल खबर। फिफा विश्वकप फुटबलमा गैराती सम्पन्न खेलमा समूह एका इक्वेडर आइभरी कोस्ट विजय भएका छन्। दुवै टोली नकआउट चरणमा स्थान सुरक्षित गर्न सफल भए। 4 पटकको विश्व विजेता जर्मनी गैराती इक्वेडरसँग पराजित भए पनि यो नकआउट चरणमा पुगेको छ। जर्मनीले पहिलो खेलमा कुराकाउलाई 7-1 र दोस्रो खेलमा आइभरी कोस्टलाई 2-1 अन्तरले पराजित गरेको थियो। लगातार 2 जितपछि जर्मनी 6 अङ्क जोडेर अन्तिम खेल अघि नै समूहको शीर्ष स्थान सुनिश्चित गर्न सफल भएको छ। त्यसकारण आज इक्वेडरसँग 2-1 हार्दा पनि जर्मनीको नकआउट यात्रा प्रभावित भएन। आइभरी कोस्ट उपविजेता तथा इक्वेडर उत्कृष्ट तेस्रो टोली मध्ये एक बन्दै अन्तिम 16मा पुगेका छन्। अमेरिकाको न्यूयोर्कमा रहेको न्यू जर्सी रंगशालामा भएको खेलमा इक्वेडरले उपाधि दावेदार मानिने जर्मनीलाई 2-1 पराजित गर्दै महत्वपूर्ण 3 अङ्क हात पारेको हो। खेलको दोस्रो मिनटमै लोरय सानेले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए, तर 9 मिनटमा निल्सन एङ्गोलोले बराबरी गोल फर्काए। त्यसपछि खेलको 77 मिनटमा गोन्जालो प्लाटाले निर्णायक गोल गर्दै इक्वेडरलाई ऐतिहासिक जित दिलाएका थिए। अर्को खेलमा आइभरी कोस्टले कुराकाउलाई 2-0 हराउँदै पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। आइभरी कोस्टका लागि निकोलस पेपेले 7 र 64 मिनटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे। समूह चरण सकिँदा जर्मनी र आइभरी कोस्ट दुवैले समान 6-6 अङ्क जोडेका छन्। गोल अन्तरका आधारमा जर्मनी समूह विजेता बनेको हो भने आइभरी कोस्ट उपविजेतामा सीमित रह्यो। जर्मनीमाथिको जितसँगै 4 अङ्क पुर्याएको इक्वेडर समूहमा तेस्रो स्थानमा रहे पनि उत्कृष्ट तेस्रो टोलीमध्ये एक बन्दै नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ। कुराकाउ भने एक अङ्क सहित समूह कुराकाउ भने अङ्कविहीन हुँदै समूह चरणबाटै बाहिरिएको छ। विश्वकप फुटबल अन्तर्गत अहिले जापान र स्विडेन तथा नेदरल्याण्ड्स र ट्युनिसिया खेलिरहेका छन्। दुवै खेल अमेरिकामा भइरहेको छ। अहिले जारी खेलमा खेलको 80 मिनटमा नेदरल्याण्ड्सले ट्युनिसियामाथि 3 गोल हानेको छ भने ट्युनिसियाले 1 गोल फर्काएको छ। यस्तै 79 मिनटको खेल चलिरहँदा जापान र स्विडेनले 1-1 गोल गरेका छन्। यस्तै विश्वकपमा आज बिहान पाउने 8 बजे टर्की र अमेरिका तथा पाराग्वे र अस्ट्रेलिया खेल्दैछन्।
5: कायाकैरनमा अब केही खबर संक्षेपमा। इलाम र झापाका करिब 100 चिया उद्योग पुनः सञ्चालनमा आएका छन्। भारतले चिया निर्यातमा लगाएको कड़ा मापदण्डका कारण बन्द भएका ती उद्योग सरकारले समस्या समाधान गर्ने आश्वासन दिएपछि खुलेका हुन्। तर निर्यातमा भारतको अवरोध कायमै रहेको खबर कारोबार दैनिकले लेखेको छ।
6: अखिल नेपाल फुटबल संघ एन्फामाथि सरकारी निकाय खेलकुद परिषद राखेपछि हस्तक्षेपले उत्पन्न विवाद उत्कर्षमा पुगेपछि अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपाललाई अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ। तेस्रो पक्षको हस्तक्षेपको कारण देखाउँदै फिफाले प्रतिबन्ध लगाएपछि पूरा विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव विश्वकपमा होमिएका बेला नेपाल भने त्यसबाट एक्लिएको हो।
5: पछिल्लो समय कोरियाका रोजगारदाताले नेपाली युवाको माग बढ़ाइरहेका बेला आउँदो दिनको अवस्थालाई हेरेर रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गतको 15 भाषा परीक्षा हुने संकेत देखिएको छ। सन् 2026 दोस्रो त्रैमासिकमा कोरियाका रोजगारदाताले बढ़ाएको माग र आउँदो त्रैमासिकमा हुने माग संख्यालाई हेरेर कोरियन भाषा परीक्षा हुन सक्ने एचआरडी कोरियन सेन्टर नेपालले जनाएको छ।
6: पछिल्ला केही वर्ष यता नेपालबाट विदेशमा हुने वस्तु निर्यात निरन्तर बढ़िरहेको छ। चालू आर्थिक वर्ष 82-83 11 महिनासम्म देशबाट 2 खर्ब 78 अर्ब रूपियाँको वस्तु निर्यात भएको तथ्याङ्क भन्सार विभागले सार्वजनिक गरेको छ।
5: व्यवसायी अजय राज सुमार्गीमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विस्तृत अनुसन्धान शुरू गर्दै उनको राहदानी रोका गरिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको आग्रहमा अध्यागमन विभागले राहदानी रोका गरेको हो।
6: अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भावमा ठूलो अन्तरले गिरावट आउँदा पनि आयल निगमले नेपालमा मूल्य समायोजन गरेको छैन। गएको चैतमा अन्तर्राष्ट्रिय बजारको हावाला दिएर महिनामै 5 पटक मूल्य बढ़ाएको निगमले अहिले मूल्य घटाउने बेला भने नियमित कार्यतालिका अनुसार आउँदो 1 जुलाई अर्थात 17 असारसम्म पर्खनुपर्ने बताएको छ।
5: विपद व्यवस्थापनको सूचना संकलनलाई प्रभावकारी बनाउन हरेक जसो गाउँमा विपद सूचक तयार गरिएको छ। सशस्त्र प्रहरी बलका अनुसार अहिलेसम्म 1,68,956 जना विपद सूचक तयार गरिएको हो।
6: धान रोपाईको मुख्य सिजन शुरू भएसँगै मध्य प्रदेशका किसानलाई सहुलियत दरमा रासायनिक मल उपलब्ध गराउने उद्देश्यले 9,110 मेट्रिक टन डीएपी र 8,734 मेट्रिक टन युरिया वितरण शुरू गरिएको खबर आजको नागरिक दैनिकमा छ।
5: विशेष अदालत काठमाडौँ र उच्च अदालत जनकपुरले इजलासमा हुने सुनवाईको लाइभ स्ट्रिमिङ अर्थात प्रत्यक्ष प्रसारण थालेका छन्।
6: अंगीकृत नेपाली नागरिकता प्राप्त गर्न खोज्ने व्यक्तिलाई झुटो विवरणका आधारमा सिफारिश दिएको आरोपमा भोरङको रंगेलीबाट वडा अध्यक्ष सहित 2 जनप्रतिनिधि पक्राउ परेका खबर अन्नपूर्ण पोस्टमा छ।
5: र सर्वोच्च अदालतले एमाले उपाध्यक्ष विष्णु पौडेललाई नियन्त्रणमा लिनुको कारण माग गरेको छ। कायाकैरनमा अब पालो उखानको
6: निद्रा नलाग्दाको रात लामो।
5: उखानसँगै हामी कायाकैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: गैर दलीय पालिका र प्रदेशसभा खारेज गर्ने राज्यसभाको प्रस्तावले राजनीति तरंगित। राज्यसभा महाधिवेशन अन्तर्गत 6 पदाधिकारीको लागि चुनावी प्रक्रिया शुरू।
5: सरकारका 3 महिनामा आर्थिक सुधारका एजेण्डा ओझेलमै। चुनौतीका बीच प्रशासन सुधारको लागि सरकार सक्रिय।
6: पानी नपरेपछि धान रोपाई सुस्त। ब्याड सुक्न थालेपछि किसान चिन्तामा। अब ब्याड राख्दा छोटो अवधिका जात छनौट गर्न कृषि विज्ञको सल्लाह।
5: भेनेजुएलामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या 188 पुग्यो। 1500 भन्दा धेरै घाइते। उद्धार तथा राहतको काम चल्दै।
6: र इक्वेडरसँग हारे पनि जर्मनी विश्वकपको नकआउट चरणमा आइभरी कोस्टसँग पराजित हुँदै कुराका समूह चरणबाटै बाहिरियो। ट्युनिसिया र नेदरल्याण्ड्स तथा जापान र स्विडेन बीचको खेल चल्दै।
5: र अन्त्यमा आजको कार्टुन। आज हामीले कान्तिपुर दैनिकबाट गजब छ बा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। काठमाडौँ उपत्यका सहितका केही ठाउँमा बर्ड फ्लूको त्रास बढेको खबरसँग यो कार्टुन सम्बन्धित छ। यहाँ कुखुराको मासु पसल छ। पसलका पसले रोग संक्रमणको क्षेत्रमा काम गर्ने डाक्टरहरू लगाउने जस्तो शिरदेखि पाउसम्म छोपिने गरी बाक्लो न बाक्लो डम्म लुगा लगाएको छ। अनि मासु किन्न आउने मान्छेसँग ऊ भन्दैछ, बर्ड फ्लू आछ रे क्या, त्यही भएर यस्तो लुगा ला, भन्नुहोस् कति किलो राख्ने। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।
7: 93.2 Swadesh FM। आदरणीय श्रोता नमस्कार. आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु. नेपाली बहसमा हामी यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीको जारी महाधिवेशनको विषयलाई जोड्न चाहन्छौ. सात गतेबाट सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन आजसम्म आइपुग्दाखेरि झन्डै झन्डै पाँच दिन बितिसकेको एउटा अवस्था छ. आज बाह्र गते हामी शुक्रबारसम्म आइपुगेका छौँ. सातदेखि नौ तीन दिनसम्म चल्ने महाधिवेशन भनिए तापनि प्रत्याशीहरू बीच रस्साकसी चलिसके पछाडि यो महाधिवेशन लम्बिएको छ. राष्ट्रिय स्वतन्त्र पार्टीमा केन्द्रीय सदस्य बन्दका निम्ति रस्साकसी थियो. धेरै आकांक्षीहरू थिए र हिजो राति मात्रै मतपरिणाम आइसकेको छ. करिब 900 जना केन्द्रीय सदस्यका लागि भोटिङ भएको थियो. एकजनालाई भोट गर्नका लागि कम्तीमा पनि 15-20 मिनट समय लाग्ने बताइएको थियो. धेरै पदाधिकारीहरूले उत्साहपूर्वक ढंगले महाधिवेशनमा सहभागिता जनाएका छन् र यो महाधिवेशनले एउटा सन्देश दिन खोजेको छ. कतिपय रूपमा केही भद्रगोलहरू पनि भएको विषयहरू सँगसँगै जोडिएर पनि आएका छन् भने यो राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनले पार्टीलाई एक ढिक्का बनाएर लैजान्छ कि लैजाँदैन भन्ने खालको विषय पनि छ. पुरानै पार्टीहरूको झल्को दिने खालको पनि देखियो. राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन पुराना दलहरूभन्दा फरक भएको दावी गर्ने नथाक्ने राष्ट्रसभाभित्र असन्तुष्टि पहिलो महाधिवेशनमै छताछुल्ल भएको छ. धेरै नेता कार्यकर्ताहरूले नेतृत्वको कार्यशैलीप्रति पनि आवाजहरू उठाउन थालेका छन्. भोटिङ मेसिनमै सेटिङ गरेको आरोप समेत यतिखेर लागेको थियो. आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौँ भोटिङ मेसिनमै पनि सेटिङको आरोप लाग्यो. जहाँ चाहिँ राष्ट्रसभाको महाधिवेशन ढिला गरी सुरु भएको निर्वाचन नै विवादित बनेको थियो. थुप्रै उम्मेद्वारहरूले भोटिङ मेसिन कायम गरिएको क्रम संख्यामा चलखेलको समेत आरोप लगाएका थिए. आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौँ निर्वाचनमा एक तिहाई प्रतिनिधि मतदानभन्दा बाहिर थिए र प्रवासबाट पनि केही मतदाताहरूले आफ्नो मतदान गरेका थिए. अब राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीहरूको निर्वाचन हुँदैछ. आज पदाधिकारीमा पनि धेरै नेता कार्यकर्ताहरूको आकांक्षा त्यहाँ देखिएको छ पदाधिकारीमा र पदाधिकारीहरू चयनका लागि पनि मतदान प्रक्रियाबाटै जाने गरी तयारी भएको भन्ने बुझिएको पनि छ. आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई बलियो र शक्तिशाली एकढिक्का बनाउनका निम्ति जुन किसिमको भूमिका खेल्नुपर्ने थियो त्यो भूमिका चाहिँ पुरा गर्न सके कि सकेन आज हामी चर्चा गर्न चाहन्छौँ. आदरणीय श्रोता, अब राष्ट्रिय स्वतन्त्र पार्टीले झाक्ने जिम्मा पाएको छ. जनताको यति राम्रो मत पाएको छ, उभार पाएको छ. यो जनताको मत, यो उभारलाई यो पार्टीले संस्थागत गर्न सक्छ कि सक्दैन आजको मुख्य चुनौतीको विषय पनि रहेको छ. देशभरका लाखौँ जनताले हामीलाई सुनिराख्नु भएको छ. आजको बहस हामी विशेष गरी यतातर्फ पनि केन्द्रित रहनेछौँ र सरकार जुन किसिमले शक्तिशाली सरकार निर्माण भएको छ यो शक्तिशाली सरकारले यसका तीन महिना चुनौतीका बीच पनि प्रशासन सुधारमा सरकार सक्रिय बनेका कतिपय विषयहरू पनि छन्. मन्त्रालय घटाएर खर्च कटौती, सम्पत्ति छानबिन आयोग गठन, डिजिटल सेवा विस्तार र अवैध बेटिङ नियन्त्रण, शिक्षा क्षेत्रमा परीक्षा नतिजा समयमै प्रकाशन, नागरिक एप मार्फत सेवा विस्तार लगायतका सरकारका सकारात्मक काम थालेर प्रशंसा कमाएको सरकारले संसद कर्मचारी र सुकुम्बासीलाई विश्वासमा लिन नसकेको भन्दै आलोचना खेप्नु परेको छ. आर्थिक सुधारका एजेन्डाहरू चाहिँ ओझेलमा परेको भन्ने खालका विषयहरू पनि यतिखेर जोडिएर आएका छन्. आजको नेपाली बसमा हामी कुराकानी गर्न चाहन्छौँ. अहिले सरकारलाई धेरै खालका चुनौतीहरू छन् तर सरकारलाई चुनौती भए तापनि सरकारले आफूलाई बलियो ढङ्गले स्थापित गर्न सक्नु पर्दछ. यस कुरामा सरकार पछि हट्नु मिल्दैन. आदरणीय श्रोता, आज पदाधिकारी छान्दैछ राष्ट्रिय स्वतन्त्र पार्टीले. मैले तपाईँलाई जानकारी गराएको छु चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाको प्रथम महाधिवेशन पदाधिकारी चयनतर्फ उन्मुख बनेको छ. केन्द्रीय सदस्यहरूको चयन प्रक्रियापछि पदाधिकारी चुन्ने प्रक्रिया मार्फत महाधिवेशन उन्मुख भएको छ. केन्द्रीय सदस्यहरूको प्रारम्भिक मतपरिणाम सार्वजनिक हुन थालेको छ. जसअनुसार खुला केन्द्रीय सदस्यमा 204 जनाले उम्मेदवारी दिएकोमा सबैभन्दा धेरैमा डाक्टर सुनिम गागलेको पक्षमा परेको छ. भेट कृष्णमान प्रधान हुनुहुन्छ. प्रधानजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ. नमस्कार, गुड मर्निङ कृष्णमान प्रधानजी. नमस्कार.
8: नमस्ते.
7: अहिलेको अवस्थामा अब ठुला माछाहरूलाई सरकारले बिस्तारै बिस्तारै पक्राउ गर्दैछ होइन. हिजो लाग्थ्यो अब उहाँहरूलाई कसले छुन सक्छ, कसले पक्राउ गर्छ होइन. देशको चाहिँ एउटा निकै ठुलो चाहिँ पावरफुल पोस्टमा बसेका व्यक्तिहरू हुन्, उनीहरूलाई चाहिँ केही पनि भन्नु हुँदैन भन्ने खालको जुन एउटा भाष्य निर्माण भएको थियो, अहिले धमाधम पक्राउ पर्दैछन्. नेकपा एमालेका अध्यक्षको पक्राउ प्रकरण पनि व्यापक रूपमा अहिले राजनीतिक विषयमा तरङ्गित भएको पनि छ. यो पक्राउ को प्रकरण कस के हो, सम्पत्ति शुद्धिकरण के हो, यसमा अकुत सम्पत्ति आर्जनको के हो, कानुनी हिसाबले हामी चाहिँ यसमा कस्तो खालको सजाय हुन्छ, उहाँको मुद्दाको विषयमा यहाँको टिप्पणी के छ?
8: धन्यवाद यहाँलाई। अहिले जुन नेपाल सरकारले यो भ्रष्टाचारलाई शून्यमा झार्ने उद्देश्यका साथ जुन कार्यक्रम अगाडि बढाइराख्नु भएको छ, त्यो धेरै सराहनीय छ। कानुन अनुसार जति पनि व्यक्तिहरू चाहे त्यो सरकारी पदमा हुनुहुन्छ हुनुहुन्थ्यो, चाहे त्यो व्यापार व्यवसाय हुनुहुन्छ हुनुहुन्थ्यो, उहाँहरूलाई कानुनी रूपमा कसरी काम गर्ने र कसरी उहाँहरूलाई कानुनी सम्पत्तिमा ल्याउने भन्ने विषयमा राज्यले सोच्नु चाहिँ ज्यादै उपयोगी नै हो। अब यस विषयमा अहिले जुन राज्यले विभिन्न पूर्व प्रधानमन्त्री पूर्व मन्त्री लगायत विभिन्न व्यापार व्यवसायहरूलाई जुन हिसाबले उहाँहरूले अहिले कानुनी दायरामा ल्याउन प्रयास गरिरहनु भएको छ, यो सराहनीय छ।
7: तर अहिलेको अवस्थामा जुन किसिमले विष्णु पौडेलजीको मुद्दा छ, सम्पत्ति शुद्धिकरणको मुद्दा भने के हो, यसमा चाहिँ आरोप प्रमाणित हुँदा कति वर्षको सजाय हुन सक्छ?
8: अब अहिले जुन हिसाबमा अहिले नेपाल सरकार अन्तर्गत जुन प्रहरीले जुन अनुसन्धान गरेर जुन अब व्यक्तिहरूलाई अहिले समात्ने काम भइरहेको छ, यो विषयमा चाहिँ कानुनले के भन्छ भन्दा जुन व्यक्तिले जुन कसुर गरेको छ त्यही कसुर अनुसार अनुसन्धान हुनु पर्यो, प्रहरीले अनुसन्धान गर्नु पर्यो, त्यो अनुसार सरकार वकिलले मुद्दा दायर गर्नु पर्यो, मुद्दा दायर गर्नु पर्यो र त्यही अन्तर्गत न्यायपालिकाले पनि त्यसलाई जुन हिसाबमा कसुर ल्याएको छ त्यसलाई आवश्यक प्रमाणहरू अनुसन्धानको रिपोर्टहरू हेरेर मात्रै त्यसलाई कार्यवाही गर्नुपर्छ भन्ने व्यवस्था अहिले जुन कानुनमा छ र तर यसको लागि चाहिँ अहिले जति पनि अहिले अनुसन्धानहरू हामीले हेरिराखेका छौँ, अहिले तपाईँले भनेको थियो सम्पत्ति शुद्धिकरणको नाममा अहिले जति पनि अब पूर्व प्रधानमन्त्री मन्त्री र अन्य व्यक्तिहरूलाई अहिले समात्ने कामहरू भइरहेको छ, यो चाहिँ अलिकति हिजो पञ्चायतको पालमा यो पञ्चायतको पालमा पनि एउटा के परम्परा थियो भने त्यसमा चाहिँ शान्ति सुरक्षाको नाउँमा चाहिँ धेरै व्यक्तिहरूलाई समात्ने र पछि अदालतबाट कानुनी प्रक्रिया नपुगेको भन्ने हिसाबले जुन छोड्ने प्रकरण थियो र अहिले पनि सम्पत्ति शुद्धिकरणको नाममा यो राज्यले एउटा यो जुन हिसाबमा यो अन्य पक्षहरूलाई दुःख दिने अथवा उहाँहरूलाई कारवाही गर्ने हिसाब जुन प्रयोग भइरहेको छ, यो विषय पनि अहिले धेरै व्यक्तिहरूबाट प्रश्न उठिरहेको छ। सम्पत्ति शुद्धिकरण भन्नाले चाहिँ के हुन्छ भन्दा कुनै पनि व्यक्तिले त्यो पैसा अथवा रकम असुल गैर कानुनी रूपमा असुल गरेको हुनु पर्यो, अशुद्ध अशुद्ध पैसाहरू सङ्कलन गरे हुनु पर्यो र त्यसले के काम गरे हुनु पर्यो, जस्तो उदाहरण रूपमा चाहिँ उसले हात हतार बेचेर आमदानी गरेको हुनु पर्यो, ड्रगहरू बेचेर आमदानी गरेको हुनु पर्यो, त्यसरी त्यो पैसा दुरुपयोग भएको छ भने त्यसलाई सम्पत्ति अथवा अशुद्ध रकमलाई शुद्धिकरण गर्ने प्रक्रियामा कोही व्यक्तिहरू लागेको छ भने त्यसलाई सम्पत्ति शुद्धिकरण कानुन अन्तर्गत उहाँहरूलाई समात्नुपर्छ, कारवाही गर्नुपर्छ भन्ने व्यवस्था देखिन्छ।
7: कति वर्षमा जेल सजाय हुन सक्छ यदि प्रमाणित भयो भने?
8: अब मैले भने त्यसको फरक फरक छ, त्यसकोमा चाहिँ होइन त्यसको चाहिँ विभिन्न हिसाबले फरक त्यो कसुर अनुसारको फरक फरक छ, त्यसको मात्रा हुन्छ, त्यसको प्रक्रिया हुन्छ, त्यसको विषय हुन्छ, विभिन्न हिसाबले फरक फरक छ, त्यो ठ्याक्कै यति नै भन्ने हुँदैन त्यो। त्यस कारणले यसलाई के गरिन्छ भन्दा पहिलो कुरा त जुन अहिले जुन केही व्यक्तिहरू समातिरहेको अवस्था छ, यो व्यक्तिलाई कुन कसुर लाग्ने हो त्यो विषय पहिला अनुसन्धान हुनु पर्यो, त्यसपछि समातिनु पर्यो, त्यसपछि मात्रै अनि उहाँलाई अगाडि बढाउँदा चाहिँ न्यायोचित हुन्छ होला। अहिले पहिला समात्ने अथवा थुनेर मात्रै अनुसन्धान गर्ने भन्ने प्रक्रियाबाट चाहिँ अलिकति यो आतंकित रूपमा अहिले राज्यहरूले विभिन्न व्यक्तिहरूमा प्रयोग भइरहेको भन्ने अहिले जुन आवाजहरू गरिएको छ, भाषित गरिएको छ, योतर्फ चाहिँ नेपाल प्रहरीले पनि र सरकारी वकिलले पनि अलिक ख्याल गर्नुपर्छ भन्ने मलाई लाग्छ।
7: अब अहिलेको अवस्थामा यो अकुत सम्पत्ति भने के हो संविधान बिजु? यो अकुत सम्पत्ति आर्जन गर्दाखेरि कस्तो खालको लागि सम्पत्तिलाई अकुत सम्पत्ति भन्ने, यसको कानुनी पाटो के छ?
8: अब यो अकुत सम्पत्ति चाहिँ विभिन्न कुन प्रक्रियामा अहिले क्रम आयो, जस्तो अहिले जुन अकुत सम्पत्ति भने सामान्यत मान्छे के बुझाइछ भन्दा स्रोत नखुलेको व्यक्ति रकमलाई उसले जस्तो दुरुपयोग गरेर कमाएको स्रोत नखुलेको कारणले त्यो सम्पत्तिहरूलाई जुन हिसाबमा स्रोत देखाउन नसकेको कारणले गर्दा अकुत रूपमा जुन भन्ने व्याख्या गरिएको छ, उदाहरण रूपमा चाहिँ अब त्यो व्यक्तिले कसरी कमाए थियो, चाहे त्यो नेपालको विभिन्न सरकारको विभिन्न तहमा, चाहे मन्त्रीको रूपमा होस्, चाहे कर्मचारी रूपमा होस्, चाहे विभिन्न रूपमा होस्, उहाँहरूले त्यो सम्पत्ति चाहिँ स्रोत नखुलेको सम्पत्तिबाट आय आर्जन गरेको छ भने तपाईँ जुन हिसाबमा अकुल सम्पत्ति अर्थात् त्यो आम्दानीभन्दा बढ्दा कमाएको सम्पत्तिलाई हामी अकुल सम्पत्तिको जुन व्याख्या गरिएको छ त्यो हो भने त्यही अन्तर्गत कारवाही गर्नुपर्छ भन्ने नै कानुनी प्रक्रिया हो।
9: अब आज मलाई लाग्छ आज मात्रै हिजो मात्रै पनि एउटा समाचार आएको छ, यो व्यापारी अजय सुमार्गीको पासपोर्ट समेत रोका गरिएको छ, अग्रवालहरूका कतिपय सन्तानहरू चाहिँ जेलमा छन् होइन, त्यसै गरी गोल्छारलाई पनि कानुनको कडघरामा ल्याइएको छ। यो भ्रष्टाचारले त ठिलठिलो भएको रहेछ नि त देश त किसमानजी।
8: मैले फेरि अनुरोध गरेँ, यदि कुनै पनि व्यक्तिले पदमा बस्दा वा पदमा नहुँदा पदको दुरुपयोग कोही आर्जन गरेको छ भने त्यसको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यसलाई अगाडि बढाउनु पर्छ। तर यदि कुनै गैर कानुन रूपमा अब अवैध रूपमा कुनै आम्दानी गरेको छ भने त्यो सम्पत्ति स्रोतमा अगाडि बढ्नुपर्छ। जुन यहाँले भने चाहिँ अवैध सुविधा कुमारमा होस्, अहिले सायद अब अहिले विष्णु पटेलजीको हकमा होस्, या दीपक खड्का पूर्व मन्त्रीको जिम्मा होस्, या पूर्व प्रधानमन्त्रीहरूको हकमा होस्, त्यो विषयमा चाहिँ पहिला फेरि मेरो अनुरोध के छ भन्दा हरेक कानुनको कसुरको लागि कानुन बनाइएको छ, त्यो कुन कसुर त्यो जुन व्यक्तिलाई आरोप लगाएको छ त्यो व्यक्तिलाई कुन कसुर लगाउने त्यो विषयमा अनुसन्धान हुनु पर्यो। हुन्छ, अहिले प्रसङ्ग के छ भन्दा अनुसन्धान नगरिकन जुन हिसाबमा समात्ने प्रक्रिया छ त्यो चाहिँ अलिकति अब कानुनसम्मत भएन कि भन्ने चाहिँ धेरै मान्छेको गुनासो रहेको छ। राज्यले हामीले के बुझ्नुपर्छ भन्दा राज्यमा रहेको अधिकारी जति पनि कानुनकारको अधिकारीहरू हुनुहुन्छ उहाँहरूले कानुनसम्मत काम गर्नुहुन्छ र उहाँले गल्ती गर्नुहुन्न भन्ने जुन एउटा कानुनी मान्यता छ त्यो अन्तर्गत गर्नु पर्यो। अरू कुरा चाहिँ यदि कुनै विषयमा अनुसन्धान राम्रोसँग हुन सकेन र त्यो अभियोजन जुन अहिले अदालतले प्रमाणित गर्न सकेन भने त्यसलाई के गर्ने भन्ने विषय कानुनमा व्यवस्था छ। उदाहरण रूपमा गलत निर्णयले कुनै व्यक्तिलाई समात्यो, गलत निर्णयले मुद्दा चलायो भने ती व्यक्ति अधिकारीहरूलाई पनि कारवाही गर्ने कानुन व्यवस्था छ त। त्यसैले हामी के गर्नु पर्यो भन्दा अनुसन्धान गर्नुहुन्न, थुन्नुहुन्न, कारवाही गर्नुहुन्न भन्ने मनसा हाम्रो होइन, तर त्यो त्यो चाहिँ सही रूपमा अनुसन्धान हुनु पर्यो, सही रूपमा मुद्दा चलाउनु पर्यो, सही रूपमा न्यायपालिका हेर्नु पर्यो। अहिले हामीले के देखिरहेको छौँ ट्रेन भन्दाखेरि चाहिँ प्रहरीले बिना अध्ययन बिना अनुसन्धान सबै व्यक्तिलाई समात्ने, त्यसपछि न्याय थपको लागि अदालतमा लैजाने र अदालतबाट पनि बिना प्रमाण कुन कुन उद्देश्यले समात ल्याएको नबुझिकन जुन न्याय थप गर्ने चारचोटि पाँचचोटि छचोटि अथवा तिस दिन चालिस दिनसम्म जुन थुन्ने परम्परा छ यसले गर्दा चाहिँ कानुनी रूपमा भन्दा यो अलिकति अलि आतङ्क मचाउने हिसाबमा जुन अहिले राज्यबाट काम भइरहेको छ त्यो चाहिँ अलिक कानुनको दुरुपयोग भयो कि भन्ने धेरैको गुनासो अहिले हालेको छ। राम्रोसँग अनुसन्धान गर्नु पर्यो अनि मात्रै त्यो व्यक्तिलाई सम्बन्धित व्यक्तिलाई समात्नु पर्यो र त्यसपछि मुद्दा चलाउनलाई चाहिँ सरकारी वकिलतालाई सहयोग गर्नु पर्यो र न्यायपालिकाले पनि त्यसलाई बुझेर मात्रै अहिले न्यायपालिकाले पनि खालि यो मिडियाको भरमा अथवा अब विभिन्न मनसाको भरमा न्याय नगरिकन सही तथ्य रूपमा मात्रै न्याय गर्न सक्यो भने मात्रै राम्रो हुन्छ भन्ने मलाई लाग्छ।
9: कुनै आरोप प्रमाणित भयो भने होइन, कुनै कनेक्सन देखियो भने, कुनै व्यक्तिसँग चाहिँ त्यहाँ चाहिँ साँडकाट गरेको देखियो भने, आउने स्रोतभन्दा बढी सम्पत्ति देखियो भने प्रक्रिया त यही त हो नि त। भोलि अब गर्नुहुन्न रहेछ यो काम भनेर सबक सिकाउनु परेन भने क्या,
8: होइन मैले भनिसकेँ त
9: सम्मान रूपमा चाहिँ कारागारमा त कसरी लगिन्छ भने क्या। अब हिजोदेखिकै ट्रेन हो नि त यो त, रवि लामी छानेलाई पनि त कारागार लैजाँदाखेरि त्यहाँ थुन्दाखेरि निकै ठुलो चर्चा भएको थियो नि त होइन।
8: अरे मैले फेरि यहाँ भने जुन रवि लामी छानेज्यूलाई हिजोको सरकारले जुन हिसाबमा जुन सहकारीको विषयमा मुद्दा चलाउनु पर्ने थियो होला तर उहाँलाई साङ्गठनिक अपराधको रूपमा सम्पत्तिसँग रूपमा जुन हिसाबमा उहाँलाई अनावश्यक दुःख दियो अनावश्यक मुद्दा लगायो भनेर त्यत्रो बेला ठुलो चहलपहल भएको होइन र तर अहिले रवि लामिछानेजीको सरकार हुँदाखेरि फेरि त्यही काम दोहोऱ्याउने हो भने हिजो र आजमा के फरक भयो त त्यसैले म के भन्छु जुन रवि लामिछानेजी उहाँको समूहले राज्यको दुरुपयोग गरेर रवि लामिछानेलाई दुःख दियो भन्ने आवाज हिजो ठुलो रूपमा आएको थियो भने फेरि त्यो आवाज दोहोऱ्याउनलाई अहिले दिनु हुँदैन भन्ने छ जस्तो अहिले रवि लामिछानेजीको हकमा अहिले नयाँ सरकार आइसकेपछि उहाँलाई यो सहकारीको विषयमा चाहिँ मुद्दा चलाएको ठिक छ तर साङ्गठनिक अपराध र सम्पत्ति सुरक्षा मुद्दा चाहिँ उहाँलाई लगाएको बेसिक छ भनिसार जुन सरकारी वकिलबाट फिर्ता लियो अहिले चारवटै जिल्ला अदालत पनि उहाँलाई जुन अहिले त्यो फिर्ता लिएको ठिक छ भनिएको छ भने करेक्सन त भएको छ त तर हिजो गरेको गल्तीलाई फेरि अहिले गल्ती दोहोऱ्याउनुहुन्न अहिलेको विभिन्न राजनीतिक दलमा रहेका विभिन्न मन्त्री सांसद र सरकारमा रहेका व्यक्तिहरूलाई फेरि त्यही गल्ती दोहोऱ्याउनुहुन्न भन्ने नै हाम्रो सबैको यो शुभेच्छा हो
9: होइन अब आरोप लागिसकेपछि पक्राउ नगर्ने अनुसन्धान नगर्ने त्यसो भए
8: होइन नगर्ने भन्ने होइन भने पहिलो कुरा त त्यो व्यक्तिले कुन कसुर गर्यो त्यो कसुरको आवश्यक प्रमाण सबै समावेश गरेर मात्रै मुद्दा चलाउनु पर्यो पहिला थुन्ने अनि सोध्ने होइन नि त पहिला सोधेर पो थुन्ने त आवश्यक प्रमाण पुगेको छ भने मात्रै उहाँलाई थुन्ने अथवा मुद्दा चलाउने हो हामी कहाँ चाहिँ मुद्दा चलाइसकेपछि अहिले अहिले के चेन्ज देखिन्छ भन्दा मोर देन 60% मुद्दाहरू चाहिँ अदालतबाट त्यो ठहर भएको छैन तर 60% मुद्दामा चलाएर उहाँहरूलाई डेढ महिना दुई महिना तिन महिना थुनिसकेपछि उहाँहरूको आफ्नो सामाजिक आर्थिक प्रतिष्ठा सिद्ध्याइसकेपछि अदालतले उहाँलाई सफा दिनु पनि त न्याय भएन नि त त्यसैले पहिले के हुनु पर्यो भने अदालतबाट ठहर हुने गरिकन अदालतबाट त्यसलाई सदर हुने गरिकन मात्रै मुद्दा चलाइयो भनेदेखि चाहिँ त्यो व्यक्तिलाई न्याय पाउँछ किनकि थुनिनु पर्ने कारवाही गर्न पनि न्याय पाउनु पर्यो नि त्यसैले मैले के भन्छु भन्दाखेरि थुन्नुहुन्न कारवाही गर्नुहुन्न भन्ने होइन तर कुन कसुरमा उहाँहरूलाई अभियोग लगाउने हो त्यो विषयमा अलिकति तयार हुन् जस्तो मैले भनिहाल्ने बेलालाई पटक पटक मैले के भनि गरेको छु भन्दा अहिलेको ट्रेन्डमा चाहिँ अहिले अनुसन्धान बिनामै जुन समात्ने परम्परा बढेको छ त्यो चाहिँ अलिकति कानुन सम्मत भएन कि भन्ने मात्रै जनगुनासो हो।
9: हस्, यहाँको महत्त्वपूर्ण समयको लागि यहाँलाई धेरै धेरै धन्यवाद। नमस्कार कृष्णमानजी।
8: हस् धन्यवाद।
9: उहाँ हुनुहुन्थ्यो कृष्णमान प्रधान, संविधान भेद आदरणीय श्रोता। नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछु।
10: सुरक्षित भविष्यको लागि
2: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
11: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
2: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
11: वन क्षेत्रमा आगो बाल्ने, चुरोट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
2: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौं।
11: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98550 92260 र वेबसाइट chitawannationalpark.gov.np। सिप हुन्छ साथमा, रोजगारी हातमा।
2: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
12: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसईई, एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
13: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
14: 3 वर्षको शिक्षण शुल्क
15: बहसका साथमा प्रीति तयारी चल्छ।
16: ग्लोबल आईएमई ब्याङ्क, सबैका लागि ब्याङ्क।
17: डिशोम फाइबरनेट।
9: यतिकै हाम्रो बेसमा नेपाल प्रहरीका पूर्व डिआइजी केशव अधिकारी हुनुहुन्छ। अधिकारीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
16: धन्यवाद खेमजी, धन्यवाद।
9: होइन केशव अधिकारीजी, अहिले चाहिँ ठुला ठुला हाई प्रोफाइल व्यक्तिहरू चाहिँ प्रहरी नियन्त्रणमा आइरहेका छन्, होइन? एउटा सामाजिक सञ्जालमा के आलोचना हुन्छ भने सर्वसाधारण व्यक्ति पक्राउ पर्दाखेरि हातमा हत्कडी लाग्छ। हाई प्रोफाइल भनेको कुन कुन दर्जाको व्यक्तिलाई चाहिँ हत्कडी नलाउने हो नेपालको कानुनमा?
16: त्यस्तो हेर्नुहोस्, त्यस्तो खासै छैन, तर पनि सकभर अशक्त होइन, शारीरिक अवस्थाले होइन, अलिकति वृद्ध व्यक्ति, सिनियर सिटिजन, महिला बाल बालिकाहरू होइन, यिनीहरूलाई सकभर चाहिँ नि तपाईँको, र अर्को कुरो प्रहरीको घेरा चाहिँ नि तोडेर भाग्न नसक्ने खालका होइन, त्यस्ता व्यक्तिहरूलाई मात्र चाहिँ हत्कडी नलगाउने भन्ने कुरा छ। तर यहाँ त कस्तो भन्दाखेरि हृष्टपुष्ट नेताहरू देशको राजस्व लुटेको, देशको जनताको पैसा चाहिँ नि लुटेको होइन, आफ्नो नाममा चाहिँ नि तपाईँको सम्पत्ति पार्किङ गरेका व्यक्तिहरू होइन, आज दिनभरि आफ्नो व्यापार बिजनेसमा दौडिरहेछन्, मोटरमा दौड्या छन् है, तर प्रहरीले कुनै आरोपमा पक्राउ पर्ने बित्तिकै ठ्याक्क हस्पिटलको बेड चाहिँ नि उहाँहरूलाई चाहिहाल्छ है, र डाक्टर साहबहरूले पनि ठ्याक्क हस्पिटलमा एडमिट गर्नुपर्छ भनेर एउटा के अरे सम्बन्धित निकायलाई आदेश गरिदिइहाल्नुहुन्छ। हेर्नुहोस् है, यस्तो चाहिँ नि आज मात्र होइन, हामीले विगतदेखि नै देखिरहेछौँ। जबकि सर्वसाधारण नागरिक र नेता कुनै मुद्दाको कुनै चाहिँ नि उसमा आरोप लाग्यो भने समान व्यवहार चाहिँ नि हुनुपर्ने हो। त्यसले गर्दा मैले तपाईँसँग पनि बेला बेलामा बोल्ने गरेको छु नि, नेपालमा दुईटा कानुन प्रिभेल गरेको जस्तो देख्छु म त, एउटा सर्वसाधारणको लागि, एउटा चाहिँ नि भिभिआइपीहरूको लागि।
9: अहिलेको अवस्थामा चाहिँ अब जुन किसिमले सरकारले एक्सन लिइरहेको छ, प्रहरीले पनि एक्सन लिइरहेको छ, प्रहरीले जुन किसिमको मनोबल बढाइरहेको छ, अब भ्रष्टाचारमा आरोपीहरू, भ्रष्टाचारसँग चाहिँ बिचौलियासँग कनेक्सन भएकाहरू एकपछि अर्को पक्राउ पर्दै जाँदाखेरि सुशासनतर्फै अगाडि बढिरहेको हो यो प्रहरीको अनुसन्धान चाहिँ के हुन्छ यस्तो मुद्दाहरूमा?
16: होइन, यो त तपाईँको आर्थिक अपराधको मुद्दा हो होइन। अहिले प्रहरीलाई पनि करिब 2 वर्ष अगाडिदेखि त प्रहरीलाई पनि यो आर्थिक अपराध हेर्ने भनेर अनुमति चाहिँ नि प्रहरीले पनि पाएको छ होइन, प्रहरीले पनि यो आर्थिक अपराध हेर्न सक्छ, तर अहिले त यो चाहिँ नि सम्पत्ति शुद्धिकरण विभागले चाहिँ नि हेरिरहेको अवस्था छ, यो पूर्व अर्थमन्त्रीज्यूको मुद्दा होइन। अब हामी सबैलाई थाहा छ, के अरे दीपक भट्टको कम्पनीलाई सस्तोमा सेयर दिलाउनको लागि उहाँले मेक्सिमम दबाब चाहिँ नि दिनुभएको छ होइन, त्यस बापत चाहिँ नि लाभ पनि लिएको आरोप छ होइन। पौडेलजीले कुनै एक व्यापारीलाई होइन, व्यापारीलाई तपाईँको दीपक भट्टलाई चाहिँ नि सस्तोमा सेयर दिलाउनको लागि दबाब लिएको र त्यस बापत 4 काम चाहिँ गरिदिन्छु भनेर आश्वासन समेत दिनुभएको कुरा त अहिले बाहिर आएको छ होइन। तर तपाईँको जेएनजी आन्दोलन भयो, बिचमा सरकार ढल्यो, त्यसले गर्दा उहाँले आफ्नो बाचा व्यापारीको लागि पुरा गर्न चाहिँ सक्नु भएन। यो दीपक भट्टप्रति सबै सरकारको यो माया हेर्नुहोस् त, यो के हो, यो म त
9: 26 अर्ब बिगो धेरै 26 अर्ब बिगो हेर्नुहोस् त केशव अधिकारीजी, सुन्दा पनि यो शब्दै उच्चारण गर्न गाह्रो छ क्या।
16: हो एकदम के तपाईँको, तपाईँ हाम्रो नेताजीहरू के भन्नुहुन्छ, तपाईँ हामीले त सुन्छौँ नि सधैँ टिभीमा, के अरे म नेताहरूको चाहिँ नि तपाईँको के अरे भ्रष्टहरूको भ्रष्टाचारी
9: भ्रष्टाचार पनि गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न होइन,
16: अनुहार
9: पनि हेर्दिन, तर भ्रष्टाचारी वरिपरि हाँसिरहेको हुन्छ होइन।
16: तर हेर्नुहोस् त सबै सरकारको पालामा राज्यमाथि एक छत्र कब्जा दमाएको, आर्थिक साम्राज्य चाहिँ नि बनाएको, अपार साम्राज्यका नायकलाई एउटा त्यस्तो पात्र जसले कि भ्रष्टाचारीको मुखै हेर्दिन भन्नुहुन्छ, त्यस्तो व्यक्तिलाई चाहिँ एउटा बन्द कोठामा होइन, सत्ता परिवर्तनको साक्षीको रूपमा चाहिँ नि राखेको देख्दाखेरि नेपालका नेताहरूको भनाई र गराई, बोली र व्यवहारमा आकाश जमिनको फरक छ। यदि नेता भ्रष्टाचारीको अनुहारै नहेर्ने हो भने त्यो व्यक्ति त कोठाभित्र प्रवेश गर्ने त कुरा धेरै टाढाको भयो, त्यो व्यक्तिलाई त गेटबाट पनि प्रवेश चाहिँ दिनु हुन्न थियो होइन, किनकि सबैलाई थाहा छ त्यो बेलामा प्रहरीको क्षमता अभिवृद्धिको लागि प्रहरीलाई आलोचित बनाउने सवालमा चाहिँ नि फिल्ड कमान्डमा खट्दा प्रहरीले फिल्डमा शान्ति सुरक्षा चाहिँ कायम गर्ने सवालमा जुन प्रयोग गर्छ हात हतियारमा, बेला बेलामा प्रहरी आलोचित हुन्छ नि, किन हुन्छ भन्दाखेरि प्रहरीले मागेको तपाईँको सोर्स साधनहरू नन फ्याटल वेपनहरू त्यसमा चाहिँ नि प्रयोग हुने चाहिँ नि अन्य के अरे बुलेट रबर बुलेट गन लगायत विभिन्न चाहिँ नि सामग्रीहरू जुन प्रहरीले चाहिँ नि माग्छ नि तर त्यसमा चाहिँ नि अवरोध खडा गर्ने पात्र नै यही हो।
9: दीपक भट्टजी त त्यो त हात हतियार पनि खरिद गर्दाखेरि ठेक्कापट्टा लिने मान्छे होइन नि त
16: एक तपाईँको तपाईँको खेमजी 57 सालमा के अरे शेरबहादुर देउबाजीलाई चाहिँ नि मित बुवा भन्दै हेडक्वार्टरको चाहिँ नि त्यो गेटबाट 57 सालदेखि सानो तिनो चाहिँ नि व्यापार गर्नको लागि प्रवेश गरेको व्यक्ति होइन, हामी त त्यही सङ्गठनमा चाहिँ नि 29 वर्ष म त चाहिँ नि हुर्केको व्यक्ति हो, हामीलाई थाहा हुन्न होइन, अरूहरूले जतिसुकै हावा कुरा गरे पनि तपाईँसँग हामीले त हावा कुरा गर्नु मिल्दैन।
9: 2057 सालमा शेरबहादुर देउबालाई मितबुवा भन्दै गेरै बालुवाटारमा होइन
16: मितबुवा भन्दै त्यो बेलाको प्रहरी महानिरीक्षकज्यू होइन अहिले हामी बिच चाहिँ हुनुहुन्न प्रहरी महानिरीक्षकज्यूलाई चाहिँ दबाब चाहिँ दिएर त्यो व्यक्ति प्रवेश गरेको होइन, आज 24 वर्षको बिचमा चाहिँ यो यो अवस्था हुन्छ, तिन चार चार पाँच पाँचवटा चाहिँ प्राइम मिनिस्टरलाई चाहिँ के अरे डमरू बजाएर नचाहेको जस्तो हेर्नुहोस् त हो कि होइन, त्यस्ता पात्रहरू तपाईँले आजसम्म बालुवाटारमा होला कुनै कार्यक्रमको लागि निम्ता दिँदाखेरि निम्ता दिन जानुभयो होला, कोही संस्कृतविद इतिहासविद वैज्ञानिक समाजसेवी कुनै चाहिँ कुनै भन्नुहोस् न समाजले चाहिँ मानेको व्यक्तिलाई आजसम्म नेताहरूले दर्शन भेट म त भन्छु दर्शन भेट किनभने उहाँहरूलाई भेट्नै दुर्लभ हुन्छ दर्शन भेट दिनुभएको छैन, तर यस्ता चाहिँ नि यस्ता चाहिँ पात्रहरूलाई हेर्नुहोस् त खुला खुला हृदयले उहाँहरूले चाहिँ नि बन्द कोठामा स्वागत गर्नुहुन्छ र हाम्रो चाहिँ नि सत्ताको साँचो एउटाबाट अर्कोमा चाहिँ नि हस्तान्तरण गर्दाखेरि उसलाई मुख्य चाहिँ नि साक्षीको रूपमा राख्ने काम गरिन्छ, हेर्नुहोस् त यो दुर्भाग्यपूर्ण होइन।
9: एकताका नेपाली कङ्ग्रेसका सभापति गगन कुमार थापाजीले भन्नुहुन्थ्यो बालुवाटारको बेडमै बिचौलिया छ भनेर होइन, बालुवाटारको बेडमै बस्दा रहेछन् होइन बिचौलियाहरू पनि
16: खेमजी, त्यसमा कुनै शङ्कै छैन, कुनै जो जो प्रधानमन्त्रीज्यूले प्रतिवाद गर्नुभयो अब उहाँले कसरी गर्नुभयो त अहिले अहिले त्यो व्यक्ति त्यो बिचौलिया कसरी उहाँहरूसँग त्यो के अरे कुममा कुम मिलाएर फोटो खिचायो, गगनजीले भनेको कुरामा 100% त्यहाँ सत्यता छ, हेर्नुहोस् त्यो तहको व्यक्तिले कसरी झुट चाहिँ नि बोल्यो होला, उहाँले झुट बोलेको होइन रहेछ भन्ने कुरा त अस्ति 2 दिन अगाडि बिहान चाहिँ रिभिल भएको फोटोले चाहिँ नि प्रमाणित गरेन भनेपछि यस्ता पात्र हेर्नुहोस् उहाँ मात्रै सम्पत्ति पार्किङ जुन छ नि सम्पत्ति पार्किङ चाहिँ नि विष्णु पौडेलजीको अहिले है म उहाँलाई चाहिँ नि पुरै आरोप लाउन मैले खोजेको होइन, म त्यो व्यक्ति पनि होइन, म आधिकारिक व्यक्ति पनि होइन, उहाँमाथि आरोप लाग्यो होइन त्यसकै लागि चाहिँ नि सरकारको निकायहरूले छानबिन गरिरहेछ मुद्दा अनुसन्धान भइरहेछ, उहाँको उहाँमाथि लागेको आरोप ठहरला नठहरला उहाँको जिकिर के रहला प्रमाण र तथ्यले होइन सपोर्ट गर्ला नगर्ला त्यो कुरो बेग्लै भयो, तर यस्तो सम्पत्ति पार्किङ गरेका नेताहरू तपाईँको औँलामा चाहिँ नि गन्न सकिने धेरै छन्,
9: होइन केही नभइकन त प्रहरीले पनि त पक्राउ गरेका छैन नि त त्यहाँ
16: कसरी गर्छ तपाईँ भन्नुहोस् न, नेपालमा न्यायालय छैन भने न्यायालय तपाईँलाई खेमजीलाई र मलाई कुनै आरोपमा चाहिँ प्रहरीले चाहिँ अदालतमा प्रोड्युस गर्यो भने तपाईँको उपस्थित गरायो भने हाम्रो विरुद्ध लागेको मुद्दा को चाहिँ नि के अरे तथ्य र प्रमाणमाथि नटेकिकन आधार नभइकन अदालतले पक्राउ पुर्जी जारी गर्छ त्यो पनि त्यो तहको नेतालाई 8 पटक देशको चाहिँ नि विभिन्न मन्त्रालयको साँचो चाहिँ नि
9: लोकेन्द्र बहादुर चन्दकै पालादेखि युवा तथा खेलकुद मन्त्रीबाट एन्ट्री गर्नुभएको रहेछ नि त होइन उहाँले त
16: हो उहाँ युवा तथा खेलकुद मन्त्रीमा आउँदाखेरि को थियो तपाईँको
9: लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्री हुनुहुन्थ्यो लोकेन्द्र बहादुर चन्द हुनुहुन्थ्यो क्या बहुदलमा एकपटक हुनुभएको थियो नि त
16: रक्षा मन्त्री
9: हुँदाखेरि
16: त्यसले गर्दा हेर अदालतले बिचमा नि यहाँलाई पनि थाहा होला
9: नेपालमा मन्त्री त जतिखेर नि बन्न पाउने अस्ति हाम्रो शरद सिंह भण्डारी मन्त्री कति 20 पटक कि 19 पटक भनेर बियर पुरै चाहिँ फोडिरहेको दृश्य पनि आएको थियो नि त होइन
16: के का लागि भन्नुहोस् न मन्त्री हुन्छन् एउटा उद्देश्यको लागि तपाईँले मैले त हेर्नुहोस् कति पटक देखेको छु मैले त बाहिर जाँदाखेरि मन्त्रीजीहरू चाहिँ नि साइकल लेनमा साइकल चलाएर कार्यालय गएको पनि मैले आफ्नो आँखाले देखेको छु हेर्नुहोस् मेरो क्यामेरामा फोटो कैद छ हेर्नुहोस् त्यस्तो त्यस्ता पनि के अरे सम्पन्न देशहरू हेर्नु, सम्पन्न देश जहाँ कि चाहिँ नि त्यसै गरेर त भ्रष्टाचार चाहिँ नि न्यून भएका देशहरू हुन् नि। यहाँ त डेकोरेसन है गमलाले घेरिएर चाहिँ नि हिँड्नुपर्छ, उहाँहरूलाई सुरक्षाकर्मीले घेरिएर चाहिँ नि हिँड्नुपर्छ होइन, सम्पूर्ण कुराहरू चाहिँ नि उहाँहरूको लाइफ पनि ल्याइदिएछ हेर्नुहोस् होइन। त्यसै जनताले यो पटक चाहिँ सुनामी ल्याएका हुन्, जनताले त जनताले आफूभित्र मनभित्र कचल्टिएर रहेको आक्रोश चाहिँ नि ब्यालट बक्समा चाहिँ व्यक्त गरेका हुन्, विस्फोट गरेका हुन्, त्यो व्यक्त पनि होइन हेर्नुहोस्, यो चाहिँ नि स्वाभाविक पनि थियो हेर्नुहोस्। अझ पनि उहाँहरूलाई यति हुँदासम्म पनि उहाँहरूको चाहिँ नि त्यो भनौँ न एक किसिमको सुधार हुने कुनै पनि लक्षण चाहिँ नि देखिँदैन हेर्नुहोस्।
9: श्रोता नेपाली भाषको समय सकिएको छ, खेम बमलाई बिदा दिनुहोस्, नमस्कार।

0: टाइम चेक
1: इस समय सूचक का साथ मा
2: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 550 7071 र 98 550 7073
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 580 र 98 550 2640
0: It's 7 o'clock. अहिले 7 बजे को छ।
4: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
5: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
6: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

माडीको छरछरी समशेरगढी पर्यटकीय सडक अन्तर्गत मगोई नदीको पुल सञ्चालनमा चितवन क्षेत्र नम्बर तीनका सांसद कानून मन्त्री सुविता गौतम 2594 मत ल्याएर रासोपा केन्द्रीय सदस्यमा निर्वाचित। माडी नगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि करिब 1 अरब रुपैयाँको बजेट पारित। चालुतर्फ 64 करोड 37 लाख र पुँजीगततर्फ 33 करोड 37 लाख रुपैयाँ बजेट। माडी नगरपालिकाको 18 नगरसभाले नगरका नयाँ आधिकारिक लोगो पारित। प्रथम वडाध्यक्ष कप 2083 अन्तर्गत भएका विभिन्न भलिबल प्रतियोगिताहरू सफलतापूर्वक सम्पन्न। भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पका कारण जनधनको ठूलो विनाश। विश्व फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोताबीच पुगिरहेको स्वदेश एफएम 93.2 MHz र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 MHz फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म दिप्ती विश्वकर्माको। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट अनलाइन मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। माडीको छरछरे सोमेश्वरगढी पर्यटकीय सडक अन्तर्गत मगोई नदीमा निर्माणाधीन पुल सञ्चालनमा आएको छ। पुलको दुवैतर्फ साइड फिलिङ माटो भर्ने कार्य सकिएसँगै पुलमाथिबाट बिहिबारदेखि सवारी सञ्चालन शुरू भएको हो। पुलको कुल काममध्ये करिब 95% प्रगति सम्पन्न भइसकेको र अब दक्षिणी भागमा रिटेनिङ वाल निर्माण र फिलिङ कार्यमा

भाकरतनपुर युथ क्लब को सह आयोजनामा सञ्चालित प्रथम ओडा अध्यक्ष कप 2083 अन्तर्गत भएका विभिन्न भलिबल प्रतियोगिताहरू सफलतापूर्वक सम्पन्न भएका छन्। प्रतियोगिता अन्तर्गत ओडा नम्बर 7 भित्रका विद्यालय स्तरीय भलिबल प्रतियोगितामा बाल कल्याण आधारभूत विद्यालय जगरातपुर विजेता बनेको छ भने राष्ट्रिय आधारभूत विद्यालय दिवानगर उपविजेतामा सीमित रहेको छ। त्यसै गरी ओडा नम्बर 7 भित्रका अन्तर्गतका युवा भलिबल प्रतियोगितातर्फ जगन्नाथपुर युवा क्लब विजेता बनेको छ भने कीर्तनपुर युथ क्लब उपविजेता बनेको छ। यस्तै माडी स्तरीय खुल्ला महिला भलिबल प्रतियोगितामा सोमेश्वर मावि विजेता बन्दा जनजीवन मावि उपविजेतामा चित्त बुझाउन बाध्य भएको छ। विद्यालय क्लब तथा महिला टोलीहरूको उत्साहजनक सहभागिता रहेको सो प्रतियोगिता ओडा अध्यक्ष चन्द्रकुमारी बानियाको अध्यक्षता एवं माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भूषालको प्रमुख आतिथ्यतामा सञ्चालन भएको हो। चितवन क्षेत्र नम्बर 3 का प्रतिनिधि सभा सदस्य एवं कानून मन्त्री सोभिता गौतम 2594 मत ल्याएर रासोपा केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ। बिहिबार राति सार्वजनिक भएको केन्द्रीय सदस्यको मत परिणाममा सोभिताले दोस्रो धेरै मत प्राप्त गरी केन्द्रीय सदस्य निर्वाचित हुनुभएको हो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी नेत्री एवं कानून मन्त्री गौतमले पार्टीको उपसभापति पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ। चितवनमा जारी पार्टीको ऐतिहासिक महाधिवेशनका क्रममा बिहिबार संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो दावेदारी प्रस्तुत गर्नुभएको हो। रासोपाको खुल्ला केन्द्रीय सदस्यमा डाक्टर सोडिम वाग्लेले सबैभन्दा बढी मत प्राप्त गर्नुभएको छ। उहाँले 2607 मत ल्याउनु भएको हो। यस्तै गणेश पराजुरीले 2045, मनिष छाले 2237 र सोभिता गौतमले 2594 मत ल्याउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको जारी महाधिवेशनमा उपसभापति पदका लागि सोभिता गौतमको प्रस्तावकमा प्रतिभा रावल बस्नु भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री समेत रहनुभएकी रावलले सामाजिक सञ्जाल मार्फत आफू सोभिताको प्रस्तावक बसेको जानकारी दिनुभयो। मन्त्री रावलले फेसबुकमा लेख्नु भएको छ, विजयी भव राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति उम्मेद्वार सोभिता गौतमको प्रस्तावक बसेकी छु। माडी नगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि करिब 1 अरब रूपैयाँको बजेट पारित गरेको छ। बुधबार दिउँसो नगरसभाको सभाहालमा सञ्चालित नगरपालिकाको 18 अधिवेशनको दोस्रो बैठकमा नगर उपप्रमुख हेमप्रसाद महतोले कुल 97,74,83,636 रूपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो। बजेटमा चालुतर्फ 64,37,53,179 रूपैयाँ र पुँजीगततर्फ 33,37,30,437 रूपैयाँ विनियोजन रहेको छ। गत असार 5 गते पारित भएका नीति तथा कार्यक्रमहरूमा आधारित रही नगरले ओडा शाखा एवं नगर स्तरका योजनाहरूमा बजेट छुट्याएको हो। चालु आर्थिक वर्षका धेरै कार्यक्रमहरू समेटिएको सो बजेटमा केही नयाँ प्रयोगहरू गर्न खोजिएको देखिन्छ। विगतमा प्रति लिटर 4 रूपैयाँ रहेको दूधको अनुदान बढाएर प्रति लिटर 5 कायम गरिएको छ। पशुपक्षी तथा मत्स्य घुम्ती शिविर, चैते धान उत्पादन प्रोत्साहन कार्यक्रम, व्यावसायिक तरबुजा खेती प्रवर्धन, बाँझो जग्गा न्यूनीकरण तथा सदुपयोगका लागि भूमि बैङ्क मार्फत विभिन्न लक्षित कार्यक्रम ल्याइएको छ। यसै गरी बगौडा अस्पतालका लागि औषधि र उपकरण खरिद तथा भौतिक पूर्वाधारका लागि 1,32,00,000 विनियोजन, असहाय बालबालिका र बेपत्ता परिवारका आश्रित महिलाहरूलाई सामाजिक सुरक्षा भत्ता वितरणका लागि आवश्यक बजेट व्यवस्थापन साथै अस्थायी कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न 75,00,000 रूपैयाँ विनियोजन रहेको छ। यसै गरी बजेटले आधारभूत तथा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूको प्रोत्साहन अनुदानमा वृद्धि गर्नुका साथै विद्यालयका सहायक कर्मचारी, विद्यालय सहयोगी कर्मचारी र बालबिका सहजकर्ता लाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नगरपालिकाको स्रोतबाट 30,00,000 रूपैयाँ विनियोजन रहेको छ। यसै गरी हनुमान जिल्लाका शिक्षकहरूलाई दिइने प्रोत्साहन रकममा वृद्धि तथा सामुदायिक विद्यालयको व्यवस्थापन अनुदानमा थप माडी प्रज्ञा प्रतिष्ठान मार्फत विभिन्न कार्यक्रम गर्न 28,00,000 बजेट विनियोजन, बागमती प्रदेश स्तरीय मौलिक सांस्कृतिक कार्यक्रम सञ्चालन साथै विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन कार्यक्रमका लागि बजेट छुट्याइएको छ। माडी नगरपालिकाको 18 नगरसभा अधिवेशनले नगरको नयाँ आधिकारिक लोगो पारित गरेको छ। उक्त लोगो बुधबार मिति 2083 असार 10 गते औपचारिक रूपमा सार्वजनिक गरिएको हो। स्थानीय कलाकार तथा मूर्तिकार दिनेश्वर महतोद्वारा हस्तनिर्मित रूपमा तयार पारिएको लोगो डिजाइनेसन गरी सार्वजनिक प्रयोगका लागि नगरसभाबाट स्वीकृत भएपछि लागू गरिएको नगरपालिकाले जनाएको छ।

0: सो त्यस खबरमा अब केही समसामयिक राष्ट्रिय खबरहरू। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो ऐतिहासिक महाधिवेशनमा केन्द्रीय सदस्यहरूको निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएसँगै नेतृत्वको दोस्रो तह अर्थात् पदाधिकारीका लागि नेताहरूबीचको रस्साकसी निकै तातिएको छ। पार्टीको विधानमा कुल 19 पदाधिकारी रहने व्यवस्था भए पनि यसपटक 6 पदका लागि मात्रै प्रत्यक्ष निर्वाचन हुने भएको छ। सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् भने वरिष्ठ नेताका रूपमा बालेन शाह रहने निश्चित छ। बाँकी रहेका पदहरूमध्ये एक खुल्ला उपसभापति, एक महिला उपसभापति, एक खुल्ला महामन्त्री, दुई खुल्ला सहमहामन्त्री र एक महिला सह महामन्त्री पदका लागि मात्रै चुनावी प्रतिस्पर्धा हुन लागेको हो। सरकारले कक्षा 12 को उत्तर पुस्तिकाको नमूना परीक्षण गर्ने भएको छ। कक्षा 12 को नतिजाप्रति विद्यार्थीहरूबाट असन्तुष्टि बढ्दै गएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले उत्तर पुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाफल र तथ्याङ्क प्रविष्टिको पुनः जाँच गर्न समिति गठन गरेको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जालमा लेख्दै शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रको उपसचिवको समेत प्रतिनिधित्व रहने गरी समिति गठन गरेको जानकारी दिनुभयो। नेपाली कंग्रेसको निवर्तमान सभापति शेरबहादुर देवासका समूह र इतर पक्षका नेता डाक्टर शेखर कोइराला समूहले आपसमा मिलेर छुट्टै कार्यालय खोल्ने तयारी गरेका छन्। काठमाडौँको महाराजगंजमा रहेको अमेरिकन एम्बेसी पछाडि चुनदेवीमा कार्यालयको तयारी गरिएको कंग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख तथा देउवा समूहका नेता मीन विश्वकर्माले जानकारी दिनुभयो। मनसुनजन्य प्राकृतिक विपदको जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलले देशभर आफ्नो सक्रियता बढाएको छ। बाढी, पहिरो र डुबान जस्ता विपद तत्काल उद्धार गर्न सशस्त्र प्रहरीले 21,669 जनशक्तिलाई विशेष तालिम दिएर तयारी अवस्थामा राखेको छ। बिहिबार आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्ता पौडेलले संगठनको छवि सुधार्न, विपद व्यवस्थापन, सीमा सुरक्षा र आर्थिक सुशासनलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। झापामा आफ्नै छोरीलाई जबरजस्तीकरणी गरी जन्माएको नवजात शिशुको शव गाडेर फरार भएका एक प्रतिवादीलाई प्रहरीले 3 महिनापछि इलामबाट पक्राउ गरेको छ। हाडनाताकरणी र नवजात शिशु कर्तव्य ज्यान मुद्दाका ती प्रतिवादीलाई विशेष सुराकीको आधारमा इलामको सूर्योदय नगरपालिका वडा नम्बर 10 फिक्कल बजारमा रहेको मन्त्र होटलबाट पक्राउ गरिएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले व्यवसायी अजयराज सुमार्गीको राहदानीको रोक्का गरेको छ। मंगलबार विभागले उनको राहदानी रोक्का राख्न अध्यागमन विभागलाई पत्रचार गरेको थियो। सम्पत्ति शुद्धिकरणको पत्रको आधारमा अध्यागमनले उनको राहदानी रोक्का राखेको गृह मन्त्रालयका एकजना अधिकृतले जानकारी दिए। भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पका कारण ठूलो विनाश भएको अनुमान अधिकारीहरूले गरेका छन्। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले अहिलेसम्म कम्तीमा 164 जनाको मृत्यु भएको बताएको समाचार संस्था रोइटर्स र एएफपीले जनाएका छन्। अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएका अनुसार पहिले भूकम्प 7.2 र दोस्रो 7.5 म्याग्निच्युड मापन गरिएको छ। पहिलो भूकम्प गएको 39 सेकेन्ड पछि त्यसभन्दा शक्तिशाली दोस्रो भूकम्प गएको थियो। र विश्व फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरेको वेबसाइट मार्फत सार्वजनिक गरेको छ। फिफा विधानको धारा 14 उपधारा 1 र 1 आई र 3 अनुसार तेस्रो पक्षको हस्तक्षेपसँग सम्बन्धित विधानको गम्भीर उल्लङ्घन भएको ठहर गर्दै एन्फालाई तत्काल लागू हुने गरी निलम्बन गर्ने निर्णय गरेको फिफा द ब्युरो अफ द काउन्सिलले गरेको हो। विगतमा पटक पटक इन्फामा समस्या देखिएपछि चेतावनी दिँदै आएको भए पनि इन्फालाई निलम्बन गरेको थिएन। इन्फा पदाधिकारी बीच आन्तरिक विवादमा पछिल्लो समय अर्ली इलेक्सन प्रक्रियापछि इन्फा विवादले तीव्रता पाएको थियो। अब पालो स्वदेश मौसम अपडेटको।
1: स्वदेश जलवायु अपडेट।
0: आज माटीको अधिकतम तापक्रम 37 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 27 डिग्री सेल्सियस हुने आकलन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलले तापक्रम 29 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 5 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 74% मापन गरिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली र पहाड़ी क्षेत्रमा सामान्यतया बदली रहेको छ भने तराईमा आंशिक बदली छ। बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी क्षेत्रका एक दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशका हिमाली र पहाड़ी भागका तथा कोशी प्रदेशका तराईमा सामान्य बदली रहनेछ। मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराईमा आंशिक बदली रहने तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा मुख्यतया मौसम सफा रहनेछ। देशका हिमाली र पहाड़ी क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा बागमती र गण्डकी प्रदेश तराईका एक दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
1: स्वदेश जलवायु अपडेट।
0: स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। माडीको छरछरी सोमेश्वर गढी पर्यटकीय सड़क अन्तर्गत मगोई नदीको पुल सञ्चालनमा चितवन क्षेत्र नम्बर 3 का सांसद कानून मन्त्री सोभिता गौतम 2594 मत ल्याएर रासोपा केन्द्रीय सदस्यमा निर्वाचित। माडी नगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि करिब 1 अरब रूपैयाँको बजेट पारित। चालुतर्फ 64 करोड 37 लाख र पुँजीगततर्फ 33 करोड 37 लाख रूपैयाँ बजेट। माडी नगरपालिकाको 18 नगरसभाले नगरको नयाँ आधिकारिक लोगो पारित। प्रथम वडा अध्यक्ष कप 2083 अन्तर्गत भएका विभिन्न भलिबल प्रतियोगिताहरू सफलतापूर्वक सम्पन्न। र भेनेजुएलामा आएका 2 शक्तिशाली भूकम्पका कारण जनधनको ठूलो विनाश। विश्व फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन। हवस् त आजका लागि बिहान 7 बजेको स्वदेश खबर यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरू सहित म दीप्ति विश्वकर्मा पनि बिदा हुन्छु। नमस्कार।

0: निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र पर्यटन क्षेत्रका जानकार धनञ्जय रेग्मी हुनुहुन्छ। रेग्मीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन जुन तरिकाले 7 गतेदेखि 9 गतेसम्मका लागि समय सीमा दिएको थियो, आज त 12 गते भइसक्यो, अझै पनि पदाधिकारीको निर्वाचन आज हुँदैछ। यो भद्रकुल किन भयो धनञ्जी?
1: केही प्राविधिक कारणहरू थियो होला, अब आयोजकले निकामर्दै जाँदा प्राविधिक कारणहरू होला, अब केही ठ्याक्कै अहिले यसको के कारणले भयो भन्ने बाहिर ल्याइसकिएको छैन। अब पहिला सोचिएको भन्दा अलिकति प्रतिनिधिहरू पनि बढ्दै गएको थियो होला होइन। अब सबै अब ठ्याक्कै अब यसको अब भनौँ न पार्टी पङ्क्तिमा भित्रबाट यसको के कारणले यस्तो भयो भन्ने थाहा छैन। अब एक दुई दिन बढ्ने, अब प्रायः जसो सबैको महाधिवेशनमा यसपालि अलि धेरै भनौँ धेरै नै कार्यकर्ताहरूको उपस्थिति हुने, त्यसले गर्दा न्यानो जान अलिक गाह्रो भयो कि जस्तो लाग्छ।
0: होइन, तपाईँकै पार्टीका प्रवक्ता मनिष कुमार झाले पनि भन्नुभयो व्यवस्थापकीय कमजोरीप्रति लज्जित छौँ भनेर, उहाँले आफै बोल्नु भएको छ क्या।
1: अब होइन, ठिक छ, अब कहिलेकाहीँ ठुला कामहरू पहिलो महाधिवेशन थियो, अब काम गर्दा गर्दै साथीहरूले केही प्राविधिकहरू कुराहरू मिलाउन खोज्नु, प्राविधिक हिसाबले अलिक राम्रो काम गरौँ भनेर जाँदाखेरि यहाँ डिजिटल हिसाबले सबै लिएर जाने भन्ने क्रममा चाहिँ अब पहिला जस्तो परम्परागत शैलीलाई तोडेर नयाँ तरिकाले लिएर जाने, सहज बनाउने, अलि पारदर्शी बनाउने क्रममा चाहिँ अब भने जस्तो अब जुन टिमले जुन एस्योरेन्स दिएर गएको थियो अरे, जुन चाहिँ टिम उनीहरूले भनेको टाइममा आफ्नो काम डेलिभरी दिन सकेनन् र त्यसले गर्दाखेरि अलिकति समस्या भयो भन्ने कुराहरू छ।
0: होइन, तपाईँ पनि त सन्तुष्ट हुनुहुन्न नि त यो महाधिवेशनको व्यवस्थापकीय पाटोप्रति? तपाईँले पनि भन्नुभएको छ पदाधिकारीहरूले अन्तर्राष्ट्रिय रूपमै राजसभाको बेइज्जत गराए भनेर, आज सामाजिक सञ्जालमा यत्र तत्र तपाईँको जताततै आएको छ नि त धनञ्जय रेग्मीजी, तपाईँ आफै सन्तुष्ट हुनुहुन्न नि त त्यहाँ समावेश हुँदाखेरि हुँदै गर्दाखेरि किन?
1: होइन, अब केही साथीहरूले इन्टेन्सनली नै ढिला गरेका नि हुनसक्छन् अथवा केही कारण, अब त भित्रको यहाँ अहिले त्यही भएर यसको लागि एउटा बैठक बसेर नै यसको ओभरअल मूल्याङ्कन गर्न आवश्यक छ। एउटाले ढिले गर्दाखेरि समग्र उसमा नै अब सम्बन्ध समग्र व्यवस्थापनलाई नै असर परेको छ। त्यसैले को को व्यक्तिहरूले कुन चाहिँ जिम्मेवारी लिनुभएको थियो र उहाँहरूले के वहन गर्न सक्नु भएन, त्यसमा चाहिँ एकपटक यो सबै इभ्यालुएसन हुन बाँकी नै छ। अब यो पक्कै होला, भइसकेपछि बल्ल बाहिर आउला। अब अहिले चाहिँ म कसैलाई आक्षेप लाग्न पक्कै पनि यो अब सरस्वती यहाँ आएका सबैले अनुभव गरेको कुरा चाहिँ जुन हिसाबले महाधिवेशन र अरू पार्टीमा यस्तो हुनु स्वाभाविक हो, अरूलाई त्यति धेरै दोष दिँदैन थिए, तर अब राष्ट्रिय सङ्घ पार्टी जतिको पार्टीले चाहिँ यो आयोजना गर्दाखेरि अब सबैलाई उदाहरणीय यस्तो हुनुपर्छ भन्ने खालको हुनुपर्नेमा त्यो सोचेको आशा गरी अनुरूप हुन सकेन भन्ने कुरा हो। अब पक्कै पनि केही कमजोरी भए अब दुई कारणले हुनसक्छ, योमा चाहिँ एउटा प्राविधिक त्रुटि र दिएका जिम्मेवारीहरू नसक्ने व्यक्तिहरूले पनि गर्छु भनेर जुन जिम्मेवारी लिए त्यसले चाहिँ नै अलि समस्या पार्यो जस्तो लाग्दैछ। हेर, यसको पक्कै पनि समीक्षा हुन्छ, समीक्षा भइसकेपछि बल्ल कङ्क्रिट के कारणले भयो भन्ने कुरामा पुग्न सकियो होला।
0: धेरै महाधिवेशन प्रतिनिधिहरूले पनि त यसमा आपत्ति जनाएका छन् नि त, होइन? धेरै त भोटे नहालिकन
1: सबैले देखेका छन्, अब त्यसलाई अब समग्रमा यसमा हिजो हामी केही साथीहरू अब
0: निर्वाचन बढी प्रतिनिधि त मतदान बाहिर पनि त रह्यो नि त धनञ्जयजी।
1: होइन, आएर जसले चाहिँ इच्छा देखाएका थिए जो बसे उनीहरूले पाए, अब समय अलि ढिला भएकोले केही व्यक्तिहरू फिर्ता जानुभयो, त्यो कुरा चाहिँ एउटा अलिकति चितवन आइसकेर पनि मतदान गर्न नपाउनु भनेको कुरा चाहिँ त्यो राम्रो हुँदै भएन।
0: जस्तो योग्य 4,311 जना प्रतिनिधि हो तपाईँहरूको, होइन? तर त्यहाँ चाहिँ 2,959 जनाले मात्रै मतदानमा सहभागिता जनाएका छन् क्या। करिब करिब 352 प्रतिनिधि त मतदान प्रक्रियाबाटै 1,352 जना त बाहिरै रहे नि त, होइन?
1: हजुर, होइन, यो कारण भयो चाहिँ डिले हुनाले र व्यक्तिहरू अब यस्तो थियो नि, अब कुनै पनि महाधिवेशनमा आइपुग्दाखेरि विभिन्न काममा इन्भल्भ भएका मान्छे हुन्छन्, विभिन्न उनका आफ्ना पर्सनल सेड्युलहरू हुन्छन्, ती कुराहरूमा पक्कै असर पर्यो र कतिपयले अरू छोड्नै नहुने काम भएकोले फिर्ता पनि जानुभयो। अब पक्कै केही गाउँतिर स्पेसली पहाडी जिल्लाबाट आएका साथीहरूलाई अब तराई तिरकैलाई बरु त्यति समस्या भएन, नजिकै थियो, बरु घर घर नि मतदान सुरु भएपछि हामीले पनि गरे, अलिक टाढाबाट आएका साथीहरूलाई उहाँहरू चाहिँ फिर्ता गएपछि आइदिनु भएन, अब हाम्रो शक्ति सम्भावना पनि थिएन होइन, खर्च पनि अलिकति बढेरै गयो चिताउन, फेरि गर्मी थियो, सबभन्दा अर्को प्रतिकूल भनेको यहाँको मौसमै यति धेरै छ टेम्परेचर कि यस्तो गर्मीमा पाहाडतिर आएका व्यक्तिहरूलाई यो बस्न त यसै उकुस मुकुस भयो, अनि उहाँहरू त्यो कारणले पनि हो, एकातिर पैसाको पनि समस्या नै भयो होला,
0: आर्थिक अभाव भयो, खानपिनको त राम्रै व्यवस्थापन थियो नि त होइन त्यहाँ, खानपिनमा त राम्रै, त्यहाँ खसी दैनिक चाहिँ 9 क्विन्टल 9.5 क्विन्टल बिक्रिरहेको छ भन्ने विषय पनि आएको थियो नि त होइन सञ्चार माध्यममा, मासु भात राम्रै
1: खाना त
0: यस्तो
1: हजुर, खाना त ब्याङ्केटहरूलाई म्यानेज गर भनेपछि उनीहरूले आफ्नो स्ट्यान्डर्डको जे दिन सकिएको थियो त्यो खानाहरू राम्रो गरेर यो गर्मीमा अलि मेन्टेन गराएर दिएर
0: जानलाई समस्या
1: च्यालेन्ज हो, तर उहाँहरूले त्यहाँ खानामा कुनै कम्प्लेन छैन, हाइजिनमा कुनै कम्प्लेन छैन, प्रायः सबै नेता कार्यकर्ता सबैले त्यही खाना खाएछन् होइन, जतिले प्रचुरमा खानामा कुनै प्रब्लम छैन, बेङ्गलीलाई जुनलाई दिएको छ उसले राम्रो काम गरेको छ,
0: तर भोटिङ मेसिनमा पनि सेटिङको आरोप लागेको विषय पनि कता कता आएको थियो, यो सुन्नुभयो धनञ्जयजी?
1: सम्पूर्ण गलती अफवाह कस्तो छ भने अहिले राष्ट्रिय जनता पार्टी एउटा अब यसै पनि यहाँ राजीको सरकार बनाएर बसेका पार्टी भयो, अब यिनलाई बदनाम गरौँ भनेर अहिले धेरै साथीहरूलाई फुर्सद पनि छ, पहिलाका अलि अन्य विपक्षी दलका साथीहरूलाई अलि फुर्सद पनि छ, अब के गर्ने त भन्दा अब राष्ट्रिय जनता पार्टीले पनि आइटीबाट जे भन्यो अब एक प्रकारले एउटा आफ्नो मिसनमा पुग्यो भने चाहिँ अब राष्ट्रिय जनता पार्टीले त सही दिशा लिएर हिँडिहाल्छ, यिनीहरूले अहिले अब राष्ट्रिय जनता पार्टीलाई बदनाम गरौँ भनेर अब जस्तो मैले नै यो व्यवस्थापन यो कारणले मैले त आफ्नो पार्टीभित्र नै कहिले काहीँ के हुन्छ भन्दा आलोचना गरे पनि गलत छ भने हामी गलत छौँ भन्नुपर्छ, त्यसैको चाहिँ भन्या कुरा समग्रमा के भनौँ भन्ने काटेर एउटा पछाडिको चोरे क्लिप लिएर भाइरल बनाए होइन, त्यस्तो त यहाँ सबैको गरिरहेका छन्, अब असन्तुष्टि छ यो कारणले यो भयो, तर त्यहाँ केही भनेका पोजिटिभ पक्षहरू पनि थिए ती कुरा राखिएन, र अहिले परिणामहरूलाई चाहिँ चौतर्फी यही मौका हो, कसैले केही बोल्यो भने त्यसमा भनौँ न त्यही कुरालाई लिएर अगाडि बढाउँ भनेर प्रतिपक्ष कुनै अरू अप्सन नभएपछि यतातिर लागेका हुन्, अब यही कुराहरूले त खासै ठुलो
0: तपाईँले असर पनि गर्यो नि त होइन, त्यो कुराले असर गर्यो होइन केन्द्रीय समितिमा, धनञ्जय तपाईँले त अगाडि नै भनिसक्नु भएको थियो आफूले आफूलाई चाहिँ, मलाई अब यिनीहरू मतदान गर्दैनन् भोटिङ गर्दैनन् साथीहरूले चाहिँ अब कुट्न थालिसके,
1: मलाई गरौँ गर्न भन्दा नि अब मलाई केही छैन, म आफ्नो विज्ञताले आफ्नो त्यो ठाउँमा पुग्ने अनि मैले के कसरी सहयोग गर्ने भन्ने कुरा थियो, अब त्यहाँ नराख्दाखेरि पनि पार्टी हो, अब यसलाई बाहिरबाट बसेर नि झन् कम जिम्मेवारीमा बसेर धेरै सहयोग गर्न सकिएला, त्यसमा केही छैन,
0: तर राष्ट्रिय स्वतन्त्र पार्टीले जुन ढङ्गले त्यहाँ चितवन महाधिवेशनबाट एकताको सन्देश दिन सक्नु पर्थ्यो, सबै प्रतिनिधिहरूको चाहिँ आक्रोशलाई चाहिँ एक ढिक्का बनाएर लैजान सक्नु पर्थ्यो, यो त कता कता भद्रगोल जस्तो, हामीले बाहिरबाट हेर्दाखेरि पनि उतातिर अर्कोले असन्तुष्टि व्यक्त गरेछ, उतातिर अर्कोले गरेछ, हिजो राजीव खत्रीजी लगायत म देख्दै थिएँ यो नो भोटको चाहिँ धज्जी उडायो भन्ने विषय थियो होइन, ज्वालाजीले चाहिँ मेरो ज्वाला छुटायो भन्दै उहाँ कराइरहनु भएको थियो, अनि अन्य केही प्रतिनिधिहरूले चाहिँ व्यापक रूपमा चाहिँ आलोचना गरिरहनु भएको थियो,
1: हेर्नुहोस् अब कतिपय अब यो इलेक्ट्रोनिक भनौँ न विद्युतीय माध्यमबाट गर्ने क्रममा अब मान्छेका टाइटल नाम लामो हुने त्यो अब त्यसलाई म्यानेज गरेर सिस्टममा राख्ने क्रममा आइटीको सुझाव अनुसारले अब जस्तो कोही इन्जिनियर थिए कोही डाक्टर थिए होइन अब यिनीहरूका इआर नलेखिनु डाक्टर नलेखिनु भने अब त्यस्ता कुराहरू चाहिँ हटाइदिएको छ, ती कुराहरूलाई अनि अब साधारण रूपमै लिनुपर्छ, अब यो सङ्ग्रह भनेको चाहिँ ब्र्याकेटमा अथवा एपोस्ट्रोफी कमाभित्र राख्ने गर्नुभएको थियो होला उहाँले, त्यो भएर पनि यो नाम परेन, उहाँको दुई आफ्नै नामबाट उहाँ चिन्नुहुन्छ भन्ने हिसाबले कुरा हो, तर जसले थियो भने पनि उहाँहरू जित्रै आउनु भएको जस्तो लाग्छ मलाई, त्यसैले यो अब यस्तो छ क्या, यो त्रुटि हेर्न खोज्यो भने धेरै देखिन्छ, मैले भयङ्कर राम्रो भयो नि भन्दिनँ, कमजोरी धेरै छ, व्यवस्थापकीय हिसाबले कमजोरी धेरै छ, जुन चाहिँ त्योभन्दा धेरै राम्रो हुन सक्थ्यो, एक दुई अब प्रतिपक्ष साथीहरूले यो मौकामा अब केही पाइएन, घर पनि फुर्सद अलि बढेछ नि त अहिले प्रतिपक्ष साथीहरूलाई, काम त केही छैन, अब कतै कुनै पोजिसन छैन भने उनीहरूको काम अब सोसियल मिडिया बस्यो गाली गर्यो लेखौँ, म हेर्छु मेरै लाइफ पनि लेखिरहेका कमेन्ट राष्ट्रिय जनता पार्टीका साथीहरूभन्दा काङ्ग्रेस एमालेका भिजिरहेका साथीहरू जुन हिजो अब चुनाव जित्न सकिएन भने दोष भनेको अब के भने आफै बस्ने सबैलाई अब त्यो निर्देशनै पार्टीले दिए जस्तो प्रति हामीहरूको उसमा चाहिँ सत्ता पक्षलाई गाली मात्रै गरेर बस्छ, दिनमा पाँचवटा म्यासेज गालीहरू नै लेख भनेर माथिबाट नै निर्देशन भएर लेखिया जस्तै हाल्छन् क्या होइन। तपाईँ हेर्नुभयो भने यसो अनि कसले हो त के कमेन्ट गर्यो भने के त भने काङ्ग्रेसको मान्छे हुनुपर्छ त त्यहाँ कि एमालेको मान्छे हुनुपर्छ कुरा त्यो हो। त्यही भएर प्रतिपक्षलाई पनि अपाध्य भयो अब बरु मैले किन यसो भनिदिन भन्दाखेरि मैले चाहिँ अब हाम्रै पार्टी होस् जसको पार्टी होस् राम्रो व्यवस्था राम्रै हुनुपर्छ र धेरै मान्छेहरू यहाँ धेरै जान्ने मान्छेहरू पनि भएकोले तिनीहरूलाई सहयोग लिएर अलिक राम्रोसँग गर्न सक्यो व्यवस्थापन राम्रो गर्न सक्यो भने
0: केन्द्रीय सदस्यमा जो जो विजय हुनुभयो यो फेसबुकले युट्युबले टिकटकले होइन जता जता अल्गोरिदमले चाहिँ उनीहरूको अनुहार चाहिँ अगाडि ल्याएको थियो त्यस्तै व्यक्तिहरू विजय भएको देखियो नि त त्यसमा।
1: अब ठिक छ, अब यो त अब अहिले एआईको जमाना हो, अब जसले जे जान्ने त्यो प्रयोग गर्छन्। अब त्यसमा चाहिँ उहाँहरू चाहिँ नोन फेस थियो, म आफै भोट हाल्न बसेँ, मलाई त मैले पनि त हालेँ। हाल्दाखेरि यो एउटा त्यो जुन हिसाबले अब त्यति भनौँ न 60+ व्यक्तिलाई भोट दिँदै गर्दाखेरि अब खुल्लातर्फ अरूमा बरु भूगोलतर्फका सहज थियो, धेरै मान्छे थिएनन्, 18-20 एउटा स्क्रिनमा देखियो, यसो नाम तिनेका हुँदो रहेछ। अब देशभरिबाट गर्दा सबैको नाम पनि थाहा नहुने हो, तपाईँले थोरैमा पनि
0: थाहै भएन नि, त्यो त अन्दाजी हाल्नु पर्ने भयो, अन्दाजी हाल्नु पर्ने भयो होइन। 64 जनालाई त अन्दाजी हाल्नु पर्ने भयो,
1: नाम नलिएर देखाएको हुनाले सबैका नाम कन्ठ नहुने, त्यही भएर कतिलाई हाल्नै मन नलागेको कामै नलाउने व्यक्तिलाई पनि
0: जबरजस्ती हाल्नु पर्यो,
1: त्यहाँ मत गएको छ, त्यो चाहिँ एउटा कमजोरी भएकै हो।
0: अब 64 जनालाई चाहिँ मन लागि नलागि हाल्दै नहालेपछि त्यो
1: बाध्यता त नि गलत भयो। अनि दोस्रो को हो को त नामले व्यक्तिले चिनेको छैन, अनुहार पनि अनुहार देखिया जा कहिले काहीँ यो व्यक्तिले यस्ता धारणाहरू व्यक्त गरेको थियो भने केही सोचेर सम्झेर दिन सकिन्थ्यो। अनुहार नदेखिँदाखेरि पक्कै मैले नै त्यहाँ मैले दिएका मतमा अब 64 जनालाई मैले मत हाल्दै गर्दा मलाई लाग्छ 25 जना जति मैले चिनेर ठ्याक्कै यो व्यक्ति थिए। अरू व्यक्ति त मैले अब कति अब चिनेका अनुहारलाई दिन मन नला होला नदिया होला, तर नचिनेकालाई नै म पनि हालेर आएँ। कारण के भयो, अब यो ठ्याक्कै को हो को थाहा छैन, नपुर्याएछ पास हुँदैन, त्यस्तो कुरा हो क्या।
0: अब अहिलेको अवस्थामा चाहिँ नो भोटको सिस्टमलाई चाहिँ यो किन चाहिँ भद्रकोल बनाएको धनञ्जयजी?
1: अब यो इलेक्ट्रोनिक सिस्टममा जाँदा कमसे कम अनलाइन लिनु पर्ने भने यो बाध्यात्मक त नहुनु पर्ने हो भोटिङ भनेको, तर अब यसो मेरो अरू भन्नु त खासै केही छैन, तर न कोही कुनै प्राविधिक कारणले नै सबै यो हुनै पर्ने भन्ने खालको रहेछ कि, नभए भने फेरि यो क्लस्टर विभिन्न क्लस्टरका मान्छेहरू नपर्ने हुनसक्छ भनेर पनि बाद अब जुनको महिला क्लस्टरको होला समावेशीको उसमा चाहिँ हेर्दाखेरि सबैतिर मान्छे ल्याउनुपर्ने संविधानको मर्मलाई पनि समेट्नुपर्ने त्यो हिसाबले चाहिँ यो गरिएको है जस्तो लाग्यो मलाई। अब यो म फेरि आयोजक समिति कतै नभएको हुनाले होइन सामान्य एउटा साधारण सदस्यको रूपमा मात्रै पुगेका थिएँ होइन। अब त्यो हैसियतमा मैले अहिले ठ्याक्कै कुन कारणले के निर्णय गरेँ भन्ने चाहिँ पार्टीले गरेर निर्णय हो, पक्कै पनि केही न केही प्राविधिक कारणहरू रहेर मलाई लाग्छ त्यही महिलाको अनि उही संविधानको मर्म अनुसारले काम गर्ने क्रममा सबै हाल्दाखेरि सबैतिरबाट दलितबाट तपाईँको जनजातिबाट महिलाबाट सबैको चाहिँ सामूहिक प्रतिनिधित्व हुन सक्छ, त्यसले सबै हाल्न लाग्ने अनि त्यो क्लस्टर छुट्टा छुट्टै गरेर त्यसबाट तानेर ल्याउने भन्ने थियो होला जस्तो लाग्थ्यो क्या मलाई।
0: अब राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन महाधिवेशनले के सन्देश प्रवाह गर्यो? अहिले चाहिँ तपाईँहरूलाई थाहा छ नि त होइन, अब अहिलेको त्यो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको जुन किसिमको प्रस्ताव छ प्रतिवेदन त्यहाँ सार्वजनिक भएको छ, संघीयतामाथि निर्मम रूपमा प्रहार गर्न खोजेको भन्ने खालका विषयहरू पनि जोडिएर आएका छन्। अब पुनर्संरचना गर्नु पर्यो प्रदेशलाई, गैरदलीय बनाउनु पर्यो स्थानीय तहलाई, प्रत्यक्ष कार्यकारीकै दिशामा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढ्या छ। अब यसले संविधानलाई च्यालेन्ज दिने काम गर्यो भने चाहिँ यो राम्रो हुँदैन भनेर राज्यसभाकै सांसद जस्तो लाग्छ अमरेश कुमार सिंहले स्टाटस लेख्नु भएको थियो हिजो।
1: अब यस्तो छ, यो कुरालाई बसेर हेर्नुपर्छ। तपाईँको 1 अर्बभन्दा बढीको प्रशासनिक खर्च बोकेको एउटा संघीयता छ, हिजो आवश्यकता थानियो, अब तपाईँको त्यो बेला अब लिएर आइयो, आज 2/3 सरकारले अब भनौँ न यो चिज त्यति धेरै आवश्यक छैन, अब यसको मूल्याङ्कन यसरी इभ्यालुएसन गर्ने बेला पनि आएको छ कि हामी संघीयता आइसकेपछि परदेश बनाइसकेपछि हामीले परदेशले कतिको उपलब्धि हासिल गर्न सक्यो, स्थानीय सरकारलाई नै बढी अलि बलियो बनाएर अलि बढी राइटहरू दिएर बिचमा प्रदेशहरू हटाउँदा कस्तो हुन्छ भन्ने कुराहरूमा त अहिलेसम्म हामीले राम्रोसँग बहस चलाएका छैनौँ नि। हामीले यसमा चाहिँ के लाग्नु पर्ने कुरा के छ भने पक्कै पनि हामीले के लागेका छैनौँ भन्दै गर्दा हाम्रो पार्टीले त्यसका विभिन्न पक्षहरूमा अध्ययन गरिरहेको त्यसका खर्च त्यसमा रहेको प्रभाव त्यसबाट गुण विकासको विकासको सन्तुलन के रहेको भन्ने कुराहरूलाई अब यो फेरि त्यसको भ्यालुएसन इभ्यालुएसन गरिसकेपछि मात्रै समीक्षा गरेपछि मात्रै अगाडि आएको कुरा हो होइन। अब म पनि सरस्वती हेर्नुहुन्छ अब यो मेरो एउटा व्यक्तिगत धारणा है
0: प्रदेश समझदाको काम छैन अहिलेको अवस्थामा
1: मलाई लाग्छ स्थानीय त अहिले म हेर्छु अस्ति प्रदेशमा पनि यहाँ बजेट बनाउँदै गर्दा त्यसको कुनै खासै मैले प्रदेशको देखेको छैन। हामीलाई चाहेको स्थानीय विकास होस् भन्ने हो भने बरु स्थानीय सरकारका स्थानीय वडाहरू पनि सङ्ख्या कम गरौँ त्यहाँ अलि बढी अधिकार दिउँ अलि धेरै बजेट पठाउँ त्यहाँका सानतिना समस्याहरू त्यहीँबाट सल्भ गरौँ भन्ने काम गरियो भने जनताहरूसँग जन्नजिक हुन्छ। किन यो हामीले संहिता ल्याएको जनतासँग पहुँच पुर्याउनलाई हो तर जनता पहुँच त स्थानीय सरकार माथि आएर उनीहरूलाई प्रदेश सरकार र उनीहरूलाई केन्द्र सरकार एउटै हो क्या दुइटै आफ्नो पहुँच भन्दा बाहिर यो अनावश्यक खर्च ल्याइयो र विगतमा सत्य मैले भन्दा हामीले अन्याय केही प्रदेशहरूलाई गर्यौँ भने प्रदेशका यो संरचनाहरू ल्यायो कुनै ठाउँहरूलाई होइन हाम्रो पहिलाको जुन हिसाबले पोलिटिकल डिभिजन थियो त्योभित्र त्यति राम्रोसँग हेर्न सकिएन धेरै बनाऊँ भन्ने क्रममा त्यो ल्याउँदै गइयो तर यसले गलतै यसले खर्च मात्रै बढायो क्या यसले विकास बढाएन। त्यसैले मेरो पनि मैले यो अब म राष्ट्रिय सङ्घ पार्टीमा आउनुभन्दा पहिल्यैदेखि त मैले मेरो आफ्नो बौद्धिक हिसाबले अथवा मैले आफ्नो तरिकाले सोच्दै गर्दाखेरि प्रदेशको आवश्यकता किन मैले त्यस्तो ठुलो लजिक केही देखेको छैन तर स्थानीय तहलाई नै अलि बढी पावर अलि बढी पैसा र त्यहाँका यो सानसिना समस्या हुन्छ नि तिनलाई चाहिँ वार्षिक रूपमा नै माथि नआएर यो प्रदेशमा जाने जुन प्रशासनिक खर्च मात्रै 1.5 खर्ब छ त्यसलाई चाहिँ सर्लक्कै लाएर तपाईँ हामीले स्थानीय तहमा नै बाँडिदियो भने पनि तपाईँको एउटै तपाईँको हाराहारी मानव 5-6-5 लब 1 खर्बै भयो भने नि तपाईँको 7 वटामा बाँडेर हेरियो भने पनि 15 अरब जति कुनै कुनै प्रदेशहरूमा पैसा प्रत्येक त्यहाँको स्थानीयमा 10-15 अरब बढी नै दिन सकियो वार्षिक रूपमा भने पनि त विकास त अर्को हुन्थ्यो नि त होइन र त्यही भएर स्थानीय त प्रदेशहरू स्थानीयमा बाँडिदिन सकियो भने अहिलेका त प्रदेशका त्यति एरियामा त झन् बढी विकास हुन सक्छ। त्यसैले मलाई लाग्छ यो खर्च कटेजी गर्दा हुन्छ अनावश्यक भर्ना गरेको छ र कार्यकर्ता भर्ना भएका थिए क्या पहिलाको दिनमा क्वालिफिकेसन केही छैन नेता मात्रै बढाएको छ। पहिला चाहिँ पोलिटिकली स्टेबिलिटी राख्नको लागि प्रत्येकलाई ठाउँ दिनु पर्यो भन्दै जाँदाखेरि चाहिँ त्योभित्र नि फेरि कर्मचारीको संख्या बढाएको छ अब तपाईँको कार्यालयको संख्या बढाएको छ कतिपय कार्यालयको कामै केही छैन तर खडा गरिएको छ त्यस्ता त्यसरी विविध कुराहरूलाई चाहिँ ध्यानमा राख्दा र देश सत्य नै विकास गर्ने हो भने प्रदेश संरचना चाहिँ पुनर्विचार चाहिँ हुनुपर्छ पार्टीले यो कुरा सार्नु मैले त्यसलाई अत्यधिक पोजिटिभ हिसाबले लिएको छु किन म यही चिजको नै अगुवाई अथवा यसको नै यसको पक्षमा बोल्ने व्यक्ति हो। अब यसमा केही बहसहरू चल्लान् र अब दुईको सरकार भएकोले बहसपछि पनि अब सरकारले यो कुरा लिएर आइसकेपछि पक्कै पनि अब यो हामीले 5 वर्षभित्र तपाईँको नेपालमा हो सङ्घीयताको उसमा चाहिँ यो प्रदेश चाहिँ पुनर्विचार हुन्छ तर स्थानीय त बढी बलियो भएर जान्छ होला।
0: हस् यहाँको महत्त्वपूर्ण समयको लागि यहाँलाई धेरै धेरै धन्यवाद धनञ्जय रेग्मीजी नमस्कार। हस् राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद धनञ्जय रेग्मी आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु विश्रामपछि पुनः उपस्थित हुनेछु।
2: 93.2 स्वदेश एफएम नमस्कार। आजको संवादमा हामी चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाको प्रथम राष्ट्रिय महाधिवेशन र फरक राजनीतिक संस्कारको नारा बोकेको राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन 3 दिनको लागि निर्धारण गरिएको भए पनि प्राविधिक रूपमा र सांगठनिक रूपमा कमजोर छ भन्ने खालको एउटा सन्देश देखिएको छ। किन भन्दाखेरि उसले 3 दिनको लागि निर्धारण गरेको महाधिवेशन अझैसम्म पनि टुङ्ग्याउन सकेको छैन। यो महाधिवेशन मूल रूपमा सकिसकेको छ तर आवरणमा सकिएको छैन। यो महाधिवेशनबाट कस्तो खालको सन्देश राष्ट्रिय स्वतन्त्र पार्टीले दिने तयारी गरिरहेको छ, यी लगायतको विषयमा आज हामी संवाद गर्नेछौँ। र संवादको निम्ति मेरो पाहुना हुनुहुन्छ पूर्व प्रशासक एवं राजनीतिक विश्लेषक भीम उपाध्याय। उपाध्याय सर, स्वागत छ।
3: नमस्कार।
2: अब चर्चा के हुन थाल्यो भन्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टी हो कि राष्ट्रिय गन्जागोल पार्टी हो भनेर चर्चा हुन थाल्यो। यो नाम मैले दिएको होइन, त्यही स्वयं महाधिवेशनमै सहभागी प्रतिनिधिहरूले राष्ट्रिय गन्जागोल पार्टी जस्तो चरित्र देखियो, हामी दूरदराजबाट आएको पार्टीले जुन हिसाबको व्यवस्थापन गर्नुपर्ने हो त्यसमा पूर्ण रूपमा चुक्यो, हामीलाई मानमर्दन गर्यो एक हिसाबले भन्ने खालको कार्यकर्ताहरूको आवाज पनि आउन थाल्यो। तपाईँले चाहिँ अहिलेसम्मको यो प्रक्रिया, पद्धति, प्रवृत्ति हेर्दाखेरि चाहिँ के देख्नुभयो, कस्तो खालको महाधिवेशन हुँदैछ यो
3: महाधिवेशन? अब अनिवार्य भयो, गर्नै पर्छ। पहिलो महाधिवेशन सत्तारूढ दल दुई तिहाईको नजिक र आशा अपेक्षा र मान्छेले चाहना चाहिँ एकदम बढी नै छ, त्यो स्वाभाविक हो। जब चाहना अपेक्षा बढी हुन्छ त्यसपछि गुनासो पनि बढी नै हुन्छ। अब व्यवस्थापनको कुरा छ, व्यवस्थापनको कुरा छ नि, अक्सर चाहिँ नेपालको महाधिवेशनहरू धेरै मान्छे आउने हुनाले र जटिल किसिमकै भइरहेको छ, पैसाहरूको कुरा होला, तपाईँले त्यो मानमर्दन भन्नुभयो, त्यहाँ सबैलाई हेर्न सक्ने भोलिन्टियरहरू यताउता गर्ने कुराहरू पनि होला। यो नयाँ दल, सबै युवाहरूको दल, कुनै हिजो पहिलाको चाहिँ कुनै कल्चर पनि बसिन सकेको, सबै चाहिँ धेरै जस्तो राजनीति क्षेत्रबाटै नगएका, आफ्नो प्रोफेसनल क्षेत्रबाट गएका हुनाले यो उनीहरूको लागि नयाँ अनुभव भयो। त्यसले गर्दा मलाई के लाग्छ भने यहाँमा कमी कमजोरी त हुने नै भयो, अनिवार्य रूपमा महाधिवेशन गर्नै पर्छ। र महाधिवेशन गरिसकेपछि के यसको खास गरी त यसको चाहिँ नि घोषणा हुन्छ नि, जे पास गर्छन् र जुन पदाधिकारी आउँछन् त्यो पदाधिकारीहरू साँच्चै अब यी पदाधिकारी जुन हो, जुन केन्द्रीय समितिको यी व्यक्ति के हुन्छ भने यी व्यक्ति नेता हुन्छन् के, यो त्यसै पद जागिर होइन, यो नेता बन्ने हो। केन्द्रीय समितिको सदस्य भन्छन् नेता भयो भन्ने बुझ्नु पर्यो दलको। अब त्यसको दायित्व, त्यसको जिम्मेवारी बोध कतिको गर्न सक्छन्, एउटा न एउटा त नेता आइहाल्छ, टिका लगाएर पनि आइहाल्छ, निर्वाचन पनि आइहाल्छ, तर चाहिँ नि भोलि कसरी चल्छ हेर्न बाँकी छ। तर यो महाधिवेशनको अर्को पक्ष जुन छ त्यो चाहिँ नि आगामी निर्वाचन, स्थानीय प्रदेश निर्वाचनको पूर्व सन्ध्या भइरहेछ कि, र त्यसले गर्दा विश्वव्यापी रूपमा पनि चारै वर्षमा दुई तिहाई बहुमत ल्याएर सत्ता ल्याउने भने विश्वको इतिहासमा त्यस्तो देखिन्न, दल बनेको चार वर्षमा बहुमत ल्याएर दुई तिहाई ल्याएर अब एकदम पुरै एक किसिमको आजसम्मको कुनै क्रान्तिले भित्र प्रशासनिक संयन्त्र, शासकीय संयन्त्रहरूलाई जसरी केही गरी चलाउन सकेन, यसले चाहिँ एकदम चलाउन सक्ने हैसियतको र त्यस्तो नेतृत्व पनि देखा पर्यो,
2: कसैलाई नेतृत्व पनि देखा सक्यो।
3: जुन अहिले हेर्दाखेरि जुन परिवर्तन देखिन्छ, यस्तो परिवर्तन त हामीले 2007 सालमा पनि भएको देखिँदैन, अब महेन्द्र बेलामा देखिन्छ, महेन्द्रले
2: परिवर्तन त जनताले गराए
3: होइन, नि भित्र शासकीय रूपमा जनताले त सत्तामा कोही कसैलाई पुऱ्याए,
2: शासकीय रूपमा पनि त्यत्रो परिवर्तन देखिसक्यो
3: भइसक्यो। अब किनभने तपाईँ एक किसिमको राजनीति नियुक्तिहरू सबै सकिए, अहिले हामीले के भन्दै आएको भने हाम्रा सबै ठाउँमा राजनीतिकरण, अत्याधिक राजनीतिकरण भएको हुनाले सबै संस्था राज्य संस्थाहरू निकम्मा भए, त्यसलाई त्यो भयो भनेपछि त्यसलाई पहिलो काम त के, त्यसलाई हटाऊ भन्ने हो, त्यो त हटाइसक्यो
2: अदालतले यो भन्दै हुनुहुन्छ। तर हिजो भर्खरै मात्र परराष्ट्र मन्त्रालय सम्बन्धी एउटा समाचार हामीले देख्यौँ, सुन्यौँ, पढ्यौँ, राजदूतको विषयमा जतिजनाले त्यहाँनिर दरखास्त हाले ती दरखास्त गरेको नामावली सार्वजनिक नगर्ने, एकैचोटि नियुक्ति भएको व्यक्तिको मात्रै नाम सार्वजनिक गर्ने भनिसकेपछि त यो बाहिरी आवरण एउटा, भित्री चलखेल त उही पुरानै खालको देखियो भन्ने खालको त चर्चा हुन थालिसक्यो त।
3: मलाई लाग्छ यो चर्चाहरू पनि हुनु राम्रो हो कि, किन राम्रो भने यसले तपाईँलाई के गर्छ भने एक किसिमको मिडिया ट्रायल पनि हुन्छ, एउटा अभिमत पनि बन्छ। अब कम्पिटिसन गरेपछि जुन जसले निवेदन हालेको छ उनीहरूलाई तपाईँको अवस्था के छ भनेर रिपोर्ट कार्ड त दिनु पर्यो नि, ठिक छ दिनुहोस् जलाइदिनु दिनुहोस् थान्नेमा यो नाटक किन गरेको भन्ने क्वेसनमा यो तपाईँ मिडियाबाट यो प्रश्न उठ्दाखेरि त्यसले राम्रै जान्छ कि त्यो ठिक पनि छ
4: मिडियाबाट उठेको प्रश्नको रूपमा मात्रै लिन मिल्छ कि
3: मिडिया नै हो आखिर जनतासितको सम्बन्ध छ नि राज्यको राज्य सञ्चालकको जनतासित
4: यो सार्वजनिक गर्नुपर्छ कि पर्दैन कि मिडियाको रूपमा मात्रै लिने
3: होइन होइन सार्वजनिक अहिले परेन तर त्यो जुन रिजल्ट निस्किन्छ नि त्यसलाई चाहिँ नि निवेदन हाल्नेहरूले सर्ट लिस्टिङ त गर्नै पर्छ
4: एक्ज्याक्टली
3: होइन अब त्यहाँ मलाई लाग्छ 3-4 हजारले हालिसक्यो अरे उन्नाइस बिसवटा पद हो हेर्नुहोस् होइन 19 राज्य दल त्यो पनि होइन कि 14 हो कि जस्तो लाग्छ आज किनकि क्याडर
4: कम्तीमा अन्तिम 50
3: एउटा राज्य दललाई 3 भनेपछि पनि अब 14-42 त निस्किनु पर्यो होइन अब कोही व्यक्ति यता पनि आउला उता पनि आउला विभिन्न ठाउँ त्यो चाहिँ हुनैपर्छ यदि नहुने भने त्यसले के बताउँछ भने त्यो त्यो त्यो तरिका चाहिँ नि अब के चाहिँ नि उनीहरूले महसुस गरे कि यो तरिकाले राजकाज चल्दैन रहेछ या चाहिँ नि तपाईँले भनेपछि फेभरेटिजम पो हो कि दुइटामा एउटा लाग्छ मलाई लाग्छ कि भने जुन तरिकाले निवेदन मागेको छ राजदूतमा म आफ्नो मेरो पनि आफ्नो विचार छ यो तरिकाले हुँदैन डिप्लोमेसीमा यो बाटो कि क्याडरलाई दिनुहोस् क्याडर भनेको परराष्ट्र मन्त्रालयको कर्मचारी छ नि त जो चाहिँ त्यही परराष्ट्र सेवा गर्छु भनेर पहिलेदेखि तयार भएर अन्तर्राष्ट्रिय कानुन पढेका छन् अन्तर्राष्ट्रिय सम्बन्ध पढेका छन् अङ्ग्रेजी राम्रो नभएका त त्यहाँ जाँदैन अङ्ग्रेजी जहिले पनि बोल्छ नि आजकलको केटाकेटीहरू आजकलको मान्छे अङ्ग्रेजी बोल्ने
4: लेख्न पूर्व प्रशासक पनि हो यो डिप्लोमेट हुनुपर्ने व्यक्ति यसरी बाहिरबाट खुला आवेदनबाट छानेर भेटिन्छ
3: नेपाल जस्तो केमा तपाईँलाई के धेरै जस्तो बाहिरबाट भेटिँदैन यहाँ विदेशमा चाहिँ भेटिन्छ किन युनिभर्सिटीका एकजना विज्ञ रिसर्च गरिरहेका फरेन उसमा रिसर्च गरिरहेका त्यो यस्ता यस्ता हुन्छन् कि हाम्रो कम्पनीहरूमा पनि त्यस्तो हुन्छ अन्तर्राष्ट्रिय सम्बन्धहरू बनाउने कम्पनी हुन्छ त्यसमा इन्टरनेसनल रिलेसन अफिसर हुन्छ धेरै हुन्छ कि बाहिरको बाहिर हेर्दाखेरि तपाईँलाई सरकार त केही पनि होइन जस्तो छ बाहिर हेर्दाखेरि सबै अरू अरूले चलाएको छ यहाँ चाहिँ नि अरू केही पनि होइन सरकारले सबै चलाएको छ जस्तो भन्नाले यहाँ छैन त्यो त्यही परराष्ट्र मन्त्रालयको कर्मचारी बाहेक अब अरू सम्बन्धमा अब तपाईँ अब युनिभर्सिटीका प्रोफेसरहरू हुन सक्छन् तर उनीहरूको पढाउनेमा एकाडेमिक मात्र होला त्यो एक्सपिरियन्स जुन ह्यान्ड्स अन एक्सपिरियन्स हुन्छ त्यो त हुँदैन त्यस्तो हुन्छ नि हुँदैन अब अङ्ग्रेजी जान्ने यो जान्ने भन्ने कुरा त केही कुरा भएन अब अन्तर्राष्ट्रिय सम्बन्धहरू यताउता अब बारेमा त्यसको डिप्लोमेसी हिस्ट्री यो भएन भने परराष्ट्र कुरा त्यहाँ गएर जाहिर खाने कुरा मात्र होइन त्यहाँ त त्यो देशको बारेमा तपाईँ जाने देशको बारेमा तपाईँले चाहिँ नि नभए त्यसको सेरोफेरोको बारेमा तपाईँलाई पूर्ण ज्ञान हुनुपर्छ इतिहास ज्ञान हुनुपर्छ उनीहरूको भावनाहरू नम्सहरूको बारेमा पनि तपाईँलाई भएन भने त्यो त्यो पिपल टु पिपल सम्बन्धै रहँदैन त्यसमा त्यो क्याडर किन बनाएको भन्दाखेरि त्यसैलाई एउटा तयार बनाएको हो नि त मान्छेलाई जो पनि जहाँ पनि फिट हुन्छ नि हुँदैन राजनीति जस्तो होइन है राजनीतिमा जो पनि जहाँ पनि जो भए पनि हुन्छ किनभने त्यहाँ चाहिँ सिस्टमले काम गराउने हो अनि उसको केही दृष्टिकोण हुन्छ केही आफ्नो एउटा अब प्रायोरिटी हुन्छ त्यो प्रायोरिटीलाई पनि कानुन नियम संविधान र अन्तर्राष्ट्रिय अथवा राष्ट्रिय परम्परा अनुसार त्यसलाई ढाल्ने काम त ब्युरोक्रासीको फेरि ब्युरोक्रासी चाहिएको त्यसैले हो ब्युरोक्रासी राजनीतिको विकल्प राजनीति ब्युरोक्रासीको विकल्प भन्ने कुरा जुन भाषा बाहिर बनाउँदा त्यो होइन त्यो एक तर्काको समपूरक हो समपूरक हो त्यो दुईवटा नभइकन बन्द भन्दैन जस्तो श्रीमान श्रीमती नभइकन अथवा दुईवटा मेल फिमेल नभइकन बच्चा जन्मिन्न भने जस्तै हो त्यो त्यहाँ त्यो त्यहाँ अहिले के भने भर्सस पोलिटिसियन भर्सस ब्युरोक्रासी भने जस्तो बाहिर लाँदै गयो कि किनभने त्यस्तै किसिमले चलायो नि त्यही भाषा निर्माण गर्दा त्यही बुझे मान्छेले त्यो गलत बुझाइ हो अब यो कारण चाहिँ राजदूत जस्तो पदलाई चाहिँ त्यो बाहिर गएर यो गरेर भन्दाखेरि तपाईँ पाउनुहुन्न मैले तपाईँलाई बताउँछु 4,000 कसरी हुन्छ 3,000 त मान्छे छ 4,000 के भने एउटै मान्छेले 2-3 राजदूतमा हाल्या छन् तपाईँ स्क्रिन गर्ने पनि तपाईँलाई महाभारत भयो लोकसभा भन्दा पनि गाह्रो भयो अब यो होइन त्यो इन्टरभ्यू लिनुपर्छ त्यसपछि तपाईँको सिफारिस हुन्छ सुनवाई हुन्छ फेरि सुनवाईमा क्वेसनहरू उठ्छन् अनि तपाईँ सबैको चाहिँ नि हुने नहुने न्वारानदेखिको बच्चा बच्चीको बेलादेखिको तपाईँको कथामा उजुरी पर्छ तपाईँ बिना फुवाको पाउनु नपाउनु के छ तपाईँ एक्सपोज हुनुहुन्छ र समाज कस्तो छ भने सोसल मिडिया ट्रायल बुलिङ गर्छ नि यसले गर्दा तपाईँको सबै छ्याल बेल्ल बाहिर आउँछ तपाईँ केही नै केहीमा लिनु न खानु तपाईँले बेकारमा तपाईँ को भन्ने म त मेरो प्राइभेसी म गोपनीयता म छ नि अब्लिगनमा म हराएर बस्न चाहन्छु भन्ने नपाउने भयो हराएर बस्नु पनि ठुलो कुरा हो नि त किन समाजमा तपाईँलाई देखा पर्नु पर्यो किन हल्ला गर्नु पर्यो मेरो काम गर्छु म आफ्नो टाइले गर्छु मान्छे सबै कतिपय मान्छेले जाने त्यो आफूलाई परिचय पनि दिन चाहन्न तर हेर्नुहोस् यहाँ के हुन्छ राजदूत अरू देशको तपाईँ राजदूत काठमाडौँ हुने राजदूतको नाम एक दुईवटा राजदूत भएको तपाईँलाई नाम पनि थाहा हुँदैन, हराएर बसेका हुन्छन् कि, त्यो हराएर बसेर काम गर्छन् त्यहाँ एकदम पानी मुनि माछा
4: आयो। प्रक्रियाको बारेमा बताउनु, यो प्रक्रिया ठिक हो कि होइन?
3: यो प्रक्रिया चाहिँ नि सर्ट लिस्टिङ गर्ने एउटा अब भित्र नभएको हुनाले हिजो चाहिँ पोलिटिकल नियुक्ति दिँदै दिँदै गर्दै आएको हुनाले त्यसको एउटा रियाक्सनको रूपमा आएको छ यो। त्यो आफैमा यो होइन, तपाईँले राम्रो राम्रो मान्छेको रोस्टर बनाएर उहाँहरूलाई राजदूतमा तयार छ कि छैन भनेर सोध्नु पर्यो, सोधेर पठाउनु नै उत्तम हुन्छ।
4: अब यो राजसभाको महाधिवेशनमा अर्को पनि एउटा बडो चर्चामा आयो, प्रधानमन्त्री भालेन्द्र शाह जुन होटलमा अथवा जुन रिजोर्टमा बसे त्यो होटल र रिजोर्टको सम्पूर्ण सिसी क्यामेराहरू बन्द गरियो, 90% कर्मचारीहरूलाई बिदा दिइयो गोपनीयताको नाममा भन्ने हल्लाको चलेको छ, अब कति सत्यता छ मलाई थाहा छैन। यदि यसो हो भने यसलाई तपाईँले कसरी
3: सेक्युरिटीको दृष्टिकोणले त्यस्तो हुन्छ, जस्तो मोदी आउँदा या होइन ट्रम्प जाँदा यो खास खास अन्तर्राष्ट्रिय उसमा एकदम जहाँ चाहिँ सेन्सिटिभ छ पर्सनालिटी त्यहाँ चाहिँ सेक्युरिटीलाई सबै कुरालाई गर्छ, अरू ठाउँ पनि गर्छ। तर अब नेपालको त्यस्तो
4: नेपालको
3: प्रधानमन्त्रीहरूको त्यस्तो हामीले होइन नेपालमा अहिलेलाई अब कतिको फिल गर्छ सेक्युरिटीहरूले होइन, तर हाम्रा चाहिँ अब जनयुद्ध लडेर आएर मान्छे काटमार गरेर जेले बसेर आएको पनि यसै सडकमा हिँड्यो भने कसैले केही गर्दैन कि यहाँ। यो नेपाल इनहेरेन्टली नेपालीको संस्कार संस्कृति नै के छ बोल्नलाई सोसियल मिडिया भन्नाले छाडा देखिन्छ या मारकाटै गरिरहेछ गृहोद्योगै भइरहेछ कि जस्तो होइन भने तपाईँ व्यवहारमा अगाडि जानुभयो भने मजाले नै गरिरहेको छ।
4: त्यो सुरक्षा थियो त भालेन्द्र शाहलाई केही पनि छँदै छैन, उनी आफै गाडी रोकेर जनतालाई हात साथ मिलाउँछन्,
3: होइन त्यस्तो त अब यस्तो हुन्छ त्यो ब्याकग्राउन्डमा सबै सुरक्षा गरिरहेको हुन्छ, त्यो पनि
4: त्यही त मैले प्यानलको बारेमा
3: बहस चल्छ त्यहाँ त्यो बसमा पनि तपाईँ खर बताएर मलाई त्यो बसमा कहिलेकाहीँ म पढ्दाखेरि पहिला पढ्दाखेरि म त्यो मास्क खाल मास्कको बेलाको म पढ्थेँ कि खुब त्यो खाल मास्कको जमानाको पनि संसारभरि विद्वानको जनसङ्ख्या भएको जमाना हो कि खाल मास्कले त्यसमा चिरेर होइन त्योभन्दा अगाडि विज्ञानले के प्रगति गर्यो इतिहास कस्तो के कस्तो चिरेर जसरी अगाडि लगेको त्यो त हरेक संसारभरिको त्यतिखेर चर्चामा भएको विद्वानहरू बुद्धिजीवीहरू दार्शनिकहरूको त्यहाँ चाहिँ एक किसिमको बहसमा ल्याएर उहाँ कन्क्लुजन दिएको हो कि त्यो लेभलको भएको हुनाले अहिले मार्क्सवाद 150 वर्षसम्म पनि कहिल्यै असफल पायो कि त्यो नै राजनीति रूपमा असफल भयो तर वादको रूपमा त असफल छैन नि। त्यो कारण के त्यस्तो बुद्धि आउँछ भने मैले के भने त्यस्तो हुन्छ कि त्यो राजनीति भन्ने चिज हामी त व्यवहारिक रूपमा म सत्तामा जाने प्रधानमन्त्री चलाउने कानुन छ संविधान छ त्यो अनुसार चलाउने मात्र राजनीति भन्नु भने त्यो राजनीति परिष्कृत भएर त्यो राजनीति मृत हुँदै जान्छ निर्जीव हुँदै जान्छ त्यो अहिले नेपाल भएको त्यही हो। नेपालमा राजनीतिमा स्ट्याटिक छ पुरा 70 को दशकदेखि यता नेपालमा कुनै खास बहसै छैन राजनीतिलाई अभिनव गर्ने पर्छ अगाडि लाने अन्तर्राष्ट्रिय सम्बन्धहरू कसरी भइरहेछ यो वादहरूले के भइरहेछ एआईले के गरिरहेछ डिजिटलले के गरिरहेछ राजनीतिमा त्यसले चाहिँ नदेख्ने गरी तपाईँले प्रभाव पारिरहेको छ त्यसमा कुनै बहसै छैन कि
4: चुनाव जित्ने
3: सरकार जाने
4: झगडा
3: गर्ने संसदमा काम गर्न नदिने एउटाले अध्यादेश ल्याउने चल यो गर्नलाई त तपाईँ यत्रो भाँडा गर्नै पर्दैन भएको कामै गर्नु पर्दैन त सामान्य रूपमा एउटा प्रधानमन्त्री नियुक्ति गरिदिन उसले झुल्झुल जे जे गर्न मलाई चाहिँ गरिदिएर सिम्पल होला नि त खर्च पनि कम होला नि त तब अहिले पनि संसदमा दुई दिन भयो के भयो त्यो सांसदको के हैसियत जे पनि सरकारले गरे पनि ढ्याप ढ्याप गर्नुपर्छ भने त्यो लोकतन्त्र कहाँ भयो तब अहिले अमेरिकामा हेर्नुहोस् न अमेरिकामा रिपब्लिकन र डेमोक्राट छ अहिले भर्खरै ट्रम्पलाई तिनीहरूले एउटा रिजोल्युसन पास गरे त्यो कानुन हैसियत त छैन अरे तपाईँ अब इरानमा आक्रमण गर्नु अगाडि हाम्रो सहमति लिनुपर्छ भनेर दुइटै सदनले गरे जबकि दुइटैमा बहुमत रिपब्लिकनको
4: छ
3: हो त्यो बेला त्यस्तै भयो त्यो त दुई तिहाई ल्याए लगभग दुई तिहाई ल्याएको अहिले अब त्यो उसैले यो पार्टी मृत भइसकेको पार्टीलाई 6 वर्ष अगाडि जीवित बनाएर 6 वर्षभित्रमा त यत्रो ल्याएको त्यो त नत्र लेबर पार्टी पनि सकेको कन्जर्भेटिभलाई फाल्दैन अब उही आफै नि फाल्नु पर्यो के भने राजनीतिमा त तपाईँ अगाडि लान सक्नु भएन नि त भर्याङ चढेर सिटमा बस्नलाई चाहिँ नि जति गाह्रो छ त्यो पनि त्यो पनि गाह्रो छ फेरि सिटमा टिक्न अझै गाह्रो छ के
4: खैर भीम सर यो हामी 51 जना मनोनितको विषयमा कुराकानी गर्दैछौँ त्यसको विषयमा के छ तपाईँको
3: म चाहिँ त्यसको विषयमा के भने अहिले एउटा कुरा यथार्थ व्यवहारिक रूपमा हेर्नुपर्छ होइन सधैँलाई यो नियम लागु हुँदैन एकचोटि अहिले बालेन र रविहरूको बिचको अकस्मात गठजोड हो यो
4: प्यानल त छ
3: प्यानल अझै
4: सभापतिले नै स्वीकार्नु भयो
3: प्यानल छ
4: भनेर स्वीकारे त
3: हुन्छ, फेरि लोकतन्त्रमा त्यसलाई चाहिँ फेयरली गर्नु भने त्यसलाई चाहिँ नराम्रो मान्नु पनि हुन्न, लोकतान्त्रिक अभ्यास हुने पद्धति हो यो, सकिसकेपछि यो चाहिँ फेरि गेम सकेपछि झगडाएर बस्ने होइन, होइन के भने गेम सकेपछि पनि झगडा नटुङ्गिने हो के,
4: त्यसका लागि गुटो बन्छ नि हाम्रो मात्र
3: बन्छ, फेरि त्यो गुटो पनि टेम्पोररी हुनुपर्छ, चुनाव सकेपछि सकियोस्, त्यो के भने प्रतिस्पर्धा गर्ने एउटा तौर तरिका हो होइन, तपाईँले जहाँ जियो खेलमा गइयो, खेलमा हार जित भयो, अनि मा हार्यो भने झगडा गरेर बस्ने जुवा त होइन नि।
4: उहाँ सुदन गुरुङले उपसभापति दिने बेदे होइन भने महाधिवेशनमा हुन दिदिनँ भनेर उहाँ धम्की दिए भन्ने पनि चर्चा हुन थाल्यो त,
3: अलिअलि त्यो आउला त्यो भित्र नेताले त्यसलाई सम्हाल्ने,
4: उपसभापति हुनुपर्ने ल्याकत राख्छ कि राख्दैनन्, यत्रो ठुलो पार्टीको सुदन गुरुङ,
3: यो यो त्यो दल कस्तो पनि एउटा दल छ, एउटा चाहिँ नि चार वर्ष अगाडि खडा भएको दल
4: जस्तो सुकै भए पनि सुदन गुरुङ भन्ने पात्र उपसभापति एउटा यत्रो ठुलो दलको उपसभापतिमा बार्गेनिङ गर्न सुहाउने खालको पात्र हुन्,
3: पदाधिकारी
4: गृहमन्त्री हुनु बेग्लै कुरा होला
3: होला होला, अब त्यो चाहिँ नेतृत्वहरूले सम्हाल्न हेर्ने कुरा भन्छु म अहिले पनि, कसैले मलाई के लाग्छ भने म सभापति हुन्छु भन्न पनि अधिकार छ,
4: अधिकार त छ तर ल्याकत राख्छ राख्दैन,
3: मलाई थाहा छैन, अब त्यो राखेको ल्याकत त के भने त्यो पनि युवाहरूले म गर्छु भनेर राख्नुमा अधिकार जब भइसक्यो प्रधानमन्त्री बन्छु भन्ने अधिकार पनि छ, जनताले त सांसद
4: प्रधानमन्त्री बन्छु भन्न त पाइयो
3: पाइन्छ, अब सभापति पनि बन्छु, कार्य त्यो आखिर कार्य समितिहरूले त्यसले भोट हालेर हुने हो, हाले भए हुने हो, गरे हुन्छ, प्रतिस्पर्धा गर्नु रोक्नु मिलेन के,
4: मनोनित गर्ने खालको
3: अब मनोनित गर्ने खालको आन्तरिक ब्यालेन्सै गर्नु भयो, किन दुईटा बाटोबाट गइरहेको छ, दुईटा स्ट्रिमबाट अहिले त्यो जुटिरहेको छ, अहिले तेस्रो फोर्स देखा परिरहेको छैन, त्यहाँ दुईटा फोर्स आयो, क्लियर कट कुरा भने बालेलको पछि आएका पहिलेदेखि चार वर्ष अगाडि रविको चाहिँ निर्विकल्पै रवि छन् त्यहाँ होइन, अब त्यो दुइटाको बिचमा अब रविजीले नै मिलाउनु पर्ने सभापति भएको कारण निर्विरोध भयो नि त, उहाँले मिलाउने कुरा हो, अब कसरी मिलाउनु हुन्छ त्यहाँ चाहिँ देखा पर्छ, पार्टी चलाउन पार्टी कसरी चलाउने, अब यो पार्टी एक अहिलेको सरकार मात्र भएर सकिने हो कि रहन्छ कि भन्ने कुराको त्यो सबैले योगदान गरेन भने पार्टी त चल्दैन नि त, फेरि
4: अब यो
3: अहिलेकोलाई मात्र चलाएर भएन,
4: अब यो महाधिवेशन कसरी सम्पन्न हुन्छ, कस्तो शैलीमा कस्तो रूपमा सम्पन्न हुन्छ भन्ने कुरा सभापतिको हैसियत त्यहाँबाट
3: थाहा हुन्छ, सभापति मात्र होइन अरू तपाईँ यो परिवर्तन आज एक दिनको लागि मात्र गर्नुभयो कि यसलाई दिगो रूपमा परिवर्तन हुँदै अगाडि लानुहुन्छ भन्ने कुरामा तपाईँहरूले चाहिँ त्यो सम्हाल्न सक्नु भएन भने किन, त्यही यो मागको मात्र कुरा होइन, माग गर्ने मान्छेहरूले कन्भिन्स गर्नु पनि सक्नु पर्यो नि, आफ्नो योग्यता प्रदर्शन गर्नु जिद्दी गरेर मलाई यही चाहिन्छ भन्नु त फेरि कसैले पनि मान्दैन नि, होइन सङ्गठन चलाएर जस्तो भए पनि चार वर्षको सङ्गठनको अनुभव र जैसे हन्डर खाजे खाए पनि त आखिर रासपा जुन ओरिजिनल रासपा नै हो नि, अहिले त अहिले जुन जोडिएका छ उनीहरू त होइन नि त, त्यहाँदेखि यो चुनावमा 51 वान थर्ड भन्नु पनि वान थर्ड मनोनित गरेर लान्छु भन्न साथ के भने त्यो नयाँहरूको त सङ्गठन पनि छैन, दल पनि बनाएको थिएन, दलको नाम पनि थिएन, व्यक्ति व्यक्ति आएका हुन् नि, त्यस कारण तिनीहरूलाई त्यसरी तपाईँ कम्पिटिसन इक्वल फुटिङमा त्यहाँ प्रतिनिधि गर यो गर भन्यो भने त त्यो फेरि आउँदैन भन्ने एउटा दृष्टिकोणले त्यो भन्छ विश्लेषण गर्दाखेरि अहिलेको महाधिवेशनमा मिलाउने काम गर्नुहोस् पहिला होइन, अब आउने महाधिवेशन त्यो हुन्छ।
4: ल अब अन्तिम प्रश्न, सरकार सम्बन्धी नै प्रश्न छ, यो पछिल्लो मन्त्री परिषदको बैठकले अब मन्त्रालय मित बेहिताको नाममा मन्त्रालय घटाएको यो सरकारले उता मन्त्रालयमा सचिवदेखि लिएर सहयोगीहरूका विभिन्न संख्या बढाउने खालको निर्णय गर्यो, त्यो तपाईँले थाहा पाउनुभयो होला होइन, यसलाई कसरी लिने,
3: यो पहिला पनि यस्तो गरिरहेको थियो, यो एकदम क्रान्ति परिवर्तनपछि धेरै जस्तो ब्युरोक्रेसीमा विश्वास नगर्ने ब्युरोक्रासी मान्छेले भन्न त नेताहरूले विस्थापित गरेको भन्छ तर ब्युरोक्रासीलाई विस्थापित गर्न खोजिरहेकै पहिलेदेखि होइन, अब 47 साल 48 सालमा पनि गिरिजाप्रसाद कोइरालालाई जितेपछि सबभन्दा ठुलो त्यो कोत पर्व गरेको कर्मचारी माथि हो, त्यो कर्मचारी माथि कोत पर्व गर्दा संविधान कानुन अनुसार मिलेन, रिट गएर चाहिँ जो रिट गए उनीहरूको पुनर्स्थापना भयो, पुनर्स्थापना भएपछि के भयो भने अब त्यसको विकल्प त छैन सरकारसित, अनि शेरबहादुरजी प्रधानमन्त्री भए विभिन्न किसिमले त्यो अन्तर अल्पमतको सरकार एमालेको अल्पमत सरकार शेरबहादुर प्रधान ती सबै जो विस्थापित भयो नि सबैलाई महत्त्वपूर्ण पदमा राखिदिए, त्योदेखि कर्मचारीहरूको मेरुदण्ड भिन्न भएको हो, हाम्रो कर्मचारी तन्त्र यत्रो सङ्कटमा यति राजनीति अस्थिरता हुँदै आयो, यो देश कसले थामेछ भनेर तपाईँ आँखा चिम्मेर सोध्नु, यो कर्मचारी तन्त्रले थामेछ जति तपाईँलाई आलोचना गाली गर्नु, यी नेताहरूले मात्र यसरी घण्टा गुण चलाएको भए कला टुक्रा टुक्रा हुन्थ्यो देश, होइन त्यसले गर्दाखेरि कर्मचारी दललाई बिगार्दाखेरि काङ्ग्रेस चाहिँ त्यसपछि डाउनफल भएको काङ्ग्रेस अहिलेसम्म सबभन्दा ठुलो दल भएर पनि सरकार चलाउन नसकेर कहिले माओवादीलाई दिन्छ कहिले एमाले दिएर बेकारमा दुर्घटना पर्यो र पिटाइ पनि खाएर विदेश भाग्न पऱ्यो पनि उही काङ्ग्रेस पर्यो कतिसम्म कर्मको फल भोगे अरूले पनि गरे तर तिनीहरूले भागेको छैन नि पिटाइ त खाएको छैन नि घर जलेका छन् घर त सबैको जलेको छ तपाईँ के बुझ्नुहुन्छ भने तपाईँले जे जे कर्म गर्नुहुन्छ त्यसबाट मुक्ति छैन अहिले पनि म के भन्छु ब्युरोक्रासीलाई धेरै अविश्वास गर्नुभयो भने तपाईँहरूले ब्युरोक्रासीको विगतमा ब्युरोक्रासी डिफङ भइदियो भने फेरि तपाईँ राजकाज चलाउन सक्नुहुन्न त्यसमा म अहिले यो हिजोको हामीले अभ्यास गरेको फेल खाएको चिज हो मन्त्रालय घटाउनु बढाउने खासै तात्त्विक रूपमा खर्चाउने मान्छेको सेन्टिमेन्ट भाष्यहरू बाहिर के भने त्यो एन्टी स्टेट सेन्टिमेन्ट छ के एन्टी पोलिटिक्स पोलिटिसियन एन्टी ब्युरोक्रासीमा स्पेन तपाईँलाई त्यो लाग्दाखेरि एकदमै स्टन्ट गरेर त ओहो हो गरे जस्तो हुन्छ तर तात्विक रूपमा
4: त्यसले यो चाहिँ भारेन्द्र शाहको सरकारको स्टन्टकै रूपमा लिनुहुन्छ
3: यो चाहिँ नि ब्युरोक्रासीले विश्वास नगरेको यो खतरनाक छ
4: यसरी अगाडि बढ्यो भने पतनतिर लाग्छ
3: हैन हामी हिजो देखेँ पतनमा नेपाली काङ्ग्रेस कसरी पतन म त भन्दैछु त अब इतिहास किन पढ्ने कि इतिहासको मूर्खता दोहोऱ्याउन नपरोस् भनेर पढ्ने इतिहास फर्किँदैन नि यो कुरा नहोला राम्रै पनि होला तर तपाईँ ब्युरोक्रासी एकचोटि कोलास भएपछि त्यसलाई तङ्ग्राउनै सक्नुहुन्न राजनीति झन् मान्छे व्यक्ति फेरिदिन सक्नुहुन्छ प्रधानमन्त्री भन्नुहुन्छ नयाँ दल आउला फेरि जसरी यो आयो चार वर्षमा होइन अर्को बालेन आउला अर्को रवि आउला आउला नि हामी त इतिहासै पढ्दै हेर्दा त कस्ता कस्ता मान्छे आएका छन् तर ब्युरोक्रासी गएपछि तपाईँ तपाईँले तपाईँको मेरुदण्डै खतम भएर जान्छ तपाईँ लत्रिनुपर्छ के घिज्रेर हिँड्नुपर्ने हुन्छ मेरुदण्ड गयो भने के हुन्छ त्यसमा कुनै पनि देशको ब्युरोक्रासी मेरुदण्ड हो राजनीतिक दलहरू त्यो मेरुदण्डलाई युज गर्ने हो
4: त्यो मेरुदण्डलाई जिस्काउने चलाउने प्रयास गरियो भने आफै पतनको
3: मेरुदण्डको न्युरो साइन्टिस्ट न्युरो सर्जनलाई सोध्नु नि मेरुदण्ड अपरेसन गर्नु भन्दा अगाडि नगरौँ अलिक ढिला गरौँ फिजियो गरौँ कति चिन्तित हुन्छ न्युरो साइन्स गर्न सक्छ नि सर्जनले होइन तर मेरुदण्डलाई जिस्काउने चिज होइन अहिले यहाँ के देखा पऱ्यो भने त्यो त्यो सेन्टिमेन्ट फेरि मेरुदण्डले भाँच्दै भन्ने छ फेरि सेन्टिमेन्ट बाहिर त्यहाँदेखि यसैबाट चिरेर जानेमा कति दूरदृष्टि छ कति प्रशासनिक मेकानिजमको बारेमा बोध छ कति सरसल्लाह छ विज्ञहरूसित विभिन्नसित जो बाहिर पनि कति बहसमा ल्याउनुहुन्छ त्यो तपाईँले यो जुन आएको छ भने वैशाखको निर्णय हो जो अहिले निर्णय मैले थाहा पाइसकेको थिएँ तर अब त्यो लागू नगर्दासम्म चिचानु कुरा भएन अझै पनि लागू हो कि यिनीहरूले आएछ अरे होइन तर बाहिर आएको छ तर लागू गराइसकेको छैन अहिले हामी यसरी बहस गरेपछि लागू नगर्नु पनि सक्छ त्यो
4: लागू भएन भने त राम्रो भयो तपाईँको विचारमा
3: तपाईँहरू सबैले उठाएको कुरा एक यसै कहिलेकाहीँ मिडिया जनताको मत धेरै महत्त्वपूर्ण कुरा हुन्छ नेताहरूले काम गरे मात्र होइन त्योभन्दा महत्त्वपूर्ण कुरा जनताको मत हुन्छ जनताको अगाडि जस्तै भन्ने साहसको पनि लतक्क पर्न आज नभए भोलि हुन्छ हुन्छ
4: हस् आउनु आफ्नो विचार राख्नु
3: धन्यवाद
4: नमस्कार
5: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053
6: चौबिसै घन्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4993 580 र 98 5570 2640
7: It's 8 o'clock अहिले 8 बजेको छ न
8: पक्ष न विपक्ष सधैं निष्पक्ष
9: Swadesh FM 93.2 MHz

नेपाली रेडियो नेटवर्क बिहान 8 बजेको आर्थिक खबरमा बिनु शर्माको नमस्कार। सरकारको सकारात्मक पहलपछि पूर्वका चिया उद्योग आजदेखि पुनः सञ्चालनमा आएका छन्। भारतले नेपाली चिया निकासीमा अवरोध गरेपछि बन्द भएका इलाम र छापाका चिया उद्योग आजदेखि खुलेका हुन्। सरकारले चिया उद्योगीका समस्या समाधान गर्न विशेष कार्यदल गठन गरेर चाँडो समाधान गर्ने आश्वासन दिएपछि उद्योगहरू खोलेको नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव गुप्ताले जानकारी दिनुभयो। चिया निर्यातमा अवरोधका कारण 10 लाख किलो भन्दा धेरै चिया गोदाममा थन्किएपछि इलामको अर्थोडक्स चिया उद्योग असार 1 गते देखि र छापाका सीटीसी तथा अर्थोडक्स चिया उद्योग असार 4 गतेदेखि बन्द भएका थिए। चिया क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको सचिवालयले विभिन्न मन्त्रालय र विभागका प्रतिनिधि सम्मिलित एक कार्यदल बनाएको छ। भारतीय अवरोधका कारण असार 4 गतेदेखि छापाका एउटा सरकारी र 4 वटा सहकारी गरी 32 वटा चिया उद्योग बन्द भएका थिए। चिया उद्योग बन्द हुँदा करिब 60,000 कर्मचारी तथा मजदूरको रोजगारी गुमेको थियो। पछिल्ला केही वर्ष यता नेपालबाट विदेशमा हुने वस्तु निर्यात निरन्तर बढ़िरहेको छ। चालु आर्थिक वर्ष 2082-83 एघार महिनासम्म मुलुकबाट 2.78 खर्ब रूपियाँको वस्तु निर्यात भएको तथ्याङ्क संसार विभागले सार्वजनिक गरेको छ। यो निर्यात अहिलेसम्मकै उच्च हो। निर्यातको यस्तो तथ्याङ्कले सकारात्मक संकेत गरे पनि नेपालबाट निर्यात हुने प्रमुख 5 वस्तुमा नेपालमै उत्पादन अथवा उत्पत्ति भएका वस्तुको हिस्सा भने कम देखिन्छ। विभागका अनुसार जेठसम्म नेपालबाट सबैभन्दा धेरै 1 खर्ब 13 अर्ब रूपियाँको भटमास तेल निर्यात भएको छ। भटमास तेलका लागि आवश्यक कच्चा तेल भने नेपालमा उत्पादन भएको होइन। कुल निर्यातको 42% हिस्सा ओगट्ने भटमास तेलका लागि नेपालले अर्जेन्टिना र ब्राजिलबाट कच्चा भटमास तेल ल्याएको तथ्याङ्कले देखाउँछ। नेपालमा प्रशोधन मार्फत मूल्य अभिवृद्धि गरेर यस्तो तेल भारत निर्यात गरिन्छ। कच्चा तेल ल्याउन मात्रै नेपालले 1 खर्ब 19 अर्ब रूपियाँ खर्च गरेको छ। भटमास तेलपछि नेपालबाट सबैभन्दा धेरै निर्यात हुने सूचीको दोस्रोमा अलैची रहेको छ। नेपालकै उत्पादन अलैची भने केवल 12 अर्ब रूपियाँको निर्यात भएको छ, जुन कुल निर्यातको 4% मात्र हुन आउँछ। अलैचीपछि नेपाली उत्पादक गलैचा सबैभन्दा धेरै निर्यात हुने सूचीको तेस्रो स्थानमा रहेको छ। सूचीको चौथोमा रहेको सूर्यमुखी तेल पनि नेपालको आफ्नो मौलिक उत्पादन भने होइन, अर्जेन्टिनाबाट कच्चा सूर्यमुखी तेल ल्याएर त्यसलाई प्रशोधन गरेर भारततर्फ निर्यात गर्ने प्रवृत्तिले यसको निर्यात बढेको देखिन्छ। आगामी आर्थिक वर्ष 2083-84 लागि 753 स्थानीय तहमध्ये असार 10 गते गाउँ र नगरसभामा बजेट पेश नगरेका 29 वटा स्थानीय तहले असार मसान्तभित्रै बजेट सभामा पेश गरी पारित गर्ने तयारी गरेका छन्। स्थानीय तहको आन्तरिक समस्याले गर्दा बजेट सभामा पेश गर्न नसकेको स्वीकार गर्दै ती स्थानीय तहले असार मसान्तभित्रै बजेट सभामा पेश गरी पारित गर्ने तयारी गरेका हुन्। असार 10 गतेभित्र बजेट पेश गर्न नसकेपछि असार मसान्तभित्रमा बजेट ल्याउँदासम्म पनि अनुदान कटौती हुँदैन। स्थानीय सरकार सञ्चालन ऐन र अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले आगामी आर्थिक वर्षका लागि सबै स्थानीय तहले असार 10 गतेभित्र गाउँ र नगर सभामा बजेट पेश गरेर असार मसान्तभित्र पारित गर्नुपर्ने व्यवस्था रहेको छ। असार 10 गतेभित्र सभामा बजेट पेश नगर्ने स्थानीय तहमा 293 नगरपालिका मध्ये 15 वटा र 460 वटा गाउँपालिका मध्ये 14 वटाले सभामा बजेट पेश गर्न नसकेको गाउँपालिका राष्ट्र महासंघ नेपाल र नेपाल नगरपालिका संघले जनाएका छन्। नेपाल सरकार श्रम तथा व्यवसाय सैन्य सुरक्षा विभागले प्रचलित श्रम ऐन तथा नियमावली पालना नगर्ने निजी अस्पताल बैंक तथा वित्तीय संस्था प्रतिष्ठानलाई कड़ा कानूनी कार्यवाही गर्ने चेतावनी दिएको छ। विभागले विभिन्न निजी अस्पताल बैंक तथा वित्तीय संस्थामा गरिएको अनुगमनका क्रममा श्रम कानूनको गम्भीर उल्लंघन पाइएको भन्दै बिहिबार उक्त चेतावनी दिएको हो। श्रम सम्बन्धी प्रचलित कानूनी व्यवस्था पालना नगरीमा आवश्यक कार्यवाही हुने विभागका प्रवक्ता इन्जिनियर मणिनाथ गोपद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। विभागका अनुसार पछिल्लो समय गरिएका अनुगमनमा निजी अस्पतालमा कार्यरत चिकित्सक स्वास्थ्य कर्मी तथा आपूर्ति गरिएका श्रमिकलाई ओभरटाइम बापतको पारिश्रमिक नदिएको भेटिएको छ। त्यसै गरी उनीहरूलाई लगातार लामो समय काममा लगाउने र सरकारले तोकेको न्यूनतम पारिश्रमिक समेत उपलब्ध नगराएको पाइएको छ। विभागले कैफियत देखिएका संस्थालाई तोकिएको समयभित्र सुधार गर्न निर्देशन समेत दिइसकेको छ। बैंक तथा वित्तीय

भएको हो। गत वर्षको वैशाख महिनामा सम्पन्न भएको कोशी प्रदेश लगानी सम्मेलनमा प्रस्तुत गरिएका आयोजना मध्ये चारवटाको प्रस्तावलाई अन्तिम रूप दिएको कोइरालाले बताउनुभयो। बारामा यस वर्ष 93,330 मेट्रिक टन चैते धान उत्पादन भएको छ। जिल्लामा 18,300 हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट उक्त परिमाणमा उत्पादन भएको हो। कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायण शाहले किसानले विभिन्न जातका चैते धान र 18,300 हेक्टर क्षेत्रफलमा खेती गरेकोमा प्रति हेक्टर 5.1 मेट्रिक टनका दरले उत्पादन भएको जानकारी दिनुभयो। उत्पादित धान कलैया बजारमा प्रति क्विन्टल 2,000 रूपियाँमा बिक्री भइरहेको छ। चैते धान बिक्रीबाट किसानले कुल 1,86,00,000 रूपियाँ आमदानी गरेका छन्। गत वर्ष जिल्लामा 18,000 हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको थियो। सो वर्ष पनि प्रति हेक्टर 5.1 मेट्रिक टन उत्पादन भएको र बिक्रीबाट 2,96,00,000 रूपियाँ बराबर आमदानी भएको थियो। नेपाल विद्युत प्राधिकरणले पहिलो पटक स्वचालित प्रकृतिको मानवविहीन सबस्टेशन तयार गरी सञ्चालनमा ल्याएको छ। 33-11 केभी तथा 8 एमभीए क्षमताका लेटाङ सबस्टेशन अटो रिक्लोजर तथा स्काडा प्रविधिमा आधारित रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणको कोशी प्रदेश कार्यालय विराटनगर अन्तर्गत निर्माण गरिएको उक्त सबस्टेशन सञ्चालनसँगै वितरण प्रणालीको आधुनिकीकरणमा नयाँ आयाम थपिएको प्राधिकरणले उल्लेख गरेको छ। प्राधिकरणका अनुसार अटो रिक्लोजर प्रविधिले वितरण प्रणालीमा उत्पन्न हुने प्राविधिक समस्या आफै पहिचान गरी समाधानको प्रयास गर्दछ। र नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर 150.74 रुपियाँ र बिक्री दर 151.34 रुपियाँ निर्धारण गरिएको छ। यस्तै युरोपियन युरो एकको खरिद दर 171.24 रुपियाँ र बिक्री दर 171.92 रुपियाँ। युके पाउन्ड स्टर्लिङ एकको खरिद दर 198.70 रुपियाँ र बिक्री दर 179.49 रुपियाँ। स्विस फ्रांक एकको खरिद दर 185.71 रुपियाँ र बिक्री 186.45 रुपियाँ कायम गरिएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: देखि ऋषि मुनि को अनुसंधान अवलोकन अध्ययन ध्यान तपस्या र प्रयोगबाट उत्पत्ति भएको आयुर्वेद विज्ञान आज 21 औं शताब्दीमा आइपुग्दा संसारकै पुरानो र गौरवशाली इतिहास भएको सफल उपचार पद्धति बन्न पुगेको छ जडीबुटीको शक्ति नेपाली उपचार पद्धति नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा हामी यस कार्यक्रममा नेचुरल उपचारका आकर्षण नेचुरल उपचारले जीवनमा पारेका प्रभाव र उपचार गरिरहेका मानिसहरूको बोली प्रस्तुत गर्दछौं चितवन भरतपुर महानगरपालिका 25 शुक्रनगर किसान चोक निवासी सानो माया तमाङको जीवन सामान्य रूपमा घरको काम धन्दा गर्ने आफन्त भेटघाट भजनमा नाचगान गर्ने यसरी नै बित्दै थियो
1: मेरो नाम सानुमाया तामाङ भरतपुर 25 शुक्रनगर किसान चोक मलाई भजन कीर्तन अति मन पर्छ है म मन्दिरमा नगई हुँदैन
0: यस्तो रमाइलो र हाँसी खुसी चलिरहेको उहाँको जीवनमा एक्कासी घुँडा दुख्ने हात झमझमाउने समस्या देखा पर्यो
1: मेरो त समस्या त यो घुँडा दुख्ने थियो खुम्चाउन नि नमिल्ने अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो के अरे मेरो यो खुट्टा लतारिने भएको थियो कि उठ्न मिल्थेन जुरुक्को उठ्न मिल्थेन यो दाहिने चाहिँ मेरो लतारिने भएको थियो कि मेरो हात चाहिँ दुइटै झमझमाउँथ्यो रुनु पर्थ्यो कि मेरो यो दुइटै झमझमाएर साइकल चलाएर हिँड्नु पर्ने हामी अनि त्यो साइकल चलाउँदाखेरि यहाँबाट 1 किलोमिटर गयो भने फ्याक्कै गलेको जस्तो हुन्थ्यो कि हात बस्ने काम हुन्छ नि झारहरू ओखल्नेहरू पनि बसेर नि त हुन्छ नि तर कि मुढा चाहिन्थ्यो कि अब टुक्रोको बस्ने चिज चाहिन्थ्यो
0: औषधि खाँदा दुखाइ कम हुने खाना छोडेपछि उस्तै हुने यति ठुलो समस्या अब मेरो सञ्च हुँदैन भन्ने थियो घर परिवार छोरा छोरी पनि आमाको दुःख देख्दा साह्रै चिन्तित हुन्थे
1: अनि अस्पतालमा नि गएँ म कहाँ कहाँ अब यहाँ नजिक त चनौली छ चनौलीमा हाडको चाहिँ उसको राम्रो हुन्छ भनेर चनौली नै गएँ युरिक एसिड छैन भन्यो अनि यो ऊ भएछ भनेर सुई लगाइदिनु भयो चनौलीमा चाहिँ है अनि औषधि खाँजेल त राम्रो भयो निकै फुर्तिलो भएँ अनि औषधि सिद्धियो फेरि जस्ता तस्तै भएँ अनि हातेर बाबुलाई भने बाबु मेरो त सन्चो भएन खुट्टा
0: यहाँ गर्दा हुन्छ कि त्यहाँ गर्दा हुन्छ कि भन्दा भन्दै एक दिन उहाँ वैदिक आयुर्वेदिक सेवा प्रणालीमा पुग्नुभयो उहाँले उपचार गर्नुभयो
1: अचारसँग सल्लाह चाहिँ हस्पिटल जान्छु चाहिँ भने तर म वैदिकमा जान्छु भनेन अनि चुप्पो लगाएर गएँ अनि आफू गएर अनि चेकअप गराएँ हस्पिटललाई छुँदैन भन्नुहुन्थ्यो हाम्रो बुढाले तर आयुर्वेदिक औषधिले छुँदैन त हस्पिटलको औषधि खाएको मान्छेले भन्नुभएको थियो छोए छोला नछोए नछोला एक फेर त हेर्नु पर्यो भनेर अनि गएको सुरुमा म चेकअप गर्दाखेरि त अब युर्केसी एक नम्बर त युर्केसी हेर्नुभयो है अनि युर्केसी धेरै देख्नुभयो अनि अलिकति हड्डी खिएको छ दिदी भन्नुभएको थियो कि अनि त्यो भन्नुभयो अनि त त्यही अनुसार औषधि चलाइदिनु भयो
0: एक हप्ता 10 दिन भयो 15 दिनमा उहाँको घुँडा दुख्ने हात झमझमाउने समस्या बिस्तारै कम हुँदै गयो
1: 15 दिनबाट अलिक कम हुँदै गयो अनि राम्रो हुँदै गयो अनि तेस्रो 3 चोटिपल्टमा क्लियर देख्नुभयो के क्लियर देख्नुभयो अब तपाईँलाई चाहिँ एकदम राम्रो हुन्छ तर भयो भन्दैमा मुख चाहिँ नछोड्नु भन्नुभएको थियो
0: तामाङ फेरि बिस्तारै आफ्नो पुरानो र निरोगी अवस्थामा फर्कनुभयो उहाँ अहिले मजाले साइकल चलाउने घरयासी खेतीपातीको काम गर्न सक्ने हुनुभएको छ यसरी वैदिक आयुर्वेद सेवा प्रणालीले सानो तामाङको जीवनलाई नयाँ जीवन दिएर खुसीको साथ जीवन यापन गराउन सफल भएको छ
1: अहिले राम्रो छ खुट्टा राम्रो भयो आयुर्वेदिकले चाहिँ अलि बिस्तारै नरमसँग बिस्तारै ढिलो ढिलो सन्चो हुने हो निर्मल हुन्छ नै नहुने त होइन
0: यस्तै सफलताको कथा हामीसँग अरू धेरै बाँकी छन् आयुर्वेदिक उपचार पद्धतिको माध्यमबाट वैदिक आयुर्वेद सेवा प्रणालीले बिरामीहरूको ओठमा ल्याएको मुस्कान र जीवनमा ल्याएको खुसियालीका उदाहरणहरू अरू धेरै बाँकी छन् हवस् त मेरो देश मेरो आयुर्वेदमा आजको सफलताको कथा यति नै सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन फोन 0656951174 मोबाइल 98550509034 कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ फोन 01433188098 मोबाइल 98512409034 धरान रोड हलगडा चोक इटहरी फोन 0252805555 मोबाइल 98456054392 बुटवल तिलोत्तमा मणिग्राम 6 शान्ति स्कूल नजिकै पुरानो प्यारागन बोर्डिङ मोबाइल 98570 59934

0: मैले कतिपटक भनिसके तेरो तो केटीसँग बिहे हुँदैन भनेर पण्डितले के भनेका छन्, तो केटीसँग जसले बिहे गर्छ त्यसको घर बिग्रन्छ।
1: जसले जे भने पनि मैले चाहिँ बिहे गर्छु।
0: त्यसो भए त्यसलाई लिएर

0: पर्यावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौं, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौं।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
3: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
2: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
0: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
2: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
0: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
2: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
0: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
2: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
4: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
0: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
4: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, इसिजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
0: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
4: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
5: ओहो, ल ल ल, क्यामेराम्यान खसेछ, हत्तेरिका, हात खुट्टा दुवै भाँचे जस्तो छ। ल, होस पनि छैन, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
6: पर्ख दीपक,
5: किन
6: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
5: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
7: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
8: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर 10 चितवन।
0: अस्पतालमा उपलब्ध सेवाहरू, बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
8: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
8: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
8: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
8: बच्चाहरूको इको कार्डियोग्राफी, इसिजी सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच, इको कार्डियोग्राफी सेवा,
8: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
8: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
8: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि, भरतपुर 10 चितवन। फोन 056-518-853, 518-953।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रासोपा उपसभापतिमा स्वर्णिम वागले निर्विरोध, अरू पदाधिकारीको लागि चुनाव हुने, उम्मेद्वारको प्रारम्भिक सूची सार्वजनिक हुन बाँकी। होल्डिङ सेन्टर खाली गर्ने समय 7 दिन थप, सो व्यवस्थापन खर्चका लागि 15 गतेसम्म निवेदन दिनुपर्ने। मनसुनको प्रभाव सामान्य, केही ठाउँमा पानी परे पनि धेरै ठाउँमा उस्तै गर्मी, हिमाली तथा पहाडी क्षेत्रका केही ठाउँमा मध्यम वर्षाको सम्भावना। भेनेजुएलामा भूकम्पमा ज्यान गुमाउनेको संख्या बढ्दै, विभिन्न देशहरूबाट उद्धार तथा राहतको प्रतिबद्धता। र टर्की र अमेरिका तथा पाराग्वे र अस्ट्रेलिया बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको उपसभापतिमा स्वर्णिम वागले निर्विरोध निर्वाचित हुनुभएको छ। चितवनमा भइरहेको महाधिवेशनमा उपसभापति पदका लागि वागलेको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो। नेता विराज भक्त श्रेष्ठले उपसभापतिमा आफ्नो दावी छाडेर वागलेलाई सघाउनु भएको हो। अर्को महिला उपसभापति पदमा भने चुनाव हुने भएको छ। एक पदका लागि इन्दिरा राणा मगर, सोभिता गौतम, समीक्षा बास्कोटा, लिमा अधिकारी र डाक्टर तोसिमा कार्कीले दावी गरेका छन्। केन्द्रीय सदस्यको नतिजा राति सार्वजनिक भए पनि पदाधिकारीको लागि अझै उम्मेद्वारको प्रारम्भिक सूची सार्वजनिक हुन भने बाँकी छ। दोस्रो चरणको चुनावी कार्यक्रम अन्तर्गत बिहान 1 बजे उम्मेद्वारको प्रारम्भिक सूची सार्वजनिक गर्ने कार्यतालिका भए पनि ढिलाइ भएको छ। प्रारम्भिक सूची सार्वजनिक पछि त्यसमा दावी विरोध र अन्तिम सूची निकालेपछि विद्युतीय मेसिनमा नाम इन्ट्री गराएपछि मतदान सुरु हुनेछ। उपसभापतिमा वागलेको मात्रै उम्मेदवारी परेपछि अब एक महिला उपसभापति, एक महामन्त्री खुला, 2 सहमहामन्त्री खुला र 1 महिला सहमहामन्त्रीमा चुनाव हुनेछ। महामन्त्री पदका लागि शिशिर खनालले दावी फिर्ता लिनुभएको छ भने मनिष झा, विभिन्न आचार्य, कविन्द्र बुर्लाकोटी, रन्जु दर्शना, गणेश पराजुली, सागर ढकाल, गणेश कार्की र प्रमोद नेउपानेले आकाङ्क्षा देखाएका छन्। सहमतिको प्रयास भइरहेकाले पनि चुनावी प्रक्रियामा ढिलाइ भएको हो। सुकुम्बासीहरूका लागि होल्डिङ सेन्टर खाली गर्ने समय 7 दिन थप गरिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आज सूचना निकालेर समय थपेको हो। समितिले सो व्यवस्थापन खर्चका लागि यही 15 गतेसम्म निवेदन दिन र 19 गतेभित्र होल्डिङ सेन्टर खाली गर्न भनेको छ। सरकारको निर्णयअनुसार तोकिएको पुनर्व्यवस्थापन खर्च घर भाडा बापतको रकम प्राप्त गर्नका लागि सम्बन्धित व्यक्तिले आफ्नो नाममा खोलिएको बैङ्क खाता नम्बर सहित तोकिएको ढाँचाको निवेदन भर्नुपर्नेछ। यसअघि समितिले असार 12 गतेभित्र होल्डिङ सेन्टरहरूमा बसोबास गरिरहेकाहरूलाई आफै व्यवस्थापन गर्न सूचना जारी गरेको थियो। तर घरबाट बापत प्राप्त गर्ने समय अवधि छोटो भएको गुनासो आएपछि समितिले यो गुनासोलाई ध्यानमा राखी समय सीमा थप गरेको हो। मनसुन भित्रिएको 1 हप्ता भइसक्दा समेत अझै सक्रिय हुन सकेको छैन। अहिले कोशी, मधेस र बागमती प्रदेशका सबै क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुन वायुको सामान्य प्रभाव रहेको छ। अरू ठाउँमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। गैराती र आज बिहान बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्र सहितका केही ठाउँमा मेघगर्जन तथा चट्याङसहित हल्का पानी परेको छ। आज दिउँसो हिमाली र पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। कोशी प्रदेशका तराईका तथा मधेस प्रदेशका केही ठाउँ, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका 1-2 ठाउँमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएका छन्। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा तातो हावा तथा बागमती र गण्डकी प्रदेशका तराईका केही ठाउँमा तापक्रम बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
1: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र

0: समाजमा पारिरहेको गम्भीर असरबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ यो दिवस मनाइँदैछ। राष्ट्रसङ्घको महासभाले सन् 1987 डिसेम्बर 7 एक प्रस्ताव पारित गरेर हरेक वर्ष जुन 26 यो दिवस मनाउन सुरु भएको हो। लागु औषध दुरुपयोग मुक्त अन्तर्राष्ट्रिय समाज निर्माण गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रिय सहयोग र साझा प्रयासलाई सुदृढ बनाउने प्रतिबद्धताका रूपमा यो दिवस मनाइन्छ। राष्ट्रसङ्घका अनुसार पछिल्ला दशकमा विश्वभर लागु औषधको प्रयोग र बजारमा उपलब्ध लागु औषधको संख्या निरन्तर बढिरहेको छ। कोकिनको उत्पादन बरामद र प्रयोगमा पनि वृद्धि भइरहेको छ भने कम लागतमा उत्पादन गर्न सकिने तथा पत्ता लगाउन कठिन हुने कृत्रिम लागु औषधको अवैध कारोबार पनि विस्तार भइरहेको छ। वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर झण्डै 47,92,000 ठगी गरेको आरोपमा 4 पक्राउ परेका छन्। पक्राउ परेकाहरूले पोल्यान्ड, मकाउ र क्यानाडा पठाइदिने भन्दै रकम असुलेर सम्पर्कविहीन बनेपछि पीडितहरूको उजुरीका आधारमा उनीहरूलाई काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताचल पठाइएको छ। यसैबीच नेपाल प्रहरीले पछिल्लो 1 देशभरबाट विभिन्न मुद्दा 2,182 फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार उनीहरू पक्राउ परेसँगै 807 वर्ष 1 महिना 13 दिन कैद सजाय कार्यान्वयन भएको छ। प्रहरीले पक्राउ परेका प्रतिवादीहरूबाट 23,44,00,000 रुपियाँ भन्दा बढी जरिवाना पनि असुल उपर गरेको जनाएको छ। कर्तव्य ज्यान, लागु औषध, जबरजस्तीकरणी, बैंकिङ कसुर, ठगी लगायत मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ गर्न विशेष अभियान सञ्चालन गरेको प्रहरीको भनाइ छ। सशस्त्र प्रहरी बलले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले मुख्य सीमा नाकामा बोर्डर इन्ट्र्याक्सन टिम बिआइटी अर्थात् सीमा सम्वाद टोली गठन गर्ने तयारी गरेको छ। यससँगै मनसुन जन्य विपदको जोखिमलाई मध्यनजर गर्दै देशभर उद्धार क्षमता अभिवृद्धिका लागि विपद प्रतिकार्य अभ्यासलाई पनि तीव्र पारिएको छ। सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा सञ्चारकर्मीसँग कुरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सीमा सुरक्षा विपद व्यवस्थापन र राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने गरी काम भइरहेको बताउनुभयो। अब विदेशको खबर। भेनेजुएलामा लगातार भूकम्प जाँदा अहिलेसम्म कम्तीमा 235 ज्यान गएको पुष्टि भएको छ। यो संख्या बढ्दै जाने अनुमान छ। यस्तै 1,500 भन्दा बढी मानिस घाइते भएका अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्। राजधानी कराकस र तटीय सहर ला गुआइरामा भत्किएका भवनको भग्नावशेषमा फँसेकाहरूको उद्धार कार्य तीव्र रूपमा चलिरहेको बीबीसीले जनाएको छ। 7.2 र त्यस लगत्तै 7.5 म्याग्निच्युडका भूकम्पले सयौं भवनमा क्षति पुर्याएका छन्। सरकारले आपतकाल घोषणा गरेको छ भने अमेरिका सहित विभिन्न देशहरूले उद्धार तथा राहतका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। अधिकारीहरूले मृतकको संख्या अझ बढ्न सक्ने बताएका छन्। अहिलेसम्म झण्डै 150 भन्दा धेरै भवन भत्किएका र भवनावशेषमा फँसेकाहरूको खोजी तथा उद्धार तीव्र रूपमा भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। अब खेल खबर। विश्वकप फुटबलमा अहिले 2 खेल भइरहेका छन्। अहिले भइरहेका खेलमा खेलको 61 मिनट चलिरहँदा टर्की र युएसएले एकअर्का विरुद्ध 2-2 गोल गरेका छन् भने पाराग्वे र अस्ट्रेलिया बीचको खेल गोलरहित बराबरीमा चलिरहेको छ। यसअघि ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह एफको शीर्ष स्थानमा पुगेको छ। अर्को खेलमा जापान र स्विडेनले 1-1 बराबरी खेलेका छन्। गराइते भएका खेलमा समूह इका इक्वेडर र आइवरी कोस्ट विजयी भएका छन्। 4 विश्व विजेता जर्मनी गराइते इक्वेडरसँग पराजित भयो। अर्को खेलमा आइवरी कोस्टले कुराकाओलाई 2-0 हराएको छ। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राजसभा उपसभापतिमा स्वर्णिम वागले निर्विरोध, अरू पदाधिकारीको लागि चुनाव हुने, उम्मेद्वारको प्रारम्भिक सूची सार्वजनिक हुन बाँकी, होल्डिङ सेन्टर खाली गर्ने समय 7 थप, सो व्यवस्थापन खर्चका लागि 15 निवेदन दिनुपर्ने, मनसुनको प्रभाव सामान्य, केही ठाउँमा पानी परे पनि धेरै ठाउँमा उस्तै गर्मी, हिमाली तथा पहाडी क्षेत्रका केही ठाउँमा मध्यम वर्षाको सम्भावना, भेनेजुएलामा भूकम्पमा ज्यान गुमाउनेको संख्या बढ्दै विभिन्न देशहरूबाट उद्धार तथा राहतको प्रतिबद्धता, र टर्की र अमेरिका तथा पाराग्वे र अस्ट्रेलिया बीचको विश्वकप खेल चल्दै।
1: मौला कालिका अस्पताल को सेवा अब अपने सुविधा संपन्न भवन भरतपुर 11 बाईपास रोड बाट
2: 24 घंटा वरिष्ठ विशेषज्ञ द्वारा गर्भवती तथा स्त्री रोग सेवा
3: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहित को आईसीयू सेवा
2: एनआईसीयू पीआईसीयू सहित को

0: विशेषज्ञ सेवा, बॉडी वीडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देखना सकिने,
1: मेरुदंड तथा जोर्नी प्रत्यारोपण सहित को हाड़ जोर्नी सेवा, ईईजी ईसीटी सहित को मनोरोग सेवा,
0: यूरोलॉजी मा एमसीएस गर्नु भएका विशेषज्ञ द्वारा सेवा,
1: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा,
2: मौलाकालिका अस्पताल भरतपुर 11 बाईपास रोड, फोन 056-493-738, मोबाइल 98-550-88-002।
3: शरीर खुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन के। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ र जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
4: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहीँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 056-595-1474, मोबाइल 98-550-50-934।
6: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
7: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
6: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
7: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
6: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
7: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
6: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
7: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
6: सम्पर्क नम्बर 98-550-73-474, 98-550-77-680 र 98-455-33-158।
8: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। टोलटोलमा फिल्म महोत्सव अन्तर्गत आज काठमाडौँको बाग बजारमा महोत्सव हुँदैछ। असार महिनाभर हरेक शुक्रबार र शनिबार टोलटोलमा फिल्म महोत्सव हुने गरेकामा आज बाग बजार र भोलि सुन्धारामा हुनेछ। खुला मञ्चबाट गएको असार 5 गते टोलटोलमा महोत्सव सुरु भएको हो। यसै गरी यो महिनाभर मैती देवी खुला चौर लगन टोल, त्यसै गरी बालाजु बाइपास, याटका बहाल विभिन्न समयमा फिल्म महोत्सव हुनेछन्। गएको हप्ता खुला मञ्च र असनमा फिल्म महोत्सव भएको थियो। फिल्म महोत्सवका लागि 8 संस्थाहरू छनौट भएका छन्। काठमाडौँ महानगरपालिकाले आउँदो आर्थिक वर्षमा आयोजना गर्ने लक्ष्य रहेको अन्तर्राष्ट्रिय फिल्म महोत्सवसम्म पुग्ने गरी टोल टोलमा फिल्म महोत्सवको कार्यक्रम आयोजना गरिएको हो। काठमाडौँ जिल्लामा लागु औषध दुर्व्यसन नियन्त्रण कार्य थप प्रभावकारी रूपमा अघि बढाउन थालिएको छ। सरकारवाला निकायको सुझाव र संयुक्त समन्वयमा दुर्व्यसनी विरुद्धका कार्यहरू अघि बढाएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले बताउनुभयो। यसका लागि प्रहरी, होटल व्यवसायी, स्कूल छात्रावास र पुनस्थापना केन्द्रसँग सहकार्य गर्न थालिएको छ। पालिकाहरूलाई विभिन्न संस्थाको समन्वयमा सचेतना तथा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्दै अन्य नियन्त्रण उपायका साथ कार्य सुरु गरिएको पनि प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो। दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाका अधिकांश बस्ती अझै पनि भरपर्दो सञ्चार सुविधाबाट वञ्चित छन्। सञ्चार सेवाको कमजोर पहुँचका कारण स्थानीय बासिन्दाले दैनिक जीवनदेखि आकस्मिक अवस्थामा समेत विभिन्न समस्या भोग्दै आएका छन्। महाङ्काल गाउँपालिकाका अध्यक्ष गणेश बहादुर केसीका अनुसार गाउँपालिकाले सञ्चार सेवा विस्तारका लागि पटक पटक सम्बन्धित निकाय तथा दूरसञ्चार प्राधिकरणसँग पहल गरे पनि अपेक्षित सुनवाई हुन सकेको छैन। गाउँपालिकाका अधिकांश क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको गाउँपालिकाको भनाइ छ। महाङ्काल गाउँपालिकाका बुखेल, मानीखेल, गोटीखेल, कालेश्वर, चन्दनपुर, ठुला दुर्लुङ गाविसमा मोबाइल नेटवर्क कमजोर रहेको स्थानीयको गुनासो छ। सञ्चार सेवा कमजोर हुँदा गाउँपालिकाको प्रशासनिक कामकाजमा समेत असर परेको छ। र काठमाडौँमा चलिरहेको पीएल सिंह मेमोरियल टी20 कपमा काठमाडौँ र पोखरा महानगरपालिकाले आफ्ना खेलमा जित दर्ता गर्दै फाइनलमा स्थान सुरक्षित गरेका छन्। गएको 5 गतेदेखि त्रिवी क्रिकेट अन्तर्राष्ट्रिय मैदान किर्तिपुरमा चलिरहेको खेलमा हिजो 12 र 13 म्याच सकिएका छन्। प्रतियोगिताको 12 खेलमा काठमाडौँ महानगरपालिकाले विराटनगर महानगरपालिकालाई 3 विकेटले पराजित गरेको छ। आज बिहान 9 बजेदेखि भरतपुर महानगरपालिका विरुद्ध विराटनगर महानगरपालिका र दिउँसो 1 बजे बिरगज महानगरपालिका विरुद्ध पोखरा महानगरपालिका खेल्ने तालिका रहेको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। होल्डिङ सेन्टर खाली गर्ने समय 7 दिन थप, सो व्यवस्थापन खर्चका लागि 15 गतेसम्म निवेदन दिनुपर्ने। टोल टोलमा फिल्म महोत्सव अन्तर्गत आज बाघ बजारमा कार्यक्रम हुँदै यो महिनाभरि काठमाडौँका विभिन्न ठाउँमा चल्ने। र काठमाडौँ र पोखरा महानगरपालिका पीएल कपको फाइनलमा। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: दोकान शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिले देखुन न घुमा मा फाउन देखुन न घुमा क्या यदि दिदी कता गयौँ कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताएँ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ झैँ छोरीले लैजानु भनेर अनि त्यहाँबाट अनि झैँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लाइन चौक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98555 9334
3: घरमा मोटरसाइकलदेखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
4: सर चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ
5: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस् खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त
6: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि
7: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ
6: सम्पर्क 98119 32811 र 98653 73687
8: त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो चुर्नुमै भारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो होइन के गरौँ बा अब
9: ल हेर इन्का बुद्धि जान्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो विजय प्लेट दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
10: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
7: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 98555 63172 र 98452 12206
10: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना
7: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ
10: प्रवेश परीक्षा साउन पहिलो साता भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि
7: क्याम्पसका विशेषताहरू टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था
10: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप
7: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन
10: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता
7: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको
10: सम्पर्क नम्बर 98550 73474 98550 77680 र 98455 33158
7: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने रगत आउने दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने फुट्ने पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा
11: बिना अपरेसन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
7: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार
11: सम्पर्क 98457 31034 र 97443 43915

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। प्रतिनिधि सभाको आजको बैठकमा 5 विधेयक प्रस्तुत हुँदैछन्। बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक 2083 पारित गर्ने कार्यसूची छ। संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आज दिउँसो 1 बजे बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले महालेखा परीक्षक 39 वार्षिक प्रतिवेदन 2083 सदनमा पेश गर्नुहुनेछ। त्यसपछि मन्त्री गौतमले सार्वजनिक खरिद विधेयक 2083 प्रस्तुत गर्ने अनुमति माग्ने प्रस्ताव राखी उक्त विधेयक सदनमा प्रस्तुत गर्ने कार्यसूची छ। राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीका लागि आज मतदान हुने भएको छ। निर्वाचन आयोगले शुक्रबार बिहान 10 बजेबाट मतदान गर्ने तयारी गरेको कुरा सपाका नेताहरूले जानकारी दिएका छन्। पहिलो चरणको निर्वाचन परिणाम सार्वजनिक भएपछि आयोगले दोस्रो चरणमा पदाधिकारी चयनका लागि मतदानको तयारी गरेको हो। रासपाका नेताहरूका अनुसार 6 पदाधिकारीका लागि मात्र निर्वाचन हुनेछ। 1 खुल्ला उपसभापति, 1 महिला उपसभापति, 1 खुल्ला महामन्त्री, 2 खुल्ला सहमहामन्त्री र 1 महिला सहमहामन्त्री पदका लागि निर्वाचन हुने भएको हो। पार्टीको विधानमा 19 पदाधिकारी रहने व्यवस्था छ, जसमध्ये रवि लामिछाने सभापतिमा निर्विरोध भइसकेका छन्। बाँकी रहेका 18 मध्ये वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाह बालेन मनोनित हुने निश्चित छ। रासपामा उपसभापतिमा 3 खुल्ला महिला र मनोनित, 1 महामन्त्री 2, 1 मनोनित, सहमहामन्त्री 5, 2 खुल्ला, 1 महिला, 2 मनोनित र प्रवक्तामा 1 मनोनित, सहप्रवक्ता 3, 1 महिला सहित सबै मनोनित रहने वैधानिक व्यवस्था छ। यस्तै 1 कोषाध्यक्ष र 2 सहकोषाध्यक्ष समावेशी सिद्धान्त अनुसार मनोनित गर्ने व्यवस्था रासोपाले विधानमा गरेको छ। रासोपा महाधिवेशन अन्तर्गत पदाधिकारी चयनमा सहमति जुटाउने रातभरको प्रयास असफल भएको छ। 1 महामन्त्रीको लागि चुनावी मैदानमा 5 दावेदार थिए, तर निर्वाचन आयोगले पहिलो चरणको नतिजा प्रकाशित गरेपछि केन्द्रीय समितिमा लोकप्रिय मत प्राप्त गरेका अन्य नेताले पनि महामन्त्री पदमा आकांक्षा देखाएका थिए। 1 पदका लागि 11 उम्मेद्वारी दिने घोषणा गरेका छन्। उम्मेद्वारको लड़को लागेपछि सभापति रवि लामिछाने सर्वसम्मत पदाधिकारी छान्नका लागि 8 घण्टासम्म प्रयासरत रहेका थिए, तर परराष्ट्र मन्त्री समेत रहेका शिशिर खनाल बाहेक अन्यले उम्मेद्वारी फिर्ता लिन नमानेपछि लामिछाने बिहान 6 बजेतिर मतदान स्थलबाट बाहिर निस्केका थिए। रासोपाका एक नेताका अनुसार महामन्त्री पदमा निवर्तमान महामन्त्री कविन्द्र बुर्लाको डी, सहमहामन्त्री विपिन कुमार आचार्य, प्रवक्ता मनिष झा, निवर्तमान सचिवालय सदस्य गणेश पराजुली, सागर ठकाल, गणेश कार्की, प्रमोद नेपानी, रञ्जु दर्शना, पूर्व संचार मन्त्री जगदीश खरेल, राजु पाण्डेले उम्मेद्वारी दर्ता गराएका छन्। तर अन्तिम समयसम्म सहमति गराउने प्रयास पनि जारी राखिएको जनाइएको छ। आकांक्षीहरूले आफ्नो स्वार्थ नत्याग्दा सहमति हुन नसकेको कविन्द्र बुर्ला कोटीले गुनासो गरेका छन्। केन्द्रीय सदस्यमा राम्रो मत पाएपछि पदाधिकारीमा आकांक्षी बढेको उनको बुझाइ छ। यता 6 दिनसम्म सरको खाममा बसेर पनि नेतृत्व छान्न नपाएपछि आक्रोशित प्रतिनिधिहरूले कि सहमति गर कि निर्वाचन गर भनेर दबाव दिइरहेका छन्। उनीहरूले आयोगको नेतृत्वप्रति पनि प्रश्न उठाए उपसभापतिमा पुरुषतर्फ डाक्टर सोडिम वाक्ले निर्विरोध भए पनि महिलातर्फ आकांक्षी धेरै हुँदा सहमति जुट्न सकेको छैन। काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले यस वर्षको बर्खायाम प्रारम्भसँगै डेंगी नियन्त्रणका लागि तालिम प्राप्त 1650 जनशक्ति परिचालन गर्ने भएको छ। स्वास्थ्य प्रवर्धन केन्द्रका प्रमुख तथा स्वास्थ्य कर्मीलाई क्षमता विकास कार्यक्रम गर्दै असार महिनाभित्र नै कार्यक्रमको पहिलो चरण अन्तर्गत सबैवटामा लार्वा खोज र नष्ट गरेर कार्यक्रम सञ्चालनको रणनीति तयार पारिएको छ। यो क्षमता विकासपछि केन्द्रका इन्चार्ज र स्वास्थ्य कर्मीले वडामा 50 तालिम प्रदान गर्नेछन्। महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय क्लब, टोल सुधार समिति, आमा समूह लगायतका संघ संस्थाका प्रतिनिधिलाई तालिमको लक्षित समूहमा राखिएको छ। यो तालिम पछि तालिम प्राप्त जनशक्तिलाई वडाका विभिन्न स्थान छुट्याएर डेंगी साले लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन हुनेछ। डेंगी संक्रमण दरमा कमी ल्याउने, डेंगीका कारण हुने मृत्यु दर घटाउने, डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय लक्ष्य राखिएको छ। हामीसँग खबर रहे बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
1: आफन्तको हात हात मा पुर्याउन IME गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौं।

समस्यामा परेका छन्। प्रहरीले यात्रु तथा चालकहरूलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन्। पानीको भाव कम भएपछि मात्रै डाइभर्सन मार्फत सवारी सञ्चालन सम्भव हुनेछ। हवस् त, काठमाडौँमा रेडियो एनआरई 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजी नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
1: भाडी नगरपालिका बसन्तपुर चितवन।

0: नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब तिस वर्षदेखि त कति बाँच्ने, अब साठी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेछ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ फोन 0556951174 मोबाइल 98550509034

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी। सम्पर्क 9845518705 र 9856564613।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हौ मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-493-374 98510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन नसकिएपछि प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित गरिएको छ। बिहिबारका लागि बोलाइएको बैठक आज दिनको 1 बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको थियो। आज पनि रासोपा महाधिवेशन नसकिएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक शनिबार बिहान 11 बजेसम्मका लागि सूचना टाँसेर स्थगित गर्नुभएको हो। असार 7 गतेबाट चितुवनको भरतपुरमा शुरू भएको रासोपा महाधिवेशन अझै सकिएको छैन। 275 सदस्य प्रतिनिधि सभामा रासोपाका 182 सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत दोस्रो चरणको पदाधिकारी निर्वाचनको प्रारम्भिक उम्मेद्वार सूची सार्वजनिक भएको छ। रासोपाको केन्द्रीय निर्वाचन आयोगले दोस्रो चरण अन्तर्गतका शीर्ष पदाधिकारी पदहरूको प्रारम्भिक नामावली प्रकाशन गरेको हो। सार्वजनिक सूची अनुसार उपसभापति, महामन्त्री र सहमहामन्त्रीका विभिन्न क्लस्टरहरूमा उम्मेद्वारी परेको देखिन्छ। रासोपा निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाका अनुसार महाधिवेशनको आन्तरिक लोकतान्त्रिक प्रक्रियालाई विधिको शासन अनुसार अगाडि बढ़ाइएको छ। उम्मेद्वारहरूको दावी विरोध र आवश्यक प्रक्रिया पूरा गरेर छिट्टै अन्तिम नामावली प्रकाशन गरी मतदान शुरू गरिने पनि जानकारी गराइएको छ। महिलातर्फको उपसभापतिमा सविता गौतम र तोसीमा कार्की गरी दुईजनाको दावी परेको छ। यसअघि समीक्षा बास्कोटाले पनि दावी गरेकोमा अन्तिम समयमा उनले आफ्नो उम्मेद्वारी फिर्ता लिएकी छन्। महामन्त्रीमा आवश्यक संख्या 1 भएकोमा सबैभन्दा बढ़ी प्रतिस्पर्धा देखिएको छ। महामन्त्री पदमा 10 जनाको उम्मेद्वारी परेको छ, जसमा कविन्द्र बुर्लाकोटी, प्रमोद देउपाने, राजुनाथ पाण्डे, मनिष शाह, जगदीश खरेल, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्य रहेका छन्। नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरे र संस्थापनेतर समूहका नेता डाक्टर शेखर कोइराला बीच भेट भएको छ। उहाँहरू बीच शुक्रबार बिहान विराटनगर स्थित कोइराला निवासमा भेट भएको हो। महामन्त्री घिमिरेले नेता कोइरालासँगको भेटका क्रममा खिचिएको तस्विर समेत सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको छ। तस्विरसँगै उहाँले फेसबुकमा लेख्नु भएको छ, नेपाली कांग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा पार्टीका आदरणीय नेता डाक्टर शेखर कोइरालासँग भेटघाट र छलफल भएको उहाँले उल्लेख गर्नुभएको छ। महामन्त्री घिमिरे भारतबाट फर्किएपछि कोइरालालाई भेट्न पुग्नु भएको थियो। भारत जानु अघि पनि महामन्त्री घिमिरे र कोइराला बीच भेटवार्ता भएको थियो। महामन्त्री घिमिरेले पार्टीको आन्तरिक विवाद समाधान र आसन्न 15 महाधिवेशनमा सबै पक्षको सहभागिताबारे छलफल भएको जानकारी दिनुभयो। घिमिरेले नेता कोइराला पार्टी एकताका लागि निकै सकारात्मक रहेको पनि बताउनुभयो। उहाँले घिमिरेसँग सभापति गगन थापासँग दोस्रो पटक भेटघाट हुन नसकेको गुनासो समेत गर्नुभएको छ। आसन्न स्थानीय तह र प्रदेशसभा निर्वाचनका लागि पार्टीको आन्तरिक एकता बलियो हुनु अपरिहार्य रहेको नेता कोइरालाको भनाइ थियो। भेटवार्ताका क्रममा नेता कोइरालाले हतार नगरी पर्याप्त छलफल गरेर विवाद टुङ्ग्याउनु पर्ने र सबै पक्ष महाधिवेशनमा सहभागी हुने वातावरण बनाउनु पर्नेमा समेत जोड़ दिएको महामन्त्री घिमिरेले जानकारी दिनुभयो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: गलती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: आईएमई गरौं
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। नेपाल मेडिकल काउन्सिलले अनलाइन मार्फत पनि गुनासो तथा उजुरी लिने भएको छ। काउन्सिलका निमित्त रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डेले हेलो एनएमसी मार्फत गुनासो तथा उजुरी र सुझाव संकलन गर्ने गरी अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो। हेलो एनएमसी सञ्चालनमा आएपछि सर्वसाधारण र दर्तावाला डाक्टर सामान्य गुनासोको लागि काउन्सिलको कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता हटेको उहाँले बताउनुभयो। दूरदराजबाट आउने सेवाग्राहीले सामान्य कामका लागि पनि काठमाडौँको कार्यालयमै धाउनु पर्दा समय र खर्च बढ़ी लाग्ने गरेको थियो। डाक्टर विरूद्ध उजुरी दिने प्रक्रिया झन्झटिलो हुँदा सर्वसाधारणले सहजै आफ्ना गुनासा दर्ता गराउन सक्ने अवस्था थिएन। यस पोर्टल मार्फत उजुरीकर्ताले आफ्नो पहिचान खुलाएर वा नाम गोप्य राखी उजुरी दर्ता गराउन सक्ने व्यवस्था छ। विगतमा उजुरीको अवस्था र कार्यवाहीको प्रक्रियाबारे जानकारी पाउन कठिन हुने गरेकोमा अब उजुरी दर्ता भएपछि प्रणालीले स्वचालित रूपमा एउटा ट्र्याकिङ नम्बर उपलब्ध गराउनेछ। आज लागु औषध दुरूपयोग तथा अवैध ओसार प्रसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस हो। लागु औषधले समाजमा पारिरहेको गम्भीर असरबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ यो दिवस मनाइँदैछ। राष्ट्रसंघको महासभाले सन् 1987 डिसेम्बर 7 एक प्रस्ताव पारित गरी हरेक वर्ष जुन 26 यो दिवस मनाउन शुरू भएको हो। लागु औषध दुरूपयोग मुक्त अन्तर्राष्ट्रिय समाज निर्माण गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रिय सहयोग र साझा प्रयासलाई सुदृढ बनाउने प्रतिबद्धताका रूपमा यो दिवस मनाइन्छ। संयुक्त राष्ट्रसंघका अनुसार पछिल्ला दशकमा विश्वभर लागू औषधको प्रयोग र बजारमा उपलब्ध लागू औषधको संख्या निरन्तर बढ़िरहेको छ। कोकिनको उत्पादन बरामद र प्रयोगमा पनि वृद्धि भइरहेको छ भने कम लागतमा उत्पादन गर्न सकिने तथा पत्ता लगाउन कठिन हुने कृत्रिम औषध लागू औषधको अवैध कारोबार पनि विस्तार भइरहेको छ। हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: आज शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
2: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: मुख कति फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने रगत आउने दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने फुट्ने पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा
2: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
1: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार
2: सम्पर्क 98 4 57 31 034

0: अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। हस्पिटलमा नि गएँ, म औषधि खान्जेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि हातेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा। म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01-433-1898, मोबाइल 98-512-40-934।
2: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर,
2: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर,
2: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर,
2: प्रमाण पत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी, फोन 0656-50-10-60।
5: यो माइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार, होइन भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
7: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
8: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97-45-23-91-63।

0: साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5569 53 98550 77061 र 98550 77053
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 93 440 493 580 र 98550 26 440
3: It's 12 o'clock. अहिले 12 बजेको छ.
4: त्यो विचार
5: उज्यालो रेडियो नेटवर्क
6: अहिले मध्याह्नको 12 बज्यो.
7: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो.
6: राष्ट्रको शान किसान.
7: A complete piping solutions.

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राजसभाको पदाधिकारीका लागि आज चुनाव हुँदै महिला उपसभापतिमा सोभिता गौतम र तोसीमा कार्की बीच प्रतिस्पर्धा। देशभरका 26 लाख किसान सूचीकरण प्रणालीमा आबद्ध, अनुदान सहित रासायनिक मल र बिउ उपलब्ध गराउने। आज सुनको भाउ सामान्य बढ्यो, चाँदीको घट्यो, सुन तोलाको 2,79,100 रूपियाँमा कारोबार। भारतमा चिनिया विद्युतीय गाड़ीको प्रयोग बढ्दो, विश्व बजारमा प्रभाव बढ़ाउने चिनिया कम्पनीहरूको योजना। र अमेरिकालाई पराजित गरे पनि टर्की विश्वकपबाट बाहिरियो, भरे राति नर्वे र फ्रान्स तथा सेनेगल र इराकले खेल्ने। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाको पदाधिकारीका लागि आज चुनाव हुँदैछ। उपसभापतिमा स्वर्णिम वाग्लेको मात्रै उम्मेद्वारी परेपछि उहाँ निर्विरोध भइसक्नु भएको छ भने महिला उपसभापतिमा सोभिता गौतम र तोसीमा कार्की बीच प्रतिस्पर्धा हुने भएको छ। महामन्त्रीमा कविन्द्र बुर्लाकोटी, प्रमोद नेउपाने, मनिष शाह, राजुनाथ पाण्डे, रंजु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्यले प्रतिस्पर्धा गरेका छन्। महामन्त्रीका उम्मेद्वार जगदीश खरेलले भने आफ्नो उम्मेद्वारी फिर्ता लिनु भएको छ। सहमहामन्त्रीमा रमेश परसाई, यज्ञमणि नेउपाने, सुलभ खरेल, असीम शाह, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम, विजय जैरू, हरि ढकाल, हिमेश पन्त र राजीव खत्री उम्मेद्वार बन्नु भएको छ। सहमहामन्त्रीमा महिलामा जुली यादव, जमुना कुमारी शर्मा, कामिनी कुमारी चौधरी, त्यसै गरी निशा डाङ्गी र रिमा विश्वकर्माले उम्मेद्वारी दिएका छन्। आज 5 पदाधिकारीका लागि चुनाव हुन लागेको छ। चितवनमा 6 दिन अघि शुरू भएको राष्ट्रपा महाधिवेशन 3 दिनमा सकिने कार्यतालिका भए पनि लम्बिएको हो। आजका लागि तय भएको प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ। दिउँसो 1 बजेका लागि बोलाएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो। हिजोको संसद बैठक आजका लागि सारिएको थियो। सूचना अनुसार प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजे बस्ने भनिएको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको महाधिवेशन लम्बिएपछि संसद बैठक पनि स्थगित भएको हो। सभामुख सहित राजसभाका सबैजसो सांसद महाधिवेशनमा भएकाले संसद बैठक प्रभावित बन्दै आएको छ। किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका 26 लाख किसान आबद्ध भएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयले जमीनको विवरण र खेती उत्पादनका आधारमा किसानलाई सूचीकरण गरेको हो। विद्युतीय प्रणाली मार्फत सूचीकृत गरी किसानलाई 4 तहमा वर्गीकरण गरेर आवश्यक सहुलियत तथा सुविधा दिने लक्ष्य अनुसार काम भइरहेको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभयो। उहाँका अनुसार मन्त्रालयले निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी 4 प्रकारमा वर्गीकरण गर्ने योजना बनाएको छ। वर्गीकरण पश्चात किसानलाई परिचय पत्र वितरण गरिने जनाइएको छ। सरकारले किसानलाई परिचय पत्रका आधारमा अनुदान सहित रासायनिक मल, बिउ, अनुदान, सेवा व्यवस्थापन लगायत सुविधा सहित उपलब्ध गराउने जनाएको छ। गएको सोमबारदेखि लगातार घटेको सुनको भाव आज भने सामान्य बढ़ेको छ। सुनको भाव आज तोलामा 800 रूपियाँले बढ़ेर 2,79,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलामा 5,200 रूपियाँले घटेर 2,78,300 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव भने 50 रूपियाँले घटेको छ। आज चाँदी तोलामा 50 रूपियाँले घटेर तोलाको 4,180 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 250 रूपियाँ बढेर 4,235 रूपियाँमा कारोबार भएको थियो। यो हप्ता सुनको भाव अन्तर्राष्ट्रिय बजारमा निकै घटेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पाठ्यक्रम पुनरावलोकन गर्न सरकारवालाहरूसँग सुझाव माग, मेडिकल काउन्सिलद्वारा हेलो एनएमसी पोर्टल सञ्चालनमा लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले राज्यसभाको पदाधिकारीका लागि चुनाव हुँदै देशभरका 26 लाख किसान सूचीकरण प्रणालीमा आबद्ध लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। विद्यालय तहको पाठ्यक्रम पुनरावलोकन गर्न गठित कार्यदलले सरकारवालाहरूसँग राय सुझाव मागेको छ। राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 समय सापेक्ष पुनरावलोकन गर्न गठित कार्यदलले आफ्नो कार्ययोजना बमोजिम सुझाव मागेको हो। पाठ्यक्रम विकास केन्द्रले आफ्नो वेबसाइट मार्फत सार्वजनिक रूपमा माग गरिएको राय सुझाव तथा प्रतिक्रियाका लागि तोकिएको फारम प्रकाश गरेको छ। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको गएको वैशाख 11 गते शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा भएको 98 बैठकले काठमाडौँ विश्वविद्यालयको स्कूल अफ एजुकेशनका डीन प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। शैक्षिक वर्ष 2080 राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 5 वर्ष चक्र पूरा भएकाले पनि त्यसमा पुनरावलोकन गर्न लागि हो। नेपाल मेडिकल काउन्सिलले अनलाइन मार्फत पनि गुनासो तथा उजुरी लिने भएको छ। काउन्सिलका निमित्त रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डेले हेलो एनएमसी मार्फत गुनासो तथा उजुरी र सुझाव संकलन गर्ने गरी अनलाइन पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिनुभयो। हेलो एनएमसी सञ्चालनमा आएपछि सर्वसाधारण र दर्तावाला डाक्टर सामान्य गुनासाका लागि काउन्सिलको कार्यालय उपस्थित हुनुपर्ने बाध्यता हटेको उहाँको भनाइ छ। दूरदराजबाट आउने सेवाग्राहीले सामान्य कामका लागि पनि काठमाडौँकै कार्यालयमा धाउनु पर्ने र समय र खर्च बढ़ी लाग्ने गरेको थियो। डाक्टर विरूद्ध उजुरी दिने प्रक्रिया झन्झटिलो हुँदा सर्वसाधारणले सहजै आफ्ना गुनासा दर्ता गर्न सक्ने अवस्था थिएन। तर पोर्टल मार्फत उजुरीकर्ताले आफ्नो पहिचान खुलाएर वा नाम गोप्य राखी उजुरी दर्ता गराउन सक्ने व्यवस्था छ। अब विदेशको खबर। भारतमा अहिले चिनिया विद्युतीय गाड़ीले पकड जमाउन थालेको छ। कार उत्पादन उद्योगहरू बीचको सहकार्य बढ़दै गएको छ। चिनिया कम्पनीहरू विश्वव्यापी नेतृत्व लिन खोजिरहेका छन्। टाटाले भविष्यमा चीनबाट आयात गरिने किटहरूमा निर्भर रहनुको साटो स्थानीय रूपमै पाटपूर्जाहरू विकास गर्ने योजना अघि बढ़ाए पनि चिनिया गाड़ीहरू भित्रिरहेको समाचार एजेन्सीहरूले जनाएका छन्। यसलाई भारतीय नीति निर्माताहरूले सकारात्मक रूपमा भने हेरेका छन्। यसले भारतीय उत्पादनलाई परिवर्तन गर्नेमा भने कमी आएको छ। भारत विश्वको विद्युतीय गाड़ीको तेस्रो ठूलो बजार हो। विगतमा जापान कोरियाली र युरोपेली कम्पनीहरूको प्रभुत्व रहेका क्षेत्रमा अहिले चिनिया साझेदारी बढ्दो क्रममा छ। अब खेल खबर। अमेरिकालाई 3-2 गोलअन्तरले पराजित गरे पनि टर्की विश्वकपबाट बाहिरिएको छ। हारका बावजुद पनि सह आयोजक देश अमेरिका समूह डीको विजेता बनेको छ। समूह चरणको अन्तिम खेलमा टर्कीसँग पराजित भए पनि यसअघि 2 खेलमा जित निकालेकाले 6 अङ्कसहित तालिकाको शीर्ष स्थानमा कायम छ। यस्तै अस्ट्रेलिया र पाराग्वे बीचको खेल गोलरहित बराबरीमा टुङ्गियो। ट्युनिसियालाई हराउँदै नेदरल्याण्ड्स समूह एफको शीर्ष स्थानमा पुगेको छ। जापान र स्वीडेनले 1-1 बराबरी खेलेका छन्। गराती समूह ईका इक्वेडर र आइवरी कोस्ट विजय भएका छन्। विश्वकपमा भरे राति 12:45 नर्वे र फ्रान्स तथा सेनेगल र इराकले खेल्नेछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राजसभाको पदाधिकारीका लागि आज चुनाव हुँदै महिला उपसभापतिमा सोभिता गौतम र तोसीमा कार्की बीच प्रतिस्पर्धा। देशभरका 26 लाख किसान सूचीकरण प्रणालीमा आबद्ध। अनुदान सहित रासायनिक मल र बिउ पनि उपलब्ध गराउने। आज सुनको भाव सामान्य बढ्यो, चाँदीको घट्यो। सुन तोलाको 2,79,100 रुपियाँमा कारोबार। भारतमा चिनिया विद्युतीय गाड़ीको प्रयोग बढ्दो, विश्व बजारमा प्रभाव बढाउने चिनिया कम्पनीहरूको योजना। र अमेरिकालाई पराजित गरे पनि टर्की विश्वकपबाट बाहिरियो, भरे राति नर्वे र फ्रान्स तथा सेनेगल र इराकले खेल्ने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: के तपाईं इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293।
2: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
3: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
2: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
3: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
2: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
3: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
2: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
3: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
2: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
3: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडी दुई कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ हामीले फ्याँकेको प्लास्टिक र फोहोर बन्ने जन्तुका लागि घातक बन्न सक्छ उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ आजै सचेत बनाऊ फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ
0: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध
1: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
1: कहाँ गएर के सिप सिकौ भन त अब
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
0: IHSDC, Academy of Professional Education Prali, Hotel Training Chitawan, Belchok Narengard, Phone 056-493-374, 98-510-61-356-356.
1: बारिस्टा बेकरी कुक सुसी बारटेन्डर हाउसकिपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा
3: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना
2: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ
3: माडी नगरपालिका बसन्तपुर चितवन

Radio NRN 99.1 समय को ख्याल राखौं। एक बजे

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। प्रहरी महानिरीक्षक धनबहादुर कार्कीले लागू औषधको बढ्दो ओसार पसार र सेवनलाई राष्ट्रिय चुनौतीका रूपमा लिनुपर्ने बताउनु भएको छ। अन्तर्राष्ट्रिय लागू पदार्थ विरूद्धको दिवसका अवसरमा गृह मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले यो समस्या कानून कार्यान्वयनको विषय मात्र नभएर जनस्वास्थ्य र युवाहरूको भविष्यसँग जोड़िएको गम्भीर मामिला भएको उल्लेख गर्नुभएको छ। विगत पाँच वर्षको तथ्याङ्क अनुसार नेपालमा लागू औषध सम्बन्धी वार्षिक औसत 4,000 मुद्दा दर्ता हुने र 8,000 को हाराहारीमा मानिस पक्राउ पर्ने गरेका छन्। चालू आर्थिक वर्षमा मात्रै 8,068 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस्तै ठूलो परिमाणमा गाँजा, चरेस, हेरोइन, कोकिन र अफिम समेत बरामद गरिएको छ। यसैबीच गृह मन्त्रालयले लागू औषध नियन्त्रणका लागि नयाँ रणनीति बनाउँदै यसको मुख्य कारोबार गर्नेलाई कडा कार्यवाही गर्ने तर प्रयोगकर्ता वा बाल बालिकालाई भने सुधार गृह र परामर्शमा पठाउने नीति लिएको छ। सरकारले यसै वर्ष लागू औषध प्रयोगकर्ताहरूको राष्ट्रिय सर्वेक्षण गर्ने र प्रदेशहरूमा गुणस्तरीय पुनस्थापना केन्द्रहरू स्थापना गर्ने योजना बनाएको छ। पश्चिम नवलपरासीको बर्दघाटमा रहेको एक होटलमा 50,000 रुपियाँ जरिवाना गरिएको छ। बर्दघाट दुई चिसापानीमा रहेको रोयल कटेज प्रालीमा खाना खाने क्रममा सागमा शंखे किरा भेटिएपछि कारवाही गरिएको हो। बालमैत्री घोषणा सम्बन्धी अनुगमनका लागि पुगेको सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारीको नेतृत्वको टोली सोही होटलमा खाना खान गएको थियो। अनुगमनका क्रममा होटलले खाद्य स्वच्छता सम्बन्धी मापदण्ड पालना नगरेको र खानेकुरा अस्वस्थकर पाइएपछि जिल्ला प्रशासन कार्यालय सहितको संयुक्त टोलीले तत्कालै जरिवाना गराएको जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पदाधिकारी चयनका लागि मतदान शुरू भएको छ। चितवनमा जारी महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व छान्न दोस्रो चरणको निर्वाचन शुरू भएको हो। पार्टीको उपसभापति पदका लागि सुविता गौतम र तोसीमा कार्की प्रतिस्पर्धामा हुनुहुन्छ। यसै गरी महामन्त्री पदका लागि विपिन आचार्य, मनिष शाह, रञ्जु दर्शना, गणेश कार्की र सागर ढकाल मैदानमा हुनुहुन्छ। सह महामन्त्री पुरूष र महिलातर्फ पनि विभिन्न नेताहरूले उम्मेद्वारी दिएका छन्। महाधिवेशनले पार्टीको नयाँ कार्य समिति टुङ्गो लगाउनेछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: को पैसा सीधे खल्ती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: आईएमई गरौं
2: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ कृषि विकास बैंक लिमिटेड मुख्य कार्यालय रामसाहा पथ काठमाडौँ

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाकी खबर। नेपालमा जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूको व्यवसाय बढेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको 11 महिनामा 14 जीवन बीमा कम्पनीले 1,73,50 करोड़ रुपियाँ भन्दा बढी बीमा शुल्क संकलन गरेका छन्। यो रकम गत वर्षको यही अवधिको तुलनामा 12% भन्दा धेरै हो। नागरिकमा बढ्दो चेतना, स्वास्थ्य जोखिम र कम्पनीहरूको सेवा ग्रामीण क्षेत्रसम्म पुगेकाले बीमा गर्नेहरूको संख्या बढेको प्राधिकरणले जनाएको छ। राजदेशका 5 जिल्ला भई बहने साना नदीहरूमा बाढ़ीको चेतावनी दिएको छ। रूपन्देही, नवलपरासी, चितवन, बारा र इलाम आसपासका साना नदीहरूमा आकस्मिक बाढ़ी आउन सक्ने बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। देशका ठूला नदीहरूको जलसतह भने अहिले सामान्य र सतर्कता तहभन्दा तल नै रहेको छ। महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। अवस्थका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिले

0: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार. हैन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन. अब चाउमिनमै चित्त बुझाउनु त होला नि.
2: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ. यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ. ल हिँड जाऊ त्यतैतिर.
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी. प्रोप्राइटर धनप्रसाद ढुङ्गाना. सम्पर्क 97 45 23 91 63.
4: क्यामराम्यान खसेछ, हेत्तेरिका हात खुट्टा दुवै भाँचे जस्तो छ. ल होस् पनि छैन, तुरुन्तै काठमाडौँ लानु पर्यो. हेलिकप्टर चार्टर गरेर मगाइहाल त.
5: दीपक,
4: किन
5: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ. तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई.
4: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ.
6: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियू सेवा उपलब्ध गराइन्छ.
7: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ.
8: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी. यसो चोकतिर निस्क्यो, ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ.
7: होइन, बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त.
9: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि.
10: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ.
9: सम्पर्क 98 119 32 811 र 98 653 73 687.
10: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
11: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर 10 चितवन.
10: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
11: 24 घण्टा इमर्जेन्सी सेवा,
10: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियू र नवजात शिशु उपचार कक्ष एनआइसियू सेवा,
11: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
10: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
11: जनरल डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
10: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
11: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
10: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
11: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
10: भेन्टिलेटर सेवा,
11: होल बडी चेकअप जाँचको सुविधा
10: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ.
11: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि, भरतपुर 10 चितवन. फोन 056-5188-553, 5189-53.

0: महाकालिक अस्पताल को सेवा अब अपने सुविधा संपन्न भवन भरतपुर 11 बाईपास रोड
1: चौबीस घंटा वरिष्ठ विशेषज्ञ द्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहित को आईसीयू सेवा
1: एनआईसीयू पीआईसीयू सहित को बाल रोग विशेषज्ञ सेवा 4D वीडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देखना सकिने
2: मेरुदंड तथा जोर्नी प्रत्यारोपण सहित को हाड़ जोर्नी सेवा ईईजी ईसीटी सहित को मनोरोग सेवा
1: यूरोलॉजी मा एमसीएस गर्नु भएका विशेषज्ञ द्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाईपास रोड फोन 0556397738 मोबाइल 9855588002
4: तीस वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ अब केही पनि हुँदैन अब तीस वर्ष चाहिँ त कति बाँच्ने अब साठी कटिसकेको मान्छे भनेर भन्नु
5: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
4: मेरो नाम सुलोचना विष्ट हो समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने सोला हान्ने क्या घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने भर्याङ चढ्न पनि गाह्रो हुने अनि हस्पिटल गएको डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको मलाई आज अहिले 21 दिन भयो 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेछ
6: आयुर्वेद सेवा प्राली लाइन चोक नारगढ़ फोन 0556-595-174 मोबाइल 98550-50934
7: हेलो
8: बुढी के छ खबर
7: ठिकै छ चलेकै छ
8: ल भिडियो अन गर त तलाई हेरम
7: भिडियो अनै छ त देख्नु भएन र
8: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
7: माडीको नेट यस्तै त हो नि
8: के भन्छ यो माटीमा टेक माइन्डले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन्ड जोडिहाल्छ
0: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन्ड नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
3: सेवाका लागि माडी सम्पर्क 0556-1040 र 9852-0280 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
9: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइललाई टेकमाइललाई
10: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
11: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
10: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
12: पदम हार्डवेयर बसन्तपुर बजार माडी
13: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
3: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 98550-63938 र 98550-65542
14: एकालुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अलपत्री छ थाहा छ कि छैन हजुरलाई
15: ल किन रिसाउँछौ बुढी हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा
12: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ
13: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्
12: प्रोप्राइटर रमेश नेपाली सम्पर्क 98550-51584 98651-54998

0: this time check.
1: इस समय सूचक का साथ
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0656 5369 53 98550 7070 161 र 98550 7070 53
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 4493 580 र 98550 26 440
0: It's 2 o'clock. अहिले 2 बजेको छ.
4: अनुसार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको जेठमा शान्तसम्मको तथ्याङ्क अनुसार नेपालले 60,30,000 किलोग्राम अलैँची निर्यात गरी 12,01,00,000 रुपियाँ आमदानी गरेको छ. आमदानी गरेको छ. नेपालमा उत्पादन हुने अधिकांश अलैँची ताप्लेजुङ इलाम सङ्खुवा सभा पाँचथर र तेह्रथुम लगायतका पूर्वी पहाड़ी जिल्लाहरूमा उत्पादन हुने गर्दछ. नेपालबाट निर्यात हुने धेरै जसो अलैँची भारत जाने गरेको छ. हामीसँग खबर अझै बाँकी छन्. नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला.

0: नेपाल को कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्ष देखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। कक्षा 12 को नतिजा प्रकाशन र मूल्यांकन प्रक्रियामा त्रुटि भएको भन्दै छानबिनको माग गर्दै अनिरा सुबियुले भक्तपुरस्थित राष्ट्रिय परीक्षा बोर्ड अगाडि प्रदर्शन गरेको छ। कक्षा 12 को नतिजा प्रकाशन र मूल्यांकन प्रक्रियामा त्रुटिका साथै पूर्ण मूल्यांकन र रिटोलिङको प्रभावकारी व्यवस्था नभएको नभएको भन्दै अनिरा सबियुले भक्तपुरमा पुगेर प्रदर्शन गरेको हो। उनीहरूले विद्यार्थीमाथि अन्याय बन्द गर, शिक्षामा व्यथिति अन्त्य गर, अनियमितता छानबिन गर, दोषीलाई कारवाही गर, शैक्षिक न्याय कायम गर लगायतका लेखिएका प्ले कार्ड बोकेका थिए। अनिरा सबियुका महासचिव अञ्जना सेवाकोटीले शिक्षा क्षेत्रको सुधारको माग गर्दै परीक्षा बोर्डमा प्रदर्शन गरिएको बताउनु भएको छ। कक्षा 12 को नतिजा प्रकाशनमा भएको त्रुटिका कारण विद्यार्थीहरूको भविष्यमाथि खेलबाड भएकाले गम्भीर बन्न सरकारको ध्यान आकर्षण गराइएको उहाँको भनाइ छ। र तनहुँको ब्यास नगरपालिका पास संगम टोलमा एउटा शंकास्पद वस्तु फेला परेको छ। स्थानीय एक घर नजिकै फेला परेको उक्त वस्तुलाई नेपाली सेनाको टोलीले सुरक्षित रूपमा निष्क्रिय पारेको छ। काली भञ्जन गणबाट खटिएको सेनाको बम डिस्पोजल टोलीले सो शंकास्पद वस्तुलाई डिस्पोज गरेको प्रहरीले जनाएको छ। शंकास्पद वस्तु भेटिएपछि केही समय स्थानीय बासिन्दा त्रसित भएका थिए। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। दिउँसो 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
0: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
0: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
0: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडी दुई कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
3: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
2: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
0: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 056-493-7383, मोबाइल 98550-88002।

0: कारणले पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98-510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
1: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
3: माडी नगरपालिका बसन्तपुर चितवन।
4: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
4: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042-21343 र 98184-29230।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रासोपाको पदाधिकारी छान्न मतदान चल्दै, निर्वाचित 99 केन्द्रीय कार्य समितिमा 49 जना महिला। लागू औषध नियन्त्रणमा सरकारको नयाँ रणनीति, यस वर्ष लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गरिँदै। झापाका हात्ती प्रभावित बासिन्दाले मुख्यमन्त्री मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए, रबर्ट बुलेट हानेर जंगली हात्ती धपाउन माग। प्रचण्ड गर्मीका बीच फ्रान्सको पेरिसमा सार्वजनिक ठाउँमा रक्सी खान र बिक्री गर्न प्रतिबन्ध, जर्मनी र चेक रिपब्लिकमा पनि अत्यधिक गर्मीको चेतावनी। र विश्वकप फुटबलमा नर्वे र फ्रान्सबीच समूह विजेता बन्ने प्रतिस्पर्धा। नेपाल खबरमा अब पूरा खबर। चितवनमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत पदाधिकारी छान्न अहिले मतदान भइरहेको छ। पदाधिकारी चयनमा सहमतिको प्रयास भए पनि हुन नसकेकोले केही निर्धारित समयभन्दा ढिला मतदान शुरू भएको पार्टीको निर्वाचन आयोगका प्रमुख भुवन केसीले बताउनुभयो। महाधिवेशनको 6ठौं दिन आज दोस्रो चरणमा पदाधिकारीका लागि मतदान शुरू भएको हो। पार्टीको सभापतिमा यसअघि नै रवि लामिछाने निर्विरोध भइसक्नु भएको छ। त्यस्तै खुल्ला उपसभापतिमा पुरूषतर्फ डाक्टर सोनी मुआगले निर्विरोध हुनुभएको छ। महिला उपसभापति, महामन्त्री, 2 खुल्ला सहमहामन्त्री र 1 महिला सहमहामन्त्री पदका लागि मतदान भइरहेको हो। उपसभापति महिला 1 जनातर्फ सविता गौतम र डाक्टर तोसीमा कार्कीबीच प्रतिस्पर्धा हुँदैछ। त्यस्तै निर्वाचित हुने 1 महामन्त्रीका लागि विपिन आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकालले उम्मेद्वारी दिनुभएको छ। महामन्त्री पदमा उम्मेद्वारी दिएका राजुनाथ पाण्डे, रञ्जु दर्शना सहित कविन्द्र बुर्लाकोटी, प्रमोद नेउपाने, जगदीश खरेल, गणेश पराजुलीले उम्मेद्वारी फिर्ता लिनुभयो। बुर्लाकोटी, पराजुली, नेउपाने र दर्शनाले विपिन आचार्यलाई समर्थन गर्ने निर्णय गर्नुभएको छ। अर्को 1 महामन्त्री मनोनित हुने व्यवस्था छ। त्यस्तै महिला 1 सहित निर्वाचित हुने 3 सहमहामन्त्रीमा पुरूषतर्फ असीम शाह, रमेश परसाई, यज्ञमणि नेउपाने, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बू, राजीव खत्री, विजय जैरो, हरि ढकाल, हिमेश पन्त हुनुहुन्छ। महिला सहमहामन्त्रीमा जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा लगायतले उम्मेद्वारी दिनुभएको छ। रासोपाको केन्द्रीय पदाधिकारी 19 सदस्य हुने व्यवस्था छ। 4,000 भन्दा धेरै प्रतिनिधि भए पनि यसअघि केन्द्रीय सदस्यको मतदानमा झण्डै 3,000 मत मात्रै खसेको थियो। निर्वाचित 99 सदस्य केन्द्रीय कार्य समितिमा 49 जना महिला छन्। रासोपाको नयाँ केन्द्रीय समितिमा महिलाको प्रतिनिधित्व 49.49% पुगेको छ। केन्द्रीय निर्वाचन आयोगले आज बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार खुल्ला, समावेशी तथा 7 प्रदेशको क्षेत्रगत कोटाबाट गरी 49 जनामा 50 पुरुष र 49 जना महिला छन्। आजको राष्ट्रिय सभा बैठकमा सांसदहरूले देशको पछिल्लो आर्थिक अवस्था, महँगी, सुकुम्बासी समस्या लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराइरहेका छन्। बैठकको शून्य समयमा सांसदहरूले जनसरोकारका मुद्दामा सरकारको ध्यान आकर्षण गराएका हुन्। नेकपाका सांसद घनश्याम रिजालले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटिरहेको भए पनि नेपालमा मूल्य नघटाइएको भन्दै सरकारको आलोचना गर्नुभयो। उहाँले इन्धनको मूल्य बढ्दा औषधि, सार्वजनिक यातायात, दैनिक उपभोग्य वस्तु लगायत सबै क्षेत्रमा महँगी चुलिएको र दैनिक जनजीवन कष्टकर बनिरहेको बताउनुभयो। तत्काल इन्धनको मूल्य घटाउन सांसद रिजालले सरकारको ध्यान आकर्षण गराउनुभयो। अर्का सांसद रेणुचन्द, सावित्री मल्ल र विष्णु कुमारी सापकोटाले सरकारले सुकुम्बासीको उचित व्यवस्थापन नगरी उनीहरूलाई उठीवास लगाउन खोजेको आरोप लगाउनुभयो। सरकारले सीमा र संघीयताका विषयमा गैरजिम्मेवार टिप्पणी गरेको र सुकुम्बासीको मानवाधिकार हनन गरेको उहाँको तर्क छ। त्यस्तै सांसद विष्णुबहादुर विश्वकर्मा र श्रीकृष्ण प्रसाद अधिकारीले आवासको स्थायी प्रबन्ध नगरी सुकुम्बासीलाई शिविरबाट निकाल्नु संवैधानिक र मानवाधिकारको उल्लङ्घन भएको बताउनु भएको छ। बजेट मार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा कर वृद्धिको प्रस्ताव गरिएको प्रति सांसद विष्णुदेवी पुडासैनीले आपत्ति जनाउनुभयो। सरकारले लागू औषध नियन्त्रणमा नयाँ रणनीति अघि सारेको छ। साथै यस वर्ष लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण पनि गरिने भएको छ। गृह मन्त्रालयले लागू औषध नियन्त्रण र ओसार पसार विरूद्धको कार्ययोजनामा परिवर्तन गर्दै दुर्व्यसनीलाई अपराधीका रूपमा नभई बिरामीका रूपमा व्यवहार गर्ने नीति अघि सारेको हो। लागू औषध नियन्त्रण तथा ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज काठमाडौँमा भएको कार्यक्रममा मुख्य लागू औषध नियन्त्रण अधिकारी एवं सहसचिव सुमन घिमिरेले सरकारको रणनीति र वर्तमान अवस्थाबारे जानकारी गराउनु भएको हो। मन्त्रालयले नयाँ सर्वेक्षण र डिजिटल पोर्टल सुरु गरेको छ। लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षणका लागि बजेट पनि स्वीकृत भइसकेको छ। साथै प्रदेशमा गुणस्तरीय पुनर्स्थापना केन्द्र निर्माण गर्ने लक्ष्य अनुसार यस वर्ष 2 प्रदेशमा केन्द्र स्थापना गर्न 1 करोड बजेट विनियोजन गरिएको छ। अहिले देशभरका 36 जिल्लामा पुनर्स्थापना केन्द्रहरू सञ्चालित छन्। गृह मन्त्रालयले लागू औषधको सप्लाई चेन तोड्न सुरक्षा निकायलाई थप सक्रिय बनाउनुका साथै सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणका लागि भारतसँगको द्विपक्षीय संयन्त्रलाई समेत प्रभावकारी बनाउने जनाएको छ। एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलको तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनवाई यही असार 16 मंगलबार हुने भएको छ। पौडेलकी श्रीमती दोमाया पौडेलले उहाँलाई गैर कानूनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै अस्ति असार 10 अदालतमा रिट निवेदन दिनुभएको थियो। यो रिट सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार 15 महानयाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गर्ने र असार 16 सुनवाई गर्ने आदेश दिएको हो। उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा गएको असार 8 सुर्खेतबाट पक्राउ गरी असार 9 विशेष अदालत काठमाडौँमा उपस्थित गराइएको थियो। विशेष अदालतले अनुसन्धानका लागि 7 हिरासतमा राख्न अनुमति दिएको छ। पूर्व अर्थमन्त्री पौडेल विरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 नेपाल खबरमा। अब थप खबरहरू। झापाको मेचीनगर नगरपालिका वडा 1, 2, 3, र 4 हात्ती प्रभावित बासिन्दाले जंगली हात्तीको आतंक नियन्त्रणको माग सहित प्रधानमन्त्री समक्ष 4 ज्ञापन पत्र बुझाएका छन्। कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्की मार्फत उनीहरूले प्रदेश सरकार र संघ सरकारको ध्यान आकर्षण गराएका हुन्। मुख्यमन्त्री कार्की मार्फत नै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय समेत उनीहरूले ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्रमा तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरिएको छ। साथै भारतीय सीमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गर्ने हात्तीका कारण स्थानीय बासिन्दाको जनधनको क्षति बढ्दै गएको उल्लेख छ। सीमावर्ती क्षेत्रमा प्रचलनमा रहेको साइरन, आवाज तथा अन्य प्रविधि र रबड बुलेट हानेर भए पनि हात्तीलाई पुनः बासस्थानतर्फ फर्काउने व्यवस्था गर्नुपर्ने माग गरिएको छ। आज बुझाएको ज्ञापन पत्रका मागहरू तत्काल सम्बोधन नभए हात्ती प्रभावित नागरिक चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएको छ। अब विदेशको खबर। प्रचण्ड गर्मीका बीच फ्रान्सको राजधानी पेरिसका अधिकारीहरूले सार्वजनिक ठाउँमा रक्सी खान र बिक्री गर्न अस्थायी प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। अस्पतालहरूमा बढ्दो दबाव कम गर्न अधिकारीहरूले प्रतिबन्ध लगाएका बीबीसीले जनाएको छ। पेरिसवासीहरूले शुक्रबार दिउँसो 12 बजेदेखि शनिबार बिहान 7 बजेसम्म सार्वजनिक ठाउँमा रक्सी खान पाउने छैनन्। यो व्यवस्था शनिबारदेखि आइतबारसम्म पनि यही समयमा लागू रहने खबरमा उल्लेख छ। यस्तै यी अवधिमा बाहिर लैजान मिल्ने गरी रक्सी बिक्रीमा पनि रोक लगाइएको छ। यद्यपि अनुमति प्राप्त बार र रेस्टुरेन्टहरूमा भने यो प्रतिबन्ध लागू हुने छैन। स्पेन, बेलायत र फ्रान्सलाई धेरै दिनदेखि अत्याधिक गर्मीले सताइरहेको तातो हावाको लहर अब पूर्वतर्फ सर्ने मौसमविदहरूको अनुमान छ। उनीहरूले जर्मनी र चेक रिपब्लिकमा पनि अत्याधिक गर्मीको अवस्था रहने चेतावनी दिएका छन्। यसैबीच संयुक्त राष्ट्रसंघका जलवायु परिवर्तन प्रमुख साइमन स्टलले युरोपको प्रचण्ड गर्मी जलवायु संकटको स्पष्ट संकेत भएको भन्दै नवीकरणीय ऊर्जाको प्रयोग बढाउन, वन संरक्षण गर्न र जलवायु अनुकूलनका उपाय तीव्र बनाउन आग्रह गर्नुभएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति पौने 1 बजे समूह आएका दुईवटा खेल हुँदैछन्। अमेरिकाको बोस्टन रंगशालामा नर्वे र फ्रान्स तथा क्यानाडाको टोरन्टो रंगशालामा सेनेगल र इराक खेल्दैछन्। विश्वकपमा फ्रान्स र नर्वेबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। फ्रान्स र नर्वेले पहिलो दुई खेलमा सेनेगल र इराकलाई हराउँदै नकआउट चरणमा पुगेका छन्। यो खेल जित्ने टोली समूहको विजेता बन्नेछ। गोल अन्तरको आधारमा अहिले फ्रान्स शीर्ष र नर्वे दोस्रो स्थानमा छ। यो समूहका सेनेगल र इराक अङ्गविहीन हुँदै तेस्रो र चौथो स्थानमा छन्। उपाधि दावेदार मानिएको फ्रान्सका केलिन एम्बाप्पे र 28 वर्षपछि विश्वकपमा फर्किएको नर्वेका एर्लिङ हालान्डका कारण पनि आजको खेल बहुप्रतीक्षित छ। सन् 1998 र 2002 दुईपटक उपाधि जितेको फ्रान्स साबिक उपविजेता टोली हो। एम्बाप्पे र हालान्ड समान 4 गोलसहित गोल्डन बुट दौड़मा पनि रहेका छन्। विश्वकपमा भोलि बिहान पौने 6 बजे समूह एजका दुईवटा खेल हुँदैछन्। नवप्रवेशी केप भडे र साउदी अरब तथा उरुग्वे र स्पेनको खेल रहेको छ। तालिकामा स्पेन 4 अङ्कसहित शीर्ष, समान 2 अङ्कसहित उरुग्वे दोस्रो तथा केप भडे तेस्रो र 1 अङ्कसहित साउदी अरब पुछारमा छ। विश्वकपमा भोलि बिहान पौने 9 बजे समूह जीका दुई खेल हुँदैछन्। यो समय न्यूजील्याण्ड र बेल्जियम तथा इजिप्ट र इरानले खेल्दैछन्। चारभन्जाङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपाको पदाधिकारी छान्न मतदान चल्दै, निर्वाचित 99 केन्द्रीय कार्य समितिमा 49 जना महिला। लागू औषध नियन्त्रणमा सरकारको नयाँ रणनीति, यस वर्ष लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गरिँदै। झापाका हात्ती प्रभावित बासिन्दाले मुख्यमन्त्री मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए, रबर्ट बुलेट हानेर जंगली हात्ती धपाउन माग। प्रचण्ड गर्मीका बीच फ्रान्सको पेरिसमा सार्वजनिक ठाउँमा रक्सी खान र बिक्री गर्न प्रतिबन्ध, जर्मनी र चेक रिपब्लिकमा पनि अत्यधिक गर्मीको चेतावनी। र विश्वकप फुटबलमा नर्वे र फ्रान्स बीच समूह विजेता बन्ने प्रतिस्पर्धा।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
8: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्जाङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले यस वर्षको बर्खायाम प्रारम्भसँगै डेंगी नियन्त्रणका लागि तालिम प्राप्त 1650 जना जनशक्ति परिचालन गर्ने भएको छ। स्वास्थ्य प्रवर्धन केन्द्रका प्रमुख र स्वास्थ्य कर्मीलाई क्षमता विकास कार्यक्रम गर्दै असार महिनाभित्र नै कार्यक्रमको पहिलो चरण अन्तर्गत सबैवटामा लार्वा खोज र नष्ट गर कार्यक्रम सञ्चालनको रणनीति तयार गरिएको हो। यो क्षमता विकासपछि केन्द्रका इन्चार्ज र स्वास्थ्य कर्मीले वडामा 50 जनालाई तालिम प्रदान गर्नेछन्। महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय क्लब, टोल सुधार समिति, आमा समूह लगायत संघ संस्थाका प्रतिनिधिलाई तालिमको लक्षित समूहमा राखिएको छ। मनसुन शुरू भएसँगै साउन महिनाबाट क्रमशः डेंगीको संक्रमण फैलिँदै जाने र कार्तिक मंगिर महिनामा उच्च संक्रमण देखिन्छ। भक्तपुरको भक्तपुर नगरपालिकाले आउँदो आर्थिक वर्ष 83-84 लागि सञ्चालन गरेको छात्रवृत्ति छनौट परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई छात्रवृत्ति सिफारिस पत्र वितरण गरेको छ। भक्तपुर नगरपालिकाको सभाकक्षमा आज भएको कार्यक्रममा मेयर सुनिल प्रजापति र उपमेयर रजनी जोशीले विद्यार्थीहरूलाई सिफारिस पत्र वितरण गर्नुभयो। मेयर प्रजापतिले नगरपालिकाले वार्षिक 4 करोड रुपियाँभन्दा धेरै रकम छात्रवृत्तिमा खर्च गर्दै आएको जानकारी दिनुभयो। यस्तै उपमेयर जोशीले विद्यार्थीहरूले पाठ्य पुस्तकमा सीमित नभई व्यावहारिक ज्ञान समेत गर्नुपर्नेमा जोड़ दिनुभयो। भक्तपुर नगरपालिकाले सञ्चालन गरेको छात्रवृत्ति छनौट परीक्षामा सहभागी 715 जना मध्ये 105 जना विद्यार्थी उत्तीर्ण भएका थिए। नेपाली विद्यार्थीलाई भारतीय विश्वविद्यालय तथा कलेजबारे जानकारी उपलब्ध गराउने उद्देश्यले काठमाडौँमा 2 दिने शैक्षिक मेला शुरू भएको छ। समृद्धि एजुकेशन कन्सल्टेन्सीको आयोजना तथा इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रणालीको व्यवस्थापनमा आजदेखि काठमाडौँको एभरेस्ट होटलमा मेला शुरू भएको हो। शैक्षिक मेलामा नेपालका विभिन्न शैक्षिक परामर्श संस्था मार्फत भारतीय कलेज तथा विश्वविद्यालयमा प्रतिनिधि सहभागी छन्। मेलामा प्लस टू तथा स्नातक तह पूरा गरेका वा उच्च शिक्षा अध्ययनको तयारीमा रहेका विद्यार्थीलाई निशुल्क शैक्षिक परामर्श प्रदान गरिने मेलाका व्यवस्थापक सुमन महर्जनले जानकारी दिनुभयो। मेलामा निशुल्क प्रवेशको व्यवस्था रहेको छ। र नेपाल र जापान बीचको सम्बन्ध र 70 वर्षको सहकार्यलाई लक्षित गर्दै काठमाडौँमा जापान नेपाल खाना र संगीत महोत्सव हुने भएको छ। एमजे इन्टरटेनमेन्ट र एमएन प्रोडक्सनको संयुक्त आयोजनामा आउँदो कार्तिक 14 गते लैनचौरमा रहेको मल्ल होटलमा महोत्सव हुन लागेको हो। एमजे इन्टरटेनमेन्ट एण्ड एमएन प्रोडक्सनका प्रतिनिधि जित लामाका अनुसार कार्यक्रम दिउँसो 12 बजेदेखि राति 10 बजेसम्म सञ्चालन हुनेछ। महोत्सवको मुख्य उद्देश्य सांस्कृतिक आदान प्रदानको साथै परोपकारी कार्यमा सहयोग पुर्याउनु रहेको छ। टिकट बिक्री प्राप्त हुने कुल रकमको 50% हिस्सा सामाजिक संस्था जाइकाले गरिरहेका विभिन्न कल्याणकारी कार्य र अनाथ बालबालिकाको सहयोगका लागि खर्च गरिने आयोजकले जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र चारभन्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। रासुपाको पदाधिकारी छान्न मतदान चल्दै निर्वाचित 49 केन्द्रीय कार्य समितिमा 49 जना महिला। काठमाडौँ महानगरले डेंगी नियन्त्रण अभियान थाल्ने, तालिम प्राप्त 1650 जनशक्ति परिचालन गर्दै। र भक्तपुर नगरपालिकाले सञ्चालन गरेको छात्रवृत्ति छनौट परीक्षामा उत्तीर्णलाई सिफारिस पत्र वितरण। अहिलेलाई चारभन्जाङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com।

समाते को नमस्कार। काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण फैलन नदिन पशु सेवा विभागले प्राविधिक टोली परिचालन गरेको छ। विभागले विभिन्न प्रयोगशालाहरू मार्फत नियमित नमूना परीक्षण गर्दै निगरानी बढाएको हो। काठमाडौँ भक्तपुर ललितपुर र काभ्रेमा संक्रमणको जोखिम बढी देखिएकाले रोग रोक्ने कार्यलाई विशेष प्राथमिकता दिएको छ। विभागका अनुसार 3 महिना अघि सुरु भएको यो संक्रमण अहिलेसम्म 11 जिल्लामा पुगिसकेको छ। उपत्यकाका चन्द्रगिरी, किर्तिपुर, टोखा, तारकेश्वर, गोदावरी र सूर्य विनायक लगायतका क्षेत्रका करिब 100 कुखुरा फार्ममा बर्ड फ्लू पुष्टि भइसकेको छ। संक्रमण देखिएका फार्ममा पन्छी, अण्डा र दाना नष्ट गरिएको छ भने विभागले किसानहरूलाई करिब 1.5 महिनासम्म नयाँ चल्ला नराख्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग सडकदेखि सरदनसम्म सहकार्य गर्ने घोषणा गर्नुभएको छ। विराटनगरमा आयोजित कोशी प्रदेश कमिटिको बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संसद र सडक दुवै ठाउँमा एमालेसँग मिलेर अघि बढ्ने बताउनु भएको हो। प्रचण्डले अहिलेको परिस्थितिमा संसदमा बलियो उपस्थिति बनाउन जनाउन र आन्दोलनलाई सशक्त बनाउन एमालेसँगको सहकार्य आवश्यक भइसकेको उल्लेख गर्नुभएको छ। तत्कालै पार्टी एकताको सम्भावना नभए पनि सहकार्यको वातावरण बनेको उहाँको भनाइ छ। सुकुम्बासीहरूको उचित व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै आज काठमाडौँको माइती घरमा विरोध प्रदर्शन गरिएको छ। सुकुम्बासी केन्द्रीय संयुक्त सङ्घर्ष समितिको अगुवाईमा विकल्प बिना नै होल्डिङ सेन्टर छाड्न दबाब दिएको भन्दै पीडितहरू आन्दोलनमा उत्रिएका हुन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गर्दै असार 19 गतेभित्र होल्डिङ सेन्टर खाली गर्न समय तोकेको छ। गत वैशाखमा उपत्यकाका नदी किनारका बस्तीहरू हटाइएका सुकुम्बासीहरूलाई तत्कालका लागि घर भाडा उपलब्ध गराउने भन्दै होल्डिङ सेन्टर छाड्न भनिएपछि उनीहरूले विरोध जनाएका हुन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। देशका 95% भन्दा बढी स्थानीय सरकारले कानूनले तोकेकै समयमा नयाँ बजेट ल्याएका छन्। नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघका अनुसार 753 स्थानीय तहमध्ये यस वर्ष 725 वटाले असार 10 गते भित्रै आफ्नो सभामा बजेट पेश गरेका हुन्। स्थानीय तह बनेपछि समयमै बजेट आउन सकेको यो नै पहिलो पटक हो। गत वर्ष 50 स्थानीय तह बजेट ल्याउन चुकेका थिए भने यस वर्ष यो संख्या घटेर 28 झरेको छ। रसियर बजारमा गिरावट आउने क्रम आज पनि निरन्तर रह्यो। लगातार 5 कारोबार दिन आज नेप्से नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक 2 अङ्कले घटेको छ। यो कमीसँगै नेप्से सूचक 2,649 अङ्कमा कायम भएको छ। पछिल्लो एक महिनाको अवधिमा मात्रै बजार 137 अङ्कले ओह्रालो लागेको छ। परिसूचक घटे पनि आज कारोबार रकममा भने सुधार आएको छ। अघिल्लो दिन 2,83 करोड रुपियाँको सेयर खरिद बिक्री भएकोमा आज त्यो रकम बढेर 3,94 करोड रुपियाँ पुगेको छ। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा समीक्षा मोतेको नमस्कार। सत्तारूढ़ दल राष्ट्रीय स्वतन्त्र पार्टीको महाधिवेशन नसकिँदा देशको प्रमुख कानून निर्माण गर्ने थलो प्रतिनिधि सभा नै बन्धक जस्तै बनेको छ। दलको आन्तरिक चुनावका कारण बैठक बस्दै नबसी लगातार तेस्रो पटक स्थगित भएको छ। जनताका मुद्दामा छलफल गर्ने संसद बैठक पटक पटक सूचना पार्टीमा सीमित भएको छ। चितवनमा जारी राष्ट्रपाको महाधिवेशन लम्बिएपछि आजका लागि तय भएको प्रतिनिधि सभा बैठक बस्दै नबसी आगामी आइतबार बिहान 11 बजेसम्मका लागि सारिएको छ। संघीय संसद सचिवालयका अनुसार आज मात्रै 2 पटकसम्म सूचना परिवर्तन गरियो। बिहान सूचना जारी गरेर भोलि शनिबारका लागि बैठक ढाकिएको थियो, तर राष्ट्रपामा मतदानको समय थपिएपछि दिउँसो फेरि अर्को सूचना टाँसेर बैठक आइतबार पुर्याइएको हो। गत असार 7 गतेदेखि शुरू भएको राष्ट्रपाको महाधिवेशनका कारण शुरूमा बिहिबारका लागि बोलाइएको बैठक प्रभावित भएको थियो। यता राष्ट्रिय सभामा विनियोजन विधेयक 2083 सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश टेबल गरिएको छ। आज बसेको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभाका सचिव तुलबहादुर खण्डेलले विनियोजन विधेयक 2083 सम्बन्धी प्रतिनिधि सभाबाट प्राप्त सन्देश टेबल गर्नुभएको हो। त्यसै गरी बैठकले प्रतिनिधि सभाका पूर्व सदस्य तथा पूर्व मन्त्री राजेन्द्र खरेलको प्रतिनिधि निधनप्रति शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। राष्ट्रिय सभाको अर्को बैठक असार 15 गते बस्ने गरी स्थगित भएको छ। गृह मन्त्रालयको कार्य सम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय मनाङ लगातार तेस्रो पटक मुलुकभरमै पहिलो हुन सफल भएको छ। मन्त्रालयले सार्वजनिक गरेको चालू आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार 18.25 पूर्णाङ्कमा 18 अङ्क ल्याएर मनाङ उत्कृष्ट बनेको हो। मूल्याङ्कन सूचीमा 17.87 अङ्कका साथ म्याग्दी दोस्रो भएको छ भने भक्तपुर र रसुवा तेस्रो स्थानमा छन्। अर्कोतर्फ देशको राजधानी रहेको जिल्ला प्रशासन कार्यालय काठमाडौँ भने निकै पछाडि पर्दै 76 औं स्थानमा खुम्चिएको छ। काठमाडौँले मात्र 2.5 अङ्क पाएको छ भने सबैभन्दा अन्तिम अर्थात 77 औं स्थानमा धनुषा जिल्ला रहेको छ। मनाङले यसअघिका पहिलो र दोस्रो त्रैमासिक मूल्याङ्कनमा पनि पहिलो स्थान नै हासिल गरेको थियो। गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूले दिने सेवा, कामको क्षमता, उत्तरदायित्व र प्रशासनिक कार्यशैली जस्ता विभिन्न सूचक र मापदण्डका आधारमा यो नियमित मूल्याङ्कन गर्दै आएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: खास वर्ल्ड कप 2026 को अवसरमा सीजीटीभी ले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भएपुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सीजीटीभी खेल सँगै भरोसा सँगै
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाकी खबर। सुदूरपश्चिम विश्वविद्यालय का 2,489 विद्यार्थी दीक्षित भएका छन्। विश्वविद्यालय को छैटौं दीक्षांत समारोहबाट विभिन्न संकायका विद्यार्थीलाई दीक्षित गरिएको हो। दीक्षांत समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका सहकुलपति एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यार्थीहरूलाई विश्वविद्यालयबाट प्राप्त गरेको ज्ञान र सिपलाई आफ्नो व्यापार तथा देश विकासमा उतार्न आग्रह गर्नुभएको छ। र देशका 95% भन्दा बढी स्थानीय सरकारले कानूनले तोकेको समयमा नयाँ बजेट ल्याएका छन्। नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघका अनुसार 753 स्थानीय तहमध्ये यस वर्ष 725 वटाले असार 10 गते भित्रै आफ्नो सभामा बजेट पेश गरेका हुन्। स्थानीय तह बनेपछि समयमै बजेट आउन सकेको यो नै पहिलो पटक हो। गत वर्ष 50 वटा स्थानीय तह बजेट ल्याउन चुकेका थिए भने यस वर्ष यो संख्या घटेर 28 झरेको छ। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एन

0: महाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
1: एनआईसीयू पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा ईईजी ईसीटी सहितको मनोरोग सेवा
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 056-493-7338 मोबाइल 98-550-88-002
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार हैन भोक लागेको छैन तिमीहरुलाई
5: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीं गरिएन अब चाउमिन भ चित्त उजाउन त होला नि
6: त के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ लहिरा जाउ त्यतैतिर
7: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97-45-23-91-63
8: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुले कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
9: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
10: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ

0: देशको लागि लड्दा लड्दै मैले आफ्नो माइलोलाई पनि बिर्सेछु। धेरै कुरी छन् उनले मलाई, तर समय नहो, समयसँगै बढ्दै जाँदा।
1: यति बेला सुनिरहनु भएको छ स्वदेश FM 93.2 MHz।

0: एकीकरण राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
1: वन्य जन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
0: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
1: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
0: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्य जन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौं।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98550 92260 र वेबसाइट chitawannationalpark.gov.np। सिप हुन्छ साथमा, रोजगारी हातमा।
0: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
2: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माणिक चितवनमा एसएई, एसएलसी तथा टिएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
3: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
4: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
5: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
0: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550 39122 र 98550 39123।
6: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
0: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100%को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
6: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
0: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
7: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 056-5359-6053, 98550-77061 र 98550-77053।

0: कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556-5563-5855-7071 र 0855-7073
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556-493-440-493-580 र 0855-26-440
2: It's 6 o'clock. अहिले 6 बजेको छ.
3: A complete piping solutions.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सहमति जुटाउन नसकेपछि रासोपामा मतदानबाटै पदाधिकारी चयन, निर्वाचित 99 केन्द्रीय कार्य समितिमा 49 जना महिला आजै शपथ ग्रहण हुने।
0: जलवायु जोखिम सामना गर्न विशेष कार्यक्रम, 10,000 हेक्टर धान खेतीलाई जलवायु उत्थानशील बनाइने, देशभरका 26,00,000 किसान सूचीकरण।
1: महिला खेलकुदमा पर्याप्त प्रतियोगिता, प्रशिक्षण सँगै पूर्वाधार को अभाव, घरेलु प्रतियोगिता भइरहेमा अवसरसँगै क्षमता पनि बढ्ने खेलाडी र प्रशिक्षकको भनाई।
2: गेमहरू इन्टरनल नभएपछि त मोटिभेसन पनि हुन प्लेयर्सहरूलाई, अनि स्किल्स पनि कसरी चेक गर्ने,
3: खेलाडीलाई पहिला लगानी गर्नुस्, हामी रिजल्ट डेफिनेटली देखाउँ।
0: एआईमा 6,50,000,000,000 लगानी गर्ने सामसङको योजना, देशकै इतिहासमा सबैभन्दा ठूलो लगानी हुने।
1: र नेदरल्यान्ड्समा हुने लिग टू क्रिकेटका लागि नेपाली टोलीको घोषणा, विश्वकप फुटबलमा नर्वे र फ्रान्स बीच समूह विजेता बन्ने प्रतिस्पर्धा।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556-94-333, 4-93-555।
8: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस बैंकबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। चितवनमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत पदाधिकारी छान्न आज मतदान भएको छ। पदाधिकारी चयनमा सहमतिको अधिकतम प्रयास भए पनि सहमति जुट्न नसकेपछि आज मतदान भएको हो। गएको आइतबार उद्घाटन गरिएको पार्टीको महाधिवेशनको आज 6 दिन दोस्रो चरणमा पदाधिकारीका लागि मतदान भयो। पार्टीको सभापतिमा यसअघि नै रवि लामिछाने निर्विरोध भइसक्नु भएको छ। त्यस्तै खुल्ला उपसभापतिमा पुरुषतर्फ डाक्टर सोडिम वाग्ले निर्विरोध हुनुभयो। महिला उपसभापति, महामन्त्री, 2 खुल्ला सहमहामन्त्री र 1 महिला सहमहामन्त्री पदका लागि मतदान सम्पन्न भएको छ। उपसभापति महिला 1 तर्फ सोभिता गौतम र डाक्टर तोसिमा कार्की, त्यस्तै निर्वाचित हुने 1 महामन्त्रीका लागि विपिन आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकाल, त्यस्तै महिला 1 सहित निर्वाचित हुने 3 सहमहामन्त्रीमा पुरुषतर्फ असीम शाह, रमेश परसाई, यज्ञमणि नेउपाने, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरू, हरि ढकाल, हिमेश पन्त, महिला सहमहामन्त्रीमा जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा लगायत प्रतिस्पर्धामा हुनुहुन्छ। नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ झण्डै 1300 प्रतिनिधिले मत खसालेका र प्राविधिक कारणले केही ढिलाइ भइरहेको पार्टीको निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। रासोपाको केन्द्रीय पदाधिकारी 19 सदस्य हुने व्यवस्था छ। 4000 भन्दा धेरै प्रतिनिधि सहभागी भए पनि यसअघि केन्द्रीय सदस्यको मतदानमा झण्डै 3000 मत मात्रै खसेको थियो। निर्वाचित 900 सदस्य केन्द्रीय कार्य समितिमा 49 जना महिला रहेका छन्। रासोपाको नयाँ केन्द्रीय समितिमा महिलाको प्रतिनिधित्व 49.49% पुगेको छ। केन्द्रीय निर्वाचन आयोगले आज बिहान सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार खुल्ला समावेशी तथा साथै प्रदेशका क्षेत्रगत कोटाबाट गरी 900 जनामा 50 पुरुष र 49 जना महिला छन्, जसमा 23 वर्षीय आकांक्षा पोखरेल केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो। चितवनको भरतपुर निवासी पोखरेल बागमती प्रदेशको भूगोलतर्फबाट 880 मत प्राप्त गरी केन्द्रीय सदस्य पदमा विजयी हुनुभएको हो। केन्द्रीय सदस्य पदमा निर्वाचित भएपछि छोटो प्रतिक्रिया दिँदै उहाँले नेपालका प्रमुख राजनीतिक दलहरूमा सम्भवतः सबैभन्दा कम उमेरको पहिलो केन्द्रीय सदस्यका रूपमा आफू निर्वाचित भएको दावी गर्नुभयो। उहाँ अहिले भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको सचिवालयमा कार्यरत हुनुहुन्छ। यसैबीच रासोपाको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी तथा यसअघि निर्वाचित भइसकेका केन्द्रीय सदस्यको शपथ ग्रहण आज नै हुने तय भएको छ। महाधिवेशन आयोजक समितिले सूचना मार्फत सबै पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रम अहिले 6:30 महाधिवेशन हलमा आयोजना गरिएको यसअघि जानकारी दिएको छ। यो सँगै महाधिवेशन पनि समापन हुनेछ। झण्डै एक हप्ता लामो रासोपाको महाधिवेशनका कारण चितवन र आसपासमा 50 करोड रुपियाँ भन्दा धेरैको कारोबार भएको अनुमान समेत गरिएको छ।
1: आजको राष्ट्रिय सभा बैठकमा सांसदहरूले देशको पछिल्लो आर्थिक अवस्था, महँगी, सुकुम्बासी समस्या लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। बैठकको शून्य समयमा सांसदहरूले जनसरकारका मुद्दामा सरकारको ध्यान आकर्षण गराएका हुन्। नेकपाका सांसद घनश्याम रिजालले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटिरहेको भए पनि नेपालमा मूल्य नघटाइएको भन्दै सरकारको आलोचना गर्नुभयो। उहाँले इन्धनको मूल्य बढ्दा औषधि, सार्वजनिक यातायात, दैनिक उपभोग्य वस्तु लगायत सबै क्षेत्रमा महँगी चुलिएको र दैनिक जनजीवन कष्टकर बनिरहेको बताउनुभयो। तत्काल इन्धनको मूल्य घटाउन सांसद रिजालले सरकारको ध्यान आकर्षण गराउनुभयो। अर्का सांसद रेणु चन्द, सावित्री मल्ल र विष्णु कुमारी सापकोटाले सरकारले सुकुम्बासीको उचित व्यवस्थापन नगरी उनीहरूलाई उठीवास लगाउन खोजेको आरोप लगाउनुभयो। सरकारले सीमा र संघीयताका विषयमा गैर जिम्मेवार टिप्पणी गरेको र सुकुम्बासीको मानव अधिकार हनन गरेको उहाँको तर्क छ। त्यस्तै सांसद विष्णु बहादुर विश्वकर्मा र श्रीकृष्ण प्रसाद अधिकारीले आवासको स्थायी प्रबन्ध नगरी सुकुम्बासीलाई शिविरबाट निकाल्नु संवैधानिक र मानव अधिकारको उल्लङ्घन भएको बताउनुभयो। बजेट मार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा कर वृद्धिको प्रस्ताव गरिएको प्रति सांसद विष्णुदेवी फुडा सैनीले आपत्ति जनाउनुभयो। राष्ट्रिय सभाको बैठक सोमबार दिउँसो सभा 12 बजे बस्ने गरी स्थगित भएको छ। यसैबीच प्रतिनिधि सभाको बैठक पर्सि आइतबारसम्मका लागि स्थगित गरिएको छ। हिजोको संसद बैठक आजका लागि सारिएको थियो। बिहान आजका लागि तय भएको बैठक भोलिका लागि सारिएकोमा आजै अर्को सूचना मार्फत संसद सचिवालयले पर्सि बस्ने जनाएको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन लम्बिएपछि संसद बैठक पनि स्थगित भएको हो।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्काल सहकार्य गरिने बताउनु भएको छ। कोशी प्रदेश स्तरीय भेलालाई आज विराटनगरमा सम्बोधन गर्दै उहाँले एमालेसँग तत्काल एकता नभए पनि सडकदेखि सदनसम्म कार्यगत एकता गरेर अघि बढ्ने बताउनु भएको हो। साथै उहाँले आउने पालिका र प्रदेश तहको चुनावमा सहकार्यको सहमति हुने गरी छलफलमा रहेको समेत बताउनु भएको छ।
1: सरकारले लागू औषध नियन्त्रणमा नयाँ रणनीति अघि सारेको छ। साथै यस वर्ष लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण पनि गरिने भएको छ। गृह मन्त्रालयले लागू औषध नियन्त्रण र ओसार पसार विरुद्धको कार्ययोजनामा परिवर्तन गर्दै दुर्व्यसनीलाई अपराधीका रूपमा नभई बिरामीका रूपमा व्यवहार गर्ने नीति अघि सारेको हो। लागू औषध नियन्त्रण तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज काठमाडौँमा भएको कार्यक्रममा मुख्य लागू औषध नियन्त्रण अधिकारी एवं सहसचिव सुमन घिमिरेले सरकारको रणनीति र वर्तमान अवस्थाबारे जानकारी गराउनु भएको हो। मन्त्रालयले नयाँ सर्वेक्षण र डिजिटल पोर्टल सुरु गरेको छ। लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षणका लागि बजेट पनि स्वीकृत भइसकेको छ। साथै प्रदेशमा गुणस्तरीय पुनर्स्थापना केन्द्र निर्माण गर्ने लक्ष्य अनुसार यस वर्ष दुईवटा प्रदेशमा केन्द्र स्थापना गर्न 1 करोड बजेट विनियोजन गरिएको छ। अहिले देशभर 36 जिल्लामा पुनर्स्थापना केन्द्रहरू सञ्चालित छन्। मन्त्रालयले लागु औषधको सप्लाई चेन तोड्न सुरक्षा निकायलाई थप सक्रिय बनाउनुका साथै सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणका लागि भारतसँगको द्विपक्षीय संयन्त्रलाई समेत प्रभावकारी बनाउने जनाएको छ।
0: सरकारले कृषि क्षेत्रमा जलवायु परिवर्तनका कारण बढेको जोखिमलाई सम्बोधन गर्न धान खेतीलाई जलवायु अनुकूलन बनाउने गरी आयोजना कार्यान्वयनमा ल्याएको छ। धानमा आधारित खेती र खाद्य प्रणालीको जलवायु उत्थानशील रूपान्तरण आयोजना नाम दिएको यो कार्यक्रमले नेपालको कृषि क्षेत्रलाई थप उत्पादनशील दिगो र समावेशी बनाउने लक्ष्य राखेको छ। कृषि विभागले आज ललितपुरमा कार्यक्रम गरी आयोजनाबारे जानकारी दिएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालय र कृषि विभागले संयुक्त रूपमा परियोजना कार्यान्वयन गर्ने भएका छन्। यो परियोजना विश्व वातावरण सुविधाको 89,32,420 अमेरिकी डलर वित्तीय सहयोगमा सञ्चालित हुनेछ भने यसको पर्यवेक्षण संयुक्त राष्ट्रसङ्घको कृषि तथा खाद्य संगठनले गर्नेछ। सन् 2030 डिसेम्बरसम्म 60 महिनाको अवधिका लागि सञ्चालन हुने यो परियोजनाले देशका 3 प्रदेशको 4 जिल्लालाई आफ्नो भौगोलिक कार्यक्षेत्र बनाएको छ। मध्य प्रदेशको महोत्तरी र सर्लाही, बागमतीको नुवाकोट तथा लुम्बिनीको परासी जिल्लाका विभिन्न पालिकामा कार्यक्रम सञ्चालन गरिने कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जानकारी दिनुभयो। आयोजना अवधिभर 1,62,800 किसानलाई प्रत्यक्ष रूपमा लाभान्वित गराउने लक्ष्य राखिएको छ। साथै 10,000 हेक्टर भूमिमा जलवायु अनुकूलन प्रविधि अपनाएर धान खेती व्यवस्थापन गर्ने उद्देश्य छ।
1: किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका 26,00,000 किसान आबद्ध भएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयले जमिनको विवरण र खेती उत्पादनका आधारमा किसानलाई सूचीकरण गरेको हो। विद्युतीय प्रणाली मार्फत सूचीकृत गरी किसानलाई 4 तहमा वर्गीकरण गरेर आवश्यक सहुलियत तथा सुविधा दिने लक्ष्य अनुसार काम भइरहेको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभयो। उहाँका अनुसार मन्त्रालयले निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी 4 प्रकारमा वर्गीकरण गर्ने योजना बनाएको छ। वर्गीकरण पश्चात किसानलाई परिचय पत्र वितरण गरिने जनाइएको छ। सरकारले किसानलाई परिचय पत्रका आधारमा अनुदान सहित रासायनिक मल, बिउ, अनुदान सेवा व्यवस्थापन लगायत सुविधा सहित उपलब्ध गराउने जनाएको छ। कृषि जनगणना 2078 अनुसार 41,30,000 संख्या रहेकाले बाँकी 15,00,000 भन्दा बढी किसानलाई पनि सूचीकृत गर्ने कार्य भइ रहेको छ।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। महिला खेलकुदमा पर्याप्त प्रतियोगिता, प्रशिक्षण सँगै पूर्वाधारको अभाव बारे रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: बेचर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
9: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सहमति जुटाउन नसकेपछि रासोपामा मतदानबाटै पदाधिकारी चयन, निर्वाचित 79 केन्द्रीय कार्य समितिमा 49 महिला आजै शपथ ग्रहण हुने, प्रतिनिधि सभाको बैठक पर्सि आइतबारसम्मका लागि सर्यो, यस वर्ष लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गरिँदै जलवायु जोखिम सामना गर्न विशेष कार्यक्रम, 10,000 हेक्टर धान खेतीलाई जलवायु उत्थानशील बनाइने, देशभरका 26,00,000 किसान सूचीकरणमा आबद्ध लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। खेलकुद मैदानमा महिला सहभागिता बढ्दै जाँदा उपलब्धिका नयाँ कथा पनि थपिन थालेका छन्। पछिल्ला वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली महिला खेलाडीहरूले आफ्नो क्षमता प्रमाणित गरिरहेका छन्। तर अझै पनि पर्याप्त प्रतियोगिता, प्रशिक्षण, पूर्वाधार र अवसरको अभाव उनीहरूको मुख्य चुनौती बनेको छ। विकास सापागाईको रिपोर्ट।
10: 2070 सालमा नवौं राष्ट्रिय महिला बास्केटबल प्रतियोगिता भएको 13 वर्षपछि यसपालि 10 संस्करणको प्रतियोगिता भएको छ। लामो समयपछि भएको राष्ट्रिय स्तरको प्रतियोगिता खेल्न पाउँदा खुसी लागेको राष्ट्रिय टोलीकी कप्तान अनुषा मल्ल बताउनुहुन्छ।
2: एकदमै लङ ग्याप पछि भयो अनि अब योभन्दा अगाडि पनि हामी एउटा टुर्नामेन्ट खेलिसकेको थियो अनि ब्याक टु ब्याक अब यो हामीले यो नेसनल गेम बाहिरबाट आउट अफ भ्यालीबाट पनि टिमहरू आएर पार्टिसिपेट गरेर सबै इन्क्लुजन भएर खेल्दाखेरि एकदमै खुसी लागेको छ।
10: पछिल्ला वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली महिला खेलाडीले आफ्नो क्षमता प्रमाणित गरिरहेका छन्। तर अझै पनि पर्याप्त प्रतियोगिता, प्रशिक्षण, पूर्वाधार र अवसरको अभाव उनीहरूको मुख्य चुनौती बनेको छ। महिलाका लागि घरेलु प्रतियोगिता हुँदा नयाँ खेलाडीले आफ्नो प्रतिभा देखाउन पाउने अनुसारको बुझाइ छ।
2: गेमहरू इन्टरनल नभएपछि त अब मोटिभेसन पनि हुन प्लेयर्सहरूलाई अनि अब स्किल्स पनि कसरी चेक गर्ने यङ एथलिट्सहरू पनि के देखेर चाहिँ आउँछ। त्यही भएर गेमहरू टनाटन भयो भने अहिले हेर्नुहोस् न, 2-3 वर्ष अगाडिसम्म हामीसँग जम्मा 3-4 टिम थियो काठमाडौँ भ्यालीभित्र। अब अहिले क्लबहरू पनि बढिरहेको छ अनि यङ यङ एथलिट्सहरू पनि एकदमै मोटिभेटेड भएर सिक्न आइरहेछ, खेल्न आइरहेछ। आई थिङ्क त्यो एकदमै राम्रो हो। त्यही भएर इन्टरनल गेम एकदमै धेरै हुनुपर्छ जस्तो चाहिँ मलाई लाग्छ।
10: प्रतियोगिता भइरहँदा खेलाडीको अनुभव र आत्मविश्वास बढ्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सहज हुन्छ। महिला खेलाडीलाई सरकारसँगै निजी क्षेत्रबाट पनि सहयोगको खाँचो रहेको राष्ट्रिय महिला क्रिकेट टोलीकी खेलाडी रुबिना छेत्रीको भनाइ छ। नेपालमा फुटबल, क्रिकेट, एथलेटिक्स, कराते, तेक्वान्डो, भलिबल, बास्केटबल लगायत खेलमा महिला खेलाडीहरूले उल्लेखनीय सफलता हासिल गरिसकेका छन्। सीमित स्रोत र अवसर बीच पनि पदक जित्ने, राष्ट्रिय कीर्तिमान बनाउने र अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्ने काम महिला खेलाडीले गरिरहेका छन्। सरकारले महिला खेलकुदमा लगानी गरे आफूहरू नतिजा दिन तयार रहेको नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ र राष्ट्रिय महिला बास्केटबल टोलीका प्रशिक्षक विकास शाही बताउनुहुन्छ।
11: प्रतियोगिता हुँदाखेरि महिलाहरू स्वस्फूर्त रूपमा बाहिर आएर खेल्ने भए अब गेमको क्वालिटीमा वृद्धि पनि हुन्छ, नयाँ खेलाडीहरूको आगमन पनि हुन्छ। अब गेम नहुँदा त फेरि त्यही हो, पुरुषको तुलनामा महिलाहरू अलिकति लजालु छ।
12: राज्यले सबभन्दा खेलाडीलाई लगानी गर्नु पर्यो। जहिले पनि खेलाडीलाई सोधिन्छ, प्रशिक्षकलाई सोधिन्छ, हाम्रो टार्गेट के हो त भन्ने कुरा, हामी पनि सम्बन्धित निकायलाई के सोध्न सक्छौँ भन्दा लगानी कहिले गर्ने त, पहिला लगानी गर्नुहोस्, हामी रिजल्ट डेफिनेटली देखाउँछौँ।
10: महिला खेलाडीका लागि अवसर विस्तार गर्नु भनेको केवल खेलको विकास होइन, समाजमा समान सहभागिता र नयाँ पुस्तालाई प्रेरणा दिने आधार पनि हो। यसका लागि खेलकुदका हरेक प्रतियोगितामा महिलाको सहभागिता गराउन सरकार प्रतिबद्ध रहेको छ भन्नुहुन्छ राष्ट्रिय खेलकुद परिषदकी कार्यकारी सदस्य सिक्का सुवाल श्रेष्ठ।
13: अहिले त वुमेन क्वालिटी भन्ने आइसक्यो, क्यास प्राइजदेखि लिएर सबै कुरामा, त्यो कुराहरू पनि अहिले त पहिला भन्दा धेरै नै सुधार भइसक्यो। तर म एक मात्रै कार्यकारी सदस्य वुमेन भएकोले पनि वुमेन इन स्पोर्ट्सलाई अझै फोकस गर्दछु र यसमा चाहिँ हाम्रो शिक्षादेखि लिएर स्वास्थ्य र खेलकुद तिनवटै कुरामा चाहिँ वुमेन पार्टिसिपेसनलाई चाहिँ अझ हामीले जति सक्छ बढ्दो पार्टिसिपेसन गराउने चाहिँ हाम्रो प्रतिबद्धता नै।
0: नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। पशु सेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण फैलन नदिन प्राविधिक टोली परिचालन सहित नियन्त्रणको प्रयास थालेको छ। विभिन्न प्रयोगशाला मार्फत नियमित नमूना परीक्षण गरी निगरानी बढाएको विभागले जनाएको छ। काठमाडौँ, भक्तपुर, ललितपुर तथा काभ्रेमा संक्रमणको जोखिम उच्च देखिएकोले रोग नियन्त्रण कार्यलाई प्राथमिकतामा राखिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले बताउनुभयो। उहाँका अनुसार 3 महिना अघि शुरू भएको बर्ड फ्लू संक्रमण विभिन्न 11 जिल्लामा फैलिसकेको छ। 100 कुखुरा फार्ममा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि ती फार्ममा पन्छी, अण्डा, दाना नष्ट गरिएका छन्। बर्ड फ्लूको उपचार र प्रभावकारी खोप नभएको हुँदा भाइरस कडा संक्रामक हुने र कुखुरा लगायत पन्छी नष्ट नै विकल्प रहेको विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर दाहालले संक्रमणलाई चाँडो नियन्त्रण गर्न पन्छी व्यवसायी तथा उपभोक्तालाई थप सावधानी अपनाउन पनि आग्रह गर्नुभएको छ।
1: झापाको मेचीनगर नगरपालिका वडा नम्बर 1, 2, 3 र 4 का हात्ती प्रभावित बासिन्दाले जंगली हात्तीको आतंक नियन्त्रणको माग सहित प्रधानमन्त्री समक्ष 4 बुधे ज्ञापन पत्र बुझाएका छन्। कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्की मार्फत उनीहरूले प्रदेश सरकार र संघ सरकारको ध्यान आकर्षण गराएका हुन्। मुख्यमन्त्री कार्की मार्फत नै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई समेत उनीहरूले ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्रमा तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरिएको छ। साथै भारतीय सीमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गर्ने हात्तीका कारण स्थानीय बासिन्दाको जनधनको क्षति बढ्दै गएको उल्लेख छ। सीमावर्ती क्षेत्रमा प्रचलनमा रहेको साइरन आवाज तथा अन्य प्रविधि र रबर बुलेट हानेर भए पनि हात्तीलाई पुनः वासस्थानतर्फ फर्काउने व्यवस्था गर्नुपर्ने माग गरिएको छ। आज बुझाएको ज्ञापन पत्रका मागहरू तत्काल सम्बोधन नभए हात्ती प्रभावित नागरिक चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिइएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
14: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
15: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र निशुल्कको रमाइलो टिभीमा।
14: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
5: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
14: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
5: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
16: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलको तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनवाई यही असार 16 गते मंगलबार हुने भएको छ। पौडेलकी श्रीमती दोमाया पौडेलले उहाँलाई गैर कानूनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै अस्ति असार 10 गते अदालतमा रिट निवेदन दिनुभएको थियो। यो रिटका सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार 15 गते महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गर्ने र असार 16 गते सुनवाई गर्ने आदेश दिएको हो। उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा गएको असार 8 गते सुर्खेतबाट पक्राउ गरी असार 9 गते विशेष अदालत काठमाडौँमा उपस्थित गराइएको थियो। विशेष अदालतले अनुसन्धानका लागि 7 दिन हिरासतमा राख्न अनुमति दिएको छ।
0: शेयर बजार लगातार 5 कारोबार दिन घटेको छ। हप्ताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेप्सी 2 अङ्कले घटेर 2649.51 बिन्दुमा झरेको छ। अघिल्लो शुक्रबार 2702 बिन्दु रहेको नेप्सी त्यसैता घटिरहेको हो। आज होटल तथा पर्यटन, जलविद्युत, म्युचुअल फण्ड, निर्वीजीवन बिमा र व्यापार बाहेक सबै समूहको सूचक घटेको छ। 170 कम्पनीको सेयर घटेकोमा 85 को आज बढेको छ। त्यस्तै 20 कम्पनीको सेयर घटबड भएन। आज कालिका लघुवित्तको सेयर 10.5% भन्दा धेरैले घटेको छ। बजार सामान्य घटेको दिन रिभर्स, टक्सार पिखुवा खोला हाइड्रो पावर र याम्बलिङ हाइड्रो पावरको सेयर 15% बढेको छ। आज नेप्सी घटे पनि कारोबार रकम भने बढेको छ। हिजो 2.83 अर्ब कारोबार भएकोमा आज 359 कम्पनीका 77,27,000 कित्ता सेयर 3.94 अर्ब रुपियाँमा किनबेच भएको छ।
1: गएको सोमबारदेखि लगातार घटेको सुनको भाव आज भने सामान्य बढेको छ। सुनको भाव आज तोलामा 800 रुपियाँले बढेर 2,79,100 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको बनाएको छ। हिजो सुनको भाव तोलामा 5,200 घटेर 2,78,300 रुपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाव पनि 50 रुपियाँले घटेको छ। आज चाँदी तोलामा 50 रुपियाँले घटेर तोलाको 4,180 रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो चाँदी 250 रुपियाँ बढेर 4,235 रुपियाँमा कारोबार भएको थियो। यो हप्ता सुनको भाव अन्तर्राष्ट्रिय बजारमा 7 महिनाकै न्यून स्तर नजिक ओर्लिएको हो।
0: काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले यस वर्षको बर्खायाम प्रारम्भसँगै डेङ्गी नियन्त्रणका लागि तालिम प्राप्त 1650 जना जनशक्ति परिचालन गर्ने भएको छ। स्वास्थ्य प्रवर्धन केन्द्रका प्रमुख र स्वास्थ्य कर्मीलाई क्षमता विकास कार्यक्रम गर्दै असार महिनाभित्र नै कार्यक्रमको पहिलो चरण अन्तर्गत सबैवटामा लार्वा खोज र नष्ट गर कार्यक्रम सञ्चालनको रणनीति तयार पारिएको छ। मनसुन शुरू भएसँगै साउन महिनादेखि क्रमशः डेङ्गीको संक्रमण फैलिँदै जाने र कार्तिक मंगिर महिनामा उच्च संक्रमण देखिन्छ।
1: भक्तपुरको भक्तपुर नगरपालिकाले आउँदो आर्थिक वर्ष 2083-84 लागि सञ्चालन गरेको छात्रवृत्ति छनौट परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई छात्रवृत्ति सिफारिस पत्र वितरण गरेको छ। भक्तपुर नगरपालिकाको सभाकक्षमा आज भएको कार्यक्रममा मेयर सुनिल प्रजापति र उपमेयर रजनी जोशीले विद्यार्थीहरूलाई सिफारिस पत्र वितरण गर्नुभयो। मेयर प्रजापतिले नगरपालिकाले वार्षिक 4 करोड रुपियाँ भन्दा धेरै रकम छात्रवृत्तिमा खर्च गर्दै आएको जानकारी दिनुभयो। यस्तै उपमेयर जोशीले विद्यार्थीहरूले पाठ्य पुस्तकमा सीमित नभई व्यावहारिक ज्ञान समेत हासिल गर्नुपर्ने जोड दिनुभयो। भक्तपुर नगरपालिकाले सञ्चालन गरेको छात्रवृत्ति छनौट परीक्षामा सहभागी 715 मध्ये 105 जना विद्यार्थी उत्तीर्ण भएका थिए।
0: नेपाल दर्पणमा अब विदेशको खबर। कृत्रिम बौद्धिकता अर्थात एआई प्रविधिको तीव्र विस्तारसँगै दक्षिण कोरियाको सामसङ इलेक्ट्रोनिक्सले देशकै इतिहासमा सबैभन्दा ठूलो लगानी योजना सार्वजनिक गर्ने तयारी गरेको छ। सामसङले आउँदो हप्ता झण्डै 6,50,000,000,000 अमेरिकी डलर बराबरको दीर्घकालीन लगानी योजना घोषणा गर्ने तयारी गरेको स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। यो लगानी योजना राष्ट्रपति ली जे मियुङको राजधानी सियोल बाहिरका क्षेत्रहरूमा औद्योगिक विकास विस्तार गर्ने नीतिसँग जोडिएको छ। आउँदो सोमबार आयोजना हुने नेशनल मेगा प्रोजेक्ट कार्यक्रममा सामसङले आफ्नो नयाँ लगानी रणनीति सार्वजनिक गर्ने अपेक्षा छ। प्रतिस्पर्धी चिप निर्माता एसके हाइनिक्सले पनि त्यही कार्यक्रममा आफ्नो लगानी योजना घोषणा गर्ने सम्भावना छ। दुवै कम्पनी कृत्रिम बुद्धिमत्ता एआईमा प्रयोग हुने उन्नत मेमोरी चिप उत्पादनमा विश्वका अग्रणी कम्पनी मानिन्छन्। डाटा सेन्टर, च्याटबोट, इमेज जेनेरेटर तथा अन्य एआई प्रविधिको माग तीव्र रूपमा बढ्दै गएपछि सेमी कन्डक्टर उद्योगमा ठूलो लगानी आकर्षित भएको छ। एआईको विस्तारले सामसङ र के आइग्निक्स दुवै कम्पनीको नाफा र शेयर मूल्यमा उल्लेखनीय वृद्धि गराएको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लिग टू त्रिदेशीय श्रृङ्खलाका लागि नेपाली टोली घोषणा भएको छ। नेदरल्यान्ड्समा आउँदो जुलाई 21-31 हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ क्यानले आज रोहित पौडेलको कप्तानीमा 15-सदस्यीय टोली घोषणा गरेको हो। यो श्रृङ्खलामा घरेलु टोली नेदरल्यान्ड्स, नेपाल र नामिबिया सहभागी छन्। उद्घाटन खेलमा नेपाल र नामिबिया खेल्नेछन्। 8 देश सहभागी लिग टू तालिकामा नेपाल 24 अङ्कसहित 5 स्थानमा छ। यस्तै नेदरल्यान्ड्स 32 अङ्क सहित तेस्रो र नामिबिया 22 अङ्क सहित 7 स्थानमा छ।
0: र फिफा विश्वकप फुटबलमा आज राति 12:00 समूह आएका दुईवटा खेल हुँदैछन्। नर्वे र फ्रान्स तथा सेनेगल र इराकले खेल्दैछन्। विश्वकपमा फ्रान्स र नर्वे बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। फ्रान्स र नर्वेले पहिलो दुई खेलमा सेनेगल र इराकलाई हराउँदै नकआउट चरणमा पुगेका हुन्। यो खेल जित्ने टोली समूह विजेता बन्नेछ। गोल अन्तरको आधारमा अहिले फ्रान्स शीर्ष र नर्वे दोस्रो स्थानमा छ। यो समूहमा सेनेगल र इराक अङ्कविहीन हुँदै तेस्रो र चौथो स्थानमा छन्। उपाधि दावेदार फ्रान्सका केलेन एम्बापे र 28 वर्षपछि विश्वकपमा फर्किएको नर्वेका एर्लिङ हालान्डका कारण पनि आजको खेल बहुप्रतीक्षित छ। सन् 1998 र 2018 गरी दुई पटक उपाधि जितेको

0: यस कार्यक्रम 10,000 हेक्टर धान खेतीलाई जलवायु उत्थानशील बनाइने देशभरका 26 लाख किसान सूचीकरण
1: महिला खेलकुदमा पर्याप्त प्रतियोगिता प्रशिक्षण सँगै पूर्वाधारको अभाव घरेलु प्रतियोगिता भइरहेमा अवसर सँगै क्षमता पनि बढ्ने खेलाडी र प्रशिक्षकको भनाई
0: एआईमा 6 खर्ब 50 अर्ब डलर लगानी गर्ने सामसङको योजना देशकै इतिहासमा सबैभन्दा ठूलो लगानी हुने
1: र नेदरल्यान्ड्समा हुने लिग टू क्रिकेटका लागि नेपाली टोलीको घोषणा विश्वकप फुटबलमा नर्वे र फ्रान्स बीच समूह विजेता बन्ने प्रतिस्पर्धा
0: आजको नेपाल दर्पण सकिएको छ प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश केवाली र मदन पौड्याल पनि बिदा हुन्छौँ शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ नमस्कार

0: प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
0: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
0: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
0: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
2: स्वदेश एफएम 93.2 मेगाहर्ज।
3: तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
4: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

माडी नगरपालिकाले माछा र मासुमा अनुदान दिने भन्दै 15 लाख रुपियाँ बजेट विनियोजन। दुधमा प्रति लिटर 4 रुपियाँ अनुदानलाई बढाई 5 रुपियाँ कायम। छोडी बग्लेको राजसभा उपसभापतितर्फ सर्वसम्मतले चयन। महिला उपसभापतिमा सुविता गौतम र डाक्टर दोषीमा कार्कीबीच प्रतिस्पर्धा हुने। राजसभा महाधिवेशनका कारण तेस्रो पटक सूचना टाँसेर सारियो प्रतिनिधि सभाको बैठक। 5 केन्द्रीय सदस्य 33 जना नेता कार्यकर्ताद्वारा विप्लव नेतृत्वको माओवादी छाडेको घोषणा। र 3 वर्षमा माध्यमिक तहका 1,64,000 विद्यार्थी गायब। शिक्षा मन्त्रीको दोहोरो कुरा, एकातिर छानबिन समिति, अर्कोतिर नतिजा त्रुटिहीन रहेको। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म श्रीजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिकाले आगामी आर्थिक वर्षदेखि उत्पादनमा

धरित माछा तथा मासुमा समेत अनुदानको कार्यक्रम ल्याएको छ। नगरपालिकाले पारित गरेको आगामी आर्थिक वर्ष 2083-84 बजेटमा माछा र मासुमा अनुदान दिने भन्दै 15 लाख रुपियाँ बजेट विनियोजन रहेको हो। यसअघि 2076-77 बजेटमा आए पनि कार्यविधि अभावका कारण फ्रेज भएको सो कार्यक्रम आगामी आर्थिक वर्षको बजेटमा पुनः समेटिएको हो। यो कार्यक्रम कार्यान्वयनका लागि मासु वा माछा उत्पादक किसानलाई समूह वा सहकारीमा आबद्ध हुन अनिवार्य गरिने र सोही समूह सहकारी मार्फत अनुदान वितरण गर्ने नगर पशुपन्छी तथा मत्स्य शाखाको तयारी छ। यसबाहेक नगरपालिकाले चालु आर्थिक वर्षमा कार्यान्वयन गरेको दूधमा प्रति लिटर 4 रुपियाँ अनुदानलाई बढाई 5 रुपियाँ पुर्याउन 50 लाख रुपियाँ रकम विनियोजन रहेको छ। यस्तै जुनेटिक रोग सम्बन्धी सचेतना, उत्कृष्ट पशुपालक तथा मत्स्य कृषक सम्मान, कृत्रिम गर्भधान मार्फत सुत्केरी पशुलाई प्रोत्साहन, मागमा आधारित किसान क्षमता अभिवृद्धि, पशु अस्पतालमा सेवा थप लगायतका कार्यक्रममा बजेट विनियोजन रहेको शाखा प्रमुख डाक्टर सन्तोष छेत्रीले जनाउनुभयो। पार्टी राजसभाको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत दोस्रो चरणको निर्वाचनमा खुल्ला उपसभापतितर्फ डाक्टर सोडिम वाग्लेको मात्रै उम्मेद्वारी परेसँगै सर्वसम्मत उपसभापति चयन हुनुभएको छ। महिला उपसभापतिमा सुविता गौतम र डाक्टर तोसिमा कार्की बीच प्रतिस्पर्धा हुँदैछ। महामन्त्री पदका लागि 10 जनाको उम्मेद्वारी परेकोमा निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी सहित रन्जु दर्शना, प्रमोद नेउपानी, गणेश पराजुली, जगदीश खरेल, शिशिर खनाल र राजु नाथ पाण्डेले उम्मेद्वारी फिर्ता लिनु भएको छ। उहाँहरूले विपिन कुमार आचार्यलाई समर्थन गर्दै घोषणा गर्दै प्रतिस्पर्धाबाट पछि हट्नु भएको हो। यस्तै दुई सहमहामन्त्री पदका लागि 11 जना र एक महिला सहमहामन्त्री पदका लागि 5 जनाको उम्मेद्वारी परेको छ। दोस्रो चरणको निर्वाचनमा पहिलो चरणबाट निर्वाचित 900 केन्द्रीय सदस्यले मात्रै मतदान गर्न पाउने व्यवस्था गरिएको छ। यसैबीच महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण शुक्रबार साँझ 6:30 बजे हुने कार्यक्रम तय गरिएको छ। यो सँगै गत आइतबारदेखि सुरु भएको महाधिवेशन 6 दिनसम्म चलेर अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा रु 50 करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ। झण्डै एक साता देशभरबाट प्रतिनिधि, पर्यवेक्षक र शुभेच्छुकले जिल्लाका होटल, रेस्टुरेन्ट र पर्यटकीय क्षेत्रहरू चलायमान भएका हुन्। गत आइतबार उद्घाटन भएको महाधिवेशन शुक्रबार समापन हुँदैछ। शनिबारदेखि नै प्रतिनिधि पर्यवेक्षकहरूले यहाँका होटलहरू भरिन थालेका थिए। आवास तथा खाना व्यवस्थापन उपसमितिका संयोजक राजन गौतमका अनुसार एक सातामा रु 50 करोडभन्दा माथिको व्यापार भएको उहाँको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको प्रथम महाधिवेशनबाट चितवनकी 23 वर्षीय आकांक्षा पोखरेल केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ। महाधिवेशनमा सहभागी प्रतिनिधिमध्ये सबैभन्दा कान्छी प्रतिनिधिका रूपमा सहभागी हुनुभएकी पोखरेल बागमती प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको पदाधिकारी निर्वाचनमा ढिला आएका प्रतिनिधिहरूले भोट हाल्न नपाएको भन्दै चितवन प्रदर्शनी केन्द्रको हल बाहिर धरना बसेका छन्। शुक्रबार पदाधिकारीका लागि भएको निर्वाचनमा मतदान गर्न नपाएको भन्दै उनीहरू धरनामा बसेका हुन्। उपसभापति, महामन्त्री र महामन्त्रीका लागि दोस्रो चरणको मतदान भएको थियो। आयोगका अनुसार पदाधिकारीको मतदानमा 1200-1300 हाराहारीमा मत खसेको छ। प्रदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनपछि पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल एउटै मञ्चमा देखिने हुनुभएको छ। यो संयोग जुराइदिएको हो। मदन भण्डारी फाउन्डेसनले असार 14 गते आइतबार मदन भण्डारीको 75 जन्मोत्सवको अवसरमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा 4 पूर्व प्रधानमन्त्री एकै मञ्चमा भेटिने फाउन्डेसनले जनाएको छ। नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग तत्काल पार्टी एकता नभए पनि राजनैतिक सहकार्य गर्ने बताउनु भएको छ। विराटनगरमा आयोजित प्रदेश स्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले संसद, सड़क आन्दोलन तथा आगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा एमालेसँग कार्यरत एकता गर्ने सहमति भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार तत्काल एकता सम्भव नभए पनि सहकारी मार्फत वामपन्थी शक्तिलाई बलियो बनाउँदै नयाँ राजनैतिक दिशा दिन सकिन्छ। प्रचण्डले संसदभित्र साझा रणनीतिहरूसहित प्रस्तुत हुने र बाहिर पनि संयुक्त आन्दोलनमा सञ्चालन गर्ने योजना रहेको बताउनुभयो। समाजवादी मोर्चा भित्र रहेका दलहरूसँग समेत छिट्टै एकता हुने संकेत गर्नुभयो। आफूमाथि हुने आलोचना र सामाजिक सञ्जालका प्रतिक्रियालाई सामान्य रूपमा लिन आग्रह गर्दै उहाँले कार्यकर्ताहरूलाई नडराई र नहिचकिचाई अघि बढ्न निर्देशन दिनुभयो। आफूहरू परिवर्तनका लागि जुनसुकै बेला क्रम भङ्ग गर्न तयार रहेको उल्लेख गर्दै उहाँले आगामी महाधिवेशनमा पनि नयाँ निर्णयहरू आउने संकेत गर्नुभयो।
नेपाल कम्युनिष्ट पार्टी माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीका रूपन्देहीका पाँच केन्द्रीय सदस्यसहित 33 नेता कार्यकर्ताले पार्टीका सम्पूर्ण जिम्मेवारी त्यागेको घोषणा गरेका छन्। शुक्रबार जारी संयुक्त घोषणा पत्रमा उनीहरूले पार्टी नेतृत्वले सही राजनीतिक दिशा दिन नसकेको, कम्युनिष्ट आन्दोलन कमजोर बन्दै गएको र अपेक्षित उपलब्धि हासिल हुन नसकेको भन्दै जिम्मेवारीबाट मुक्त भएको बताएका हुन्। राजीनामा दिनेमा केन्द्रीय सदस्यहरू शरद ओली, जय पौडेल, विष्णु तिवारी, शंकर गेवाली, मदन थारू सहित जिल्ला तथा स्थानीय तहका नेताहरू रहेका छन्। उनीहरूले कम्युनिष्ट आन्दोलनबाट अलग नभई पुनर्गठन र वैकल्पिक राजनीतिक धार निर्माणमा सक्रिय रहने बताएका हुन्। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको महाधिवेशन नसकिँदा प्रतिनिधि सभा बैठक तेस्रो पटक सूचना टाँसेर स्थगित गरिएको छ। सभामुख डोलप्रसाद अर्यालको निर्देशनमा संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले शुक्रबार दिउँसो दोस्रो सूचना जारी गर्दै प्रतिनिधि सभा बैठक आइतबार बिहान 11 बजेसम्मका लागि स्थगित भएको जानकारी दिनुभएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिदको ठेक्कामा भ्रष्टाचार गरेको आरोपमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित 18 जनामाथि मुद्दा दायर गरेको छ। 64 लाख पासपोर्ट छाप्ने ठेक्का पट्टामा भ्रष्टाचार भएको दावीसहित अख्तियारले गत सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। सरकारले विद्यालय शिक्षा प्रणालीमा विद्यार्थी टिकाउने हम्मे हम्मे भएको छ। पछिल्लो 3 वर्षमा माध्यमिक तहबाट 1,64,000 विद्यार्थी गायब भएका छन्। आर्थिक सर्वेक्षण 2081 अनुसार शैक्षिक वर्ष 2081मा आधारभूत तहमा 54,65,000 विद्यार्थी अन्तर्गत अध्ययनरत रहँदा सोही वर्ष उच्च शिक्षा विश्वविद्यालय तहमा भर्ना हुने विद्यार्थीको संख्या जम्मा 7,10,694 मात्रै रहेको छ। चार महिना लागेपछि एकत्र निजामती कर्मचारीले राजीनामा दिएका छन्। उनीहरूको राजीनामा स्वीकृत भएर राष्ट्रिय किताबखानामा पेन्सन पट्टाका लागि पुगेको छ। किताबखानाको रेकर्डका अनुसार असार लागेपछि 9 कार्यदिनमा 71 जनाले राजीनामा दिएका हुन्। असार 1 गते 2 जना, 2 गते 5 जना, 3 गते 10 जना र 4 गते 12 जना, 5 गते 12 जना, 8 गते 11 जना, 9 गते 6 जना, 10 गते 2 जना र 11 गते 11 जनाले राजीनामा दिएको किताबखानाको ठेक्का पट्टाको रेकर्डमा देखिएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा 12 को नतिजा त्रुटिविहीन भने पनि नतिजाका सन्दर्भमा प्रश्न उठेपछि छानबिन समिति गठन गर्नुभएको छ। उहाँले एकतर्फ नतिजामा कुनै पनि त्रुटि नभई 40 दिनमा प्रकाशन गरेको बताए पनि अर्कोतर्फ शिक्षा मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहेको छानबिन समिति गठन गर्ने निर्णय गर्नुभएको हो। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनवाई यही असार 16 गते हुने भएको छ। पौडेलकी श्रीमती दोमाया पौडेलले उनीहरूलाई गैरकानूनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै यही असार 10 गते अदालतमा रिट निवेदन दिनुभएको थियो। उक्त रिटका सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार 15 गते महान्यायाधीश वक्ताको कार्यालयसँग लिखित जवाब माग गर्ने र असार 16 गते सुनवाई गर्ने आदेश दिनुभएको हो। वैकल्पिक व्यवस्था नगरी आफूलाई होल्डिङ सेन्टरबाट हटाउन लागेको भन्दै सुकुम्बासीहरूले विरोध गरेका छन्। राज्यबाट जबरजस्ती विस्थापन गरिएको भन्दै विभिन्न कम्युनिष्ट घटकहरूले विरोध प्रदर्शन गरेका हुन्। काठमाडौँको माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरूले सरकारले वैकल्पिक व्यवस्था बिना सुकुम्बासी बस्ती हटाएको आरोप लगाएका छन्। र सरकारले लागू औषध नियन्त्रणमा पनि नयाँ रणनीति अघि सारेको छ। साथै यस वर्ष लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण पनि हुने भएको छ। गृह मन्त्रालयले लागू औषध नियन्त्रण र ओसार पसार विरुद्धको कार्ययोजनामा परिवर्तन गर्दै दुर्व्यसनीलाई अपराधीका रूपमा नभई बिरामीका रूपमा व्यवहार गर्ने नीति अगाडि सारेको हो। आसमाडीको अधिकतम तापक्रम 34 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 32 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 65% मापन गरिएको छ। देश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। बाढी नगरपालिकाले माछा र मासुमा अनुदान दिने भन्दै 15 लाख रुपियाँ बजेट विनियोजन। प्रति लिटर 4 रुपियाँ अनुदानलाई बढाई 5 रुपियाँ कायम। डाक्टर सोडी मागले कुरासपा उपसभापतितर्फ सर्वसम्मत चयन। महिला उपसभापतिमा सविता गौतम र डाक्टर तोसीमा कार्कीबीच प्रतिस्पर्धा हुँदै राजसपा महाधिवेशनका कारण तेस्रो पटक सूचना टाँसेर सार्य प्रतिनिधि सभा बैठक। 5 केन्द्रीय सदस्यसहित 33 जना नेता कार्यकर्ताद्वारा विप्लव नेतृत्वको माओवादी छाडेको घोषणा। र 3 वर्षमा माध्यमिक तहका 1,64,000 विद्यार्थी गायब। शिक्षा मन्त्री दोहोरो कुरा, एकातिर छानबिन समिति गठन, अर्कोतिर नतिजा त्रुटिहीन रहेको दावी।
स्वस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: समय सूचक का साथ में
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5358 5570 7061 र 0855 5573 53।
2: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4943 4440 4395 5680 र 0985506640।
3: It's 7 o'clock. अहिले 7 बजे को छ।
4: यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पदाधिकारी चयनका लागि मतदान सम्पन्न। आजै मत परिणाम सार्वजनिक गर्ने तयारी। समावेशी र समन्यायिक विकासका दृष्टिकोणबाट आगामी आर्थिक वर्षका लागि विकास बजेट व्यवस्था गरिएको। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टको भनाइ। काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण फैलन नदिन पशु सेवा विभागद्वारा प्राविधिक टोली परिचालन। रुस नियन्त्रित क्रिमियामा युक्रेनी आक्रमणबीच आपतकाल घोषणा। र फिफा विश्वकपमा आज राति 12:15 समूह आएका दुई खेल हुँदै
5: भ्रामक एसएमएस तथा फिक्सिङ लिङ्क सम्बन्धी महत्त्वपूर्ण सूचना।
6: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिङ्कमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
5: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिङ्क प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिङ्क प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
6: ग्राहकहरूका लागि महत्त्वपूर्ण सुझावहरू।
5: अपरिचित वा शंकास्पद लिङ्कमा क्लिक नगर्नुहोस्।
6: ओटिपी, पासवर्ड, पिन, सिभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
5: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
6: शंकास्पद एसएमएस, फोन कल वा लिङ्क प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
5: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशनमा आज पदाधिकारी चयनका लागि मतदान भएको छ। 5 जना पदाधिकारी चयनका लागि भएको मतदानमा 1290 जना प्रतिनिधिले मतदान गरेको रासोपाको केन्द्रीय निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाले जानकारी दिनुभयो। यसअघि हिजो केन्द्रीय सदस्य पदका लागि निर्वाचन भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको विधानमा पहिलो चरणमा केन्द्रीय सदस्यका लागि निर्वाचन गर्ने र दोस्रो चरणमा पदाधिकारीको निर्वाचन गर्ने व्यवस्था छ भने दुवै निर्वाचनमा सबै महाधिवेशन प्रतिनिधिहरू मतदाता रहने व्यवस्था छ। पदाधिकारी निर्वाचनको नतिजा आजै सार्वजनिक हुने र त्यस लगत्तै नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम हुने रासोपाले जनाएको छ। रासोपाको महाधिवेशन आयोजक समितिले एक सूचना जारी गरी महाधिवेशन स्थलको हलमा आयोजना हुने शपथ ग्रहण कार्यक्रममा सहभागी हुन सबै नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई अनुरोध गरेको छ। यही असार 7 गते आइतबारदेखि जारी महाधिवेशन आज सम्पन्न हुने रासोपाले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनबाट पारित भएका दस्तावेजहरूलाई लिएर बहस भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो राजनैतिक र सैद्धान्तिक प्रतिबद्धतालाई सामाजिक लोकतन्त्रको रूपमा व्याख्या गरेको छ, तर संघीयताका सम्बन्धमा महाधिवेशनबाट पारित प्रस्तावबारे महाधिवेशनमा सहभागी प्रतिनिधिहरू स्वयंले पनि आफ्नै ढंगले व्याख्या गरिरहेका छन्। यस सम्बन्धमा महाधिवेशन प्रतिनिधिहरूको धारणा कस्तो छ त? संवाददाता विमल गेवालीको रिपोर्ट।
7: असार सात गतिको उद्घाटन समारोहले प्रतिनिधिहरूलाई जसरी उत्साहित र रोमाञ्चित बनाएको थियो, तर समय व्यवस्थापनको कमजोरीका कारण बिस्तारै चितवनको गर्मीसँगै शिथिल बनेका धेरै प्रतिनिधिहरू भोट खसाल्ने दिनसम्म कुर्न नसकी घर फर्कन बाध्य भएका देखिए। नीतिभन्दा नेतृत्वको सवालमा बढी माथापच्चिसी देखिएपछि रासोपालाई पहिलो महाधिवेशन सम्पन्न गर्न धेरै संघर्ष गर्नु परेको देखिन्थ्यो। बन्द सत्र मार्फत सजिलै पारित भएका राजनैतिक सांगठनिक लगायतका प्रस्तावहरू सार्वजनिक भएपछि मुख्य रूपमा रासोपाले अबका दिनमा संघीयता बारे के धारणा बनाउला भन्ने चासो धेरैलाई थियो। यस विषयमा अझै पनि सबै प्रतिनिधिहरूको समान धारणा देखिँदैन। मध्य प्रदेशको रौतहट जिल्ला क्षेत्र नम्बर 3 निर्वाचित सांसद रविन्द्र पटेल संघीयता देशको मुटु हो भन्नुहुन्छ। संघीयताको विरोध गर्ने जो कोही पनि आफै सकिने उहाँको जिकिर छ।
8: संघीयता यो देशको हटो र मधेसी जनताले आफै विद्रोह गरेर मधेसी जनताले रगत बगाएर यो संघीयता ल्याएको। अब हाम्रो पार्टी सभापतिको त लाइन होइन, कसरी ल्यायो म नाम भन्न चाहन्न।
7: चुनाव अघि जनतासँग प्रतिबद्धता जनाउँदा अधिकार माग्न प्रदेशले अब काठमाडौँ धाउन पर्दैन भन्ने, तर महाधिवेशनले त संघीयता बारे त्यति सकारात्मक बाटो त देखाए जस्तो लागेन नि भन्ने प्रश्नमा रासोपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियार।
9: संविधानको आधारभूत स्तम्भलाई भत्काउने चलाउने र यसको मर्म मूल्य मान्यता भन्दा माथि एक इन्च पनि नजाने कुरा त मध्य मार्गीबाट रोजेर गरिसकेको। त्यसकारणले लोकतान्त्रिक गणतन्त्र प्रति जसरी प्रतिबद्ध छ, यसका अन्य अवयवहरू अन्य स्तम्भहरूलाई पनि सम्वर्धन प्रवर्धन गर्न पार्टीले नीतिगत रूपमा सैद्धान्तिक रूपमा आफूलाई प्रस्ताएको छ। कतिपय सवालहरूलाई व्याख्या विश्लेषण गर्दा फरक परेको छ भने त्यो बहसकै मात्रै विषय हो, त्यो अन्तिम सत्य होइन।
7: संविधानले व्यवस्था गरेको विषय प्रति रासोपा स्पष्ट रहेको धारणा धेरै प्रतिनिधिहरूले सुनाउँछन्, तर संरचनागत परिवर्तन बारे अगाडि सारिएको प्रस्ताव संविधान संशोधनको विषयसँग जोडिने बताउनुहुन्छ नवलपुर जिल्लाका सभापति रवि पाण्डे।
8: रासोपाले प्रदेश तह भन्दा नि प्रदेश सभाको ठाउँमा प्रदेश परिषदको परिकल्पना गरेको छ। जस्तै हामीसँग जुन प्रदेश सदस्यज्यूहरू हुन्छ उहाँहरूको संख्या त धेरै छ, प्रतिनिधि सभाको डबलै हो, त्यो त कुरा बुझ्नुहुन्छ। अनि त्यो खर्च कटौती होस् भन्ने एउटा मोडल उसले डिजाइन गरेको छ, त्यो चिज चाहिँ भोलिको दिनमा सबैबाट पारित भयो भने देशका लागि सहमति।
7: अहिलेसम्मको अनुभवले प्रदेशलाई अलि बढी बुझिलो भएको यथार्थ सबैले बुझेको, तर खारेज नै गर्ने निर्णय आफूहरूको नरहने बताउनुहुन्छ बागलुङबाट महाधिवेशनमा आउनुभएकी एकजना प्रतिनिधि गोमा छेत्री।
10: सबैको मुखबाट चाहिँ मैले पोजिटिभ रेस्पोन्स सुनेको छु, किनकि उहाँले के भन्नुहुन्छ नि यो सकारात्मक तरिकाले अगाडि बढिरहेको छ, तर हामीले इम्प्लिमेन्ट गर्न सक्छौ भन्ने छ। कतिपय मर्ज हुन्छ, तर कस्तो भने काम गर्ने जुन तौर तरिका नि चारजनाले गर्ने काम एकदम प्रभावकारी व्यक्ति स्टाफ छ भनेदेखि एकजनाले गर्न सक्छ।
7: अर्थ राजनीतिसँग सम्बन्धित संघीयताको प्रश्नसँग जोडिएको प्रदेशको विषय होस् अथवा राजनैतिक दर्शनभित्र राष्ट्रिय स्वतन्त्र पार्टीले भनेको जस्तो प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता विषय जसरी उठेका छन् तिनको निरूपणमा राष्ट्रिय सहमतिको विकल्प बिना सम्भव देखिँदैन। यद्यपि देशको प्रमुख राजनैतिक शक्तिले शुरू गरेको यो प्रस्तावले नयाँ बहसको ढोका भने अवश्य खोलेको छ। विमल गेवाली, रेडियो नेपाल, भरतपुर।
4: आज दिउँसो 1 बस्ने गरी निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले आज सूचना जारी गर्दै विशेष कारणले प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको जनाउनु भएको छ। संघीय संसद सचिवालयले आजै दोस्रो सूचना जारी गर्दै प्रतिनिधि सभाको बैठक पर्सि आइतबार बिहान 11 लागि तोकेको छ। यसै गरी आजै महासचिव पाण्डेले प्रतिनिधि सभाको बैठक भोलि शनिबार 11 लागि स्थगित भएको सूचना जारी गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा जारी पहिलो महाधिवेशन नसकिएको र सांसद एवं मन्त्रीहरू महाधिवेशनमा व्यस्त भएकाले बैठक स्थगित गरिएको हो। यसअघि पनि हिजो असार 11 लागि तोकिएको प्रतिनिधि सभाको बैठक सूचना जारी गरी आज बोलाइएको थियो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले वर्षायाममा वैकल्पिक बसोबास, सुरक्षा र रोजगारीको व्यवस्था व्यवस्था नगरी सुकुम्बासीहरूलाई होल्डिङ सेन्टरबाट हटाउनु मानवाधिकार विपरीत भएको बताउनु भएको छ। सांसदहरूले भूमिहीन नागरिक सुकुम्बासी र नदी किनारका अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन तथा दृष्टिविहीन नागरिकहरूको जीविकोपार्जनसँग जोडिएको सडकमा साङ्गीतिक प्रस्तुति दिने पेसामा सरकारले लगाएको प्रतिबन्ध हटाई उक्त पेसालाई तत्काल पुनर्स्थापना गर्नुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले वर्तमान सरकारले भारत सरकारसँग गरेको सुपुर्दगी सम्झौताको प्रभाव र प्रक्रियाबारे स्पष्ट पारदर्शी सडक दुर्घटना न्यूनीकरण गर्न राजमार्गमा सुरक्षा व्यवस्थाको सुदृढीकरण तथा ट्राफिकको प्रभावकारी व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो। सांसदहरूले मधेसमा भूमिगत जलको अत्याधिक दोहनले जलस्तर घट्दा बोरिङबाट पानी आउन छाडेकाले मधेसमा खाने पानी र सिंचाईको पहुँच बढाउनु पर्ने तथा उखु र चिनी उत्पादनमा आत्मनिर्भरता बढाई चिनीको निर्यातमुखी प्रवर्धनको वातावरण निर्माणमा जोड दिनुभयो। यस्तै बैठकको शून्य समयमा सांसदहरूले कक्षा बाह्रको नतिजाप्रति विद्यार्थीको विरोधलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रमा 3% कर लगाउनु उपयुक्त नहुने, इन्धनको महँगी नियन्त्रण लगायतका विषय विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा राष्ट्रिय सभाका सचिव तुल बहादुर कणेलले विनियोजन विधेयक 2083 सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबल गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही असार 15 गते दिनको सभा 12 बजे बस्नेछ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिमा तहगत व्यवस्थापिका तथा वित्तीय अन्तर सम्बन्धका विषयमा छलफल भएको छ। समितिको आज बसेको बैठकमा सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समिति, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र योजना आयोगसँग छलफल भएको हो। छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले समावेशी र समन्वयिक विकासका दृष्टिकोणबाट भूगोल र जनसङ्ख्याका आधारमा विकास बजेटको व्यवस्था गरिएको जानकारी दिनुभयो। मधेस, सुदूरपश्चिम र कर्णाली प्रदेशमा अझै पनि न्यून आर्थिक वृद्धि दर रहेको भन्दै उपाध्यक्ष डाक्टर भट्टले संघ प्रदेश र स्थानीय तहले नै ती प्रदेशहरूमा विकास बजेट वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो। यस्तै प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष विपिन राज निरौलाले स्थानीय तहहरूको मानवविकास सूचकाङ्क समयमा नआउँदा राजस्व बाँडफाँडमा समस्या देखिएको बताउनुभयो। सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति घनश्याम चौधरीले प्रदेश सरकार स्थानीय र संघीय सरकारको समन्वय बिना सफल नहुने भन्दै कतिपय सन्दर्भमा तीन तह बीच समन्वय गर्न कठिनाई हुने गरेको बताउनुभयो। बैठकमा सांसदहरूले एउटा प्रदेशमा प्रत्येक वर्ष एउटै मात्र महत्त्वपूर्ण विकास आयोजना सञ्चालन गर्नुपर्ने र त्यो पूरा भएपछि मात्रै अरू आयोजनाहरू थप गर्नुपर्नेमा जोड दिनुभयो। सांसदहरूले अहिले सरकारको नेतृत्व गरिरहेको झन्डै दुई तिहाई बहुमत पाएको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनमा प्रदेशसभा खारिज गर्ने भनी गरेको निर्णय आपत्तिजनक भएको भन्दै उक्त निर्णय सच्याउन माग गर्नुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सुदूरपश्चिम विश्वविद्यालय टिकापुर आङ्गिक क्याम्पसको अतिक्रमित जग्गा प्रयोगमा ल्याउने गरी काम अघि बढेको बताउनु भएको छ। सुदूरपश्चिम विश्वविद्यालयको आज कञ्चनपुरको महेन्द्रनगरमा आयोजित 6 दीक्षान्त समारोहमा मन्त्री पोखरेलले टिकापुर क्याम्पसको अतिक्रमणमा परेको 300 बिघा जमिन प्रयोगमा ल्याउन काम सुरु भइसकेको स्पष्ट गर्नुभयो। विश्वविद्यालयको दीक्षान्त हुने संख्या विगतको तुलनामा दोब्बर बढेकामा सराहना गर्नुहुँदै मन्त्री पोखरेलले स्थानीयको भावना अनुरूप विभिन्न विषय र संकाय थप गरिने बताउनुभयो। समारोहमा 2,489 विद्यार्थी दीक्षित भएका छन्। विश्वविद्यालयका 6 संकायका स्नातक, स्नातकोत्तर, एमफिल र पिएचडी तहका विद्यार्थी एकैपटक दीक्षित भएको विश्वविद्यालयले जनाएको छ। त्यस अवसरमा उत्कृष्ट नतिजा हासिल गर्ने विभिन्न छात्र छात्रालाई चान्सलर, भाइस चान्सलर, स्वर्ण पदक तथा डिन पदक प्रदान गरिएको थियो। गृहमन्त्री सुधन गुरुङले लागू औषधलाई सामाजिक चुनौतीका रूपमा लिँदै सरकारले लागू औषधको अन्त्यको शुरूआत गर्ने अभियान सञ्चालन गर्ने नीति लिएको बताउनु भएको छ। अन्तर्राष्ट्रिय लागू औषध नियन्त्रण तथा ओसार पसार विरुद्धको दिवसका अवसरमा आज सन्देश जारी गर्दै उहाँले लागू औषधको ओसार पसार र दुरुपयोग सम्बन्धी आपराधिक जालो भत्काउन सबै संरचना परिचालन गर्ने बताउनुभयो। लागू औषधको ओसार पसार र दुरुपयोग केवल सामाजिक विकृति मात्र नभई राष्ट्रिय सुरक्षा, आर्थिक नोक्सानी र जनस्वास्थ्यलाई कमजोर बनाउने एक जटिल तथा सीमा वारपार हुने संगठित अपराध पनि भएकाले यसको न्यूनीकरणका लागि सबैको सहकार्य र समन्वय आवश्यक पर्ने गृहमन्त्री गुरुङले उल्लेख गर्नुभयो। पशु सेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ। काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा संक्रमणको जोखिम बढी देखिएकाले रोग नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले बताउनुभयो। उहाँका अनुसार तीन महिना अघि सुरु भएको संक्रमण विभिन्न 11 जिल्लामा फैलिएको छ। करिब 100 कुखुरा फर्ममा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि ती फर्ममा पन्छी, अण्डा, दाना नष्ट गरिएका छन्। करिब 1.5 महिना नयाँ चल्ला नराख्न आग्रह गरेको विभागले उच्च सतर्कता अपनाउन आह्वान समेत गरेको छ। काठमाडौँ उपत्यकाका चन्द्रागिरी, किर्तिपुर, टोखा, तारकेश्वर, गोदावरी, चाँगुनारायण, सूर्यविनायक लगायत क्षेत्रमा फर्ममा संक्रमण पुष्टि भएको छ। बर्ड फ्लूका उपचार र प्रभावकारी खोप नभएको हुँदा भाइरस कडा संक्रमण हुने र कुखुरा लगायत पन्छी नष्ट गर्नु उत्तम विकल्प हुने जनाइएको छ। धान रोपाईको समय सुरु भए पनि समयमा मल नपाउँदा मोरङका किसान समस्यामा परेका छन्। धानको बेर्ना लगाउँदा तथा धान रोपाईको तयारीका लागि आवश्यक पर्ने युरिया तथा डिएपी मलको अभाव देखिएको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
11: धान रोपाईको तयारीका लागि आवश्यक पर्ने युरिया तथा डिएपी मल नपाउँदा किसान मार्कामा परेका हुन्। धनपालथान गाउँपालिका तीनका किसान अनिल कुमार यादव।
12: बेला युरिया पाउँदैन, बेलामा डिएपी पाउँदैन, प्रयोग भने खेतीमा धान, मकै, गेहुँ, पटुवामा अब धान पर्ने बेलामा तपाईँले धान र पटुवामा चाहिन्छ। धान र पटुवामा अहिले मलै छ, रोप्ने बेला पनि मल छैन। बिउमा त कम लाग्छ, बिउ त कतैबाट खोजखाज गरेर हालिहाल्छ। जुन अहिले बर्खामा डिएपी हाल्नु पर्यो नि खेतमा।
11: धान रोप्नका लागि मलको प्रयोग गर्न नपाउने हो भने उत्पादन घट्ने र आफूहरू मार्कामा पर्ने अर्का किसान श्रवण मण्डलको भनाइ छ।
13: धान हुँदैन, धान त के हुन्छ, तब त फल्दैन, धानै फल्दैन। समस्या कृषि सामग्रीमा आएर भन्छु कि आफ्नो जानु
11: कोटा अनुसारको मल समयमा नआउँदा आवश्यकता अनुसारको मल पाउन नसकेको किसानको गुनासो छ। नेपाल सरकारले खरिद गरेको युरिया तथा डिएपी मल आउन केही हप्ता लाग्ने भएकाले कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय विराटनगरले युरिया तथा डिएपी मलको कोटा बाँडफाँड गरी बिक्रीका लागि पठाइसकेको छ। कार्यालयको बफर स्टकमा रहेको युरिया तथा डिएपी मल कोशी प्रदेशका 137 पालिकाका लागि कोटा बाँडफाँड गरी पठाएको हो। कार्यालयका प्रमुख कमल पोखरेलले बफर स्टकमा रहेको 4,631 मेट्रिक टन युरिया तथा 800 मेट्रिक टन डिएपीको कोटा बाँडफाँड गरी प्रदेशका सम्बन्धित कार्यालयमा पठाएको र त्यसको बिक्री सुरु भइसकेको जानकारी दिनुभयो।
14: सहज हुनुपर्ने हो, अब यो हर्मुज स्टेटको कारणले गर्दाखेरि हाम्रा नियमित प्रक्रिया अन्तर्गतका टेन्डरहरूका सामान नआएको कारण र अन्तर्राष्ट्रिय बजार बढेको कारणले गर्दाखेरि चाहिँ सामान अहिले तत्काल आइ नपुगेको कारणले गर्दाखेरि किसान तत्काल राहत होस् भनेर हामीसँग बफर स्टकमा रहेको सामानलाई प्रदेश समितिबाट निर्णय गराएर संघीय समितिबाट पनि तुरन्तका तुरन्तै निर्णय गर्न लगाएर पालिकाहरूलाई हामीले पठाइसकेको छ।
11: नेपाल सरकारले G2G तथा नियमित टेन्डर प्रक्रियाबाट खरिद गरेको सबै मल असार महिनाको अन्त्यसम्ममा विराटनगर आइपुग्ने र त्यसपछि मलको अभाव नहुने कार्यालयले जनाएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
4: नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनवाई यही असार 16 गते हुने भएको छ। पौडेलकी श्रीमती दोमाया पौडेलले उहाँलाई गैर कानूनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै असार 10 गते अदालतमा रिट निवेदन दिनुभएको थियो। काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताललाई 1,800 भाइल एन्टी रेबिज खोप उपलब्ध गराएको छ। महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गुलले आज अस्पताल पुगे लिएर खोप प्रदान गर्दै अस्पतालमा खोप अभाव हुने सम्भावना बढेको सूचना प्राप्त गरेपछि हामीले सम्भावित जनस्वास्थ्यजन्य जोखिम घटाउन अस्पताललाई सहयोग प्रदान गरेको बताउनुभयो। खरिद प्रक्रियाका कारण खोप अभाव हुन सक्ने देखिएकाले महानगरपालिकासँग सहयोग माग गरेपछि 7 दिनभित्रै महानगरपालिकाले खोप प्रदान गरेको अस्पतालका निर्देशक डाक्टर अनुप बास्तोलाले बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। बढ्दो युक्रेनी हवाई आक्रमणको प्रभाव कम गर्नका लागि भन्दै रुस नियन्त्रित क्रिमियाका अधिकारीहरूले संकटकालीन अवस्थाको घोषणा गरेका छन्। यो क्षेत्रले दक्षिणी रुसको पूर्वाधारमा युक्रेनले गरेको आक्रमणका कारण इन्धनको अभाव र बिजुली कटौतीको सामना गरिरहेको छ। क्रिमियाबाट रुसको विशाल क्षेत्रमा इन्धनको आपूर्ति हुने गरेको छ। बेलायतका राजा चार्ल्सले सन् 2024-25 आफूले 1,29,00,000 पाउन्ड कर तिरेको खुलासा गर्नुभएको छ। बेलायतको इतिहासमा यसरी राजाले कर तिरेको घोषणा गरेको यो पहिलो पटक हो। राजा चार्ल्स बेलायतमा सरकारलाई सबैभन्दा बढी कर तिर्ने 100

0: जनाको सूचीमा पर्नु भएको छ। यसै गरी युवराज विलियमले पनि सोही अवधिमा 77,60,000 पाउन्ड आयकर तिर्नु भएको छ। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: रूपन्देही जिल्लाका 15 स्थानीय तहले आगामी आर्थिक वर्ष 2083-84 लागि झण्डै 19 अर्ब रुपियाँ बराबरको बजेट सार्वजनिक गरेका छन्। जिल्लाका 16 स्थानीय तह मध्ये 1 उपमहानगरपालिका, 5 नगरपालिका र 9 गाउँपालिकाले समय सीमा भित्रै बजेट प्रस्तुत गरेका हुन्। जिल्लाको कोटाई माई गाउँपालिकाले भने यस वर्ष पनि समयमै बजेट ल्याउन सकेको छैन। सार्वजनिक गरिएका बजेटहरूको कुल आकार 18,87,02,53,000 रुपियाँ बराबरको रहेको छ। अधिकांश स्थानीय तहले पूर्वाधार विकास सँगै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सुशासन र सामाजिक विकासलाई प्राथमिकतामा राखेका छन्। जिल्ला मध्ये सबैभन्दा ठूलो बजेट बुटवल उपमहानगरपालिकाले सार्वजनिक गरेको छ। बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि 3,85,00,000 रुपियाँ बराबरको बजेट विनियोजन गरेको छ, जुन चालू आर्थिक वर्षको तुलनामा करिब 49,00,000,000 रुपियाँले बढी हो। लुम्बिनी सांस्कृतिक नगरपालिकाले 1,75,78,00,000 रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। लुम्बिनी सांस्कृतिक नगरपालिकाले विश्व सम्पदा क्षेत्र लुम्बिनीको संरक्षण, स्थानीय पाठ्यक्रम विकास, शिक्षा र स्वास्थ्य सुधारलाई प्राथमिकतामा राखेको छ। गाउँपालिका तर्फ सुद्धोधन गाउँपालिकाले सबैभन्दा ठूलो आकारको 78,02,00,000 रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। मध्य प्रदेशका जिल्लाहरूमा असारको दोस्रो साता बित्न लाग्दासम्म 4.36% खेतमा मात्र धान रोपाई सम्पन्न भएको छ। मध्य प्रदेशको कृषि विकास निर्देशनालयका सूचना अधिकारी सुदीप चौधरीले प्रदेशका जिल्लाहरूमा धान रोपाई हुने 3,82,433 हेक्टर भूमि मध्ये 16,711 हेक्टरमा धान रोपाई सम्पन्न भएको जानकारी दिनुभयो। यस अवधिमा सबैभन्दा बढी धानको रोपाई महोत्तरी जिल्लामा भएको छ। महोत्तरी जिल्लामा 3,336 हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। यसपटक पटक पटक पानी परे पनि धानको बेर्ना पूर्ण रूपमा तयार भइ नसकेको कारण धानको रोपाईले गति नपाएको मध्य प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ। जिल्लागत रूपमा सबैभन्दा कम रोपाई सर्लाही जिल्लामा भएको छ। सर्लाहीमा धान खेती हुने क्षेत्रफलको 2.5% क्षेत्रमा मात्र रोपाई सम्पन्न भएको छ। वीरगंजमा यही असार 21 गते रोजगार मेला आयोजना गरिने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ, मध्य प्रदेश र वीरगंज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा असार 21 गते वीरगंज रोजगार मेला 2083 आयोजना गर्न लागेको संघले जनाएको छ। वीरगंज उद्योग वाणिज्य संघमा आयोजित पत्रकार सम्मेलनमा यस पटकको रोजगार मेला परम्परागत रोजगार मेला भन्दा फरक हुने र मध्य प्रदेशमा दक्ष जनशक्तिको आवश्यकता पहिचान गर्ने तथा श्रम बजार विश्लेषणका आधारमा रोजगारदाता र रोजगार खोज्ने युवाहरू बीचको सिपको खाडल पुर्ने उद्देश्यले मेला गर्न लागि वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले जानकारी दिनुभयो। यो साताको अन्तिम कारोबार दिन शुक्रबार पनि नेपाली सेयर बजारको परिसूचक नेप्सेक घटेर बन्द भएको छ। साताको पहिलो कारोबार दिनदेखि निरन्तर घटिरहेको नेपाली सेयर बजारको परिसूचक नेप्सेले शुक्रबार पनि घट्ने क्रमलाई निरन्तरता दिएको हो।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार।
3: नेदरल्यान्ड्समा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लीग टूका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा टोली सार्वजनिक गरेको हो। 15 सदस्यीय मुख्य टोलीको उपकप्तानमा दिपेन्द्र सिंह ऐरी रहेका छन्। टोलीमा लेग स्पिन सन्दीप लामिछाने सहित कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख र सोमपाल कामी जस्ता अनुभवी खेलाड़ी यथावत छन् भने ईशान पाण्डे, गुलशन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन र विनोद भण्डारी पनि सामेल छन्। वैकल्पिक खेलाडीमा सुन्दीप जोरा, साहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्रीलाई सूचीमा राखिएको छ। नेपाली टोलीले नेदरल्यान्ड्समा आयोजना हुने त्रिदेशीय श्रृंखलाका क्रममा लीग टू अन्तर्गतका आफ्ना खेलहरू खेल्ने खेल तालिका रहेको छ। विश्वकप फुटबल 2026मा बिहिबार समूह ए, समूह बी र समूह सी का सबै खेल सकिँदा प्रतियोगिता मध्यबिन्दुमा पुगेको छ। विश्वकपका कुल 104 मध्ये 54 खेल सकिएका छन्। अब जुलाई 19मा अमेरिकाको न्यूजर्सीको मेटलाइफ स्टेडियममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा प्रमुख जियानी इन्फान्टिनोले विजेता देशलाई ट्रफी प्रदान गर्नुअघि 50 खेल खेल्न बाँकी छन्। विश्वकपमा पहिलो पटक 48 टिमको सहभागिता रहेको छ। विगतमा भन्दा 16 टिम थपिएपछि 4-4 टिमको को 12 समूह विभाजन गरिएको छ। विगतमा समूह चरणबाट सिधै प्री क्वार्टर फाइनलमा खेलाइन्थ्यो। यसपटक प्रत्येक समूहका शीर्ष दुई टीम र तेस्रो स्थानमा रहने उत्कृष्ट 8 टीम अन्तिम 32 पुगेका छन्। यसैबीच फिफा विश्वकप फुटबलमा आज राति 1:15 समूह आईका दुईवटा खेल हुँदैछन्। अमेरिकाको बोस्टन रंगशालामा नर्वे र फ्रान्स तथा क्यानाडाको टोरन्टो रंगशालामा सेनेगल र इराक खेल्दैछन्। विश्वकपमा फ्रान्स र नर्वे बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। फ्रान्स र नर्वेले पहिलो दुई खेलमा सेनेगल र इराकलाई हराउँदै नकआउट चरणमा पुगेका छन्।
0: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो सुमिता लामा। अब मौसम सम्बन्धी जानकारी। आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपात तथा तराई भूभागका एक दुई स्थानमा मेघ गर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पदाधिकारी चयनका लागि मतदान सम्पन्न। आजै मत परिणाम सार्वजनिक गर्ने तयारी। समावेशी र समन्वयिक विकासका दृष्टिकोणबाट आगामी आर्थिक वर्षका लागि विकास बजेट व्यवस्था गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टको भनाई। काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण फैलन नदिन पशु सेवा विभागद्वारा प्राविधिक टोली परिचालन। रुस नियन्त्रित क्रिमियामा युक्रेनी आक्रमणबीच आपतकाल घोषणा र फिफा विश्वकपमा आज राति 1:15 समूह आईका दुई खेल हुँदै यसका साथै साँझ 7 समाचार सकियो। अब अर्को समाचार 8 अङ्ग्रेजीमा सुन्नु।
4: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
5: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि
6: सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी वेट रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 कुक तालिम सञ्चालनमा रहेको छ।
7: गरी खाने शिक्षा हामी सबैको इच्छा।
8: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
9: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4, र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
8: माडी नगरपालिका बसन्तपुर चितवन।
10: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
11: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
10: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293।
12: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
13: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
12: प्रवेश परीक्षा साउन 1 साता, भर्ना साउन 2 साता र कक्षा सञ्चालन साउन 3 सातादेखि।
13: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
12: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
13: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
12: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
13: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
12: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
13: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनो कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। राष्ट्रपा पदाधिकारी निर्वाचनको मतपरिणाम सार्वजनिक, महामन्त्रीमा विपिन आचार्य निर्वाचित, निर्वाचन लम्बिँदा मतदाताहरूको सहभागिता कम, संसदको तेस्रो पटक बैठक स्थगित।
1: सत्तारूढ दल एनएके राष्ट्रिय समर पार्टीको महाधिवेशन पनि चलिरहेको छ, त्यसले गर्दाखेरि मन्त्रीको उपस्थिति पनि अलिकति हिजो अस्तिको हकमा चाहिँ उहाँहरू महाधिवेशन धेरै व्यस्त नै रहनु भएको।
0: धान खेतीमा 27 लाख भन्दा बढी कृषक आबद्ध, 23 औं राष्ट्रिय धान दिवसमा जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरतामा जोड दिइने, काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण तीव्र फैलिएपछि नियन्त्रणका लागि प्राविधिक टोली परिचालन।
2: पश्चिम सेवाको निकायमा तत्काल खबर गरेर जानकारी गराउनु पर्ने दायित्व हुन्छ, किनभने हामी अहोरात्र खटेका छौँ।
0: व्यापक आलोचनापछि सरकारी जग्गा लिज सम्बन्धी कार्यनीति खारेज, बितेको 24 घण्टामा 2438 सवारी साधन नियम उल्लङ्घनको कारवाहीमा, अबदेखि सवारी साधनमा कडाई।
3: फर्दर हामीले 24 घण्टाको चाहिँ विवरण हेर्दाखेरि चाहिँ 2500 देखि 2800 चाहिँ सवारी चालकहरूलाई चाहिँ कारवाही गर्ने गरेका छन्।
0: भेनेजुलाको 2 शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या 235 पुग्यो, 5000 भन्दा बढी घाइते। आइसिसी क्रिकेट विश्वकप लिग 2 को त्रिदेशीय श्रृङ्खला खेल्न रोहित पौडेलको कप्तानीमा 15 सदस्यीय टोली घोषणा।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: सरकार सञ्चालनको जिम्मेवारीमा पुगेका नेपाली राजनैतिक कर्मीहरू निसङ्कोच दोष पछ्याउन निपुण, सिपालु र अग्रसर छन्। जब जब जहाँ जहाँ भ्रष्टाचार नियन्त्रणको विषय अगाडि आउँछ, त्यस बेलामा शासकहरूलाई, अघिका शासकहरूलाई दोष लाएर पन्छिने क्रम चल्दै आयो। अहिलेको सरकारले पनि आफूले काम नगरिकन पुरानालाई मात्र दोष दियो भने जनताले पत्याउन छोड्नेछन्। अब खबर सन्तोषी रावलबाट।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ। यसअघि उहाँ रासोपाको सहमहामन्त्री हुनुहुन्थ्यो। उहाँसँग मनिष झाले प्रतिस्पर्धा गर्नुभएको छ। सब उपसभापतिमा सविता गौतम निर्वाचित हुनुभएको छ। उहाँसँग तोसीमा कार्की प्रतिस्पर्धामा हुनुहुन्थ्यो। त्यस्तै सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असीम शाह निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ। पदाधिकारीको निर्वाचनमा मतदानको सहभागी भने कम देखिएको छ। पदाधिकारीका लागि 1289 मत खसेको थियो। रासोपा केन्द्रीय सदस्यमा 2959 मत खसेको थियो। यद्यपि प्रतिनिधिहरू मतदान नगरी फर्किएपछि पदाधिकारीमा मतदान गर्नेको संख्या घटेको निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाले सीआईएनलाई बताउनुभयो।
3: काठमाडौँ
5: उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण तीव्र फैलिएपछि नियन्त्रणका लागि प्राविधिक टोली परिचालन

0: पालन गरिएको छ। पशु सेवा विभागले विभिन्न प्रयोगशाला मार्फत नियमित नमूना परीक्षण गरी निगरानी बढाएको हो। काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेका संक्रमणको जोखिम बढी देखिएकाले रोग नियन्त्रण कार्यालय उच्च प्राथमिकतामा राखिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार तीन महिना अघि शुरू भएको संक्रमण विभिन्न 11 जिल्लामा फैलिएको छ। करिब 100 कुखुरा फार्ममा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि ती फार्ममा पन्छी अण्डा दाना नष्ट गरिएका छन्। करिब 1.5 महिना नयाँ चल्ला नराख्न आग्रह गरेको विभागले उच्च सतर्कता अपनाउन आह्वान गरेको छ। काठमाडौँ उपत्यकाका चन्द्रगिरी, किर्तिपुर, टोखा, तारकेश्वर, गोदावरी, चागुनारायण, सूर्य विनायक लगायत क्षेत्रमा फार्ममा संक्रमण पुष्टि भएको छ। संक्रमण मानिसमा पनि सर्न सक्ने सम्भावना रहेको बताउँदै विभागका महानिर्देशक दाहालले संक्रमणलाई चाँडो नियन्त्रण गर्न पन्छी व्यवसायी तथा उपभोक्तालाई थप सावधानी अपनाउन सावधानी गरिएको छ। सिआइएनसँग कुरा गर्दै दाहालले भन्नुभयो,
1: अब तत्काल हामीले के भन्छौँ भन्दा यो रोगलाई परास्त गर्नको लागि सकेसम्म त यसको चाहिँ प्रभावकारी उपचार पनि छैन र प्रभावकारी खोप पनि छैन, जसले गर्दाखेरि तत्काल रोग देखिन साथ चाहिँ कुखुरा अथवा पन्छी अथवा पन्छीजन्य पदार्थ र पन्छी उत्पादन सामग्रीहरू सबै नष्ट गर्नेको विकल्प छैन। अब जहाँ जहाँ देखे तत्काल रिपोर्टिङ गरेर चाहिँ उहाँहरूले यो कुरो बुझ्नुपर्ने हुन्छ र सम्बन्धित निकायमा चाहिँ विशेष पशु सेवाको निकायमा तत्काल खबर गरेर जानकारी गराउनु पर्ने उहाँहरूको दायित्व हुन्छ, किनभनेदेखि हामी अहोरात्र खटेका छौँ र यो रोगलाई चाँडो नियन्त्रण गर्न प्रयासमा छौँ।
0: सरकारले नेपाल सरकारी जग्गा दर्ता उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति 2079 खारेज गरेको छ। राजपत्र मार्फत सूचना प्रकाशित गर्दै सरकारले उक्त कार्यनीति खारेज भएको जानकारी दिनुभएको हो। यस अघि सरकारी जग्गा सरकारको नाममा दर्ता गर्ने सरकारी निकायलाई उपभोगको प्रमाण पत्र दिने तथा विदेशी नियोग, स्वायत्त संस्था वा अन्य निकायलाई अधिकतम 40 वर्षसम्म लिजमा उपलब्ध गराउने व्यवस्था थियो। तर न्यून वार्षिक भाडा दरमा बहुमूल्य सरकारी जग्गा लामो अवधिका लागि लिजमा लिने प्रावधानको व्यापक आलोचना भएपछि सरकारले कार्यनीति नै खारेज गरेको हो। प्रतिनिधि सभा बैठक तेस्रो पटक सूचना टाँसेर स्थगित भएको छ। बैठक आइतबार बिहान 11 बजे बस्ने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले आइतबार बिहान 11 बजेसम्मका लागि स्थगित भएको सिआइएनलाई जानकारी दिनुभयो।
2: बैठकमा बिजनेस भनेको सरकारी नै हुन्छ अधिकतर, होइन, हाम्रोमा गैर सरकारी बिजनेस अथवा कार्यभार अलिक कम हुन्छ अनि सरकारी बिजनेस अगाडि बढाउन सम्बन्धित मन्त्रीको उपस्थिति अनिवार्य हुन्छ। यहाँहरूलाई थाहै नै छ अहिले सत्तारूढ दल यानि राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन पनि चलिरहेको छ, त्यसले गर्दाखेरि मन्त्रीको उपस्थिति पनि अलिकति हिजो अस्तिको हकमा चाहिँ उहाँहरू महाधिवेशन धेरै व्यस्त नै रहनु भएको भन्ने जानकारी थियो सचिवालयलाई। अर्को कुरा भोलि शनिबार पनि परेको अनि केही प्रतिपक्षी दलहरूले पनि भोलि चाहिँ नराख्न पाए उपयुक्त हुन्थ्यो, विभिन्न कार्यक्रमहरू पूर्व निर्धारित थिए, त्यसले गर्दाखेरि पनि बरु पछिल्लो राख्न पाए उपयुक्त हुन्छ भन्ने खालको त्यागा पनि प्राप्त भएको, यिनै कारणहरूले गर्दाखेरि बैठकहरू सरेको हो।
0: सरकारले यस वर्षको 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव 2083 जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका सहित विविध कार्यक्रम गरी मनाउने भएको छ। कृषि विभागले आज एक सूचना जारी गर्दै जलवायु परिवर्तनको चुनौती बीच धान उत्पादन बढाउन जलवायु मैत्री प्रविधिको विकास, विस्तार र प्रयोगलाई विशेष प्राथमिकता दिइएको जनाएको छ। नेपालको खाद्य तथा पोषण सुरक्षाको मुख्य आधार मानिने धान खेतीमा देशका करिब 27,65,000 कृषक परिवार आबद्ध छन्। राष्ट्रिय कृषि गणना 2078 अनुसार कुल खेती योग्य जमिनको 54% क्षेत्रमा धान खेती हुने गरेको छ भने कृषि कुल गृहस्थी उत्पादनमा धानको योगदान करिब 13% रहेको छ। धान उत्पादनबाट वार्षिक करिब 2 खर्ब रुपियाँ बराबरको आर्थिक योगदान पुग्ने सरकारी तथ्याङ्क छ। साझा खबरमा अब विदेशका खबर। भेनेजुएलाको 2 शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या दोब्बरले बढेको छ। भूकम्पका कारण बिहान 188 जनाको मृत्यु भएको थियो। केही बेर अघिसम्म मृत्यु हुनेको संख्या 235 पुगेको जनाइएको छ। 4,300 बढी घाइते भएका छन्। स्विजरल्याण्डबाट 80 सदस्यीय उद्धार टोली तथा मेक्सिकोका राहतकर्मीहरू प्रभावित क्षेत्रमा परिचालन भएको छ। साथै उद्धार तथा राहत सम्बन्धीका लागि अमेरिकी सेनाले प्रक्रिया अघि बढाएको छ। राजधानी कारास्कास र सबैभन्दा बढी प्रभावित लागवाइडार र राज्यमा स्थानीय उद्धारकर्मीहरूले रातभर ढलेका भवनहरूमा मानिसहरूको खोजी अभियान सञ्चालन गरेको छ। अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू त्रिदेशीय रंगशालामाका लागि नेपाली टोली घोषणा भएको छ। नेदरल्यान्ड्समा आउँदो जुलाई 31 गतेसम्म प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले आज रोहित पौडेलको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। यो श्रृङ्खलामा घरेलु टोली नेदरल्यान्ड्स, नेपाल र नामिबिया सहभागी छन्। उद्घाटन खेलमा नेपाल र नामिबिया खेल्नेछन्। 8 देश सहभागी लिग टू तालिकामा नेपाल 24 अङ्कसहित 5 स्थानमा छ। यस्तै नेदरल्यान्ड्स 32 अङ्कसहित तेस्रो र नामिबिया 22 अङ्कसहित 7 स्थानमा रहेको छ।
3: सन्तोषी रावल लागु औषधको कारोबार र प्रयोगका घटना बढ्दै
4: कुन स्थानीय पालिकामा अलिकति सेवनकर्ताहरू बढी हुनुहुन्छ अथवा बिक्री भण्डार बढी हुने ठाउँहरूमा पहिचान गरेर त्यसलाई पक्राउ गर्ने र कानुन कारवाही गर्ने र उहाँलाई चाहिँ अभिभावकलाई बोलाएर उसको मात्रा हेरेर काउन्सिलिङ समेत हामीले गर्दै आइरहेको छौँ।
3: लागु औषधको कारोबार र प्रयोगका घटना बढ्दै दुरुपयोगका लागि ओसार पसारलाई नै रोक्नुपर्ने विशेष सामग्री बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
5: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक सहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कुलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेसन एन्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलाप द्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कुल पाटन ढोका ललितपुर।
6: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
7: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
8: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
7: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
9: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
10: कार्यक्रम साझा आवाज,
7: लैङ्गिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
11: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
12: प्रोप्राइटर मधुमाया जीसी पढे हैन, प्रोप्राइटर बनेछु। हेर्नुस् त, घर खर्च, दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
7: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सिआइएन मार्फत देशैभर
8: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सिआइएन को फेसबुक पेज र युट्युब सिआइएन च्यानलमा पनि।
9: पसिनाको सम्मान, समानताको अभियान,
10: कार्यक्रम साझा आवाज।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। पछिल्लो समय लागु औषध प्रयोगकर्ताहरूको संख्या बढ्दै गएकाले कडा कानून लागू गर्न आवश्यक रहेको सांसदहरू तथा कानूनविदहरूले बताएका छन्। सामुदायिक रेडियो प्रसारक सङ्घ अकुराब नेपालले आज लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौँमा आयोजना गरेको लागु औषध नियन्त्रणका लागि कानूनी प्रावधान र कार्यान्वयनको अवस्था विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले उक्त कुरा बताएका हुन्। आज लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको दिवसका अवसरमा विभिन्न कार्यक्रम भएका छन्। अन्तर्राष्ट्रिय यो दिवसको अवसरमा विशेष गरेर नेपालका कानून निर्माणमा देखिएका चुनौतीहरूका बारेमा र कानून कार्यान्वयनका बारेमा बहस हुने गरेका छन्। जिल्ला जिल्लामा यो दिवस मनाइए तापनि लागू औषधको कारोबार र प्रयोगका घटनाहरू भने कमी आउन सकेको छैन।
14: दाङ जिल्लामा लागू औषधको प्रयोग रोक्नका लागि जिल्लामा विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन हुने गरे पनि निरन्तरता भने हुन नसकेको गुनासो सरकारवालाले गर्दै आएका छन्। एकजना विद्यार्थी जेनिसा बुढा थोकी,
15: विद्यालयले लागू पदार्थ रोक्नको लागि वरिपरि दोकानहरूमा लागू पदार्थ हटाइदिनु पर्यो र विद्यार्थीहरूलाई ध्यानपूर्वक सबैलाई हेर्नु पर्यो र विद्यार्थीहरूको समस्या ब्यागहरू चेक गर्ने अनि सबैलाई हेर्ने अनि सबै विद्यार्थी बुझ्ने कस्तो छ के छ र वरिपरिको लागू पदार्थ
14: गएको जेठ महिनामा मात्रै प्रहरीले दाङ जिल्लाका विभिन्न स्थानबाट लागू औषध सम्बन्धी घटनामा 29 जनालाई पक्राउ गरेको छ। प्रहरी प्रशासनको ध्यान पक्राउ र कारवाहीमा गइरहँदा सचेतनाको पनि कार्यक्रम चलाउनु पर्ने बताउनुहुन्छ गोर्खा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलका प्रिन्सिपल मानसिंह घरती मगर।
16: लागू औषध नियन्त्रणको लागि सबभन्दा पहिले त यो यसको जुन असरहरू पार्ने प्रभावहरू यो सेवन गर्दाखेरि यसले के असरहरू पर्छ भन्ने कुरा हामीले बुझाउन आवश्यक छ।
14: प्रहरीका अनुसार दाङमा लागू औषध कारोबार तथा परेको सम्बन्धी घटना र यसमा संलग्न व्यक्तिको संख्या पनि बढिरहेको छ। सामाजिक अभियन्ता विनोद केसी,
17: लागू औषध दुर्व्यसन रोक्नका लागि खास गरी घर परिवार अलिकति सचेत हुनु पर्यो, त्यो सँगसँगै समाज सचेत हुनु पर्यो, त्यो सँगसँगै स्थानीय तह पालिका र सरकारका सम्पूर्ण निकायहरू र खास गरिकन युवा वर्गहरूलाई सचेतनामूलक कार्यक्रम मार्फत सचेत गराउन सकियो भने केही न्यूनीकरण गर्न सकिन्छ भन्ने लाग्छ।
14: सरकारले लागू औषध विरुद्धको कानून कार्यान्वयनमा जोड गर्दा गर्दै पुनस्थापनामा पनि अभियन्ताहरूले ध्यान दिन सरकारको ध्यानकर्षण गराउँदै आएका छन्। कोराहीमा रहेको निर्णय पुनस्थापना केन्द्रका सञ्चालक गणेश ओली,
18: साथीभाइको लहलहीमा कारणले चाहिँ धेरै साथीहरू चाहिँ जान अनजानमा चाहिँ दुर्व्यसनमा फसिरहेका हुन्छन्। उनीहरूलाई चाहिँ अब पुनः समाजमा चाहिँ पुनस्थापित गर्नको निम्ति राज्यले उनीहरूलाई विभिन्न किसिमका शिपमूलक तालिमहरू दिने, उनीहरूलाई सक्षम बनाउने र सम्मानजनक जीवनयापनको निम्ति राज्यले परिवारले र समाजले चाहिँ त्यो भूमिका खेल्न सक्यो भने दुर्व्यसनमा लागेकाहरू पनि भोलि चाहिँ समाजको निम्ति महत्त्वपूर्ण योगदान दिन सक्छन् भन्ने थुप्रै उदाहरणहरू पनि छन् र त्यसको निम्ति राज्यले नीति बनाएर चाहिँ अगाडि बढ्नुपर्छ।
14: चालू आर्थिक वर्ष 2082-83 को हालसम्म जिल्लामा लागू औषध सम्बन्धी 113 मुद्दामा 217 जना पक्राउ परेका थिए। गत आर्थिक वर्ष 2081-82 जिल्लामा लागू औषध सम्बन्धी 106 घटनामा 178 जना पक्राउ परेका थिए। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठ,
4: लागू औषध प्रसार प्रसार र बिक्री वितरण नियन्त्रण लागि जिल्ला प्रहरी कार्यालयले कानूनी कार्यवाही खिलेर सचेतनामूलक कार्यक्रमहरू हामीले जिल्ला प्रशासन कार्यालय स्थानीय निकाय अनि स्टेक होल्डरसँग समन्वय गरेर प्राथमिकताका साथ रोकथाम नियन्त्रण लागि हामी लागिरहेका छौँ, जसको फलस्वरूप हामीले यो साप्ताहिक रूपमा, मासिक रूपमा र पाक्षिक रूपमा पनि एउटा कार्ययोजना सहित कुन स्थानीय पालिकामा अलिकति सेवनकर्ताहरू बढी हुनुहुन्छ अथवा बिक्री भण्डार बढी हुने ठाउँहरूमा पहिचान गरेर त्यसलाई पक्राउ गर्ने र कानुन कारवाही गर्ने र उहाँलाई चाहिँ अभिभावकलाई बोलाएर उसको मात्रा हेरेर काउन्सिलिङ समेत हामीले गर्दै आइरहेको छौँ।
14: दाङमा पछिल्लो समय लागू औषधको कारोबार सेवनमा संलग्न भएका व्यक्ति पक्राउ पर्नेको संख्या र सुधार केन्द्रको संख्या बढिरहेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दाङमा करिब 450 व्यक्ति प्रयोगकर्ताका रूपमा छन् भने पुनस्थापना केन्द्रको संख्या 16 पुगेको छ। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम, दाङ।
3: लागू औषध दुरुपयोग तथा अवैध ओसार पसार रोक्ने उपायका बारेमा विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर मा लागू औषध कुला छुटाउनका लागि गर्नुपर्ने कार्य,
19: कोर्स चाहियो तपाईँलाई, डक्टर हुनलाई डक्टर कोर्स चाहियो, भर्ना गरेर 5 छक भात खान दिएर भयो त्यस्तै। यो ड्रग रियाब भनेको रियाबले सुधार्ने होइन, त्यहाँभित्र कोर्स हुन्छ, त्यो कोर्स के हो त्यही अनुसारको मान्छे लाग्छ।
3: पुनर्स्थापनाको कार्यमा लागेका एकजनाको सफलताको कथा, विशेष सामग्री बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।

0: for DTH Seva, this home.
1: This home. Khushi ko connection.
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा

0: मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। फेरि पनि लागु औषध नियन्त्रण र योजना। सरकारले लागु औषध नियन्त्रणका लागि ल्याएको ऐन 50 वर्ष पुरा हुँदा पनि समसामयिक रूपमा परिवर्तन हुन सकेको छैन। लागु औषधको नियन्त्रणका लागि सरकार र सरोकारवालाको भूमिका कस्तो हुन्छ? नेपाल प्रहरीका पूर्व SP तथा रिहाब स्पेसलिस्ट वसन्तराज कुवरसँग साथी लील प्रकाशचन्दले कुराकानी गर्नुभएको छ।
3: मन्त्रीले बोलेर मात्र रोकिन्छ? रोकिन्न भने मैले नखाएकालाई रोक्नका लागि ड्रग प्रिभेन्सन विभाग खोल्नुहोस् या महाशाखा खोल्नुहोस्, कम्तीमा मलाई लाग्छ 300 स्टाफ चाहिन्छ। कोही स्कुल डिपार्टमेन्ट हेर्ने, कोही आमाहरूलाई हेर्ने, 300 मान्छे मोबिलाइज हुनुपर्छ होल इयर, र बजेट पनि निकै ठुलो चाहिन्छ। खाएको मान्छे जुन छ त्यसले आफै आएर तपाईँलाई रिपोर्ट गर्छ? गर्दैन, चिन्ने कसरी त? उसले भित्रभित्र अर्को तिनवटा एउटा तिनवटा बनाइरहेछ भने खाएकोलाई चिन्ने अफिस खडा गर्नु छ। अहिले छ चिन्ने भने कसरी? जस्तो नागरिकता लिँदाखेरि पिसाब जाँच गर्नुपर्ने, सिद्धेन नागरिकतामा परे। विदेश जाँदाखेरि तपाईँहरूको ड्रग टेस्ट हुने, जाहिर खाँदाखेरि ड्रग टेस्ट हुने परे। स्कुलमा चाहिँ यदि पढाइ कमजोर भइरहेछ र वेट लुज भएको छ भने ड्रग टेस्ट हुन्छ परे। त म तिमीले ड्रग खाएको कुनै पनि हालमा थाहा पाउँछु, तिमी बच्नै सक्दैनौ। तिमी अफिस बिहा गर्नुभन्दा अगाडि ड्रग टेस्ट गर्ने, यति 5-7 वटा नियम बनाइदियो भने ड्रग्समा मान्छे फुत्किन सक्छ, कहीँ न कहीँ त पऱ्यो। या त उसले जाहिर खानु पाइन्न भनेर खाँदै खाँदैन, ड्रग एडिक्टहरू भित्र लुकिरहेका छन्, उनीहरूले अरूलाई बनाइरहेका छन्। अब खाएको चिन्नुभयो तपाईँले, 7 लाख रहेछ। अब म्यानेज कसरी गर्नुहुन्छ त? 3 नम्बर म्यानेज गर्नुहोस्, जेल हाल्ने हो कि? जस्तो फिलिपिन्सले मारिदिने भन्यो सबैलाई, सिङ्गापुर इन्डोनेसियाहरूले जेल हाल्ने भन्ने नीति बनायो, कतिपय देशले होइन सरकारले ड्रग खान दिउँ, नचोर नढाँट सरकारले दिन्छ, या पनि मेथाडोन भन्ने दिन्छ, त्यो सुधार नहोइन। 4 मा साइकाट्रिक पेसेन्ट मान्ने, एबनर्मल मान्ने र डिप्रेसनका नाममा ड्रगै दिने, यस्ता मोडल त 15 वटा छ। तपाईँको देशले अङ्गीकार गरे मोडल के त?
4: त्यसो भए नेपालको मोडल चाहिँ के हुन सक्छ त? अन्तर्राष्ट्रिय अनुभवले तपाईँले दिनुपर्ने सुझाव चाहिँ
3: मैले भनिरहेको छु त, सरकारको एउटा पनि रियाप छैन र 3 लाख ड्रग एडिक्टहरू या 5 लाख मैले भने जस्तो 7 लाख मैले आइडेन्टिफाई गरिदियो भने व्यवस्थापन कसरी गर्नुहुन्छ त? जेलमा हाल्नुहुन्छ, 7 लाखको जेलको लागि तयार गर्नुहोस् या ड्रगै खुवाउनुहुन्छ? त्यसकारण 1 मा नखाएकालाई खान नदिने, 2 मा खाएकालाई चिन्ने, 3 मा चिनेकोलाई व्यवस्थापन गर्ने। अव्यवस्थापन भयो, रियाप गए, उनीहरू कहीँ गए, फर्केर आएर फेरि खान सक्छ नि त, रिल्याप्स हुन त दिनु भएन। प्लस उसले के भन्छ, हजुर मलाई त केही सिपै छैन, मलाई खुट्टामा उभिन सिकाउनुहोस् भन्यो भने तिनलाई पुनस्थापित गर्ने स्किल दिने हो कि विदेश पठाउने हो कि गभर्मेन्ट जबमा छिराउने हो कि? छ अहिले शाखा छ। अहिले खालि के छ सरकारसँग भन्दा, बेचबिखनलाई कारवाही गर्ने कानुन कार्यान्वयन छ। मैले यतिलाई थुने, मैले यति समाते, त्यसको ड्रग रोक्नसँग 20% मात्रै रोल छ। पुलिस प्रशासन मन्त्रीज्यूहरूले बेसरी राम्रो काम गर्यो भने 20% रोग रोकिन्छ। सपोर्ट गर्ने शाखै छैन भने चाहिँ तपाईँको भेट त कहाँ हुने भयो? त एकैचोटि खाइसकेपछि जो छोड्नै सक्दैन, त्यहाँदेखि बिहारमा रक्सी रोकेपछि मान्छे कहाँ आयो त खाना? नेपाल पनि नदिनुहोस् त, ऊ अर्को देश जान्छ। जुन दिन हामीले उसलाई रक्सी खान नपर्ने गरी उपचार गरिदिन्छौँ त्यो दिन आफै उसले रक्सी छोड्छ, किनकि आजसम्म कसैले ड्रग पिटेर बेच्या थाहा छ? तपाईँले फलानालाई कुटेर बेच्यो भन्ने सुन्नु भएको छ? अपहरण गरेर बेच्यो भन्ने सुन्नु भएको छ? उसले त ठगी गरेछ खालि। तपाईँले सेतो चस्मा लाउनुहुन्छ, नलाउनुहोस्, लाउनुहोस् यो ट्याब्लेट खानुहोस् भनेर 10 दिन खुवाएर सिधाइदिएछ।
4: कसरी चिन्ने भन्ने बारेमा चाहिँ जस्तो नागरिकता अथवा पानी धाराको बेलामा पनि थाहा जाँच्न सकिन्छ
3: भन्नु?
4: एकपटक खाएको मान्छेले यसले खान्छ कि खान्न भनेर त्यो कति समयसम्म त्यसले थाहा पाउन सकिन्छ? कस्तो खालको हुन्छ?
3: लक्षणबाट थाहा भयो, दोस्रो लक्षणबाट थाहा भए चाहिँ त्यसलाई आइसोलेट गरिदिनुहोस्। जस्तो स्कुलमा राम्रो पढिरहेको थियो, हिसाबमा 80 ल्याउँथ्यो, 40 ल्याए, अब ऊ अब नर्मल भयो, लक्षण ठिक भएन, उसलाई जाँच दिनुहोस् पिसाब, र पिसाबमा चाहिँ 7 दिनसम्म त प्रष्टै देखिन्छ।
4: मानौ पहिलो दिनमा त्यो सेवन गर्यो भने 7 दिनसम्म त्यसको चाहिँ लक्षण पिसाबमा आउने भयो
3: देखिन्छ। तपाईँले त्यसलाई भनेर किन गर्नु पर्यो? तपाईँलाई मैले जाँच्नु छ भने भनिदिनु पर्छ, तपाईँलाई नभनी जाँच्छु नि, अझ म शनिबार छोडिदिन्छु, आइतबार जान्छु नि, शनिबार तपाईँ बिहारी फुर्सद होला खायो होला भनेर। त त्यस कारण यु क्यान टेस्ट एनी डे, तर त्यो शाखा खोइ त मलाई भन्न न,
4: संरचना त भएन नेपाल,
3: संरचना नभए ठुल्ठुलो कुरो गरेर हुन्छ सबैले। अहिले जुन सुदन गुरुङ मन्त्रीज्यूहरू आज हुनुहुन्छ, भोलि हुनुहुन्न फेरि, यो उहाँहरूलाई अपर्च्युनिटी हो, समयले कसैलाई कुर्नेवाला छैन। सारा मान्छेहरू 25 वर्ष हाम्रै हो भन्थे, काङ्ग्रेसले पनि एमाले पनि 25 वर्ष हाम्रै भन्थे, त्योभन्दा अगाडि राजाले नि भन्थे, हुँदैन। हरेक मान्छेको स्टार्ट हुन्छ, चेन्ज हुन्छ, स्टप हुन्छ। अहिलेको वास्तविकता, अहिलेको यथार्थ उहाँहरू नि हो।
4: तपाईँले भनेअनुसार यदि पैसा पानी नपुगेर हो कि किन हो त नेपालमा नभएको,
3: एक्सपर्टलाई सोध्दै सोध्दैन, सबै त्यो सरकारी कर्मचारीलाई कस्तो परेको छ म सबै ज्ञाता हो। मन्त्रीज्यूहरूलाई त के परेको छ भने म त महाज्ञाता हो। अहिले सरकारको एउटा पनि रियाप छैन। संविधानमा स्वास्थ्य कसको जिम्मामा छ? सरकारको। त्यस कारण सरकारले स्वास्थ्य अन्तर्गत के बनायो? सरकारी अस्पताल बनायो। रियाप किन नबनायो? अब रियापै नबनेपछि कसले चलायो त? सामाजिक संस्थाहरूले चलायो। सामाजिक संस्थाले चलाएपछि सामाजिक संस्थाले कसरी चलाउँछ त? उसले कहीँबाट पैसा पाउनु पर्यो। त्यस कारण अरू देशमा के गर्छ? उसलाई घर दिन्छ। तपाईँले रियापहरूलाई एउटालाई सरकारले जमिन दिया देख्नु भएको छ? एउटालाई पैसा दिया देख्नु भएको छ? इन्डियामा पनि 3,000 भन्दा बढी रियापलाई 31 लाख रुपियाँ दिन्छ सरकारले। ल गर, हामीले पठाएको मान्छे पनि गर। अब उहाँहरूले रियाप छैन भने, सरकारको रियाप छैन भने खोलेको रियापलाई सपोर्ट गर्नु पर्यो परेन, खोलेको रियापलाई स्ट्रेन्थेन गर्नु पर्यो परेन, उल्टो बन्द कसरी गर्ने?
4: बन्द चाहिँ के कारणले गर्नु पर्ने अवस्था?
3: एउटाले उजुरी हाल्यो भने बन्द गर्ने दौडिहाल्ने। चिप चिप पपुलारिटी के अरे, तपाईँलाई यहाँ
4: तपाईँलाई
3: यो घर चलाउन कति गाह्रो होला, यो विचार तपाईँलाई नै थाहा होला। यहाँ भाडा तिर्न कति गाह्रो छ, बिल तिर्न कति गाह्रो छ, सेटेलाइट तिर्न तपाईँलाई नि थाहा छ होइन? अब मैले उजुरी हाल्दे ऐ त्यहाँबाट सुनको व्यापार भने चाहिँ तपाईँलाई छरेड गरिदिइहाल्ने। कुन चाहिँ मान्छेले सम्मान पाएछ मलाई भन्नुहोस् त?
4: यो गैर सरकारी क्षेत्रबाट खुलेका जुन यो पुनस्थापना गृह अथवा केन्द्रहरू छन् नि, त्यहाँ सबैमा 100% राम्रो छ कि केही अझै सुधार गर्न सक्यो भने?
3: त्यहाँ छ त, त्यहाँ उहाँहरूले एउटा ऊ बनाउनु भएको छ निर्देशिका, त्यसमा 1.5 रुपियाँ पनि जमिन हुनुपर्छ भन्नुभएको छ, त्यसमा 5-7 वटा 9 वटा स्टाफ हुनुपर्छ भन्नुभएको छ। त्यो भने त लज भयो, लज लजमा यतिवटा चाहिँ रुम चाहिन्छ भने जस्तो भयो क्या, भात पकाउने मान्छे चाहिन्छ, होइन। विधि के त, सुधार्ने विधि चाहिँ के? तपाईँले आफ्नो छोरालाई स्कुलमा भर्ना गर्नुभयो, 3 वर्ष गयो, किताब छैन, पास हुन्छ? मूल कुरा, डक्टर बनाउँछ केले? कोर्स। जर्नलिस्ट बनाउँछ केले? कोर्स। कोर्सको पैसा, कोर्स चाहियो तपाईँलाई, डक्टर हुनलाई डक्टर कोर्स चाहियो, भर्ना गरेर 5 छाक भात खान दिएर भयो? त्यस्तै यो ड्रग रियाब भनेको रियाबले सुधार्ने होइन, त्यहाँभित्र कोर्स हुन्छ, त्यो कोर्स के हो त्यही अनुसारको मान्छे लाग्छ।
2: रासपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ भने सहमहामन्त्रीमा हरि ढकाल, निशा डाङ्गी र असीम शाह निर्वाचित हुनुभएको छ। काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा बर्ड फ्लूको संक्रमण तीव्र रूपमा फैलिएको छ। सरकारी जग्गा दर्ता उपयोग र लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति खारेज भएको छ। प्रतिनिधि सभाको बैठक तेस्रो पटक पनि सुचारा टाँसेर स्थगित भएको छ। भेनेजुलामा 2 शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या 235 नागेको छ। र आइसिसी क्रिकेट विश्वकप लिग 2 त्रिदेशीय श्रृङ्खलाका लागि नेपाली टोली घोषणा भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 13 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
3: नमस्कार संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
1: नयाँ पदाधिकारी चयन गर्दै सकियो रासोपाको पहिलो ऐतिहासिक महाधिवेशन, 900 जना केन्द्रीय सदस्य र 7 पदाधिकारी निर्वाचित।
0: एमालेसँग तत्कालै सहकार्य सुरु हुने प्रचण्डको भनाई, कंग्रेस महामन्त्री घिमिरे र शेखर कोइराला बीच भेटवार्ता।
1: मनसुन भेटिएसँगै विपदको त्रास, उपचारको बन्दोबस्त। भोलि पूर्वी भूभागका केही स्थानमा भारी वर्षा, तराईमा तातो लहर चल्ने।
0: इरानद्वारा हुर्मुज जलमार्गमा थप कडाई, स्वीकृति बिना जहाज आवाज गर्न नपाउने, नाविकहरूको उद्धार अभियान स्थगित।
1: र विश्वकप फुटबलमा आज 2 खेल हुँदै, महिला टी20 विश्वकप क्रिकेटमा आज श्रीलंका र स्कटल्याण्ड भिड्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको चितवनको भरतपुरमा सम्पन्न पहिलो ऐतिहासिक महाधिवेशनबाट पार्टीको नयाँ पदाधिकारी चयन भएका छन्। महाधिवेशनको पहिलो चरण अन्तर्गत हिजो भएको निर्वाचनबाट 900 जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए। दोस्रो चरण अन्तर्गत आज भएको निर्वाचनबाट उपसभापति, महामन्त्री र सहमहामन्त्री चुनिएका छन्। रासपाको उपसभापतिमा कानुन मन्त्री समेत रहनुभएकी सुविता गौतम विजयी हुनुभएको छ। उहाँ डाक्टर तोसीमा कार्कीलाई पराजित गर्दै उपसभापतिमा निर्वाचित हुनुभएको हो। यसअघि पार्टीको सचिवालय सदस्य रहनुभएकी गौतम उपसभापतिको जिम्मेवारीमा पुग्नु भएको हो। राष्ट्रपाको विधान अनुसार 3 जना उपसभापति रहने व्यवस्था छ, जसमध्ये डाक्टर स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसक्नु भएको छ। 1 जना उपसभापति मनोनयन गरिनेछ। पार्टीको खुला महामन्त्रीमा विपिन कुमार आचार्य निर्वाचित हुनुभएको छ। यसअघि सहमहामन्त्रीको भूमिकामा रहनुभएका आचार्यले कडा प्रतिस्पर्धाका बीच महामन्त्रीमा बाजी मार्नु भएको हो। महामन्त्री पदका लागि आचार्यसँगै मनिष झा, सागर ढकाल र गणेश कार्की चुनावी मैदानमा हुनुहुन्थ्यो। महामन्त्रीका अन्य आकांक्षीहरू गणेश प्राजुली, राजु पाण्डे, कविन्द्र बुर्लाकोटी, जगदीश खरेल, रन्जु दर्शना र प्रमोद नेउपानेले आचार्यलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएपछि सहज भएको थियो। पुरुष सहमहामन्त्रीतर्फ हरि ढकाल र असीम शाह विजयी हुनुभएको छ। यो पदका लागि उनीहरूले रमेश प्रसाई, यज्ञमणि नेउपाने, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बू, राजीव खत्री, विजय जैरू र हिमेश पन्तलाई हराएका हुन्। यस्तै महिला सहमहामन्त्रीतर्फ निशा राङ्गी विजयी हुनुभएको छ। जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी र रिमा विश्वकर्मालाई पछि पार्दै डाङ्गीले जित हासिल गर्नुभएको हो।
1: रासोपाको पहिलो महाधिवेशनको मत परिणाम अनुसार बालिन शाह नेतृत्वको सरकारमा सहभागी 8 जना मन्त्रीहरू केन्द्रीय सदस्यमा विजय भएका छन् भने 1 जना मन्त्री पराजित भएका छन्। चुनावमा प्रतिस्पर्धा गरेका 9 मन्त्रीहरू मध्ये 8 जना मन्त्री केन्द्रीय सदस्यमा निर्वाचित हुन सफल भए। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शिवशंकर यादव पनि केन्द्रीय सदस्यको चुनावमा पराजित हुनुभयो। महाधिवेशनको निर्वाचन परिणाम अनुसार सर्वाधिक मत ल्याउने शीर्ष 3 स्थानमा सरकारकै मन्त्रीहरू सफल भएका छन्। अर्थमन्त्री डाक्टर सोनी वागले 2656 मतका साथ पहिलो नम्बरमा निर्वाचित हुनुभयो भने कानून मन्त्री सुविता गौतम दोस्रो र परराष्ट्र मन्त्री शिशिर खनाल तेस्रो सर्वाधिक मत ल्याएर विजय हुनुभयो। यस्तै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीतावादी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहता, कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरी पनि विजयी हुनुभयो।
0: महाधिवेशनमा नेतृत्व चयनमा प्रतिस्पर्धा कडा, प्रतिनिधिको उपस्थिति अन्त्यमा कम देखिएको छ। राज्यसभाको केन्द्रीय सदस्य चयनका लागि भएको पहिलो चरणको मतदानमा 2,959 मत खसेकोमा दोस्रो चरणको पदाधिकारी निर्वाचनमा भने मत संख्या वात्तै घटेको पाइएको छ। दोस्रो चरणमा जम्मा 1,289 मत मात्रै खसेको निर्वाचन समितिले जनाएको छ, जुन पहिलो चरणको तुलनामा झन्डै 1,670 कम हो। निर्वाचन प्रक्रिया निकै लामो भएकाले धेरै महाधिवेशन प्रतिनिधिहरू मतदान नसकिँदै घर फर्केको कारण दोस्रो चरणमा मत कम खसेको हो। 3 दिनमा सक्ने भनिएको महाधिवेशन झन्डै दोब्बर 6 दिनमा सकिएको छ।
1: प्रतिनिधि सभाको बैठक फेरि सारिएको छ। यसअघि आज बस्ने गरी बोलाइएको बैठक भोलि बिहान 11 बजे बस्ने गरी स्थगित गरिएको थियो। पुनः सूचना टाँस गरी आइतबार बिहान 11 बजेसम्मका लागि बैठक धकेलिएको छ। संसद सचिवालयले विशेष कारण उल्लेख गरे पनि रासोपाको महाधिवेशन लम्बिएका कारण संसद बैठक प्रभावित भएको हो। अस्ति बोलाइएको राष्ट्रिय सभाको बैठक पनि बस्दै नबसी आजका लागि सारिएको थियो। आज बसेको बैठकमा नेपाली काँग्रेसका सांसद पदमबहादुर परियारले एक साता यता काठमाडौँमा सरकारको उपस्थिति नदेखिएको भन्दै आपत्ति जनाउनु भएको छ।
3: काठमाडौँ देशको राजधानी हो, तर देशको राजधानी सरेर चितवन गए जस्तो देखियो। सरकारका कोही पनि प्रतिनिधि काठमाडौँमा नभेटिएको र त्यसको प्रत्यक्ष प्रभाव संसददेखि लिएर सरकारका अन्य कैयौँ काम कारवाहीहरूमा परेको देखियो।
1: उहाँले कक्षा 12 को नतिजा प्रकाशनपछि अन्याय भएको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थीप्रति सरकार संवेदनशील नभएको आरोप पनि लगाउनुभयो। तर यसबारे सरकारले हिजो समिति बनाइसकेको छ। सोही बैठकमा नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले गत वर्षको 23 र 24 भदौमा भएको जेएनजी आन्दोलन सम्बन्धी घटनामा अनुसन्धान गर्दा मानवाधिकार आयोगले कार्यक्षेत्र बाहिर गएर सिफारिस गरेको भन्दै आपत्ति जनाउनु भएको छ। उहाँले जेएनजी आन्दोलनका क्रममा भएको विध्वंसको छानबिन गर्न छुट्टै आयोग गठन गर्नुपर्ने माग गर्नुभयो।
4: मानवाधिकार आयोगको बारेमा मैले बोलिसके कि यो आयोगले यो आयोगको जुडिसियलका बारेमा अब डिस्कसन हुनु पर्यो र भदौ 23 र 24 गतेको घटनामा एउटा न्यायिक सरकारले छानबिन आयोग बनाओस् र न्यायिक छानबिन आयोग सर्वोच्च अदालतका 12 जना न्यायाधीशको अध्यक्षतामा आयोग बनोस्।
0: नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भने एमालेसँग तत्कालीन सहकार्य सुरु हुने बताउनु भएको छ। विराटनगरमा आज आयोजित पार्टीको एकता बैठक तथा प्रशासन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वामपन्थी शक्तिहरू मात्र नभएर लोकतान्त्रिक शक्तिसँग पनि एकताका लागि पहल भइरहेको बताउनुभयो। महाधिवेशनमा अर्को क्रम भङ्ग हुने प्रचण्डको भनाइ छ। अब अन्तर्राष्ट्रिय जगतसँगको सम्बन्ध पनि विस्तार गर्ने प्रचण्डले बताउनुभयो। आफू तत्कालै राजनीतिबाट विश्राम लिने पक्षमा नरहेको पनि उहाँले बताउनुभयो। प्रचण्डले यसअघि राजनीतिबाट विदा लिन चाहेको बताउने गर्नुभएको थियो। प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीको वास्तविक चरित्र छिट्टै उदाङ्गो हुने पनि बताउनु भएको छ। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षकरणको रिटमाथिको सुनवाई भने यही असार 16 गते हुने भएको छ।
1: नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरे र संस्थापनेतर समूहका नेता डाक्टर शेखर कोइराला बीच भेट भएको छ। उहाँहरूबीच आज बिहान विराटनगर स्थित कोइराला निवासमा भेट भएको हो। महामन्त्री घिमिरेले नेता कोइरालासँगको भेटका क्रममा खिचिएको तस्विर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्नुभएको छ। महामन्त्री घिमिरेले पार्टीको आन्तरिक विवाद समाधान र आसन्न 15 महाधिवेशनमा सबै पक्षको सहभागिताबारे छलफल भएको जानकारी दिनुभयो। घिमिरेले नेता कोइराला पार्टी एकताका लागि निकै सकारात्मक रहेको समेत बताउनु भएको छ। कोइरालाले घिमिरेसँग सभापति गगन थापासँग दोस्रो पटक भेटघाट हुन नसकेको गुनासो समेत गर्नुभएको छ। इतर पक्ष नयाँ पार्टी खोल्ने प्रक्रियामा गएको चर्चाका बीच यो भेटलाई महत्वपूर्ण मानिएको छ। आजै कोइरालाले नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालसँग पनि भेट गर्नुभएको छ। उहाँहरूबीच समेत देशको समसामयिक राजनीतिक विषयमा कुराकानी भएको सचिवालयले जनाएको छ। यद्यपि कुराकानी भएका अन्तर्वस्तु भने सार्वजनिक गरिएको छैन।
0: स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट असार 10 गतेभित्र सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि 27 पालिकाले बजेट सार्वजनिक गर्न सकेनन्। 753 स्थानीय तहमध्ये 2 उपमहानगरसहित 14 नगरपालिका र 13 गाउँपालिकाले नगरसभामा आगामी वर्षको बजेट पेश गर्न नसकेका हुन्। मधेस प्रदेशका 11, कोशी प्रदेशका 5, लुम्बिनी प्रदेशका 4, सुदूरपश्चिम प्रदेशका 3, बागमती प्रदेशका 2, गण्डकी र कर्णाली प्रदेशका एक एक स्थानीय तहले असार 10 गतेसम्म बजेट ल्याउन नसकेका हुन्। समयमै बजेट पेश गर्न नसक्ने उपमहानगरमा कोशी प्रदेशको धरान र मधेस प्रदेशको जनकपुर धाम रहेका छन्। धरान उपमहानगरले गत वर्ष पनि तोकिएको समयमा बजेट पेश गर्न सकेको थिएन। सबैभन्दा धेरै मधेस प्रदेशमा 10 नगरपालिकाले बजेट ल्याउन सकेनन्। तोकिएको समस्यामा भित्र बजेट ल्याउन नसक्नुमा नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरू बीचको समन्वयको अभाव भएको नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले बताउनुभयो।
5: नगरपालिकाहरूमा यो वडा अध्यक्षहरूको आफ्नै प्राथमिकता, नगर प्रमुख उपप्रमुखहरूले त्यो प्रकारको सबै समेटेर लैजानलाई चुनौती हुने, त्यसै गरी कहिले कहिले उपप्रमुख र प्रमुखको बिचमा पनि केही प्राथमिकताको विषयमा चाहिँ कुरा नमिल्ने लगायतका विविध कारणहरूले गर्दा यस्तो भइरहेको।
0: असार मसान्तभित्र बजेट पारित गर्न नसकेको अवस्थामा साउन 1 गतेदेखि सञ्चित कोष बन्द हुनुका साथै कर उठाउन र खर्च गर्नका लागि बन्देज हुने गाउँपालिका राष्ट्रिय महासङ्घका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेले बताउनुभयो।
6: असार मसान्तभित्र बजेट पारित गर्न सकेन भने चाहिँ साउन 1 गतेदेखि सञ्चित कोष चाहिँ बन्द हुन्छ, त्यहाँ कुनै कर उठाउन र खर्च गर्नको लागि चाहिँ बन्देज हुन्छ, कानुनी रूपमा ती कोष चाहिँ चल्दैन। त्यसो कारणले गर्दाखेरि स्थानीय सरकार हो, सरकारले समयमा आफ्नो सभाबाट नीति कार्यक्रम र बजेट पारित गरेर खर्च गर्ने अगाडि उसले असार मसान्तभित्र कार्यपालिकाले लिइसक्नुपर्छ र साउन 1 गतेबाट आमदानी गर्ने खर्च गर्ने अख्तियारी चाहिँ उसले कायम गर्न सक्छ।
0: नेपाल परिवेशमा नेप्से 5 दिन पनि ओरालो यात्रामै लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: सरल ब्याङ्किङ सम्बन्धी व्यवस्था सबैका लागि, सहज ब्याङ्किङ र सबैको पहुँचमा वित्तीय सेवालाई सार्थक बनाउन नेपाल राष्ट्र ब्याङ्कबाट क, ख र ग वर्गका ब्याङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 इजाजत प्राप्त निर्देशन नम्बर 20/2082 बुँदा नम्बर 4 सरल ब्याङ्किङ सम्बन्धी व्यवस्थालाई समावेश गरिएको छ। ज्येष्ठ नागरिक, अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले ब्याङ्किङ सुविधा उपलब्ध गराउन विशेष काउन्टर तोकी सेवा प्रदान गर्नुपर्ने। वित्तीय संस्थाले एक आपसमा सहकार्य गरी एटीएम लाउन्ज भएका स्थानमा ब्रेल साइन्स कन्ट्रोल बटन्स र अडियो सपोर्ट सहितको कम्तीमा एक अपाङ्ग मैत्री एटीएम राख्नुपर्ने तथा प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्ग मैत्री बनाउनु पर्ने। अपाङ्गता भएका व्यक्तिले एटीएम, मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ जस्ता वित्तीय सेवाहरू व्यक्ति स्वयंले उक्त सेवा उपयोग गर्न सक्ने सो घोषणा गरेको खण्डमा वित्तीय संस्थाले त्यस्तो सेवा निज व्यक्तिलाई उपलब्ध गराउनु पर्ने। वित्तीय संस्थाले आफ्नो वेबसाइट तथा मोबाइल ब्याङ्किङ एप दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूले समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने। वित्तीय संस्थाले आफूले जारी गर्ने डेबिट वा क्रेडिट कार्डमा दृष्टिविहीन मैत्री ट्याक्टाइल फिचर्स राख्नुपर्ने। वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र ब्याङ्कद्वारा जारी सन्देश। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
7: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
8: मार्बल का सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेंस अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमता का साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रांड। साथै मार्बल का यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेंट र हाई इम्प्याक्ट स्ट्रेंथ भएको
7: सुरक्षा घरको साथ जीवन भरको।
2: यो हो था संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: मनसुन भित्रिएसँगै देशभर बाढी, पहिरो, डुबानको त्राससँगै पानीजन्य तथा सरुवा रोगको जोखिम बढेको छ। विपदका बेला स्वास्थ्य सेवा प्रभावित नहोस् र आकस्मिक उपचार सहज होस् भन्ने उद्देश्यले सरकारले पूर्व तयारीलाई तीव्र बनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले स्वास्थ्य मन्त्रालय, जिल्ला स्वास्थ्य कार्यालय तथा सम्बन्धित निकायसँग समन्वय गरेर मनसुन प्रतिकार योजना कार्यान्वयनमा ल्याइएको बताउनु भएको छ। स्वास्थ्य क्षेत्रमा के कस्ता तयारी गर्ने, आकस्मिक अवस्थामा कसरी परिचालन हुने भन्ने विषय योजनामै समेटिएको उहाँले बताउनुभयो। विगतमा महामारीका बेला अस्पतालमा बेड अभाव हुँदा बिरामीले उपचार नपाएर सास्ते खेप्नु परेको अवस्था थियो। अहिले त्यस्तो अवस्था दोहोरिन नदिन केही अस्पतालमा विपद व्यवस्थापनका लागि छुट्टै टोली गठन गरिएको, आकस्मिक स्वास्थ्य सेवा केन्द्रको व्यवस्था गरिएको तथा स्वास्थ्य संस्थालाई विपद प्रतिकारका लागि थप सक्षम बनाउने काम भइरहेको प्रवक्ता महतले जानकारी दिनुभयो।
9: अहिले चाहिँ यो विपदको लागि भनेर छुट्टै डेडिकेटेड टिमै छ स्वास्थ्यमा, अनि इमर्जेन्सी हेल्थ सेन्टर व्यवस्था पनि गरिएका छन्। कुनै कुनै ठाउँमा पहिलाको चाहिँ हामीले विपदको अन्य क्षेत्रमा स्ट्रेन्थनिङ गरे, स्वास्थ्य क्षेत्रमा पनि अहिले चाहिँ विपदसँग सम्बन्धित रेस्पोन्सिबल हुने किसिमले स्वास्थ्य क्षेत्र पनि अगाडि बढिरहेका छ।
1: स्वास्थ्य मन्त्रालयले पनि मनसुनलाई लक्षित गर्दै वार्षिक कार्ययोजना अनुसार तयारी भइरहेको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले आवश्यक औषधि तथा स्वास्थ्य सामग्री व्यवस्थापन, अस्पतालको तयारी, स्वास्थ्य कर्मीको अभिमुखीकरण र तालिम तथा समन्वय प्रणालीलाई चुस्त बनाइएको बताउनुभयो।
10: अस्पताल स्वास्थ्य संस्थाहरूको तयारी, स्वास्थ्य कर्मीहरू अभिमुखीकरण तालिम, त्यस्तै गरी समन्वय सञ्जाल सम्पर्क माध्यमहरू यिनीहरूलाई चुस्त दुरुस्त बनाएर राखिएको छ। कहीँ कतै त्यसको यो भनौँ मनसुनसँग जोडिएर कुनै पनि विपदहरू आउँदाखेरि कसरी थाहा पाउने, कसरी पत्ता लगाउने भन्ने खालको निगरानी योजना पनि नयनमा छ। त्यो स्पष्टसँग हामीले बनाएका छौँ, त्यसलाई व्यवस्थित तरिकाले कार्यान्वयन गरेर लिएर जान्छौँ। सकेसम्म विपदहरूलाई रोक्ने प्रयास हाम्रो हुन्छ, भइहाल्यो भने त्यो चाँडो पत्ता लगाउने प्रयासमा हाम्रो योजनाहरू केन्द्रित छन्।
0: जल तथा मौसम विज्ञान विभागले भोलि रातिदेखि देशको पूर्वी भूभागको केही स्थानमा भारी वर्षा सुरु हुने जनाएको छ। विभागका अनुसार भोलि राति कोशी प्रदेशका पहाडी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। भोलिदेखि कोशी प्रदेशको तराई भूभाग र मध्य प्रदेशको स्थानमा, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरिप्रसाद दाहालले जानकारी दिनुभयो। उहाँले पश्चिम तराईमा भने तातो लहर कायम रहने बताउनुभयो। यसै सन्दर्भमा हामीले तातो लहरबाट बस्न के कस्ता उपाय अपनाउनु पर्ला भनेर सुकराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डाक्टर शेरबहादुर पुनसँग सोधेका छौँ।
11: तातो चाहिँ लहर अथवा त्यो भनेको चाहिँ जुन जुन बेला तापक्रम बढ्छ त्यसको चाहिँ तातो हावाको प्रभावले गर्दाखेरि हाम्रो शरीरमा एक प्रकारको नकारात्मक असर पनि पर्ने गर्छ, जसलाई हामीले लुको नामले पनि चिन्ने गर्छौँ।
12: हजुर,
11: र यस्तो अवस्थामा स्वास्थ्यमा विभिन्न प्रकारका समस्याहरू चाहिँ उत्पन्न हुने,
12: जस्तै
11: जस्तो अब भनौँ मुटुको ढड्कन छिटछिट चल्ने, अनि एकदमै पसिनै पसिना आउने, थकित हुने, चक्कर लाग्ने, यस्तो खालको समस्याहरू चाहिँ बढी मात्रामा हामीले देख्ने गर्दछौँ। र डिहाइड्रेसनको कुरा त भइहाल्यो, त्यसको कारणले गर्दा अरू चाहिँ अङ्गहरूमा पनि समस्या आउँछ, जस्तो किडनीहरू नभएर त्यो खालको समस्याहरू।
12: हजुर, अनि बस्ने उपाय के कस्ता अवलम्बन गर्न सकिन्छ?
11: सबैभन्दा त दिउँसोको जुन तापक्रम छ त्यो तापक्रममा बाहिर ननिक्लियौँ, अब निक्लिनु पर्ने हो भने पनि केही समय काम गर्ने, केही समय शीतलमा बस्ने गर्नु पर्यो। चाहिँ एकदमै अब शरीरले तातो महसुस गर्यो, एकदम रिङ्गटा लाग्यो, एकदमै पछिरिङ्गाको अवस्था छ भने हाम्रो शरीरमा लवण भन्छौँ इलेक्ट्रोलाइट त्यसको कमीहरू हुन सक्ने भएको हुनाले अहिले सिजनल फ्रुटहरू पाउँछ, खरबुजा कुराहरू होला, त्यस्तै काँक्रो भयो, यस्तो खानेकुराहरू हामीले रस युक्त खानेकुराहरू खान सक्छौँ। र सकेसम्म सो व्यक्तिलाई एकदमै अप्ठ्यारो अवस्था छ भने त लुगाहरू पकालेर उहाँलाई चाहिँ चिसो पानीले पुस्दिने, यो टाउकोहरू पुस्दिने, त्यस्तो गर्यो भने चाहिँ ऊ फेरि पूर्ववत स्वास्थ्य लाभ गर्न चाहिँ सहज हुने
12: गर्छ। सबैभन्दा बढी प्रभावित र जोखिम समूह चाहिँ कसलाई मान्न सकिन्छ?
11: यसमा खास दीर्घ रोगीको कुरा आउँछ, दीर्घ रोगी भयो अनि ज्येष्ठ नागरिकहरू भयो, बाल बालिकाहरू भयो, उहाँहरू चाहिँ सबैभन्दा प्रभावित हुने सम्भावना भएका समूहहरूमा पर्छ।
12: नजिकको स्वास्थ्य संस्था यसको सामान्य उपचारको सुविधा उपलब्ध छ कि छैन?
11: यसको त उपचार सामान्यतया त भइहाल्छ, यसमा कुनै पनि स्वास्थ्य केन्द्र स्वास्थ्य चौकीमा जान सक्नुहुन्छ। पहिला यो तापक्रमको अवस्था सकेसम्म दिउँसो भन्दा पनि काम जाने कोसिस गर्नु, यदि कामै गर्नुपर्ने अवस्था पनि अब सकेसम्म समयको अन्तरालमा शीतलमा बस्दै फेरि काम गर्दै गर्नुहोला र प्रशस्त मात्रामा यो जुन झोलिलो खास गरी अब हाम्रो शरीरलाई ताकत दिने अब यो जुन जीवन जल पनि भयो अथवा अघि मैले भनेको खरबुजाको रसहरू भयो काँक्रोहरू भयो यस्तो खालकोहरू चाहिँ हामीले सेवन गर्न सक्यो भने हाम्रो शरीरमा स्फूर्ति आएर त्यसमा चाहिँ हामीले यो खालको उपायहरू अप्नाउँछौँ।
0: डाक्टर शेरबहादुर पुनसँग कुराकानी गरिदिनुहुन्थ्यो सहकर्मी कृष्ण शर्मा। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: मनोरंजन सहित मात्र 999 में डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। स्याङ्जामा बिहान भएको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ। ताप्केबाट वालिङ आउँदै गरेको जीप दुर्घटना हुँदा घाइते भएका वालिङ नगरपालिका 7 25 वर्षीय राजेन्द्र बीरकट्टाको अस्पताल पुर्याएपछि मृत्यु भएको हो। दुर्घटनाका घाइते मध्ये 9 अवस्था मध्यम र 5 अवस्था सामान्य रहेको छ।
2: काठमाडौँको सुकराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकोमा देखिएको रेबिज विरुद्धको खोपको अभाव टार्न काठमाडौँ महानगरले सहयोग स्वरूप खोप उपलब्ध गराएको छ। महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले उक्त खोप अस्पताल प्रशासनलाई आज हस्तान्तरण गर्नुभएको हो। महानगरपालिकाले उपलब्ध गराएको 1800 भायल खोपले थप 9-10 दिनसम्मको माग धान्ने अस्पतालले जनाएको छ। अस्पतालमा दैनिक करिब 200 हारारीमा खोप लगाउन आउने गरेका छन्।
3: पशु सेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ। विभागले विभिन्न प्रयोगशाला मार्फत नियमित नमूना परीक्षण गरी निगरानी बढाएको हो। काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा संक्रमणको जोखिम बढी देखिएकाले रोग नियन्त्रण बर्ड फ्लू संक्रमण पुष्टि भएपछि ती फार्ममा पन्छी अण्डा दाना नष्ट गरिएको छ। करिब 1.5 महिना नयाँ चल्ला नराख्न आग्रह गरेको विभागले उच्च सतर्कता अपनाउन भनेको छ।
2: म्याग्दीको रघुगङ्गा गाउँपालिकाले दर्ता प्रक्रिया पूरा नगरी अवैध रूपमा सञ्चालनमा रहेका क्रसर उद्योग हटाउन सार्वजनिक सूचना मार्फत निर्देशन दिएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले कानुन प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका क्रसर उद्योगलाई 1 महिनाभित्र हट्न निर्देशन दिनुभएको।
3: लगातार 5 कारोबार दिन आज पनि शेयर बजारमा परिसूचक नेप्से घटेको छ। परिसूचक नेप्से हिजोको तुलनामा 2 घटेको हो। हिजो 8.50 अङ्कले घटेको थियो। यससँगै नेप्से 2649 बिन्दुमा कायम भएको छ। आज कारोबार रकम बढेको छ। हिजो 2.83 करोड रुपियाँको कारोबार भएकोमा आज कुल 359 कम्पनीको शेयर खरिद बिक्री हुँदा 3.94 करोडको कारोबार भएको छ। आज 85 कम्पनीको शेयर मूल्य बढ्दा 170 कम्पनीको शेयर मूल्य घटे भने 20 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
2: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानले हुर्मुज जलमार्गमा थप कडाई गरेको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्स आइआरजिसीले हुर्मुजको जलमार्गबाट पार वहन गर्ने जाँचहरूले तेहरानले अनुमोदित मार्गहरू मात्र प्रयोग गर्न थालेको जनाएको छ। स्वीकृति बिना जहाजहरू आवजाव गर्न नपाउने यसो नगरिए कारवाही गरिने इरानले चेतावनी दिएको छ। ओमानले जहाजहरूका लागि नयाँ मार्गहरू घोषणा गरेको केही समयपछि इरानको उक्त चेतावनी आएको। इरानको यो चेतावनीको कारण यस क्षेत्रमा तनाव बढेको छ। यस्तै होर्मुज स्ट्रेट नजिकै एउटा मालवाहक जहाजमाथि आक्रमण भएपछि संयुक्त राष्ट्रसङ्घले त्यहाँ फँसेका 11,000 बढी नाविकहरूको उद्धार अभियानलाई अस्थायी रूपमा रोकेको छ। अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठन प्रमुख आर्सेनियो डोमिनगुएजले धेरै जहाजहरूलाई सुरक्षित रूपमा निकालिसकिएको भए पनि बाँकी रहेकाहरूको उद्धार अघि सबै आवश्यक सुरक्षा प्रबन्ध सुनिश्चित गर्न सङ्गठनले यो कदम चालेको बताउनु भएको छ। सामुद्रिक सुरक्षा कम्पनी भ्यानगार्डका अनुसार सिङ्गापुरको झन्डा रहेको एभर लभली नामक उक्त मालवाहक जहाज आक्रमणका बावजुद सुरक्षित स्थानमा होर्मुज स्ट्रेट पार गर्न सफल भएको छ। अमेरिका, इजरायल र इरान बीच जारी तीव्र तनावका कारण गत फेब्रुअरी महिनादेखि खाडी क्षेत्रमा सयौँ जहाज र हजारौँ नाविकहरू अलपत्र परेका छन्।
3: नेपाल परिवेशमा अब खेल समाचार।
4: विश्वकप फुटबल विशेष। फिफा विश्वकप फुटबलमा आज राति 12:45 समूह आएको नर्वे र फ्रान्स तथा सेनेगल र इराक भिड्नेछन्। समूहमा अपराजित रहेका फ्रान्स र नर्वे दुवै टोलीको नजर शीर्ष स्थानमा रहने हुनेछ। यी दुई टोली दुई खेलबाट समान 6 अङ्क जोड्दै नकआउट चरणमा प्रवेश गरिसकेका छन्। केलियन एम्बाप्पेको कप्तानीमा रहेको साबिक उपविजेता फ्रान्स एर्लिङ हालान्डको नर्वेलाई हराउने लक्ष्यमा हुनेछ। यता 28 वर्षपछि विश्वकपमा फर्किएको नर्वेका लागि पहिलो विश्वकप खेलिरहेका हालान्डको टोलीले पनि सहजै फ्रान्सलाई नतिजा सुम्पिने छैन। जारी विश्वकपमा एम्बाप्पे र हालान्डले दुई खेलमा समान 4-4 गोल गरेका छन्। गोल्डेन बुटको दौडमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सीलाई पछ्याइरहेका युवा स्टारका लागि आजको खेल प्रतिष्ठाको लडाईँ समेत हो। त्यसैले यी दुई खेलाडी आफ्ना टोलीलाई महत्त्वपूर्ण अङ्क दिलाउने प्रयासमा हुनेछन्। अगस्त 2022 फ्रान्सले एम्बाप्पे टोलीमा रहँदा 69.8% खेल जितेको छ, जबकि उनी बिना टोलीले मात्र 50% खेल जितेको छ। नर्वेका लागि हालान्ड अझ महत्त्वपूर्ण खेलाडी हुन्। अगस्त 2022 नर्वेले हालान्ड सहित 64.5% खेल जित्दा उनी नहुँदा 33% मात्र खेल जितेको छ। 16 विश्वकप खेलमा 16 गोल गरेका एम्बाप्पे लियोनल मेस्सी भन्दा केवल 2 गोलले पछि परेका छन्। मेस्सी भन्दा 12 वर्ष एम्बाप्पेले उनको धेरै गोलको कीर्तिमा तोड्ने अपेक्षा गरिएको छ। हालान्ड आफ्नो पहिलो विश्वकप खेलिरहेका छन्। उनी विश्वकप इतिहासमा प्रतियोगिताको आफ्नो पहिलो दुई खेलमा धेरै गोल गर्ने 6 खेलाडी हुन्। सोही समयमा सेनेगलले इराकसँग खेल्दैछ। नकआउट चरणको सम्भावना कायम राख्न दुवै टोलीलाई जित्नै पर्ने दबाव छ। सेनेगलको तुलनामा इराकको भने छनौट हुने सम्भावना कम छ, यद्यपि दुवै टोली बाहिरिसकेका छैनन्। यो खेलको विजेताले अघिल्लो चरणको झिनो सम्भावना कायमै राख्नेछ। समान 2-2 खेल खेलेका दुवै टोलीले अहिलेसम्म जित निकाल्न सकेका छैनन्। समूह जीको खेलमा न्युजिल्यान्ड र बेल्जियम तथा इजिप्ट र इरान भोलि बिहान 8:45 भिड्नेछन्। समूह एचको खेलमा केप भर्डे र साउदी अरेबिया तथा उरुग्वे र स्पेन भिड्न लागेका छन्। यो खेल भोलि बिहान 6:45 सुरु हुनेछ। जारी विश्वकपमा अहिलेसम्म 8 टोली बाहिरिएका छन् भने 19 टोलीले नकआउट चरणमा स्थान बनाएका छन्। नकआउट चरणका खेलहरू आगामी सोमबारदेखि सुरु हुनेछन्।
2: महिला टी ट्वेन्टी
4: विश्वकप फुटबलमा आज राति
2: माफ गर्नुहोला

0: शेखर कोइराला बीच भेटवार्ता
1: मनसुन भित्रिएसँगै विपदको त्रास उपसारको बन्दोबस्त भोलि पूर्वी भूभागका केही स्थानमा भारी वर्षा तराईमा तातो लहर चल्ने
0: इरानद्वारा हुर्मुज जलमार्गमा थप कडाई स्वीकृति बिना जाँच आवजाज गर्न नपाइने
1: र विश्वकप फुटबलमा आज दुई खेल हुँदै महिला टी20 विश्वकप क्रिकेटमा आज श्रीलंका र स्कटल्याण्ड भिड्दै
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद अप्सरा र जगत बिदा हुन्छौ नमस्कार
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस् हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar Texas International College announces registration open for +2 science management along with hotel management

0: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज
1: जगाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिले देखिन घुमा मा फाउन देखिन घुमा के यदि दिदी कता गई होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ क्यारे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यही पनि छादेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्टी आयुर्वेदिक दबाईमा लान पर्यो भनेर सम्झिनले भन्नुहुन्छ कि
2: आयुर्वेद सेवा प्रणाली सम्पर्क लाइन चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98550509334
3: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना
4: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ
3: प्रवेश परीक्षा साउन पहिलो साता भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि
4: क्याम्पसका विशेषताहरू टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था
3: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप
4: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन
3: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता
4: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको
3: सम्पर्क नम्बर 98550-73474 98550-77680 र 98455-33158
5: यो बिजेपीले दाना खुवाउ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
3: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12206
3: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
6: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
7: सर चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी यसो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ
6: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस् खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त
8: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ
8: सम्पर्क 98119-32811 र 98653-73687

0: बीबीसी नेपाली सेवाको साँझपखबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा नयाँ नेतृत्व चयनसँगै रासोपाको महाधिवेशन समापन, उपसभापतिमा सोभिता गौतम र महामन्त्रीमा विपिन आचार्य।
1: अहिले भर्खरै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चाहिँ निर्वाचित भएका पदाधिकारीहरूलाई चाहिँ शपथ ग्रहण गराएका छन्।
0: राजनीति शास्त्रीको दृष्टिकोणमा कस्तो रह्यो रासोपाको प्रथम महाधिवेशन?
2: उहाँहरूले प्राइमरीजको कुरा गर्नुभएको थियो, ट्रान्सपेरेन्सीको कुरा गर्नुभएको थियो, सबै सकिएपछि बसेर खेलाउन सकिएला, तर यो एउटा कुरा चाहिँ एकदमै राम्रो भयो भनेर भन्ने चाहिँ मेरो दिमागमा त केही पनि आएको छैन।
0: सुचेता प्याकुरेलसँगको कुराकानी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बुधबार आएका दुईवटा ठूला भूकम्पमा परि करिब 600 जनाको मृत्यु भएको थाहा हुन आएको बताएकी छन्। उनले करिब 3000 मानिसहरू घाइते भएका र सबैभन्दा धेरै प्रभावित क्षेत्रहरूको नियन्त्रण सेनाले लिइरहेको बताएकी छन्। संयुक्त राष्ट्र संघले 1000 भन्दा बढी अन्तर्राष्ट्रिय खोजी तथा उद्धार कर्मीहरू परिचालित रहेको जनाएको छ। बीबीसीका जो इन उड भन्छन्, कैयौं उद्धार कर्मी सुरक्षित स्थलतर्फ गइरहँदा एकजना मानिस परकम्प परकम्प भनी चिच्याए। उद्धार कर्मीहरू रातभरि यही जीवितहरूको खोजीका लागि खटिरहेका छन्। बीबीसीका जो इन उडको भनाई। भूकम्पपछि अन्तरिम राष्ट्रपति रोड्रिगेजले देशमा आपतकालको घोषणा गरेकी छन्। इरानका एक वरिष्ठ अधिकारीले तेहरानलाई व्यवस्था गर्ने कुनै पनि व्यवस्था अन्तर्गत स्ट्रेट अफ होर्मुज हुँदै सुरक्षित आवागमनको सुनिश्चितता गर्न नसकिने बताएका छन्। सामाजिक सञ्जालमा गरिएको एउटा पोस्टमा उपविदेश मन्त्री काजिम गारिब आवादीले अस्पष्ट व्यवस्थाहरू र समानान्तर मार्गहरूको उल्लेख गरेका छन्। विश्लेषकहरूका अनुसार यो टिप्पणी ओमानतर्फ लक्षित देखिन्छ, जसले आफ्नो तटीय क्षेत्रमा स्ट्रेट अफ होर्मुज हुँदै वैकल्पिक जलमार्ग सञ्चालनमा ल्याएको छ। दुईवटा ट्रपिकल आँधी देशतर्फ आइरहेका कारण बढेको बाढी र पहिरोको जोखिममा जापानले करिब 10,00,000 मानिसलाई आफ्नो घर छोडेर सुरक्षित स्थानमा जान भनेको छ। मौसमविदहरूका अनुसार यी दुई आँधी एकै पटक आउँदा बन्ने फुजिवारा इफेक्ट भनिने अवस्थामा आँधीहरूको दिशा र तीव्रताको पूर्वानुमान गर्न अझ कठिन हुन्छ। ट्रपिकल आँधी मेकलाले प्रति घण्टा करिब 150 किलोमिटरको वेगमा हावा र भारी वर्षा ल्याइरहेको छ। यस्तै टाइफुन हिगस पनि फिलिपिन्सको पूर्वी समुद्री क्षेत्रमा उत्तरतर्फ अघि बढिरहेको छ। फ्रान्सको राष्ट्रिय तथ्याङ्क ब्युरोले आफू साइबर आक्रमणको शिकार भएको जनाएको छ। सरकारी कार्यालयका अनुसार ह्याकरहरूले हाल कार्यरत तथा पूर्व कर्मचारी गरी करिब 13,000 जनाको व्यक्तिगत विवरण चोरी गरेका छन्। साइबर सम्बन्धी विज्ञहरूले जुन मात्रामा विवरणहरू चोरिएका छन् त्यसले प्रशासनमा उल्लेख्य खतरा निम्त्याउन सक्ने बताएका छन्। र दक्षिण कोरियाकी भूतपूर्व प्रथम महिला किम गन हीलाई पदका लागि पैरवी र घुसखोरी गरेको आरोपमा 7 वर्षको जेल सजाय सुनाइएको छ। सोलको अदालतले उनले राष्ट्रपतिकी पत्नीको हैसियत प्रयोग गर्दै उच्च मूल्यका गरगहना, झोला र चित्रकलाको बदलामा सरकारी पदहरू बेच्ने काम गरेको ठहर गरेको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनले आज नयाँ पदाधिकारीहरू चयन गरेको छ। आज भएको मतदानबाट उपसभापति महिलामा सोभिता गौतम विजयी भएकी छन् भने महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन्। रासोपाको सभापति पदमा रवि लामिछाने र खुल्लातर्फ उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध भइसकेका छन्। उपसभापतिमा निर्वाचित गौतमले प्रतिस्पर्धी तोसिमा कार्कीलाई पराजित गरेकी हुन्। त्यस्तै महामन्त्रीमा आचार्यले मनिष झा, सागर ढकाल र गणेश कार्कीलाई पराजित गरे। सह महामन्त्री पद खुल्लातर्फ हरि ढकाल र असीम शाह विजयी भएका छन्। बुधबार भएको पहिलो चरणको चुनावबाट 900 जना केन्द्रीय सदस्यहरू निर्वाचित भइसकेका छन्। ती मध्ये झण्डै 50% महिला रहेका छन्। यसै सन्दर्भमा थप जानकारी लिन हामीले केही बेर अघि हाम्रा चितवन सम्बन्धी संवाददाता ईश्वर जोशीसँग त्यहाँको माहौल बारे बुझेका छौँ।
1: अहिले भर्खरै दोस्रो चरणको निर्वाचन सम्पन्न भएर पनि आधिकारिक रूपमा घोषणा भइसकेको छ। अहिले भर्खरै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चाहिँ निर्वाचित भएका पदाधिकारीहरूलाई चाहिँ शपथ ग्रहण गराएका छन्।
0: पहिले बन्द सत्र, त्यसपछि केन्द्रीय सदस्यहरूको निर्वाचन र आज पदाधिकारीहरूको चुनावको निर्धारित तालिका पनि दिउँसो केही तलमाथि भएको रे। समग्रमा यो निर्वाचन प्रक्रिया चाहिँ कस्तो रह्यो भन्ने देखिन्छ?
1: तीन दिनको लागि भनेर यो महाधिवेशन तय गरिएको थियो, आज करिब एक हप्ता लाग्यो। पहिलो चरणको थियो भने दोस्रो चरणमा चाहिँ जब 1288 मत मात्रै खसेको अवस्था छ, कतिपय त मतै नहालिकन फर्केको अवस्था पनि देखियो। त्यसको कारण चाहिँ व्यवस्थापनको पनि अलिकति कमजोरी देखियो। यो प्रतिनिधिहरूको नामावली प्रकाशन गर्नमा नै एक दिन पुरै समय लियो, त्यसले गर्दाखेरि पनि प्रतिनिधिहरू चाहिँ यो चितवनको गर्मीमा कतिपयहरू चाहिँ बस्न नसकेर पनि फर्केको अवस्था थियो।
0: त्यहाँ जति पनि सहभागीहरू छन्, प्रतिनिधिहरू छन् आज अहिले पनि, उनीहरूले चाहिँ पार्टीको पहिलो महाधिवेशनलाई र यो समग्र प्रक्रियालाई कसरी हेरेको तपाईँले पाउनुभयो?
1: सुरुदेखि नै अवलोकन हेरिरहेको छु यो महाधिवेशनलाई मैले नजिकबाट। अब जति उद्घाटनको बेलामा प्रतिनिधिहरू उत्साही देखिन्थे, तर तेस्रो दिनको पनि अब धेरै लामो पर्खाइपछि दिउँसो मात्रै बल्ल बन्द सत्र सुरु भयो, यसले गर्दाखेरि पनि प्रतिनिधिहरूमा चाहिँ निराशा देखियो।
0: अन्तिममा चाहिँ ईश्वरजी, अब यो महाधिवेशनको अन्य महत्वपूर्ण आयाम चाहिँ तपाईँले के देख्नु भयो त्यस्तो संक्षेपमा?
1: यो रासोपाको पहिलो महाधिवेशनलाई चाहिँ धेरैले चासोको रूपमा हेरिरहेका छन्। देशकै ठुलो पार्टीको रूपमा चाहिँ उदय भएको छ यो करिब 4 वर्षहरूकै दौरानमा। महाधिवेशन पछि देशले कुन दिशा लिने हो भन्ने निर्गोल गर्छ होला भन्ने एउटा आकलन गरिएको छ भने, अब यो अलिकति यो निर्वाचनको क्रममा पनि अलिकति गुट उपगुट जस्तो पनि देखियो। यसले गर्दाखेरि चाहिँ यो पार्टीमा पनि अलिकति गुट उपगुटको चाहिँ सम्भावना देखिन थालेको हो कि भनेर चाहिँ आशंका पनि गरेको छ। मनिष झाले पनि त्यस्तै किसिमको चाहिँ प्रतिक्रिया दिएर अघि बाहिरिए।
0: हाम्रा चितवन संवाददाता ईश्वर जोशी। राष्ट्रपाको चितवन महाधिवेशनकै सन्दर्भमा हामीले राजनीति शास्त्री सुचेता प्याकुरेललाई टेलिफोन सम्पर्क गरी सुरुमा एकजना राजनीति शास्त्रीका हिसाबले यो महाधिवेशनलाई तपाईँले कसरी हेरिरहनु भएको छ भनेर सोधेका छौँ।
4: कुनै वैचारिक अथवा सैद्धान्तिक धार नभइकन एउटा समयको मागले प्रेसर पोइन्टमा पुगेर जन्मेको पार्टी, त्यसैले अब धेरै एक्सपेक्ट गर्न पनि नहुने होला, त्यो कुरा चाहिँ हामीले देखिरहेका छौँ अहिले यो महाधिवेशनमा। एकदम केयरटेक भन्छ नि अङ्ग्रेजीमा, त्यस्तो त भान हामी सबैजनालाई परि नै रहेछ। तर जुन एउटा पारदर्शिता चाहिँ हामीले मेन्टेन गर्छौँ भनेर भनेको, त्यो पारदर्शिता पनि मेन्टेन नगरेको जस्तो, र बाहिरबाट हेर्दाखेरि बन्द सत्र पनि सुरु हुन ढिलो भएको, अनि फेरि बिहाइन्ड द सिन रणनीतिहरू पनि रहेको जस्तो बनाइरहेको जस्तो, त्यस्तो पनि भान पर्छ त दिन दिन अगाडि कसैले आफ्नो क्यान्डिडेसी दिने र कुनै एउटा प्रेसर आपसी विड्र गर्ने जस्तो
0: भनेको चाहिँ पुराना दलहरूको भन्दा खासै यो अभ्यासमा चाहिँ भिन्न देखिएन भन्ने तपाईँको आशा?
4: किनभने जुन आशाको हिसाबले सबैजनाले भोट दिएको थियो त्यो हिसाबले चाहिँ खासै फरक नभएको जस्तो देखिरहेको छ।
0: तपाईँले अघि जुन यो परिस्थितिले जन्माएको दल भनेर भन्नुभयो होइन, यो चाहिँ सैद्धान्तिक हिसाबले उहाँहरूले यो महाधिवेशनबाट राजनीतिक प्रतिवेदन पनि पारित गर्नुभएको छ, राजनीतिक आर्थिक प्रतिवेदन पनि उहाँहरूको आएको छ, ती सबै कुराहरूलाई संश्लेषण गर्दा चाहिँ त्यसबारे चाहिँ के भन्नुहुन्छ तपाईँ?
4: त्यसबारे पनि उहाँहरूको जुन अहिलेसम्म जति म्यानिफेस्टोहरूदेखि लिएर बजेटहरूदेखि लिएर जति आयो त्यो आउँदाखेरि त्यसमा नयाँ केही पनि छैन कि, नयाँ केही पनि नभए होइन, अझ पुरानोको अझ अति नै पुरा भनौँ न 90 को दशकको गन्धहरू आउँछ कि त्यसमा।
0: तर उहाँहरूले जसरी सामाजिक लोकतन्त्र भनेर भन्नुभएको छ आफ्नो सिद्धान्तलाई, त्यसले ती तपाईँले इङ्गित गर्न खोज्नु भएको कुराहरूलाई सम्बोधन गर्दैन?
4: सामाजिक लोकतन्त्र त हुँदै होइन, किनभने जुन पार्टीले चाहिँ शिक्षा र स्वास्थ्यमा प्राइभेट होस् अथवा पब्लिक होस् स्टेक होल्डर्सलाई टास्क गर्छ, त्यसले आफूलाई सोसियल डेमोक्रेट भनेर भन्न त मिल्दैन। पब्लिक सेक्टरलाई बलियो पार्नेतिर खासै केही गरिरहेको देखाएको छैन। उहाँहरू मार्केट ट्रेन्ड हेर्नु, मार्केट समावेशी बजार चाहिन्छ। सब कस्तो खालको बजार भन्दाखेरि 20 वर्ष अगाडि जस्तो बजार चाहिँ त्यस्तै नै बजार उहाँहरूले हामीलाई पुस्ट गरिरहनु भएको छ कि, भनेपछि मोनोपोली नै भएको बजार, धनी धनाढ्यको मोनोपोली भएको बजारहरू उहाँहरूले हामीलाई पुस्ट गरिरहनु भएको छ। भनेपछि यो चाहिँ कन्ज्युमर फ्रेन्डली होइन, यो चाहिँ प्रड्युसर फ्रेन्डली इकोनोमी उहाँहरूले पुस्ट गरिरहनु भएको छ। मार्केटले मोनोपोलाइज गर्न सक्ने, मार्केटले मेनिपुलेट गर्न सक्ने देखिरहेको छ भने, अब राज्यले कति गर्न सक्छ, उहाँहरूको दस्तावेजले राज्यलाई कति शक्तिशाली बनाउँछ भन्ने कुरा त मेरो दिमागमा पनि ठुलो प्रश्न चिन्ह छ। थाहा छैन मलाई, त्यसको आन्सर नै मलाई थाहा छैन, किनभने मैले त केही नयाँ हुनु त देखेको छैन।
0: अहिले यसको अर्को पक्षमा पनि कुरा गरौँ प्याकुरेलजी, यो दल खास गरी दुईवटा मुख्य शक्ति मिलेर चुनावको मुखमा एउटा रवि लामिछाने जो पहिलेदेखि राष्ट्रपति स्थापना गरेर त्यसको नेतृत्व गर्दै आएका थिए र अर्को चाहिँ काठमाडौँ महानगरको नेतृत्व गरिरहेका वालेन शाह मिलेर उहाँहरूले एउटा दललाई अगाडि बढाउनु भयो र चुनावमा अभूतपूर्व सफलता पनि प्राप्त गर्नुभयो। यो उहाँहरूको दलको पहिलो महाधिवेशन थियो। यी मुख्य शक्तिहरू अब महाधिवेशनबाट निस्किएर आउँदाखेरि उनीहरूको अन्तर्घुलन चाहिँ कसरी हुने देख्नुहुन्छ तपाईँ?
5: अब अस्ति रविजीको स्पिच डेमोक्रेटिक थियो, राम्रो थियो, तर कति कुरा क्लियर नै छैन उहाँहरूको। अब यो प्रदेशकै कुरामा पनि प्रदेश सभा खारेज गर्ने भन्ने कुरा छ, अनि प्रदेश सभा खारेज गर्ने प्रदेश खारेज गर्ने कुरा हो कि होइन, मुटु नै निकालेपछि प्रदेश राखेर के हुन्छ भन्ने खालको कुरा, त्यसमा पनि उहाँहरूको अब त्यो भनौँ न चुनावको बेलामा गएर एकदम पशुपति भिजिट गर्नलाई मात्रै जानु तपाईँहरू भनेर, तपाईँहरू चाहिँ काठमाडौँ जानु पर्दैन भनेर त्यस्तो एकदम मुटु छुने उहाँले भाषण गर्दा आउनु भएको बारेनजीले। अब अहिले प्रदेश सभा खारेज गर्ने कुरा हुँदाखेरि उहाँले केही पनि बोल्नु भएको छैन। यो त के हो के हो कि यो त बुझ्नै सकिँदैन। एउटा वान डिसिजन वान कन्सेप्ट वान थ्योरी भनेर अथवा वान आइडियोलोजी भनेर नभएको भएर यो स्पष्ट कसरी के भन्ने कसरी के भन्ने देखाएको कि
0: भनेपछि त्यो उहाँहरूको अन्तर्घुलन कस्तो हुन्छ भन्नेमा पनि प्रश्न नै छ भन्ने हो।
5: केही पनि क्लियर छैन कि केही पनि क्लियर छैन।
0: अर्को पक्ष पनि उहाँहरूको महाधिवेशनबाट पदाधिकारी केन्द्रीय समिति आदिमा कति अनुहारहरू दोहोरिएका देखिएका छन् भनेर भनिएको छ। महिलाहरूको संख्याको सवालमा समावेशिताको दृष्टिले राष्ट्रपतिको अभ्यास तपाईँले कस्तो पाउनुभयो?
5: कस्तो भने अहिले हामी जुन बिन्दुमा छौँ त्यो बिन्दुमा मलाई एटलिस्ट क्वान्टिटी भन्दा पनि क्वालिटी, महिलाहरूको क्वालिटी कस्तो छ भन्ने कुरामा अब हामी चाहिँ त्यहाँ झोटिनु पर्ने जस्तो भएको छ। अब टोकनिजम असाध्यै बढी भयो, यस मेन होइन यस वुमेनहरू असाध्यै बढी भए र अहिले राष्ट्रपतिमा त्यही देखिन्छ, अलिकति बोल्ने जो महिलाले अलिकति यो भएन भनेर भन्ने जस्तो महिलालाई एकदमै नराम्रोसँग पाखा लगाउने कोट अनकोट फिमेल होइन त्यो कन्फर्मिङ फिमेलको इमेजमा जो जो मिल्छ फिट हुन्छ उनीहरूलाई मात्रै लिएर आउने जस्तो खालको त्यस्तो खालको पद्धति देखिरहेको छ।
0: अब अन्त्यमा चाहिँ प्याकुरेलजी हामीले अहिलेसम्मको कुराकानीमा कतिपय दुर्बल पक्षहरूबारे के लायौँ, यो महाधिवेशनका क्रममा कतिपय सबल पक्ष पनि होला नि, तपाईँले त्यस्तो केही खास हेर्नु भएको छ संक्षेपमा अन्त्यमा?
5: अब सबल पक्ष उहाँहरूले ल्याउन खोज्नु भएको त थियो, उहाँहरूले प्राइमरीजको कुरा गर्नुभएको थियो, उहाँहरूले ट्रान्सपेरेन्सीको कुरा गर्नुभएको थियो। अब यो सबै सकिएपछि बसेर खेलाउन सकिएला मिल्ला कतिको ट्रान्सपेरेन्ट भयो भनेर अहिले प्रिमेच्योरली होइन उहाँहरू ट्रान्सपेरेन्ट हुनु भएन भन्नलाई अथवा उहाँहरू डेमोक्रेटिक हुनु भएन भन्नलाई त्यो पनि अनफेयर पनि होला, त्यो चाहिँ नभनौँ। तर जुन जुन प्रमिस गरिएको थियो त्यो प्रमिसहरू चाहिँ उहाँहरूको बोलाइ र गराइमा कति फरक छ, अर्गनाइजेसनल स्ट्रक्चर अर्गनाइजेसनल कल्चरमा पनि त्यसको फाउन्डेसन उहाँहरूले त्यो अहिले बनाउनु थाल्नु भएको छ, त्यो कस्तो भएको छ भनेर हामीले त्यो त्यो अवलोकन त गरि नै हाल्छौँ। तर यो एउटा कुरा चाहिँ एकदमै राम्रो भयो भनेर भन्ने चाहिँ अहिले तुरन्त भन्नु पर्दाखेरि त मेरो दिमागमा त केही पनि आएको छैन।
0: राजनीति शास्त्री सुचेता प्याकुरेल। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बुधबार गएका दुईटा शक्तिशाली भूकम्पका कारण हालसम्म करिब 600 जनाको मृत्यु भएको पुष्टि भएको बताएकी छन्। उनका अनुसार मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने सम्भावना छ र भूकम्पमा परि करिब 3000 जना घाइते भएका छन्। बीबीसी विवरणमा आधारित एक रिपोर्ट विनिता दाहालबाट।
3: उद्धार कर्मीहरूले भत्किएका भवन र भग्नावशेषहरूमा हराइरहेका कैयौं मानिसहरूको खोजी जारी राखेका छन्। उत्तरी भेनेजुएलामा राजधानी कराकस सहित धेरै भवनहरू भत्किएका वा क्षतिग्रस्त भएका कारण हजारौं मानिस अझै सम्पर्कविहीन छन्। भूकम्पका कारण कैयौं मानिसहरू घरविहीन भएका छन् भने चर्किएका घरमा फर्कन मानिसहरू डराइरहेको अवस्था देखिन्छ। भूकम्प जाँदा धेरैजसो मानिसहरू घरमै बिदा मनाइरहेका थिए, जसका कारण पनि धेरै मानिसहरू भत्किएका घरमा पुरिएको हुन सक्ने ठानिएको छ। कतिपय भवनहरूभित्र अझै पनि मानिसहरू जीवित रहेको हुन सक्ने ठानिएको छ। राहत र उद्धारका लागि भेनेजुएलालाई कैयौं देशहरूले सहायताको घोषणा गरेका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: This is the BBC. There are no programmes on this.
1: Na boksha, na biboksha. Swadayi nisboksha. Swadesh FM, Tirana Bhutlo, 2 MHz.
2: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न। समावेशी र समन्वयक विकासका दृष्टिकोणबाट आगामी आर्थिक वर्षका लागि विकास बजेट व्यवस्था गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टको भनाई। काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण फैलन नदिन पशु सेवा विभागद्वारा प्राविधिक टोली परिचालन। रुस नियन्त्रित क्रिमियामा युक्रेनी आक्रमणबीच आपतकाल घोषणा र फिफा विश्वकप फुटबलमा आज राति 12:45 समूह आईका 2 खेल हुँदै। अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आज सम्पन्न भएको छ। चितवनमा जारी महाधिवेशन अन्तर्गत आज महिला उपसभापति, महामन्त्री, 2 खुल्ला सहमहामन्त्री र 1 महिला सहमहामन्त्री पदका लागि दोस्रो चरणमा मतदान भएको थियो। आज सम्पन्न मतदानमा महिला उपसभापतिमा सोभिता गौतम निर्वाचित हुनु भएको छ। यस्तै महामन्त्री पदमा विपिन आचार्य, खुल्ला तर्फको सहमहामन्त्री पदमा असीम शाह र हरि ढकाल तथा महिला सहमहामन्त्री पदमा निशा डाङ्गी विजयी हुनुभएको छ। रासोपाको सभापति पदमा रवि लामी छाने, वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाह र खुल्ला उपसभापतिमा डाक्टर सोनी वाग्ले निर्विरोध निर्वाचित भइसक्नु भएको छ। यसअघि हिजो केन्द्रीय सदस्य पदका लागि निर्वाचन भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको विधानमा पहिलो चरणमा केन्द्रीय सदस्यका लागि निर्वाचन गर्ने र दोस्रो चरणमा पदाधिकारीको निर्वाचन गर्ने व्यवस्था छ भने दुवै निर्वाचनमा सबै महाधिवेशन प्रतिनिधिहरू मतदाता रहने व्यवस्था छ। नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समेत आजै सम्पन्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन यही असार 7 गते आइतबारदेखि चितवनमा सुरु भएको थियो। आज दिउँसो 1 बजे गरी बस्ने गरी निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले आज सूचना जारी गर्दै विशेष कारणले प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको जानकारी दिनुभयो। संघीय संसद सचिवालयले आज दोस्रो सूचना जारी गर्दै प्रतिनिधि सभाको बैठक पर्सि आइतबार 11:30 लागि तोकिएको छ। यसअघि आजै महासचिव पाण्डेले प्रतिनिधि सभाको बैठक भोलि शनिबार 11:00 लागि तोकिएकोमा स्थगित गरिएको सूचना जारी गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा जारी पहिलो महाधिवेशन नसकिएको र सांसदहरू र मन्त्रीहरू महाधिवेशनमा व्यस्त भएकाले बैठक स्थगित गरिएको हो। यसअघि पनि हिजो असार 11 गतेका लागि तोकिएको प्रतिनिधि सभाको बैठक सूचना जारी गरी आज बोलाइएको थियो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले वर्षायाममा वैकल्पिक बसोबास, सुरक्षा र रोजगारीको व्यवस्था नगरी सुकुम्बासीहरूलाई होल्डिङ सेन्टरबाट हटाउनु मानवाधिकार विपरीत भएको बताउनु भएको छ। सांसदहरूले भूमिहीन नागरिक, सुकुम्बासी र नदी किनारका अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन तथा दृष्टिविहीन नागरिकहरूको जीविकोपार्जनसँग जोडिएको सडकमा साङ्गीतिक प्रस्तुति दिने पेसामा सरकारले लगाएको प्रतिबन्ध हटाई उक्त पेसालाई तत्काल पुनस्थापना गर्नुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले वर्तमान सरकारले भारत सरकारसँग गरेको सुपुर्दर्गी सम्झौताको प्रभाव र प्रक्रियाबारे स्पष्ट पारदर्शिता, सडक दुर्घटना न्यूनीकरण गर्न, राजमार्गमा सुरक्षा व्यवस्थाको सुदृढीकरण तथा ट्राफिकको प्रभावकारी व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो। सांसदहरूले मधेसमा भूमिगत जलको अत्यधिक दोहनले जलस्तर घट्दा बोरिङबाट पानी आउन छाडेकाले मधेसमा खाने पानी र सिँचाइको पहुँच बढाउनु पर्ने तथा उखु र चिनी उत्पादनमा आत्मनिर्भरता बढाई चिनीको निर्यातमुखी प्रवर्धनको वातावरण निर्माणमा जोड दिनुभयो। यस्तै बैठकको शून्य समयमा सांसदहरूले कक्षा 12 नतिजाप्रति विद्यार्थीको विरोधलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रमा 3% कर लगाउनु उपयुक्त नहुने, इन्धनको महँगी नियन्त्रण लगायतका विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। यस्तै राष्ट्रिय सभाको अर्को बैठक यही असार 15 गते सभा 12:00 बस्नेछ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिमा तहगत व्यवस्थापिका तथा वित्तीय अन्तर सम्बन्धका विषयमा छलफल भएको छ। समितिको आज बसेको बैठकमा सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास र प्राकृतिक स्रोत समिति, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र योजना आयोगसँग छलफल भएको हो। छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले समावेशी र समन्वयक विकासका दृष्टिकोणबाट भूगोल र जनसङ्ख्याका आधारमा विकास बजेटको व्यवस्था गरिएको बताउनुभयो। मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेशमा अझै पनि न्यून आर्थिक वृद्धिदर रहेको भन्दै उपाध्यक्ष भट्टले संघ प्रदेश र स्थानीय तहले नै ती प्रदेशहरूमा विकास बजेट वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो। यस्तै प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष विपिन राज निरौलाले स्थानीय तहहरूको मानव विकास सूचकाङ्क समयमा नआउँदा राजस्व बाँडफाँडमा समस्या देखिएको बताउनुभयो। सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास र प्राकृतिक स्रोत समितिका सभापति घनश्याम चौधरीले प्रदेश सरकार स्थानीय र संघीय सरकारको समन्वय बिना सफल नहुने भन्दै कतिपय सन्दर्भमा तीन तहबीच समन्वय गर्न कठिनाई हुने गरेको समेत बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सुदूरपश्चिम विश्वविद्यालय टिकापुर आङ्गिक क्याम्पसको अतिक्रमित जग्गा प्रयोगमा लगाइने गरी काम अघि बढेको बताउनु भएको छ। यस्तै सुदूरपश्चिम विश्वविद्यालयको आज कञ्चनपुरको महेन्द्रनगरमा आयोजित छैटौं दीक्षान्त समारोहमा मन्त्री पोखरेलले टिकापुर क्याम्पसको अतिक्रमणमा परेको 300 बिघा जमिन प्रयोगमा ल्याउन काम शुरू भइसकेको स्पष्ट पार्नुभयो। विश्वविद्यालयको दीक्षित हुने संख्या विगतको तुलनामा दोब्बर बढेकामा सराहना गर्दै मन्त्री पोखरेलले स्थानीयको भावना अनुरूप विभिन्न विषय र संकाय थप गरिने बताउनुभयो। समारोहमा 2,489 विद्यार्थी दीक्षित भएका छन्। गृहमन्त्री सुदन गुरुङले लागू औषधलाई सामाजिक चुनौतीका रूपमा लिँदै सरकारले लागू औषधको अन्त्यको सुरुवात गर्ने अभियान सञ्चालन गर्ने नीति लिएको बताउनु भएको छ। अन्तर्राष्ट्रिय लागू औषध नियन्त्रण तथा ओसार पसार विरुद्धको दिवसका अवसरमा आज सन्देश जारी गर्दै उहाँले लागू औषधको ओसार पसार र दुरुपयोग सम्बन्धी आपराधिक जालो भत्काउन सबै संरचना परिचालन गरिने बताउनुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
3: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
4: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
3: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
4: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब बाँकी समाचार। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले लागू औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्ध सूक्ष्म रूपमा ध्यान दिएर काम गर्नुपर्ने बताउनु भएको छ। कंग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा लागू औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा सभापति थापाले लागू औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको विषय राजनीतिक दलहरूले छलफल गर्नुपर्नेमा जोड दिनुभयो। पशु सेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण फैलिन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ। काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा संक्रमणको जोखिम बढिरहेकाले रोग नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन उच्च प्राथमिकतामा राखिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले बताउनुभयो। उहाँका अनुसार 3 महिना अघि सुरु भएको संक्रमण विभिन्न 11 जिल्लामा फैलिएको छ। करिब 100 कुखुरा फार्ममा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि ती फार्ममा पन्छी, अन्डा, दाना नष्ट गरिएको छ। करिब 1.5 महिना नयाँ चल्ला नराख्न आग्रह गरेको विभागले उच्च सतर्कता अपनाउन समेत आह्वान गरेको छ। काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई 1,800 भाइल एन्टी रेबिज खोप उपलब्ध गराएको छ। महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आज अस्पताल पुगेर खोप प्रदान गर्दै अस्पतालमा खोप अभाव हुने सम्भावना बढेको सूचना प्राप्त गरेपछि सम्भावित जनस्वास्थ्य जोखिम घटाउन अस्पताललाई सहयोग प्रदान गरेको बताउनुभयो। बढ्दो युक्रेनी हवाई आक्रमणको प्रभाव कम गर्नका लागि भन्दै रुस नियन्त्रित क्रिमियाका अधिकारीहरूले संकटकालीन अवस्थाको घोषणा गरेका छन्। यो क्षेत्रले दक्षिणी रुसको पूर्वाधारमा युक्रेनले गरेको आक्रमणका कारण इन्धनको अभाव र बिजुली कटौतीको सामना गरिरहेको छ। क्रिमियाबाट रुसले विशाल क्षेत्रमा इन्धनको आपूर्ति हुन्छ। मस्कोद्वारा नियुक्त गभर्नर सेर्गेई अक्सियोनोभले सामाजिक सञ्जाल टेलिग्राममा गरेको पोस्टमा क्रिमिया गणतन्त्र र सेभास्टोपोल सहरमा क्षेत्रीय स्तरको आपतकालीन स्थिति घोषणा गर्ने घोषणामा हस्ताक्षर गर्न निर्णय गरिएको भनिएको छ। कियेभले क्रिमियामा भएको आफ्नो हवाई आक्रमणलाई रुसबाट युक्रेनी नागरिक तथा ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै दैनिक जसो भएको बमबारीको उचित जवाफ भनेको छ। अब आर्थिक समाचार।
6: रूपन्देही जिल्लाका 15 स्थानीय तहले आगामी आर्थिक वर्ष 2083-84 लागि झन्डै 19 अर्ब रुपियाँ बराबरको बजेट सार्वजनिक गरेका छन्। जिल्लाका 16 स्थानीय तह मध्ये 1 उपमहानगरपालिका, 5 नगरपालिका र 9 गाउँपालिकाले समय सीमा भित्रै बजेट प्रस्तुत गरेका हुन्। जिल्लाको कोटाई माई गाउँपालिकाले भने यस वर्ष पनि समयमै बजेट ल्याउन सकेको छैन। सार्वजनिक गरिएका बजेटहरूको कुल आकार 18,87,02,53,000 रुपियाँ बराबरको रहेको छ। अधिकांश स्थानीय तहले पूर्वाधार विकास सँगै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सुशासन र सामाजिक विकासलाई प्राथमिकतामा राखेका छन्। जिल्ला मध्ये सबैभन्दा ठूलो बजेट बुटवल उपमहानगरपालिकाले सार्वजनिक गरेको छ। बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि 3,85,00,000 रुपियाँ बराबरको बजेट विनियोजन गरेको छ, जुन चालु आर्थिक वर्षको तुलनामा करिब 49,50,00,000 रुपियाँले बढी हो। लुम्बिनी सांस्कृतिक नगरपालिकाले 1,75,78,00,000 रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। लुम्बिनी सांस्कृतिक नगरपालिकाले विश्व सम्पदा क्षेत्र लुम्बिनीको संरक्षण, स्थानीय पाठ्यक्रम विकास, शिक्षा र स्वास्थ्य सुधारलाई प्राथमिकतामा राखिएको छ। गाउँपालिकातर्फ सुद्धोधन गाउँपालिकाले सबैभन्दा ठूलो आकारको 78,02,00,000 रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। मध्य प्रदेशका जिल्लाहरूमा असारको दोस्रो साता बित्न लाग्दासम्म 4.36% खेतमा मात्र धान रोपाई सम्पन्न भएको छ। मध्य प्रदेशको कृषि विकास निर्देशनालयका सूचना अधिकारी सुदीप चौधरीले प्रदेशका जिल्लाहरूमा धान रोपाई हुने 3,82,433 हेक्टर भूमि मध्ये 16,711 हेक्टरमा धान रोपाई सम्पन्न भएको जानकारी दिनुभयो। यस अवधिमा सबैभन्दा बढी धानको रोपाई महोत्तरी जिल्लामा भएको छ। महोत्तरी जिल्लामा 3,336 हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। यसपटक पटक पटक पानी परे पनि धानको बेर्ना पूर्ण रूपमा तयार भइ नसकेको कारण धानको रोपाईले गति नपाएको मध्य प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ। जिल्लागत रूपमा सबैभन्दा कम रोपाई सर्लाही जिल्लामा भएको छ। सर्लाहीमा धान खेती हुने क्षेत्रफलको 2.5% क्षेत्रमा मात्र रोपाई सम्पन्न भएको छ। वीरगंजमा यही असार 21 गते रोजगार मेला आयोजना गरिने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ, मध्य प्रदेश र वीरगंज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा असार 21 गते वीरगंज रोजगार मेला 2083 आयोजना गर्न लागेको संघले जनाएको छ। वीरगंज उद्योग वाणिज्य संघमा आयोजित पत्रकार सम्मेलनमा यस पटकको रोजगार मेला परम्परागत रोजगार मेला भन्दा फरक हुने र मध्य प्रदेशमा दक्ष जनशक्तिको आवश्यकता पहिचान गर्ने तथा श्रम बजार विश्लेषणका आधारमा रोजगारदाता र रोजगार खोज्ने युवाहरू बीचको सिपको खाडल पुर्ने उद्देश्यले मेला गर्न लागि वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले जानकारी दिनुभयो। यो साताको अन्तिम कारोबार दिन शुक्रबार पनि नेपाली सेयर बजारको परिसूचक नेप्सेक घटेर बन्द भएको छ। साताको पहिलो कारोबार दिनदेखि निरन्तर घटिरहेको नेपाली सेयर बजारको परिसूचक नेप्सेले शुक्रबार पनि घट्ने क्रमलाई निरन्तरता दिएको हो। शुक्रबार नेप्से परिसूचक 2 अङ्कले घटेर परिसूचक 2,649.51 को बिन्दुमा झरेको छ। नेप्से घटे पनि शुक्रबार कारोबार रकम भने केही बढेको छ।
2: उहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
7: नेदरल्यान्ड्समा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टूका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा टोली सार्वजनिक गरेको हो। 15 सदस्यीय मुख्य टोलीको उपकप्तानमा दिपेन्द्र सिंह आइरहेका छन्। टोलीमा लेग स्पिन सन्दीप लामिछाने सहित कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख र सोमपाल कामी जस्ता अनुभवी खेलाडी यथावत छन् भने ईशान पाण्डे, गुलशन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन र विनोद भण्डारी पनि सामेल छन्। वैकल्पिक खेलाडीमा सुन्दीप जोरा, साहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्रीलाई सूचीमा राखिएको छ। नेपाली टोलीले नेदरल्यान्ड्समा आयोजना हुने त्रिदेशीय श्रृंखलाका क्रममा लिग टू अन्तर्गतका आफ्ना खेलहरू खेल्ने खेल तालिका रहेको छ। विश्वकप फुटबल 2026 बिहीबार समूह ए समूह बी र समूह सी का सबै खेल सकिँदा प्रतियोगिता मध्यबिन्दुमा पुगेको छ। विश्वकपका कुल 104 मध्ये 54 खेल सकिएका छन्। अब जुलाई 19 अमेरिकाको न्यू जर्सीको मेटलाइफ स्टेडियममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा प्रमुख जियानी इन्फान्टिनोले विजेता देशलाई ट्रफी प्रदान गर्नुअघि 50 खेल खेल्न बाँकी छन्। विश्वकपमा पहिलो पटक 48 टिमको सहभागिता रहेको छ। विगतमा भन्दा 16 टिम थपिएपछि 4-4 टिमको 12 समूह विभाजन गरिएको छ। विगतमा समूह चरणबाट सिधै प्री क्वार्टर फाइनलमा खेलाइन्थ्यो। यसपटक प्रत्येक समूहका शीर्ष दुई टिम र तेस्रो स्थानमा रहने उत्कृष्ट 8 टिम अन्तिम 32 पुगेका छन्। यसैबीच फिफा विश्वकप फुटबलमा आज राति 1:15 समूह आएका दुईवटा खेल हुँदैछन्। अमेरिकाको बोस्टन रंगशालामा नर्वे र फ्रान्स तथा क्यानाडाको टोरन्टो रंगशालामा सेनेगल र इराक खेल्दैछन्। विश्वकपमा फ्रान्स र नर्वे बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। फ्रान्स र नर्वेले पहिलो दुई खेलमा सेनेगल र इराकलाई हराउँदै नकआउट चरणमा पुगेका छन्।
2: अब मौसम। आज राति कोशी मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको तथा तराई भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न। समावेशी र समन्वयक विकासका दृष्टिकोणबाट आगामी आर्थिक वर्षका लागि विकास बजेट व्यवस्था गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टको भनाई। काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण फैलन नदिन पशु सेवा विभागद्वारा प्राविधिक टोली परिचालन। रुस नियन्त्रित क्रिमियामा युक्रेनी आक्रमणबीच आपतकाल घोषणा। र फिफा विश्वकप फुटबलमा आज राति 1:15 समूह आईका दुई खेल हुँदै। यसका साथै रेडियो नेपालबाट राति 9 समाचार सकियो। हवस् त, नमस्कार।
8: बासै पर्यो आजै राति मायालुको घरमा। बासै पर्यो आजै राति।

0: अस्पताल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या एक दिदी कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताएँ अनि त्यहाँबाट फेरि त्यही पनि छादेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छा कान बाबु कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली सम्पर्क लाइन चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98555

0: 50 934
1: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
2: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
1: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
2: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
1: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
2: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
1: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
2: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
1: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
2: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
3: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
2: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
3: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
2: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
3: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98550-92260 र वेबसाइट chitawannationalpark.gov.np।
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
5: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
5: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
5: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
4: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: स्वदेश FM 93.2 मेगाहर्ज।

नेपालीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म श्रीजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिकाले आगामी आर्थिक वर्षदेखि उत्पादनमा आधारित माछा तथा मासुमा समेत अनुदानको कार्यक्रम ल्याएको छ। नगरपालिकाले पारित गरेको आगामी आर्थिक वर्ष 2083-84 बजेटमा माछा र मासुमा अनुदान दिने भन्दै 15 लाख रुपियाँ बजेट विनियोजन रहेको हो। यसअघि 2076-77 बजेटमा आए पनि कार्यविधि अभावका कारण फ्रेज भएको सो कार्यक्रम आगामी आर्थिक वर्षको बजेटमा पुनः समेटिएको हो। यो कार्यक्रम कार्यान्वयनका लागि मासु वा माछा उत्पादक किसानलाई समूह वा सहकारीमा आबद्ध हुन अनिवार्य गरिने र सोही समूह सहकारी मार्फत अनुदान वितरण गर्ने नगर पशुपन्छी तथा मत्स्य शाखाको तयारी छ। यसबाहेक नगरपालिकाले चालु आर्थिक वर्षमा कार्यान्वयन गरेको दूधमा प्रति लिटर 4 रुपियाँ अनुदानलाई बढाई 5 रुपियाँ पुर्याउन 50 लाख रुपियाँ रकम विनियोजन रहेको छ। यस्तै जुनेटिक रोग सम्बन्धी सचेतना, उत्कृष्ट पशुपालक तथा मत्स्य कृषक सम्मान, कृत्रिम गर्भधान मार्फत सुत्केरी पशुलाई प्रोत्साहन, मागमा आधारित किसान क्षमता अभिवृद्धि, पशु अस्पतालमा सेवा थप लगायतका कार्यक्रममा बजेट विनियोजन रहेको शाखा प्रमुख डाक्टर सन्तोष छेत्रीले जनाउनुभयो। पार्टी राजसभाको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत दोस्रो चरणको निर्वाचनमा खुल्ला उपसभापतितर्फ डाक्टर सुडिम बाग्लेको मात्रै उम्मेद्वारी परेसँगै सर्वसम्मत उपसभापति चयन हुनुभएको छ। महिला उपसभापतिमा सुविता गौतम र डाक्टर तोसीमा कार्की बीच प्रतिस्पर्धा हुँदैछ। महामन्त्री पदका लागि 10 जनाको उम्मेद्वारी परेकोमा निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी सहित रन्जु दर्शना, प्रमोद नेपानी, गणेश पराजुली, जगदीश खरेल, शिशिर खनाल र राजुनाथ पाण्डेले उम्मेद्वारी फिर्ता लिनु भएको छ। उहाँहरूले विपिन कुमार आचार्यलाई समर्थन गर्दै घोषणा गर्दै प्रतिस्पर्धाबाट पछि हट्नु भएको हो। यस्तै दुई सहमहामन्त्री पदका लागि 11 जना र एक महिला सहमहामन्त्री पदका लागि 5 जनाको उम्मेद्वारी परेको छ। दोस्रो चरणको निर्वाचनमा पहिलो चरणबाट निर्वाचित 900 केन्द्रीय सदस्यले मात्रै मतदान गर्न पाउने व्यवस्था गरिएको छ। यसैबीच महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण शुक्रबार साँझ 6:30 बजे हुने कार्यक्रम तय गरिएको छ। यो सँगै गत आइतबारदेखि सुरु भएको महाधिवेशन 6 दिनसम्म चलेर अन्तिम चरणमा पुगेको छ। स्वतन्त्र पार्टी राजसभाको पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा ₹50 करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ। झण्डै एक साता देशभरबाट प्रतिनिधि, परिवेशक र शुभेच्छुकले जिल्लाका होटल, रेस्टुरेन्ट र पर्यटकीय क्षेत्रहरू चलायमान भएका हुन्। गत आइतबार उद्घाटन भएको महाधिवेशन शुक्रबार समापन हुँदैछ। शनिबारदेखि नै प्रतिनिधि परिवेशकहरूले यहाँका होटलहरू भरिन थालेका थिए। आवास तथा खाना व्यवस्थापन उपसमितिका संयोजक राजन गौतमका अनुसार एक सातामा ₹50 करोडभन्दा माथिको व्यापार भएको उहाँको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको प्रथम महाधिवेशनबाट चितवनकी 23 वर्षीय आकांक्षा पोखरेल केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ। महाधिवेशनमा सहभागी प्रतिनिधिमध्ये सबैभन्दा कान्छी प्रतिनिधिका रूपमा सहभागी हुनुभएकी पोखरेल बागमती प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको पदाधिकारी निर्वाचनमा ढिला आएका प्रतिनिधिहरूले भोट हाल्न नपाएको भन्दै चितवन प्रदर्शनी केन्द्रको हल बाहिर धरना बसेका छन्। शुक्रबार पदाधिकारीका लागि भएको निर्वाचनमा मतदान गर्न नपाएको भन्दै उनीहरू धरनामा बसेका हुन्। उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि दोस्रो चरणको मतदान भएको थियो। आयोगका अनुसार पदाधिकारीको मतदानमा 12-13 सयको हाराहारीमा मत खसेको छ। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनपछि पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र जननाथ खनाल एउटै मञ्चमा देखिने हुनुभएको छ। यो संयोग सुनाइदिएको हो। मदन भण्डारी फाउन्डेसनले असार 14 गते आइतबार मदन भण्डारीको 75 औं जन्मोत्सवको अवसरमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा 4 पूर्व प्रधानमन्त्री एकै मञ्चमा भेटिने फाउन्डेसनले जनाएको छ। नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग तत्काल पार्टी एकता नभए पनि राजनैतिक सहकार्य गर्ने बताउनु भएको छ। विराटनगरमा आयोजित प्रदेश स्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले संसद, सड़क आन्दोलन तथा आगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा एमालेसँग कार्यरत एकता गर्ने सहमति भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार तत्काल एकता सम्भव नभए पनि सहकारी मार्फत वामपन्थी शक्तिलाई बलियो बनाउँदै
नयाँ राजनीतिक दिशा दिन सकिन्छ। प्रचण्डले संसदभित्र साझा रणनीतिहरू सहित प्रस्तुत हुने र बाहिर पनि संयुक्त आन्दोलनमा सञ्चालन गर्ने योजना रहेको बताउनुभयो। समाजवादी मोर्चा भित्र रहेका दलहरूसँग समेत छिट्टै एकता हुने संकेत गर्नुभयो। आफूमाथि हुने आलोचना र सामाजिक सञ्जालका प्रतिक्रियालाई सामान्य रूपमा लिन आग्रह गर्दै उहाँले कार्यकर्ताहरूलाई नडराई र नहिस्किजाए अघि बढ्न निर्देशन दिनुभयो। आफूहरू परिवर्तनका लागि जुनसुकै बेला क्रमभङ्ग गर्न तयार रहेको उल्लेख गर्दै उहाँले आगामी महाधिवेशनमा पनि नयाँ निर्णयहरू आउने संकेत गर्नुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादीका महासचिव नेत्रविक्रम सन्त विप्लव नेतृत्वको पार्टीका रूपन्देहीका पाँच केन्द्रीय सदस्य सहित 33 नेता कार्यकर्ताले पार्टीका सम्पूर्ण जिम्मेवारी त्यागेको घोषणा गरेका छन्। शुक्रबार जारी संयुक्त घोषणा पत्रमा उनीहरूले पार्टी नेतृत्वले सही राजनीतिक दिशा दिन नसकेको, कम्युनिष्ट आन्दोलन कमजोर बन्दै गएको र अपेक्षित उपलब्धि हासिल हुन नसकेको भन्दै जिम्मेवारीबाट मुक्त भएको बताएका हुन्। राजीनामा दिनेमा केन्द्रीय सदस्यहरू शरद ओली, जय पौडेल, विष्णु तिवारी, शंकर गेवाली, मदन थारू सहित जिल्ला तथा स्थानीय तहका नेताहरू उनीहरूले कम्युनिष्ट आन्दोलनबाट अलग नभई पुनर्गठन र वैकल्पिक राजनीतिक धार निर्माणमा सक्रिय रहने बताएका हुन्। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको महाधिवेशन नसकिँदा प्रतिनिधि सभा बैठक तेस्रो पटक सूचना टाँसेर स्थगित गरिएको छ। सभामुख डोलप्रसाद अर्यालको निर्देशनमा संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले शुक्रबार दिउँसो दोस्रो सूचना जारी गर्दै प्रतिनिधि सभा बैठक आइतबार बिहान 11 बजेसम्मका लागि स्थगित भएको जानकारी दिनुभएको। दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिदको ठेक्कामा भ्रष्टाचार गरेको आरोपमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित 18 जनामाथि मुद्दा दायर गरेको छ। 64 लाख पासपोर्ट छाप्ने ठेक्का पट्टामा भ्रष्टाचार भएको दावीसहित अख्तियारले गत सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। सरकारलाई विद्यालय शिक्षा प्रणालीमा विद्यार्थी टिकाउने हम्मे भएको छ। पछिल्लो 3 वर्षमा माध्यमिक तहबाट 1,64,000 विद्यार्थी गायब भएका छन्। आर्थिक सर्वेक्षण 2081 अनुसार शैक्षिक वर्ष 2081 आधारभूत तहमा 54,65,000 विद्यार्थी अन्तर्गत अध्ययनरत रहँदा सोही वर्ष उच्च शिक्षा विश्वविद्यालय तहमा भर्ना हुने विद्यार्थीको संख्या जम्मा 7,10,694 मात्रै रहेको छ। चार महिना लागेपछि एकत्र निजामती कर्मचारीले राजीनामा दिएका छन्। उनीहरूको राजीनामा स्वीकृत भएर राष्ट्रिय किताबखानामा पेन्सन पट्टाका लागि पुगेको छ। किताबखानाको रेकर्डका अनुसार असार लागेपछि 9 कार्य दिनमा 71 जनाले राजीनामा दिएका हुन्। असार 1 गते 2 जना, 2 गते 5 जना, 3 गते 10 जना र 4 गते 12 जना, 5 गते 12 जना, 8 गते 11 जना, 9 गते 6 जना, 10 गते 2 जना र 11 गते 11 जनाले राजीनामा दिएको किताबखानाको ठेक्का पट्टाको रेकर्डमा देखिएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा 12 को नतिजा त्रुटिविहीन भने पनि नतिजाका सन्दर्भमा प्रश्न उठेपछि छानबिन समिति गठन गर्नुभएको छ। उहाँले एकातर्फ नतिजामा कुनै पनि त्रुटि नभई 40 दिनमा प्रकाशन गरेको बताए पनि अर्कोतर्फ शिक्षा मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहेको छानबिन समिति गठन गर्ने निर्णय गर्नुभएको हो। एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनवाई यही असार 16 गते हुने भएको छ। पौडेलकी श्रीमती दोमाया पौडेलले उनीहरूलाई गैर कानूनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै यही असार 10 गते अदालतमा रिट निवेदन दिनुभएको थियो। उक्त रिटका सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार 15 गते महान्यायाधीश वक्ताको कार्यालयसँग लिखित जवाब माग गर्ने र असार 16 गते सुनवाई गर्ने आदेश दिनुभएको हो। वैकल्पिक व्यवस्था नगरी आफूलाई होल्डिङ सेन्टरबाट हटाउन लागेको भन्दै सोमबार विरोध विभिन्न कम्युनिष्ट घटकहरूले विरोध प्रदर्शन गरेका हुन्। काठमाडौँको माइती घर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरूले सरकारले वैकल्पिक व्यवस्था बिना सुकुम्बासी बस्ती हटाएको आरोप लगाएका छन्। र सरकारले लागु औषध नियन्त्रणमा पनि नयाँ रणनीति अघि सारेको छ। साथै यस वर्ष लागु औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण पनि हुने भएको छ। गृह मन्त्रालयले लागु औषध नियन्त्रण र ओसार पसार विरुद्धको कार्ययोजनामा परिवर्तन गर्दै दुर्व्यसनीलाई अपराधीका रूपमा नभई बिरामीका रूपमा व्यवहार गर्ने नीति अगाडि सारेको हो। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: Sodai Nispaksha.
1: Swadesh FM, Tirana Pithuplo, 2 MHz.

0: पक्ष र विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: Strādāji nispakšā.
1: Sodies FM, Tirana Petroklub, 2 MHz.

0: हे राम राम राम राम कृष्ण पक्ष औसीको मध्य रातमा हात खुट्टामा फलामका साङ्लाले बाँधेर राखिए कि देवकीको गर्भबाट आठौं सन्तानको जन्म भयो। आकाश गर्ज्यो पानी पर्यो मुसलधारे पानीले यमुना नदी नै उर्लेर सारा तट नै जलमग्न भयो। ए बाबु हो
1: हजुर।
0: त्यसपछि यो बालकलाई गोकुल पुर्याऊ भन्ने आकाशवाणी भयो। आकाशवाणी त भयो बाहिर निष्पट अँध्यारो छ मान्छे बगाउला झैं झरी बर्सेको छ। त्यो भन्दा पनि ठुलो वासुदेवलाई साङ्लाले बाँधिएको छ। बिचरा वासुदेवलाई अब चिन्ता पर्यो। सुन्यौ कस्तो चिन्ता
1: भन्नुहोस् न।

हे राम राम राम राम वासुदेवले आँखा भरी आँसु पारे, म यस्तो स्थितिमा छु, यो बालकलाई कसले गोकुल पुर्याइदेला। तुरुन्तै अनौठो चमत्कार भयो, हात खुट्टामा बाँधिएका साङ्ला खोलिए। वासुदेवले कृष्णजीलाई समाती हिँड्न खोजे, जेलका फलामे ढोका खुले, अघिसम्म खडा द्वारे पाले, निद्राले घुर्न थाले, मुसलधारे झरी रोकियो। वासुदेवले कृष्णलाई टोकरीमा राखेर जलमग्न यमुना पस्ता, यमुना नै घटेर सानी भइन्। सुन्यौ?

0: हे राम राम राम राम बहिनी देवकीको गर्भबाट जन्मिने आठौं सन्तान कंसको काल जन्मेका सातैवटा अब शिशुहरू मारेको कंसले अब आठौं सन्तान जन्मेको थाहा पाई बहिनी देवकीको अघि आयो नवजात शिशु हातमा लियो आठौं सन्तान त बालक जन्मनु पर्ने अचम्म बालिका कसरी भयो कंस अट्टहास हाँस्यो मेरो काल बनेर आए कि त भनी भुइँमा पछार्न खोज्दा के भयो
1: भन्नुस्

राम राम राम राम जब भुइँमा पछारे कि बालिका आकाशतर्फ गई बिजुली चम्क्यो अनौठो आकाशवाणी भयो एक अंश तलाई मार्ने बालक त गोकुलमा जन्मिसकेको छ तेरो अन्याय अत्याचार र घमण्डको अन्त्य आइसकेको छ हाँस कति हाँस सास अब पालो देवहरूकै हो सज्जन र न्यायीहरूकै हो।

0: मोक्ष शास्त्र अर्थात श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
1: प्रस्तुता पण्डित रामभक्त अधिकारी
2: गीतोपदेशको क्रममा स्वदेश एफएमबाट प्रातःकालीन कार्यक्रम शुभारम्भ भएको छ। आउनुहोस् सम्पूर्ण मेरा श्रोतृवृन्दहरूलाई स्वागत गर्दछु। परमात्मा श्री कृष्ण भन्नुहुन्छ, देहि नित्यवद्दोऽयं देहे सर्वस्य भारत तस्मात् सर्वाणि भूतानि न त्वं शोचितुमर्हसि। त्यस्तो कुरा उपदेश बक्सिन्छ परमात्मा। हे भरतवंशी अर्जुन, शरीरमा रहने शरीरका स्वामीलाई कहिल्यै मार्न सकिँदैन, शरीर हत्या हुन्छ तर त्यो परमात्माको हत्या हुँदैन। त्यसैले कुनै पनि जीवात्माका लागि तिमीले शोक गर्नु पर्दैन। जन्मन्छन् मर्छन् यिनीहरूको बारेमा चिन्ता नगर। अब भगवान् अविनाशी आत्माका सम्बन्धमा दिने उपदेशको प्रसन्नलाई अनि टुङ्ग्याउन चाहनुहुन्छ। विभिन्न कोणबाट आत्माको अमरत्वलाई व्याख्या गर्दै आएर भगवान् श्री कृष्णले आत्मा अविनाशी छ भनेर धेरै उदाहरणहरू परमात्माले अर्जुनलाई सुनाइसक्नु भएको छ, प्रस्तुत गरिरहनु भएको छ। शरीर नाशवान छ, हेर अर्जुन, अब यो सिद्धान्तले अथवा सिद्धान्त थापिर गर्नुभएको छ परमात्माले। अथ एउटा क्षत्रिय भएर अथवा भएका हुनाले अर्जुनले युद्धमा आफ्ना पितामह आफ्ना गुरु भीष्म द्रोणहरू यिनीहरूको मृत्यु हुन्छ भन्ने डरले आफ्नो कर्तव्य छोड्न हुँदैन। श्री कृष्ण परमात्मा प्रणाम गरेर परमात्मालाई प्रणाम गर, यसरी परमात्माको वाक्यलाई चाहिँ शिरोधार्य गरेर आत्मा भौतिक शरीरभन्दा भिन्न वस्तु हो भन्ने कुरामा विश्वस्त हौ अथवा मान मेरो कुरा। आत्मा भन्ने कुनै वस्तु नै छैन वा रासायनिक अन्तर्क्रियाबाट भौतिक परिपक्वताको फलस्वरूप जीवनको विकास हुन्छ भन्ने धारणालाई मान्नु हुँदैन। परमात्माको अस्तित्वले मात्रै शरीरको विकास भएको छ। आत्मा अमर छ भनेर हिंसालाई उत्साहित गरेको होइन, तैपनि युद्धका समयमा या युद्ध नगरी नहुने अवस्थामा हिंसाको निषेध पनि गर्न हुँदैन। हिंसाको निषेध हुने बित्तिकै अनि धर्मको संरक्षण हुँदैन। यस्तो आवश्यकतालाई भगवानको स्वीकृति भएमा मात्र उपयुक्त मान्न सकिन्छ, मनोमानी किसिमले होइन। परमात्मा श्री कृष्णले यसरी अर्जुनलाई सम्झाउनुहुन्छ, मेरो आज्ञा पालना गर अनि भगवानको आज्ञा लिएर गरेको हुँ। म कर्ता होइन, म हन्ता होइन, उहाँको खेताला हुन् भन्ने यस्तो सम्झेर तिमी आफ्नो कर्तव्यमा अगाडि बढ। पाप धर्म परमात्मा श्री कृष्णमाथि छ भनेर मेरो उपहार छोडिदेऊ। यसरी स्वधर्म मफिचा व्यक्ष नबी कम्पितुमा रहसि धर्म्याधि युद्धा श्रेयो न्यात क्षेत्रीय नविद्यते। क्षेत्रियहरूको लागि धर्मयुद्ध अत्यन्त आवश्यक छ। धर्मयुद्ध जसबाट धर्म स्थापना गर्न परमात्मा श्री कृष्णलाई सुगम होस्। एउटा क्षेत्रीयले गर्नुपर्ने विशिष्ट कर्तव्यलाई विचार गरेर धर्मका लागि युद्ध गर्नुभन्दा राम्रो अरू कुनै कार्य छैन भन्नुहुन्छ। यो कुनै कार्य छैन भन्ने कुरा तिमीले बुझिराख। यस्तो कार्य गर्न तिमीले कुनै सङ्कोच मान्नु पर्दैन। निशङ्क भाउ, निशङ्क भएर उठ भन्नुहुन्छ। सामाजिक सुव्यवस्थाका चार तहमध्ये कुशल प्रशासन सम्बन्धी दोस्रो तहलाई क्षेत्रीय भनिन्छ। अनि क्षेत्रको अर्थ हो चोट वा क्षति। जसले क्षति वा चोटबाट मानिसलाई बचाउँछ त्यसलाई क्षेत्रीय भनिन्छ। क्षेत्रीयहरूलाई वनमा शिकार खेल्ने प्रशिक्षण पनि दिइन्छ। क्षेत्रीयहरू जङ्गलमा गएर बाघलाई पनि चुनौती दिन्छन् र तरबार लिएर बाघसँग पनि प्रत्यक्ष लड्न समर्थ हुन्छन्। यसरी बाघ मारियो भने राजकीय तरिकाले त्यस मृत बाघको अन्त्येष्टि पनि गरिन्छ। अहिलेसम्म पनि जयपुर राज्यका क्षेत्रीयहरू राजकुलको अथवा राजकुलले यो प्रचलनलाई छोडेका छैनन्। यस प्रकारले चुनौती दिने र मार्ने कामका लागि क्षेत्रीयहरूलाई प्रशिक्षण नै दिइन्छ। किनभने यस्तो धार्मिक हिंसा कहिलेकाहीँ अनिवार्य जस्तै हुन्छ। यसै कारणले गर्दा क्षेत्रीयहरूलाई सिधै सामान्य सन्यास दिने अथवा त्याग दिने विधान छैन। राजनीतिमा अहिंसा एउटा कूटनीति हुन सक्छ, तर राजनीतिक सिद्धान्तकै कारण भने हुन सक्दैन। धार्मिक नियमका पुस्तकहरूमा यस्तो उल्लेख गरेको ठाउँ ठाउँमा पाइन्छ। यसरी परमात्मा श्री कृष्णले अगाडि भन्नुहुन्छ, यदृच्छया चोपपन्नम् स्वर्गद्वारा मपावृतम्।

सुखी न क्षेत्रीय पार्छ ल भन्दे युद्ध निद्रिजन हेर के पार्छ हे अर्जुन स्वतः प्राप्त हुन आएको स्वर्गको खुलेको ढोका जस्तै यस्तो युद्धको अवसर अत्यन्त सुखी वा भाग्यमानी क्षेत्रीयहरूले मात्रै प्राप्त गर्न सक्छन्। त्यसकारणले हे अर्जुन तिमी क्षत्रिय हौ, तिमी भाग्यमानी रहेछौ, यो युद्ध तिम्रो लागि खडा भएको छ। तिमी भाग्यमानी भएको हुँदा यो युद्धको प्रशिक्षण अथवा युद्धको कला तिमीलाई मैले सिकाइराखेको छु, अरूले यो शिक्षा पाउँदैनन्। श्रीकृष्ण संसारका परम गुरु हुनुहुन्छ। गुरुको आज्ञा पालन गर्नु शिष्यको कर्तव्य पनि हुन्छ। उहाँले अर्जुनको यो युद्धमा म कुनै राम्रो कुरा पाउँदिन, यो त स्थायी रूपले नरकमा बास गराउने कारण मात्र हुनेछ भन्ने भनाइको भर्सना गर्नुभयो। यस्तो लाचारी भनाइ तिमीलाई सुहाउँदैन। अज्ञानका कारणले नै अर्जुनले यस्तो भनेका हुन्। अनि अहिंसक बनेर आफ्नो विशिष्ट कर्तव्य पालन गर्नबाट अनि च्युत हुन हुँदैन। युद्ध मैदानमा उभिएको क्षेत्रीले अहिंसक हुन खोज्नु मूर्खहरूको दर्शन अँगाल्नु जस्तै हुन जान्छ। व्यास देवका पिता महर्षि पराशरले बताउनु भएको पराशर स्मृतिमा नामक धर्मग्रन्थमा पनि भनिएको छ, क्षत्रियहरू सासोध एउटा धर्मका लागि, देशको बचाउनको लागि, पापीहरूको नष्ट गर्नको लागि क्षत्रियको उत्पन्न भएको हो भनेर यसरी परमात्मा उदाहरण दिएर अर्जुनलाई भन्नुहुन्छ। अथ चेत मिमम धर्म्यम सङ्ग्राहम नकरिष्यसि तथा स्वधर्म कीर्तिम छ यत्वा पापमवावशिषि। यदि तिमी युद्ध गर्दैनौ रे भने तिमी पापी हुन्छौ। अब यो पाप भोग्नको लागि तिमी नरक जानुपर्छ, त्यस कारणले तिमी युद्धका लागि उठ भनिकन परमात्माले यसरी अर्जुनलाई चाहिँ नरक नजाऊ, मोक्ष भएर स्वर्ग जाऊ भनिकन यसरी उपदेश दिनुभयो। यो मोक्ष शास्त्रलाई म यहीँनिर राखेर परमात्मालाई नमन गर्छु।

0: विपक्ष सधैं निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज स्वदेश एफएम 93.2 मेगाहर्ज
1: स्थानीय खबर अब कोही हुनु पर्ने छैन बेखबर स्वदेश एफएम 93.2 मेगाहर्जमा झिसमिसे बिहानदेखि राति अबेरसम्म खबरै खबर खबरै खबर खबरै खबर
2: बिहानै 5:30 बजे राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाको सङ्गालो
3: नेपाली खबर
4: चर्चित पत्रकार

0: आज विक्रम सम्बत 2083 साल असार 13 गते शनिबार ज्येष्ठ शुक्ल त्रयोदशी तिथि 27 जुन 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै माधव दुलालको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: अस्त व्यस्तताका बीच राजसुपाको नेतृत्व चयन, सरकार विरुद्ध मोर्चा कस्तै विपक्षी, होल्डिङ सेन्टरका बालबालिका कोही स्कूल बाहिर कोही भर्नाविहीन, बर्ड फ्लूले किसानलाई ठूलो क्षति, राजधानी मौज्दात सकिँदै नयाँ राजधानी प्रयोगमा अनियोलता लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको बजेटमा बिरुवा रोप्ने अभियान शीर्षकको शुभ समाचार।
0: विवाह केवल दुई व्यक्ति बीचको सम्बन्ध मात्र होइन, समाज र प्रकृति प्रतिको जिम्मेवारी पनि हो भन्ने सन्देश दिन झापाको दमक नगरपालिकाले नयाँ अभियान घोषणा गरेको छ। नगरपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष 2083-84 को बजेट मार्फत जीवनभर हाम्रो जोडी रहन्छ कहिल्यै नतोडी अभियान सुरु गर्ने भएको हो। अभियान अन्तर्गत विवाह दर्ता गर्न आउने नवदम्पतिले अनिवार्य रूपमा दुईवटा बिरुवा रोप्नु पर्नेछ। बिरुवा रोपेको र त्यसलाई हुर्काउने प्रतिबद्धता जनाएको टोल विकास संस्थाको सिफारिस सहित मात्रै विवाह दर्ता प्रक्रिया पूरा हुनेछ। दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई प्रसाईका अनुसार यो कार्यक्रम वातावरण संरक्षणसँगै वैवाहिक सम्बन्धलाई थप जिम्मेवारी र दिगो बनाउन केन्द्रित छ। उपप्रमुख प्रसाईले भन्नुभयो, विवाहको सम्झनासँग बिरुवालाई जोड्दा दम्पतिमा त्यसलाई जोगाइरहने भावना विकास हुन्छ, यसले हरियाली बढाउनुका साथै सम्बन्धलाई पनि नयाँ लामो समयसम्म टिकाइ राख्न मनोवैज्ञानिक दबाव सृजना गर्छ। यो नगरपालिकाले यसै पटक ल्याएको कार्यक्रम हो। नगरपालिकाले यसलाई केवल वृक्षारोपण कार्यक्रमका रूपमा नभई सामाजिक तथा वातावरणीय अभियानका रूपमा अघि बढाउने जनाएको छ।
3: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
4: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
3: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
4: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
3: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
4: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
3: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
4: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
3: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
5: फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपीरियन्स एलसी।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। अस्तव्यस्त व्यवस्थापन र अघोषित समूहगत प्रतिस्पर्धा बीच राष्ट्रिय स्वतन्त्र पार्टीमा नयाँ नेतृत्व चयन भएको छ। पार्टी सभापतिमा रवि लामिछाने र उपसभापतिमा सोडिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। अन्य पदाधिकारी र केन्द्रीय सदस्य मतदानबाट चुनिएका छन्। लामिछाने संस्थापक सभापति हुन्। अर्थमन्त्री समेत रहेका वाग्ले यसअघि पनि उपसभापति थिए। उनी 2079 आम निर्वाचनपछि राष्ट्रपतिमा जोडिएका हुन्। महिला उपसभापतिमा सोभिता गौतम विजय भएकी छन्। विद्युतीय भोटिङ मेसिन र आजका प्रतिनिधिले अनलाइन मार्फत शुक्रबार गरेको मतदानमा गौतम 799 मत ल्याएर निर्वाचित भएकी हुन्। उनकी प्रतिस्पर्धी तोसीमा कार्कीले 572 मत ल्याएकी छन्। कानून मन्त्री समेत रहेकी गौतम यसअघि केन्द्रीय सदस्य थिइन्। महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन्। महामन्त्रीमा उनले 773 मत ल्याउँदा प्रतिस्पर्धी मनिष शाहले 346, गणेश कार्कीले 169 र सागर ढकालले 139 मत ल्याएका छन्। आचार्य पार्टी नेतृत्व सरकारसँग नजिक रहेर काम गर्दै आएका नेता हुन्। उनले पार्टीको विधान संशोधन समितिको नेतृत्व समेत गरेका थिए। उनी यसअघि पार्टीमा सहमहामन्त्री रहेका थिए। खुला सहमहामन्त्रीतर्फ 471 मत ल्याउँदै असीम शाह र 410 मतसहित हरि ढकाल निर्वाचित भएका छन्। दुई सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा रमेश प्रसाई, यज्ञमणि नेउपाने, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय चैरू र हिमेश पन्त पनि प्रतिस्पर्धी थिए।

0: राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको प्रथम महाधिवेशन छैटौं दिनको राति अबेर समय चल्यो। हिजो पदाधिकारीका लागि भएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै पार्टीमा नयाँ नीति र नयाँ नेतृत्व आएको छ। नवनिर्वाचित पदाधिकारीमा अधिकांश पुरानै अनुहार दोहोरिएको छ। आगामी चार वर्षका लागि निर्वाचित नेतृत्वले महाधिवेशनबाट पारित नीतिगत नीतिभित्र रहेर काम गर्नुपर्नेछ। सभापतिको शपथ ग्रहणसँगै रवि लामिछानेले राजसपा अब झनै परिपक्व भएर अघि बढ्ने बताउनुभयो। उहाँले भन्नुभयो, प्रतिबद्धताका साथ हामी भन्न चाहन्छौँ, पहिलो ऐतिहासिक महाधिवेशनबाट राजनैतिक रूपमा वैधानिकता प्राप्त गरेको देशकै सबैभन्दा ठूलो झन्नै द्वितीयको सरकार सञ्चालन गरिएको रासोपा परिपक्व भएर अघि बढ्नेछ। तर पार्टीको पदाधिकारी चयन प्रक्रियामा कुल महाधिवेशन प्रतिनिधि मध्ये 32% मात्रै भाग लिएका छन्। रासोपाका पदाधिकारी छान्न भएको निर्वाचनमा 1290 मत मात्रै खस्ता 2669 मतदाता मतदानबाट बाहिर रहेका छन्। मतदानमा पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री समेत रहनुभएका वरिष्ठ नेता बालेन्द्र शाह बालेन सहित 2669 जनाले भाग नलिएको निर्वाचन आयोगका सदस्य गोकुल बास्कोटाले बताउनु भएको छ। सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालेनले एकै मञ्चबाट गुटगत राजनीति नगर्ने घोषणा गरे पनि रासोपामा भित्रभित्रै गुटबन्दी मौलाएको देखिएको छ, जसमा बालेन पक्षधर नेताहरूले नेतृत्वमा सहज प्रतिनिधित्व खोजेका छन्। त्यसले पार्टी समायोजनबाट आएका नेताभित्रै दोहोरो मापदण्ड लागू गरिएको छ। महाधिवेशनबाट शीर्ष दुई नेता रवि बालेन नेतृत्वमा सर्वसम्मत दोहोरिएका छन्। रासोपाको प्रथम महाधिवेशन महिला प्रतिनिधित्वको हिसाबले भने ऐतिहासिक बनेको छ। नेपालको संविधानले राजनीतिमा महिलाको प्रतिनिधित्व 33% सुनिश्चित गरेको छ। अहिलेसम्म कुनै पनि राजनैतिक दलमा केन्द्रीय समितिमा 33% महिला सहभागिताका लागि ठूलो सङ्घर्ष गर्नुपर्ने बाध्यता रहँदै आएको थियो। तर रासोपाको यो महाधिवेशनले ती सबै खालका सकसलाई तोडेको छ। खुलेर मैदानमा आएका अधिकांश महिला उम्मेद्वारहरूलाई महाधिवेशन प्रतिनिधिले पनि स्वस्फूर्त रूपमा मतदान गरेर केन्द्रीय नेतृत्वमा पुर्याएका छन्। रासोपा नेतृत्वमा पुरानै अनुहार, नेतृत्वमा महिला पुरुष बराबरी, रवि सहित 2669 प्रतिनिधिले गरेनन् मतदान। आजको मध्याह्न राष्ट्रिय दैनिकमा समाचार छ।
1: पुराना दलहरूले सरकार विरूद्ध मोर्चाबन्दीको तयारी थालेका छन्। रासोपा नेतृत्वको सरकारले विभिन्न आरोपमा पुराना दलका नेता, कार्यकर्ता तथा व्यवसायीहरू पक्राउ गर्न थालेपछि नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र मधेसवादी दलहरूले मोर्चा बनाउने तयारी थालेका हुन्। नेकपाका संयोजक पुष्पकमल दाहालले सरकार विरूद्ध पुराना दलहरूले संयुक्त मोर्चा बनाउने तयारी थालेको खुलासा गरेका छन्। नेकपा कोशी प्रदेशको विराटनगरमा शुक्रबार आयोजित बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले यस्तो खुलासा गरेका हुन्। सरकार विरूद्धको आन्दोलनका लागि मोर्चाबन्दी गर्न काँग्रेस, एमाले, मधेसवादी दलहरूका नेताहरूसँग आफूले कुराकानी गरिरहेको दाहालले बताएका थिए। सरकार विरूद्ध लड्न सबै दलका नेता संयुक्त मोर्चाबन्दीका लागि सकारात्मक हुनुहुन्छ उनले भनेका छन्। यसै विषयमा विराटनगर स्थित काँग्रेस नेता डाक्टर शेखर कोइरालासँग पनि छलफल गरिएको उनले बताएका छन्। शुक्रबार नै नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालासँग विराटनगर स्थित उनकै निवासमा पुगेर सरकार विरूद्ध संयुक्त मोर्चाबन्दी गर्ने विषयमा समेत छलफल भएको छ। हालै मात्र एमाले उपाध्यक्ष विष्णु पौडेललाई सरकारले पक्राउ गरेको थियो। यस्तै नेकपा निकट व्यवसायी अजय सुमार्गीको राहदानी पनि रोक्का गरिएको छ। यसै विषयमा कुराकानी गर्न नेकपाका संयोजक दाहाल र सहसंयोजक नेपाल कोइराला निवास पुगेको कोइराला निकट स्रोतले जानकारी दिएको छ। व्यवसायी सुमार्गी दाहाल निकट हुन्। उनलाई सरकारले छानबिनको दायरामा ल्याउन खोजेपछि दाहाल बेचैनी बढेको हुन सक्ने जनाइएको छ। जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरूसँग पनि नियमित छलफल भइरहेको दाहालले बताएका छन्। दाहालले प्रदेश र स्थानीय तहको निर्वाचनमा एमालेसँग सहकार्य हुने बताएका छन्। उनले अन्य साना कम्युनिष्ट पार्टीहरूसँग पार्टी एकता गर्ने र एमालेसँग संसद, सड़क, प्रदेश र स्थानीय तहको निर्वाचनमा सहकार्य गर्ने बताएका छन्। नेकपाको एकताको महाधिवेशनबाट क्रमभङ्गता हुने समेत उनले दावी गरेका छन्। पार्टीमा सशक्त नयाँ नेतृत्व स्थापित गरेर युवा पुस्तालाई पार्टी जिम्मा लगाउने गरी पार्टी नेतृत्वले रणनीति तयार पारिरहेको उनको भनाई थियो। त्यस्तै राजुपाले राष्ट्रपति रामचन्द्र पौडेललाई पद छाड्न जबरजस्ती दबाब दिइरहेको समेत संयोजक दाहालको दावी छ।

0: राष्ट्रपति पौडेल केही दिन पनि टिक्न नसक्ने अवस्था रहेको दाहालले बताएका छन्। राजुपाले राष्ट्रपतिलाई पद छाड्न अस्वाभाविक दबाव दिइरहेको छ। उनले भनेका छन्, मलाई प्राप्त जानकारी अनुसार केही दिन पनि टिक्न सक्ने अवस्था छैन। उनको भनाइ छ, राजुपा नेतृत्वको सरकारले विभिन्न आरोपमा पुराना दलका नेता कार्यकर्ता तथा व्यवसायीहरूलाई पक्राउ गर्न थालेपछि नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र मधेसवादी दलहरूले मोर्चा बनाउने तयारी थालेका हुन्। सरकार विरुद्ध मोर्चा कस्तै विपक्षी शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
1: सम्पत्ति शुद्धिकरण अनुसन्धानका क्रममा गत सोमबार पूर्व उप प्रधानमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेल पक्राउ परे, तर उनीमाथिको आरोप खासै खुलाइएन। पाँच पटक अर्थमन्त्री भइसकेका पौडेल पक्राउ पर्नुको कारण धेरैले थाहा नै पाएनन्। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीले पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो। उनलाई विशेष अदालतको इजलासमा पेश गरिँदाको दृश्य भने धेरैले लाइभ हेरे। पौडेलमाथि लागेका आरोप र उनको प्रश्नमा गरिएको बहस मोबाइलमै हेर्न पाइयो। अदालतका इजलासमा लाइभ भएको यो पहिलो घटना भने होइन। कोभिड कालमा संसद विघटन जस्ता बहुचर्चित मुद्दाको सुनवाई हुँदा सर्वोच्चले लाइभ गरेको थियो। मीडियाले त्यसैका आधारमा इजलासको रिपोर्टिङ गरेका थिए। अरू बेला पनि इजलासका बहस पैरवीहरू लाइभ हुन्छन्, तर आम चासोका कारण खासै चर्चा पाएका हुँदैनन्। पछिल्लो पटक उच्च अदालत जनकपुरले पनि इजलास लाइभ गर्न लागेको छ। जनकपुरको सडक निर्माणको समय अवधि सकिएपछि ठेक्का लिएको कम्पनीलाई कारवाही गर्ने वा म्याद थप्ने विषयमा उच्च अदालतको बहस लाइभकै कारण चर्चामा आएको छ। इजलासमा लाइभ आजको मध्याह्न दैनिकमा समाचार छ।
0: सरकारले हरेक वर्ष राष्ट्रिय धान दिवस मनाउँदै धानमा आत्मनिर्भरता बढाउन खोजे पनि मुलुक अझै धान तथा चामलमा पर निर्भर छ। सिँचाइ अभाव, समयमा रासायनिक मल नपाइनु, गुणस्तरीय बिउको सीमित उपलब्धता, खेतीयोग्य जमिन घट्दै जानु र जलवायु परिवर्तनको असरका कारण मुलुकले आवश्यक धान उत्पादन गर्न सकेको छैन। मुलुक चामलमा आत्मनिर्भर हुन नसक्दा चालु आर्थिक वर्ष 2082-83 11 महिनामा करिब 38 अर्ब रुपियाँ बराबरको धान तथा चामल आयात भएको छ। भन्सार विभागका अनुसार जेठ मसान्तसम्म 7,11,520 मेट्रिक टन धान तथा चामल आयात हुँदा 37,83,92,00,000 रुपियाँ विदेशिएको छ। सरकारले यस वर्ष जलवायु मैत्री प्रवृत्ति, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नारा सहित 23 औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउने तयारी गरिरहेका बेला आयातको तथ्याङ्कले आत्मनिर्भरताको लक्ष्य अझै चुनौतीपूर्ण देखाएको छ। कोशी प्रदेशमा हालसम्म 15% रोपाई भएको छ। कोशी प्रदेश कृषि निर्देशनालयको असार 12 गतिको तथ्याङ्क अनुसार कोशी प्रदेशमा 15.33% रोपाई भएको छ। त्यस्तै अन्नको भण्डार मधेस प्रदेशमा अहिलेसम्म औसतमा 4.36% मात्रै धान रोपाई भएको छ। मधेसका जिल्लाहरूमा यो सिजनमा 3,82,000 हेक्टर क्षेत्रफलमा धान रोपाई गर्ने कार्यक्रम रहे पनि हालसम्म 4.36% मात्रै रोपाई भएको छ। त्यस्तै आधा असार हुन लाग्दा लुम्बिनी प्रदेशका जिल्लामा अपेक्षित रोपाई हुन सकेको छैन। लुम्बिनी प्रदेश सरकार कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार विगतमा मध्य असारसम्म 50% हाराहारी रोपाई हुने गरेकोमा अहिले त्यस्तो हुन सकेको छैन। प्रदेशका 12 जिल्लामा अपेक्षित रोपाई हुन नसकेको हो।
1: किसानलाई रोपाईको चटारो सँगै केही किसानलाई भने बर्ड फ्लूको चिन्ताले सताएको छ। नेपालमा बर्ड फ्लू अब आकस्मिक महामारी मात्र नभई हरेक केही वर्षमा दोहोरिने मौसमी चुनौती जस्तै बन्दै गएको छ। यसले लामो समयदेखि किसान ठुलो मारमा पर्दै आएका छन्। 2065 सालदेखि हालसम्म पछिल्ला 3 वर्ष बाहेक निरन्तर जस्तै देखिँदै आएको यस रोगले 18 वर्षको अवधिमा 34 लाख भन्दा बढी पन्छी र 55 लाख भन्दा बढी अन्डा नष्ट हुँदा किसानलाई ठुलो क्षति भएको छ। यसले सरकार, पोल्ट्री व्यवसायी तथा किसानलाई बर्ड फ्लू विरुद्ध गम्भीर पूर्व तयारीमा जुट्नुपर्ने भएको छ। यस क्षेत्रमा लामो समयदेखि कार्यरत पशु चिकित्सक मणि प्रसाद सापकोटा अब गम्भीर तयारीमा नलागी किसानको थप क्षति हुने बताउनुहुन्छ। बर्ड फ्लूको सबैभन्दा ठुलो असर लेयर्स कुखुरा पालक किसानले भोगिरहेका छन्। नेपालमा करिब 50 लाख लेयर्स कुखुरा पालिएकोमा पछिल्लो संक्रमणका कारण 7 लाख लेयर्स कुखुरा मरेको नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष